ले यो खबर छापेको छ। केही वर्ष यता व्यापक प्रगति गर्न सक्ने सम्भावना बोकेको सूचना प्रविधि उद्योगलाई ठूलो प्रश्न। वर्तमान सरकारले पनि सूचना प्रविधि उद्योग र डिजिटलाइजेशनलाई निकै प्राथमिकता दिएको देखिन्छ। अढ़ाई दशक पहिले बनेपामा सूचना प्रविधि पार्क बनाउने भनेर गरिएको प्रयासले भने हालसम्म सार्थकता पाउन सकेको छैन। अहिले कुनै सरकार वा दलले यो पार्कका बारेमा कुरा गर्दैनन्। कुनै दलले पनि चुनावी घोषणा पत्रमा यो पार्कलाई निरन्तरता दिने पक्ष समेटेका छैनन्। नेपाली कंग्रेसको एकलौटी सरकारले सूचना प्रविधि नीति 2057 निर्माण गरेको सूचना प्रविधि पार्क लक्षित उद्देश्यमा नभई संरक्षण मुद्रण केन्द्रको छापाखाना संचालनका लागि प्रयोग भइरहेको छ। सन् 2013 नेपालको साइबर सिटीका रूपमा विकास गर्ने लक्ष्य राखिएको आईटी पार्क अहिले मरूभूमि तुल्य भएको छ।

यो नया वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरीदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मशिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा मेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा 2083 जेठ 10 गते सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट 1-1 जना प्रतिनिधि सदस्य रहनेछन्।
3: संवैधानिक परिषदले पूर्णता पाएसँगै प्रधान न्यायाधीशको नियुक्ति भइसके पनि अन्य नियुक्तिको हकमा भने परिषद मौन बसेको छ। प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषदले अब संवैधानिक आयोगमा 23 पदमा नियुक्ति गर्नुपर्ने अवस्था छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ 6 गतेको निर्णय अनुसार महाधिवेशन कार्यतालिका तय गरिएको हो। कार्यतालिका अनुसार आगामी जेठ 15 गतेभित्र प्रदेश र जिल्ला समितिहरूले निर्वाचन समिति गठन गरिसक्नुपर्नेछ भने जेठ 10 गतेभित्र त्यसको आधिकारिक परिपत्र र माइन्युटका प्रतिलिपि निर्वाचन कार्यालयमा बुझाइसक्नुपर्नेछ।
3: सरकारले कृषि उत्पादन र उत्पादकत्व वृद्धि लक्षित मल नियन्त्रण आदेश 2083 प्रारम्भिक मस्यौदा तयार गरी सरकारवालासँग सुझाव माग गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले हाल कार्यान्वयनमा रहेको रासायनिक मल नियन्त्रण आदेश 2055 प्रतिस्थापन गर्ने गरी नयाँ व्यवस्था ल्याउन लागेको हो।
2: सरकारी मन्त्रालय तथा कार्यालयका वेबसाइटहरू नियमित रूपमा अपडेट नहुँदा सेवाग्राहीले आवश्यक सूचना सहज रूपमा पाउन सकेका छैनन्। कतिपय वेबसाइट खुल्दैनन् भने खुलेका वेबसाइटमा पनि आधिकारिक सूचना नहुँदा नागरिक अझै पनि कार्यालय धाउन बाध्य छन्। सरकारले अनलाइन मार्फत सूचना उपलब्ध गराउने, अनलाइन फारम भर्ने तथा सेवा प्रभावलाई डिजिटल बनाउने योजना अघि सारेको भए पनि व्यवहारमा समस्या यथावत रहेको सेवाग्राहीहरूको गुनासो छ।
3: बर्दियाको बासगढ़ी नगरपालिकाले सञ्चालन गरेको माटो परीक्षण अभियानमा 90% भन्दा बढ़ी माटो अम्लीय फेला परेको छ। अत्याधिक रासायनिक मलको प्रयोग र प्राङ्गारिक मलको कमीका कारण माटोको गुणस्तर खस्कदै गएको निष्कर्ष कृषि प्राविधिकले निकालेका छन्।
2: जातीय विभेद, दलितमाथि भइरहेका हिंसा तथा अन्तर्जातीय सम्बन्धका कारण भएका हत्या घटना विरूद्ध काठमाण्डुको माइतीघर मण्डलामा प्रतिरोधात्मक विरोध प्रदर्शन गरिएको छ। जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा भएको उक्त कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका दलित समुदाय, मानव अधिकार कर्मी, युवा अभियन्ता तथा बौद्धिक वर्गको सहभागिता रहेको थियो।

0: हजारमा दिस होम सबरी रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: दिस होम खुशीको कनेक्सन। सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने विषयमा धेरै महत्वपूर्ण विषयहरू टुंगिएको बताएका छन्। उनले सहमतिमा आधिकारिक हस्ताक्षर गर्न मात्रै बाँकी रहेको जानकारी सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत दिएका हुन्। हर्मुजको जलमार्ग खोल्ने बारे पनि छिट्टै घोषणा हुने उनले बताएका छन्। भारत भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि इरानसँगको छलफलमा महत्वपूर्ण प्रगति भएको बताएका छन्। इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्नु अमेरिकाको मुख्य लक्ष्य रहेको बताएका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरान बीच चाँडै नै अर्को चरणको छलफल हुने बताएका छन्।
4: अब खेल र खेलाड़ीका खबर। नेपाल क्रिकेट संज्ञानले सिंगापुरमा आयोजना हुने एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेट छनौट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ। क्यानले सोमबार विज्ञप्ति मार्फत 15 सदस्यीय टोली सार्वजनिक गर्दै कप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीलाई दिएको जनाएको हो। यता नेपाली क्रिकेटका विश्व स्तरका प्रतिभा सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानको नयाँ शिखर चुम्नु भएको छ। 14 वर्षको उमेरमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छनौट हुँदै भविष्यको सुपरस्टारका रूपमा उदाउनुभएका सन्दीपले अहिले 73 खेलमै 150 विकेट पूरा गर्दै विश्व क्रिकेटको ध्यानाकर्षण गराउनु भएको हो।
3: अब विचार तथा विश्लेषण। किन बनाउनुपर्छ नेपालले एआई फ्याक्ट्री शीर्षकमा कान्तिपुर दैनिकमा समीर मास्केले आफ्नो विचार छाप्नु भएको छ। नेपालले आर्थिक विकासको आधारभूत पूर्वाधारका रूपमा एआई कम्प्यूट निर्माण गर्नुपर्छ। यसले घरेलु एआई अनुसन्धान र उद्यमशीलतालाई सघाउने मात्र होइन, एआई नियन्त्रित विश्वमा नेपालको प्राविधिक सार्वभौमिकता पनि स्थापित गर्नेछ। नेपालसँग आफ्नो जल विद्युतको लाभलाई विश्वव्यापी एआई क्रान्तिसँग जोडेर एउटा पूर्ण नयाँ आर्थिक क्षेत्र सृजना गर्ने दुर्लभ अवसर छ। भविष्य स्पष्ट छ, एआई पूर्वाधार सबैका लागि अनिवार्य हुनेछ। प्रश्न यति हो कि नेपालले अब आफ्नो एआई भविष्य निर्माण गर्न शुरू गर्नेछ।
4: समाज बदल्ने शिक्षा शीर्षकमा रमेश प्रसाद गौतमको विचार गोर्खापत्रमा छापिएको छ। पुस्तकका माध्यमले केटाकेटीले संसार चिन्ने हुन्, केटाकेटीका अग्र साथी शिक्षक तिनका सूचनाका स्रोत हुन्, गुगल लगायत आधुनिक विभिन्न साधन मार्फत धेरै सूचना बटुल्न सक्छन्, परिणामत शिक्षकभन्दा विद्यार्थी बढ़ी जानकार बन्न सक्छन्, पढ़ेर वा सुनेर ती कुरा अरूलाई बताउन सक्दैमा विद्यार्थीलाई पूर्ण मान्न सकिँदैन, विद्यार्थी जानेका हरेक सूचना वा सिपलाई व्यवहारमा उतार्न सक्ने हुनुपर्दछ।
3: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: अहिले बिहानको 6 बजे
3: हजुरको रेडियो 102.1 मेगा
4: आधा खबर CINखबर.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
5: आज 2083 साल जेठ 11 गते सोमबार, मे 25 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको नवमी तिथि।
4: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
5: बीपी राजमार्गको पुनर्निर्माण जापानको सहयोगमा आजदेखि शुरू हुँदै रुकुम पूर्वको मैकोट खोलामा पुल निर्माण गर्न प्रदेश र संघले नसघाएपछि बेली ब्रिज जडान, बाजुरा हुम्लाको सीमा विवाद समाधान गर्न दुईवटा समिति गठन।
4: कार्यदल बनाएर पार्टीभित्रको विवाद मत्थर पार्ने एमाले अध्यक्ष ओलीको प्रयास। संविधान संशोधन कार्यदलको प्रस्ताव, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकार। पश्चिम तराईको तापक्रम 40 डिग्री नाग्यो।
5: साउदीमा तेल कम्पनीमा कार्यरत नेपाली श्रमिक गर्मीले गम्भीर जोखिममा। कच्चा पदार्थ महँगीदा सोलर प्यानलको मूल्य वृद्धि। विवादका कारण निर्माणाधीन पूर्वाधार आयोजना अब रोक्न नपाइने।
4: इरान संघको सम्झौता बारे हतार नगर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन। सर्बियामा भ्रष्टाचार विरूद्धमा ठूलो प्रदर्शन। पाकिस्तानमा आत्मघाती कार बम विस्फोटमा 24 जनाको मृत्यु।
5: र काभा च्याम्पियनशीपमा दोस्रो जीतसँगै नेपाल सेमी फाइनलमा। T20 आईमा 3 मुख्य खेलाड़ीको पुनरागमन। भारतमा आजबाट 7 महिला च्याम्पियनशीप शुरू हुँदै
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: साझा खबरको सबैभन्दा शुरूमा जापानको सहयोगमा बीपी राजमार्गको पुनर्निर्माणको काम आजबाट शुरू हुन लागेको प्रसंग।
4: जापानले जिम्मा लिएको बीपी राजमार्गको क्षतिग्रस्त पिप्लेदेखि बर्खी खोला सड़क खण्डको पुनर्निर्माण आजबाट शुरू हुने भएको छ। 12 असोज 2081 बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्गको काभ्रे र सिन्धुलीमा पर्ने 30.5 किलोमिटर सड़क खण्ड पुनर्निर्माण तथा मरमत गर्नुपर्नेछ। त्यसमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा पिप्लेदेखि बर्खे खोलासम्मको 3.2 किलोमिटर सड़क खण्डको पुनर्निर्माण कार्य शुरू हुन लागेको सड़क विभागका उपमहानिर्देशक अर्जुन प्रसाद अरियाले जानकारी दिनुभयो। आज जापानका लागि नेपाली राजदूत माएदा तो तू र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले संयुक्त रूपमा परियोजना पुनर्निर्माणको शिलान्यास गर्ने तयारी गरिएको छ। जापानको सिमिजु कर्पोरेशनले उक्त खण्डको निर्माण ठेक्का पाएको छ। जापानले 2.80 करोड़ अनुदान दिने गरी 13 कार्तिकमा द्विपक्षीय सम्झौता भएको थियो। त्यसपछि बाँकी प्रक्रिया पूरा गरेर निर्माण शुरू गर्न लागिएको हो। उक्त खण्डमा जापानले यसअघिदेखि नै पूर्व तयारीको काम गरिरहेको छ। क्याम्प बनाउने, अस्थायी बाटो बनाउने लगायतका कामहरू भइरहेका छन्। यसबाहेक बाँकी खण्डलाई भने 4 प्याकेजमा विभाजन गरेर सड़क निर्माण गरिने बताइएको छ। 169 किलोमिटर बीपी राजमार्ग जापानकै 26 अर्ब एन आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरिएको थियो। आर्थिक वर्ष 2053-54 शुरू भएको निर्माण कार्य 2072 सालमा सम्पन्न भएको थियो। सड़क विभागले 4 प्याकेजमा विभाजन गरेर क्षतिग्रस्त सड़कको पुनर्निर्माण गरिरहेको बताइएको छ।
5: यसैबीच रुकुम पूर्वको दुर्गम हुकाम मैकोटवासीले खोला वारपारका लागि वर्षौंदेखि भोग्दै आएको समस्याबाट मुक्ति पाएका छन्। वर्खायाम लागेसँगै उर्लिने मैकोट र खोलाले सिर्जना गर्ने समस्या अब हट्ने भएको हो। संघ र प्रदेश सरकारबाट पटक पटक आश्वासन मात्रै पाएपछि पुथा उत्तर गंगा गाउँपालिकाले आफ्नै स्रोत व्यवस्थापन गरेर खोलामा बेली ब्रिज जोडेको हो। पुथा उत्तर गंगा गाउँपालिका एक मैकोट र पाँच हुकामलाई जोड्ने गरी निर्माण गरिएको बेली ब्रिजको गाउँपालिकाका अध्यक्ष पुनिराज घरतीमगरले उद्घाटन गर्नुभयो। करिब 1,50,00,000 रूपियाँ लागतमा निर्माण गरिएको पुल सञ्चालनमा आएपछि स्थानीयवासीलाई सजिलो भएको छ। पुथा हिमाल र ढालपानी क्षेत्रबाट बग्दै आउने सानीभेरी नदीको सहायक मैकोट खोला वर्खाको समयमा उर्लिँदा स्थानीयवासी महिनौसम्म आवत जावतबाट वञ्चित हुने गरेका थिए। बिरामीलाई अस्पताल पुर्याउन, विद्यार्थीलाई विद्यालय पठाउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समेत समस्या हुने गरेको थियो। स्थानीयवासी पाना पुनले पुल निर्माणसँगै वर्षौंदेखिको समस्याबाट आफूहरूले मुक्ति पाए बताउनुभयो। मैकोट क्षेत्र उत्तर दक्षिण जोड्ने रणनीतिक महत्वको शहीद मार्ग अन्तर्गत पर्ने भए पनि पूर्वाधार अभावका कारण पछाडि परेको स्थानीयको गुनासो छ। कोइलाबास दाङ होलेरी थबाङ हुँदै रूकुम पूर्वका काँक्री तकसेरा हुकाम र मैकोट जोडेर डोल्पासम्म पुग्ने सड़क खण्डका धेरै भाग अझै अलपत्र अवस्थामा रहेको रेडियो पूर्वी रूकुमका सहकर्मी निराजन विकास श्रीपालीले खबर पठाउनु भएको छ। गाउँपालिका अध्यक्ष घरती मगरले पक्की पुलका लागि पटक पटक माग गर्दा पनि सुनवाई नभएपछि स्थानीय सरकार आफै अग्रसर हुनुपर्नेको उल्लेख गर्नुभयो। गाउँपालिकाले अन्य दुईवटा स्थानमा निर्माण भइरहेको बेली ब्रिज समेत उद्घाटन गर्ने तयारी गरेको छ।
4: बाजुरा र हुम्ला जिल्ला बीचको सीमा विवादले क्षेत्रको अवस्था तनावग्रस्त बनेपछि सरकारले छानबिनका लागि दुई छुट्टा छुट्टै समिति गठन गरेको छ। विवाद तथा शान्ति सुरक्षाको अवस्थाबारे अध्ययन गर्न नेपाल प्रहरीका एसएसपीको नेतृत्वमा र प्राविधिक तथा नापी सम्बन्धी पक्षको अध्ययन गर्न नापी विभागका उपमहानिर्देशकको संयोजकत्वमा अर्को प्राविधिक समिति गठन गरिएको हो। गत 7 जेठमा बाजुरा र हुम्लाको सीमा क्षेत्र रानी सैन लाम्पाटा च्याचोर क्षेत्रमा भएको झडपमा 6 जना घाइते भएका थिए। लामपाटा क्षेत्रमा बाजुरा प्रहरीले अस्थायी प्रहरी चौकी निर्माणको काम अघि बढ़ाएपछि उक्त भूभाग हुम्लामा पर्ने दावी गर्दै विवाद चर्किएको थियो। 6 दिनसम्म पनि घटना सामे नभएपछि गृह र भूमि मन्त्रालय मातहतका दुई समिति बनाइएको छ। हिजो गृह सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सबै निकायका सुरक्षा प्रमुख तथा प्रतिनिधि सहितको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो। बैठकले समितिलाई तुरन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेश गर्न निर्देशन समेत दिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफले बताउनुभयो। सो घटनापछि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको विशेष टोली घटनास्थलमा परिचालन गरिएको मन्त्रालयले जनाएको छ। त्यहाँको वर्तमान अवस्थाबारे सीआईएमसँग कुरा गर्दै बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरोलाले भन्नुभयो,
7: डोरेन्द्र निरोलाको विचार प्राविधिक कारणको केही बेर हामीले बजाउन सकेनौं। अब राजनैतिक प्रसंग। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको कार्यतालिका हिजो सार्वजनिक गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो। रासोपा केन्द्रीय निर्वाचन आयोगले आइतबार स्थानीय तह, जिल्ला र प्रदेशलाई समेटेर 5 असारसम्मको कार्यतालिका सार्वजनिक गरेको हो। रासोपाको महाधिवेशन 7 देखि 9 असारसम्म चितवनमा हुँदैछ। आयोग उपप्रमुख राम गुरूङका अनुसार पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका स्वीकृत गरिएको छ। कार्यतालिका अनुसार निर्वाचन समिति गठन, प्रतिनिधि नामावली पेश, अधिवेशन प्रतिवेदन संकलन लगायतका कामहरू पनि

0: मा तोकिएको छ। कार्यतालिका अनुसार 15 जेठसम्म 77 जिल्ला तथा 7 प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्ने भनिएको छ। 10 जेठमा आधिकारिक परिपत्र तथा माइन्युट प्रतिलिपि पठाउने भनिएको छ। 20 जेठसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गर्ने भनिएको छ। कम्तीमा 2500 प्रतिनिधिहरू सहभागी रहनेछन्। मूल नेतृत्व परिवर्तन नहुने जानकारी दिइएको छ। यसैबीच कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको धनगढ़ीमा भएको सुदूरपश्चिम प्रदेश स्तरीय भेलाले पार्टीको क्रियाशील सदस्यता नवीकरण आवश्यक नरहेको टहर गरेको छ। साथै पार्टीको 15 महाधिवेशनलाई निष्पक्ष विश्वसनीय र एकतामुखी बनाउन तटस्थ निर्वाचन समिति आवश्यक रहेकोमा समेत जोड़ दिएको छ। भेलापछि 11 बुँदी विज्ञप्ति जारी गरिएको छ। 15 महाधिवेशनको कार्यतालिका 14 महाधिवेशनको समितिले सार्वजनिक गरी ओडा तहदेखि संगठनात्मक गतिविधिलाई व्यवस्थित बनाउ क्रियाशील सदस्यता नवीकरण गरिसकेको हुँदा पुनः 15 महाधिवेशनका लागि सदस्यता नवीकरण आवश्यक छैन विज्ञप्तिमा उल्लेख गरिएको छ। पार्टीमा देउबाको सम्मान र स्थानको खोजी छ। भेलामा नेताहरूले पार्टीमा आन्तरिक एकता गरेर जान देउबाको सम्मान पहिलो शर्त भएको पनि बताएका छन्। यसैबीच 19 सदस्यीय सचिवालयमा बहुमतले पार्टी पुनर्गठनका लागि नेतृत्व हस्तान्तरणका लागि माग गरेपछि नैतिक र राजनैतिक दबावमा आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले यो मुद्दालाई केन्द्रीय कमिटिबाट टुंग्याउने भन्दै पछाडि धकेलिदिनु भएको छ। पार्टी पुनर्गठनको बहस निर्णायक चरणमा प्रवेश गरेसँगै अन्तिम टुंगो केन्द्रीय कमिटि बैठकबाटै गर्ने सचिवालयको निर्णयले पार्टीभित्र ध्रुवीकरण बढ़ाउने देखिएको छ। बहुसंख्यक सचिवालय सदस्यहरू पुनर्गठनको पक्षमा उभिएपछि एमालेमा शक्ति संघर्ष थप चर्किने संकेत छ। यद्यपि आइतबार हिजो सम्पन्न बैठकले 21 फागुनको चुनावी समीक्षा र पार्टी पुनर्गठन सम्बन्धी प्रस्ताव तयार पार्न उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा कार्यदल बनाएको छ। कार्यदलले चुनावी समीक्षा, संगठनको कमजोर पक्ष र सम्भावित संरचनात्मक सुधारबारे विस्तृत प्रतिवेदन तयार गर्नेछ। कार्यदलमा पृथ्वी सुब्बा गुरूङ, शंकर पोखरेल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, प्रदीप गेवाली सहित 8 प्रदेशका इन्चार्जहरू सदस्य रहेका छन्। असार 2 सातापछि डाकिने केन्द्रीय समिति बैठक अघि केन्द्रीय सचिवालय बैठक बस्नेछ, जहाँ कार्यदलले प्रतिवेदन पेश गर्ने नेताहरूले बताएका छन्। सबै जिल्ला र प्रदेशमा पुगेर पार्टीलाई पूर्व अवस्थामै फर्काउने अध्यक्ष ओलीले दावी गर्नुभएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा वन व्यवस्थापनमा स्थानीय सरकारको भूमिका खोज्दै सामुदायिक वन अभियान कर्मी
2: आफ्नो क्षेत्रको दिगो विकास गर्नुपर्ने, यहाँको वन क्षेत्रको विकास गर्नुपर्ने, यहाँको वन पैदावारको सही उपयोग गर्नुपर्ने, वनको दिगो व्यवस्थापन गर्नुपर्ने, यो कुरा महानगरपालिकाको महत्वपूर्ण भूमिका हो।
0: संविधान संशोधन कार्यदलको प्रस्ताव, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकार, पश्चिम तराईको तापक्रम 40 डिग्री नाग्यो, सावधानी अपनाउन चिकित्सकहरूको अनुरोध, साउदीमा तेल कम्पनीमा कार्यरत नेपाली श्रमिक पनि गम्भीर जोखिममा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
4: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
5: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
6: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
3: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
6: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
3: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
7: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
8: एकीकृत
1: पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा

0: गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको नयाँ पत्रिकाको भित्रपृष्ठमा नेपाली कूटनीतिक नियोगमा समस्यै समस्या शीर्षकमा खबर प्रकाशित छ। महालेखा परीक्षकको कार्यालयले 63 वार्षिक प्रतिवेदनमा विदेश स्थित नेपाली कूटनीतिक नियोगहरूमा आर्थिक अनियमितता र अपारदर्शिताका फेरिस्ते औल्याएको आर्थिक वर्ष 2081-82 परराष्ट्र मन्त्रालय र मातहतका 48 निकायको 22,39,32,32,00,000 रूपियाँ बराबरको लेखा परीक्षण गरेकोमा मनपरी भत्ता वितरण घर भाडा भुक्तानी लगायतका व्यतिथिहरू उजागर गरेको हो। त्यस्तै रोकियो मधेस मन्त्री परिषद विस्तार, अर्थ मन्त्रालयमा नेकपा र एमालेको दावी शीर्षकको अर्को खबर छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले सत्ता गठबन्धन टिकाउन समीकरण फेरि पनि नयाँ गठबन्धनभित्र अर्थ मन्त्रालयका लागि हान्ता भएको छ। सत्ता साझेदार दल एमाले र नेकपाले अर्थ मन्त्रालयमा दावी गरेपछि हिजो मन्त्री परिषद विस्तार हुन सकेन। एमाले आफ्नो भागमा परेका मन्त्रालयका प्रस्तावित मन्त्रीहरूको नाम समेत प्रदेश प्रमुखको कार्यालयमा बुझाइसकेको थियो। मन्त्रीहरूको शपथको तयारी सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा नेकपाले अर्थ मन्त्रालयमा आफूहरूले पाउनुपर्ने दावी दोहोर्याएपछि परिस्थिति अचानक बदलिएको छ। त्यस्तै कृषिको आधा बजेट र रासायनिक मल शीर्षकमा अर्को खबर प्रकाशित छ। आगामी बजेटका लागि 51 अर्बको सिलिङभित्र 28 अर्ब रासायनिक मलमा अनुदान दिन छुट्याइयो। चालू बजेटबाट हटाइएको उखु किसानको अनुदानलाई भने आगामी आर्थिक वर्षमा निरन्तरता दिएर 1.5 अर्ब प्रस्ताव गरिएको छ। त्यस्तै प्रांगारिक कृषितर्फ 2.25 अर्ब शीर्षकमा पनि खबर छ भने बागमतीमा अघि बढ़्यो बजेट निर्माण शीर्षकमा अर्को खबर प्रकाशित छ।
2: अन्नपूर्ण पोस्ट दैनिकमा क्यान्सर औषधि आपूर्ति शुरू, बंगलादेशबाट आयात गरिँदै शीर्षकमा दिनेश गौतमले लेख्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर चासो देखाउँदै क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको आपूर्तिलाई अगाडि बढ़ाइएको उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिक मा विवादका कारण निर्माणाधीन पूर्वाधार आयोजना रोक्न नपाइने शीर्षकमा जीवन बस्नेत लेख्नुहुन्छ। सरकारले सार्वजनिक खरिद ऐन 2063 संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत विवादका कारण निर्माणाधीन पूर्वाधार आयोजनाको काम रोक्न नपाइने व्यवस्था गरेको छ। सार्वजनिक खरिदमा गरिएको यो व्यवस्थाका कारण अब कुनै पनि आयोजनामा उत्पन्न विवाद समाधानको प्रक्रियासँगै निर्माण कार्य समानान्तर रूपमा अगाडि बढ़नेछ। दुई पक्षका समस्याहरूमा साइट उपलब्ध नगराउने, जग्गा प्राप्तिको समस्या, भेरिएसन अर्डर वा म्याथ थप नगर्ने, भुक्तानी लगायतका विषय रहेका छन्। अहिलेसम्म निर्माणाधीन आयोजनामा कुनै विवाद आउने बित्तिकै काम रोक्ने प्रवृत्ति रहेको थियो। कान्तिपुर दैनिकमा संविधान संशोधन कार्यदलको प्रस्ताव, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकार सम्म शीर्षकमा दुर्गा दुलाल लेख्नुहुन्छ। संविधान संशोधनको बहसपत्र निर्माण गर्न गठित कार्यदलले छलफलका लागि 8 मुद्दामा 54 प्रस्ताव गरेको छ। विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने, सबै तहका अदालतका न्यायाधीशको पुनर्नियुक्ति गर्नेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था गर्ने सम्मका सवाल प्रस्तावमा राखिएका छन्। कार्यदलले तयार पारेको प्रस्तावमा शासकीय स्वरूप शीर्षक अन्तर्गत 7, निर्वाचन प्रणालीका 8, संघीयता सम्बन्धी 2, प्रदेश सम्बन्धी 8, स्थानीय तहका 3, न्यायपालिकाका 11, संवैधानिक निकाय सम्बन्धी 6 र अन्य विविध विषय अन्तर्गत 9 प्रस्ताव अघि सारिएको छ। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल 2082 संयोजक असीम शाहले संविधान संशोधन बहसपत्र निर्माणका लागि छलफल गर्ने आधारका रूपमा विषय तयार गरिएको बताउनु भएको छ। संविधानसँग बाजिने नियमावलीमा प्रस्ताव शीर्षकमा जयसिंह महराले लेख्नु भएको अर्को खबर पनि छ। पश्चिम तराईको तापक्रम 40 डिग्री नागेको छ। लूबाट जनजीवन प्रभावित भएको बारेमा अर्जुन पौडेलले काठमाडौँ, कमल पन्थीले बर्दिया र भवानी भट्टले कञ्चनपुरबाट लेख्नु भएको खबर छ। भारतका विभिन्न राज्यमा तातो हावा, लू चलेर कम्तीमा 16 जनाको मृत्यु हुनुका साथै जनजीवन नै अस्तव्यस्त भइरहँदा नेपालका सीमावर्ती जिल्लाहरू सहित पश्चिम तराईमा पनि दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्न थालेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका जिल्लामा अधिकतम तापक्रम अत्यधिक बढ़ेको हो। दिउँसो तातो हावा अर्थात लू चल्न थालेको छ। भाकेको नेपालगंज स्थित भेरी अस्पतालमा हरेक दिन करिब 100 बिरामी गर्मीले प्रभावित भएर आउने गरेका छन्। टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने जस्ता समस्या लिएर उनीहरू आउने गरेको अस्पतालले जानकारी दिएको छ। यस्तो अवस्थामा प्रशस्त पानी पिउनुपर्छ, चिसो पानीले नुहाउनुपर्छ, दिउँसो बाहिर जाँदा छाता प्रयोग गर्नुपर्छ, टाउको छोप्ने हल्का कपड़ा लगाउनुपर्छ, खेतको काम बिहान र साँझ मात्रै गर्नुपर्छ, कागती पानी, नरिवल पानी, फलफूल र घरको खाना खाने गर्नुपर्छ, चिया, कफी, सोडा र क्याफिन युक्त पेय पदार्थ पिउन हुँदैन, दिउँसो बाहिर ननिस्कन, लामो समय भान्सामा नबस्न, धूमपान र मदिरा सेवन नगर्न चिकित्सकहरूले अनुरोध गरेका छन्। साउदीको तेल कम्पनीमा कार्यरत नेपाली श्रमिक गर्मीले गम्भीर जोखिममा शीर्षकमा होम कार्कीले लेख्नुभएको खबर पनि छ। साउदी अरबको राष्ट्रिय तेल कम्पनी साउदी आरामकोमा परियोजनामा कार्यरत नेपाली सहित आप्रवासी श्रमिक गम्भीर जोखिममा रहेको एउटा अध्ययन प्रतिवेदनले औँल्याएको हो। आप्रवासी श्रमिकको मानव अधिकार सम्बन्धी अनुसन्धान गर्ने लन्डन स्थित संस्था फियर स्क्वायरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार साउदी आरामको परियोजनामा कार्यरत श्रमिकले अत्यधिक गर्मीमा लामो समयसम्म काम गर्नु परेको छ। अत्यधिक गर्मीमा लामो समयसम्म काम गर्नुपर्ने, असुरक्षित आवास स्थलमा बस्नुपर्ने, पर्याप्त आराम र खाना नपाइने, दुर्घटना वा मृत्यु हुँदा उचित क्षतिपूर्ति नपाइने श्रमिकहरूले गुनासो गरेका छन्। नागरिक दैनिकमा तीन ठूला दल नेतृत्व संकट, गुटबन्दी र पुनर्गठनको दबावमा शीर्षकमा टंक खनालले लेख्नु भएको खबर छापिएको छ भने अपूरो अनुसन्धान प्रतिवेदन भट्ट सहित 29 जना विरूद्ध मुद्दा दर्ताको तयारी भएको बारेमा तपेन्द्र कार्कीले लेख्नु भएको खबर छ। फिर्के करिडोर अब नयाँ स्वरूपमा शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छ। पोखरा शहरको मध्य भाग भएर बग्ने फिर्के खोला मिचेर बनाइएका संरचना हटाउन डोजर लगाए लगत्तै महानगरपालिकाका मेयर धनराज आचार्यले सामाजिक सञ्जालमा एउटा तस्विर पोस्ट गर्नुभयो। फिर्के करिडोरलाई तस्विरमा देखाए जस्तै सुन्दर स्वच्छ बनाउने योजना अनुसार नै डिजाइन गरिएको मेयर आचार्यले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। गोर्खापत्र दैनिकमा छापिएको खबर छ पशु ढुवानीमा श्रम क्रूरता शीर्षकमा केशवराज पौडेलले यो खबर लेख्नु भएको हो।
3: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौताबारे वार्ता गर्न हतार नगर्न निर्देशन दिनुभएको छ। अमेरिकी संचार माध्यममा सम्झौता नजिक पुगेको खबर सार्वजनिक भइरहेका बेलामा ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो। चर्चामा रहेको सम्भावित सम्झौतामा 60 दिने युद्धविराम अवधि थप गर्ने, हर्मुज नाका पुनः खुला गर्ने तथा इरानको आणविक कार्यक्रमबारे थप वार्ता अघि बढ़ाउने विषय समावेश गरिएको छ। सर्बियामा भ्रष्टाचार र अनियमिततालाई लिएर विशाल प्रदर्शन भएको छ। विरोध आन्दोलनमा 180,000 भन्दा बढ़ी मानिसहरू भेला भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। राजधानी बेलग्रेडमा सन् 2024 ट्रेन स्टेशन दुर्घटनाका कारण शुरू भएको विरोध आन्दोलनलाई निरन्तरता दिँदै पुनः प्रदर्शन गरिएको हो। र पाकिस्तानको दक्षिण पश्चिमी प्रान्तको केटामा सैनिक बोकेको रेललाई लक्षित गर्दै गरेको आत्मघाती कार बम विस्फोटमा कम्तीमा 24 जनाको मृत्यु भएको छ भने 50 भन्दा बढ़ी घाइते भएका छन्। आक्रमणको जिम्मेवारी अल गाववादी समूहले लिएको छ। रेलमा विस्फोट गराइएपछि आसपासका घर तथा भवनहरूमा पनि क्षति पुगेको थियो।
2: काभा च्याम्पियनशीपमा दोस्रो जीतसँगै नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। पहिलो खेलमा भारतसँग हारेपछि दबावमा परेको घरेलु टोली नेपाल लगातार दुई जीतका साथ काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको हो। राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा 54 वरियतामा रहेको नेपालले 70 वरियताको मालदिप्सलाई 3-0 सोझो सेटमा हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो। युवा खेलाड़ीको उत्कृष्ट प्रदर्शनपछि निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपालले खेलमा मालदिप्सलाई 15-12, 25-12, 25-9 र 25-20 हराउन सफल भएको हो। पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित नेपालले किर्गिस्तान र मालदिप्सलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको छ। नेपालले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापानमा हुने 20 एसियन खेलकुद अन्तर्गत छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो दिपेन्द्रको कप्तानीमा टोली घोषणा गर्दा पूर्व कप्तान रोहित कुमार पौडेलसँगै सोमपाल कामी र करण केसीले स्थान बनाएका छन्। यसअघि यी तीन खेलाड़ीले यूएई विरूद्धको दुई टी20 आई सिरिजमा मौका पाएका थिएनन्। यसपटक नेपाली टोलीमा कुशल मल्ल सहित शाहब आलम पनि फर्किनु भएको छ। र भारतमा सोमबार आजदेखि साप महिला च्याम्पियनशीप शुरू हुँदैछ। सापमा नेपाल समूह एमा छ। यस समूहमा श्रीलंका र भूटान पनि छन्। नेपाल छ संस्करणको उपविजेता हो। नेपाली टोलीले पहिलो पल्ट च्याम्पियन हुने लक्ष्य राखेको छ। नेपालले पहिलो खेलमै भूटानको सामना गर्नेछ। नेपालको दोस्रो खेल 31 मेमा श्रीलंका विरूद्ध रहेको छ। समूह बीमा 5 पटकको विजेता भारत र 2 पटकको च्याम्पियन बंगलादेश सहित मालदिव्स पनि छन्।
3: विपद र सामुदायिक वनको व्यवस्थापनमा देखिएका समस्या र समाधानको उपाय कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक कामन एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100 4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरमा अब वन व्यवस्थापनमा स्थानीय सरकारबाट अपेक्षा। देशभरमा हाल 22,000 भन्दा धेरै सामुदायिक वन छन्, तर स्थानीय सरकारले सामुदायिक वनको व्यवस्थापनमा चासो नदेखाएको गुनासो अभियान कर्मीको छ। सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदीसँग हामीले कुराकानी गरेका छौं।
5: हाम्रो बसाई हुन्छ बेला बेलामा, हामीले के पनि भनेका छौं भने पोखरा महानगरपालिकाले समग्र वन क्षेत्रको व्यवस्थापन गर्नका निम्ति भनेर स्थानीय वन ऐन बनाउन पाउने अधिकार संविधानले व्यवस्था गरेका छ। वन ऐन बनाऊ अनि यहाँको प्राकृतिक स्रोत व्यवस्थापन गर्ने गरी सहज ढंगले व्यवस्थापन गर्ने गरी विधिवत रूपले अगाडि बढाउँ, वनको दिगो व्यवस्थापन गरौं, राज्यलाई पनि कर बुझाउ, त्यसपछि यहाँको वातावरण पनि सन्तुलन कायम हुने काम गरौं भनेर हामीले पटक पटक महानगरपालिकासँग लिखित रूपले छलफल बैठकमा बसेर छलफल गर्ने लगायतका यस्ता थुप्रै काम गरेका छौं। महानगरपालिकाले किन कुरा सुनेन? यो वन क्षेत्रलाई सधैँ पछाडि पारेर काम किन गर्यो? सामुदायिक वन उपभोक्ता समूहको तर्फबाट गुनासो छ। अब हामी के गर्छौं भने पहिलो कुरा त महानगरपालिकासित यो विषयमा के भयो भनेर उसको ध्यान आकर्षण गराउँछौ। महानगरपालिकासित कोठामा बस्ने बैठक, टेबलमा गर्ने बैठकका निम्ति धेरै प्रयत्न गर्छौं, हामी अधिकतम प्रयत्न गर्छौं। उहाँहरूले कुरा सुन्नु भएन भने अन्तिममा भनेको आन्दोलन हो, सड़क संघर्ष हो, अदालती मुद्दा मामिलाको कुरा हो। हामीले महानगरपालिकालाई कमजोर बनाउने गरी होइन कि, महानगरपालिकाको पनि यो सम्पत्ति हो। आफ्नो क्षेत्रको दिगो विकास गर्नुपर्ने, यहाँको वन क्षेत्रको विकास गर्नुपर्ने, यहाँको वन पैदावारको सही उपयोग गर्नुपर्ने, वनको दिगो व्यवस्थापन गर्नुपर्ने, यो कुरा महानगरपालिकाको महत्वपूर्ण भूमिका हो। मात्रै महानगरपालिकाले स्थानीय तह सञ्चालन ऐनले व्यवस्था गरे अनुरूपको सामुदायिक वनबाट वार्षिक रूपमा लिने 10% कर लिने मात्रै होइन, त्यो कर लिइसकेपछि कर बापतको सेवा शुल्क पनि, त्यो पैसा अब अहिले यो फेवातालको शिरमा केही सिल्टेसन ड्यामहरू लगाउने काम, कतै कतै सिँढी लगाउने काम, कतै कतै अमृतरोपण गर्ने काममा खर्च भएको छ भन्ने सुनेका छौं। त्यो महानगरको अन्य बजेटबाट काम भयो या त्यही सेवा शुल्क बापत उठेको रकमबाट काम भयो या कहाँबाट भयो भन्ने कुरा जानकारी छैन। यो कुराका लागि हामीले खोजी गर्न पर्ने जरुरी छ। हामीले धेरै अनुरोध गरेका छौँ यहाँका वार्ड अध्यक्षहरू, वडा सदस्यहरू, मेयर उपमेयरसित धेरै यो विषयमा अनुरोध गरेका छौँ। उहाँहरू यो कुरा सुन्नुभएको छैन। अब यो कुरा सुनाउने विधि के हो भन्ने कुरा पनि अब हामी सञ्चार माध्यमलाई पनि अनुरोध गरिरहेका छौँ। अब सञ्चार माध्यमहरूले पनि यो कुरा उठाइदिनुपर्छ भन्ने हाम्रो आह्वान हो। अरू सरकारवाला संघ संस्थाले पनि यो कुरा उठाइदिनुपर्छ भन्ने कुरा हो। अनि यो महत्वपूर्ण बेलामा अहिले हामी सुक्खायामको बेलामा यहाँ वन क्षेत्रमा नजिकै बसेर यो कुरा गरिरहेछौँ। अब अहिले वनलाई डडेलोबाट जोगाउनु पर्ने अर्को महत्वपूर्ण आवश्यकता छ। यो तर्फ पनि अब हाम्रा कदमहरू, हाम्रा अभियानहरू, हाम्रा गतिविधिहरू सञ्चालन हुन जरुरी छ। महानगरले त्यो पनि गर्नुपर्छ भन्ने हामीलाई लागेको छ। महानगरले अहिलेसम्म पोखरा महानगरको वन वातावरणका शीर्षकमा छुट्टिने बजेट, त्यो बाबत हुने रकम कहाँ खर्च गर्यो भन्ने कुरा पनि खोजीको विषय छ। फोहोर व्यवस्थापन गर्नका निम्ति खर्च गर्यो पनि भन्ने आउला, तर त्यसले मात्रै पर्याप्त हुँदैन, यो कुरा गर्न जरुरी छ। यो कुरा सीआईएनका माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पनि पुगोस् भन्ने म शुभेच्छा व्यक्त गर्न चाहन्छु।
2: फेकोफनका गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: पीपी राजमार्गको पुननिर्माण जापानको सहयोगमा आजदेखि शुरू हुँदै रूकुम पूर्वको मैकोट खोलामा पुल निर्माण गर्न प्रदेश र संघले नसघाएपछि बेली ब्रिज जडान बाजुरा हुम्लाको विवाद सीमा विवाद समाधान गर्न दुईवटा समिति गठन।
2: कार्यदल बनाएर पार्टीभित्रको विवाद मत्थर पार्ने एमाले अध्यक्ष ओलीको प्रयास। संविधान संशोधन कार्यदलको प्रस्ताव। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकार। पश्चिम तराईको तापक्रम 40 डिग्री नाग्यो।
3: साउदीमा तेल कम्पनीमा कार्यरत नेपाली श्रमिक गर्मीले गम्भीर जोखिममा। कच्चा पदार्थ महँगीदा सोलर प्यानलको मूल्य वृद्धि विवादका कारण निर्माणाधीन पूर्वाधार आयोजना अब रोक्न नपाइने।
2: इरानसँगको सम्झौताबारे हतार नगर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन। सर्बियामा भ्रष्टाचार विरूद्धमा दोस्रो ठूलो प्रदर्शन। पाकिस्तानमा आत्मघाती कार बम विस्फोटमा परि 24 जनाको मृत्यु।
3: र काबा च्याम्पियनशीपमा दोस्रो जीतसँगै नेपाल सेमी फाइनलमा। टी20 आईमा 3 मुख्य खेलाड़ीको पुनरागमन। भारतमा आजबाट साफ महिला च्याम्पियनशीप शुरू हुँदै
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले गजब सब्बास शीर्षकमा कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेकपा एमाले भित्रको पछिल्लो विवाद, जहाँ अध्यक्ष ओलीले नेतृत्व छोड्नुपर्ने भनेर अरू नेताहरूले भन्दै आएका छन्। यद्यपि केही नेताहरूले फेरि अध्यक्ष ओलीको बजाउ पनि गरिराखेका छन्। यहाँ एउटा खुल्ला क्षेत्र जस्तो देखाइएको छ। बीचमा अध्यक्ष ओली जस्ता देखिने व्यक्ति र वरिपरि दुईजना अरू व्यक्ति पनि छन् र ती दुईजनाले केही भनेपछि अध्यक्ष ओली जस्ता देखिने व्यक्ति केही भन्दैछन्। तल यस्तो लेखिएको छ, भोभो तिमीहरूले मलाई बा बा नभन त जा जा सुनिन थाले क्या।
3: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार। कार्यक्रम जीवन रक्षामा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको कार्यक्रम जीवन रक्षामा विशेषतः वन्य जन्तु र नागरिक बीचको सम्बन्ध सुधारका लागि भए गरेका काम कारवाही, देखिएका केही समस्या र समाधानका लागि भएका पहल अनि भइरहेका असल अभ्यासको बारेमा पनि छलफल गर्दैछौ। हामीसँग कुराकानीका लागि राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेल हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। शुरूमा म तपाईँसँग निकुञ्ज आसपासमा रहेका मध्यवर्ती सामुदायिक वनले गरिराखेका राम्रा असल अभ्यासको बारेमा केही छलफल गर्न आवश्यक ठानेर कतै राम्रो जस्तो मानौ चितवनको नजिक रहेका त्यहाँका मध्यवर्ती सामुदायिक वनहरूले राम्रो काम गरेको, राम्रो आमदानी गरेको, अभ्यास गरेको हामीले रिपोर्ट प्रसारण गर्यौं। त्यो राम्रो भइराखेकोलाई अझ राम्रो र जुन निकुञ्ज आसपासमा रहेका अरू सामुदायिक वनहरूले केही अझै सुधार्नु बाँकी छ, त्यसमा विभागले के कस्तो योजना बनाएर कार्यान्वयन गरिराखेको छ, त्यहीबाट अगाडि बढौं।
1: ए हस्, एकदमै धन्यवाद। एकदमै रेलेभेन्ट क्वेसन सोध्नुभयो। यसमा कस्तो छ भने अब यो प्रकृति वन वातावरण वनस्पतिको संरक्षणका लागि हामीसँग राष्ट्रिय निकुञ्ज आरक्ष मध्यवर्ती क्षेत्र संरक्षण क्षेत्रहरू चाहिँ छन् र खास गरी मध्यवर्ती क्षेत्रको कुरा गर्दाखेरि त्यहाँ चाहिँ यो वन मात्रै छैन, त्यहाँ चाहिँ सेटलमेन्टहरू चाहिँ भिलेजहरू पनि छ, एग्रिकल्चर ल्यान्ड पनि छ। त्यसले गर्दाखेरि तपाईँको चाहिँ यो खासमा निकुञ्जको आसपासमा भएका चाहिँ वनहरू, यो घाँसी मैदानहरू, छिमसारहरूमा चाहिँ वन्यजन्तुहरूको चाहिँ क्षेत्र पनि हो।
0: त्यसमा चाहिँ मध्यवर्ती क्षेत्र संरक्षण क्षेत्र भनेर तपाईँहरूले त्यसै अनुसारको योजना बनाउनु भएको छ।
1: हजुर,
0: यो मध्यवर्ती कस्तो हो, संरक्षण कस्तो हो, अनि अरू के कस्तो खालको त्यो विभाजन गरेर कसरी योजना?
1: हजुर, यसलाई दुई तीन किसिमले बुझ्न सकिन्छ। हामीसँग अहिले 23.39% संरक्षित क्षेत्र भन्छौँ। यो संरक्षित क्षेत्रभित्र तीन किसिमको चाहिँ क्याटेगोरीको पर्छ भन्दाखेरि हुन्छ,
0: जहाँ मध्यवर्ती पनि।
1: हजुर, एउटा निकुञ्ज र आरक्षहरू हो, र निकुञ्ज र आरक्षहरू करिब 8-9% जति मात्रै छ, होइन? त्यो चाहिँ धेरै जसो चाहिँ तराईतिर बढी छ र हाई हिमालमा चाहिँ बढी छ, होइन? र अर्को चाहिँ दोस्रो भनेको संरक्षण क्षेत्र हो। संरक्षण क्षेत्रमा यो इन्टिग्रेटेड कन्जर्भेसन र डेभलपमेन्टको दुइटै काम हुन्छ,
0: एकीकृत रूपमा संरक्षण,
1: एकीकृत रूपमा संरक्षण र विकास दुइटै हुन्छ। त्यसमा पनि चाहिँ गाउँ बस्तीहरू जनताद्वारा नै चाहिँ संरक्षण गर्ने भन्ने हाम्रो नीति छ
0: संरक्षण क्षेत्र।
1: हजुर, संरक्षण क्षेत्रमा। तेस्रो भनेको चाहिँ मध्यवर्ती क्षेत्र छ हजुरको। यो मध्यवर्ती क्षेत्र भनेको निकुञ्ज आरक्षको संरक्षण गर्दाखेरि वरिपरिका बासिन्दाहरूलाई कसरी चाहिँ यो संरक्षणमा संलग्न गराउन सकिन्छ, कसरी चाहिँ उहाँहरूको चाहिँ दुःखहरूलाई चाहिँ वन पैदावारको व्यवस्थापन गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ यो निकुञ्ज आरक्षको वरिपरिको क्षेत्र र कुनै कुनै निकुञ्ज आरक्षमा भित्र पनि चाहिँ गाउँ बस्तीहरू छन्, तिनीहरूलाई हामीले चाहिँ खास गरी मध्यवर्ती क्षेत्र भनेर त्यहाँ चाहिँ संरक्षणका कार्यक्रमहरू, अल्टरनेटिभ लाइभलीहुडका कार्यक्रमहरू, कन्जर्भेसन एजुकेसनका कार्यक्रमहरू र केही सामुदायिक विकासका कार्यक्रमहरू पनि गर्ने गरेका छौँ। हजुरको यो तीन किसिमको
0: अहिले जस्तो कुनै कुनै ठाउँमा मध्यवर्ती क्षेत्रमा असाध्यै राम्रो अभ्यास, तर निकुञ्जै नजिक भए पनि संरक्षण क्षेत्र अथवा मध्यवर्ती क्षेत्रमा केही गुनासाहरू अथवा जति हामीले अपेक्षा गरेका थियौँ त्यो हुन नसक्नुको कारण के ठान्नुहुन्छ?
1: अब यस्तो छ, यो मानिस र मानव र चाहिँ वन्यजन्तुको यो जुन इन्टरेक्सन हुन्छ यो चाहिँ दुई किसिमको छ। एउटा पोजिटिभ इन्टरेक्सन, यहाँले इङ्गित गरे जस्तो कतिपय ठाउँमा पर्यापर्यटनको हिसाबले चाहिँ वन्यजन्तुहरू देखाएर चाहिँ त्यहाँको चाहिँ टुरिज्म प्रमोसन भएको छ, त्यहाँ रोजगारीहरू आय आर्जनका कुराहरू पनि भएका छन्, त्यसलाई हामीले पोजिटिभ इन्टरेक्सन भन्छौँ,
0: सकारात्मक
1: भयो। अर्को ठाउँमा कुनै ठाउँमा चाहिँ अब यो चाहिँ द्वन्द्वका घटनाहरू, होइन, मानिस र वन्यजन्तुको बीचमा चाहिँ टक्रावहरू पनि छन् हजुरको, यसलाई हामीले नेगेटिभ इन्टरेक्सन भन्छौँ हजुरको। अब हामीले गर्न खोजेको के हो भने यो पोजिटिभ कसरी अगाडि बढाउने, नेगेटिभलाई कसरी घटाउने, जहाँ कि चाहिँ स्थानीय सरकार, प्रदेश सरकार, यो वनका कार्यालयहरू र निकुञ्ज आरक्ष मध्यवर्ती क्षेत्रका स्थानीय समुदायहरूसँग मिलेर हामीले चाहिँ कसरी चाहिँ यो पोजिटिभ कुराहरूलाई बढाउने, नेगेटिभ कुरा घटाउने, इन्टरेक्सनहरू घटाउने भन्नेमै हाम्रो चाहिँ त्यही हिसाबले हामी काम गरिरहेछौँ।
0: अहिले नकारात्मक पक्षलाई घटाउँदै पर्यापर्यटनमा अझ विकास गर्नको लागि विभागले छुट्टै कुनै योजना बनाइराखेको अथवा बनाएका योजनाहरूलाई कार्यान्वयनकै चरणमा रहेको के छ
1: यसमा? हजुरले भने जस्तै हामीले चाहिँ के गरेका छौँ भने सबै प्रोटेक्टेड एरियाहरूको, संरक्षित क्षेत्रहरूको चाहिँ व्यवस्थापन योजना बनेर बनाउँछौँ हामीले, 5 वर्ष जतिको बनाउँछौँ। र त्यसमा चाहिँ इको टुरिज्म प्रमोसन, अरू वाइल्ड लाइफ कन्जर्भेसनभित्रको, बाहिरको चाहिँ मध्यवर्ती क्षेत्र व्यवस्थापन, र इको टुरिज्म प्रमोसनको चाहिँ त्यहाँ कुराहरू लेखेका हुन्छौँ
0: योजनामा
1: र त्यो योजना अनुसार चाहिँ हामीले चाहिँ इको टुरिज्मलाई कसरी प्रमोट गर्ने सबै ठाउँमा इको टुरिज्म हुन नसक्ला त्यो ठाउँमा चाहिँ अब स्थानीयका आवश्यकताहरूलाई कसरी वन पैदावारका आवश्यकताहरूलाई कसरी पूर्ति गर्ने भन्ने कुराहरू हाम्रो त्यो म्यानेजमेन्ट प्लान हुन्छ त्यो म्यानेजमेन्ट प्लानलाई हामीले क्रमशः लागू गर्दै जाने र चाहिँ स्थानीयको सेवा सुविधाहरू पनि हेर्ने र वन्यजन्तुहरू पनि संरक्षित हुनु दुवै मानव पनि सुरक्षित हुनु पर्यो वन्यजन्तुहरू पनि भित्र चाहिँ संरक्षण गर्नु पर्यो भन्ने हाम्रो चाहिँ त्यसरी हामी अगाडि बढ्यौँ।
0: यसमा सकारात्मक हुनको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो चितवनको सौराहा क्षेत्रमा भइराखेको अभ्यासलाई सकारात्मक मान्ने होला अहिले भइराखेको हेर्दाखेरि भलै कहिलेकाहीँ त्यहाँ घटनाहरू नभएको स्थिति फेरि होइन होइन अब सकारात्मक पक्ष हुनको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो त्यो निकुञ्जको आकार कति ठूलो छ कति पुरानो हो अथवा निकुञ्ज क्षेत्रबाट भइराखेको आमदानी कति छ भन्ने हो कि निकुञ्ज क्षेत्र अथवा मध्यवर्ती क्षेत्रमा त्यहाँ देखिने पशु पक्षीको त्यो कस्तो खालको हो त्यो कुरा हो कि के कुराले महत्व राख्दो रहेछ
1: यसमा चाहिँ दुवै पक्ष महत्वपूर्ण हुन्छ जस्तो लाग्छ। एउटा पक्ष त स्थानीय समुदायहरूको अपनत्व पनि हुनुपर्छ यसमा हजुरको होइन स्थानीय समुदायहरूले त्यही अनुरूप चाहिँ आफ्ना क्रियाकलापहरू गर्नुहुन्छ। मानव वन्यजन्तु द्वन्दको कुरा गर्ने हो भने अब तपाईँको चितवनमा पनि नभएको होइन तर उहाँहरूले चाहिँ तारबार लगाएर हेरालु राखेर चाहिँ अरू हिसाबले पनि उहाँहरूले चाहिँ मानव वन्यजन्तु द्वन्दलाई कम गर्नुभएको छ र चाहिँ यो टुरिज्म मार्फत चाहिँ उहाँहरूले फाइदा बढी लिनुभएको छ।
0: त्यहाँ हेर्दै गर्दाखेरि त्यो जंगलबाट त्यो त्यो हिमस्रग वन्यजन्तु नआओस् भन्नको लागि ठाउँ ठाउँमा त्यो बार त्यो अग्लो अग्लो बनाएर कतिपय ठाउँमा अहिले बनिराखेको पनि हामी देख्छौँ। त्यस्तो खालको त्यो निकुञ्ज आफैले बनाउने हो कि अथवा स्वयं मध्यवर्ती अथवा सामुदायिक अथवा अरू संरक्षित क्षेत्रका सरोकारवालाले बनाउन
1: यो दुवै किसिमको छ। हामीले पनि चाहिँ त्यसलाई चाहिँ प्रमोटै गरेका छौँ हजुरको यो प्रिभेन्टिभ मेजर्सहरू भन्छौँ हामीले रोकथामका लागि निरोधात्मक उपायहरू पनि हामीले गरेका छौँ र हामीलाई चाहिँ स्थानीय समुदाय कहीँ स्थानीय तहको सरकारहरूले पनि चाहिँ त्यसमा सहयोग गर्नुभएको छ र खास गरी चाहिँ यो मध्यवर्ती क्षेत्रमा भएका बफर जोनमा भएका चाहिँ समूह समितिहरू मध्यवर्ती क्षेत्र सामुदायिक वनहरूले पनि आफ्नो लगानीको केही अंश चाहिँ त्यसमा खर्च गर्नुहुन्छ।
0: त्यसमा निकुञ्जले पनि केही न केही लगानी गरोस् भन्नुको लागि अथवा नकारात्मक पाटोलाई कम गर्दै सकारात्मक बढाउनको लागि जो भर्खर खुलेको होला अथवा जहाँ कुनै दात्री निकायको सहयोग प्राप्त नभएको होला त्यस्तो क्षेत्रमा निकुञ्ज आफैले तारबार गर्ने अथवा भोलि घेराबार गर्ने सम्मको त्यो काममा पनि भइ नै राखेको छ कि अथवा योजना बन्दैछ अथवा भविष्यमा हुन्छ
1: यो भइराखेको छ। 1990s हामीले चाहिँ खास यो पार्टिसिपेटरी बायोडाइभर्सिटी कन्जर्भेसन भनेर हामीले यो कार्यक्रम चाहिँ मध्यवर्ती क्षेत्र पनि त्यसरी नै घोषणा गर्यौँ र त्यसपछि 1990s पछि चाहिँ हामीले स्थानीय समुदाय मार्फत नै उहाँहरूको ठूलो योगदान छ यो वन्यजन्तुहरू संरक्षण हुनुमा है निकुञ्ज आरएसहरू संरक्षणमा उहाँहरूको ठूलो हात छ त्यसले गर्दा उहाँहरूलाई यो पोजिटिभ आउटकमका लागि हामीले चाहिँ उहाँहरूलाई नै मोबिलाइज गर्छौँ र यसमा चाहिँ संरक्षण साझेदार संस्थाहरूको पनि चाहिँ सहयोग छ र सरकारले त सरकार नेपाली सेना को पनि यसमा सहयोग छ त्यसले गर्दा सबैतिरको यो सकारात्मक सहयोग भएर नै यो चाहिँ कामहरू अगाडि बढेका छ।
0: जस्तो अब कुनै मानव बाँके राष्ट्रिय निकुञ्जमा त्यो वन्यजन्तुको संख्या पर्याप्त संख्यामा नहोला बढ्दै गरेको होला अथवा त्यहाँ चितवनको पर्यटकहरू जुन विषयवस्तु हेर्नको लागि त्यहाँ पुग्छन् त्यो बाँकेमा अथवा बर्दिया नभएको स्थिति हुन सक्ला त्यसमा त्यो आमदानीको हिसाबले पनि सहभागिताको हिसाबले पनि सन्तुलन कायम गर्नको लागि थप विभागको कुनै योजना छ कि अथवा त्यो योजना बनाएर पनि लागू भइराखेको
1: हो। हजुर यस्तो छ हामीले एउटा चाहिँ हाम्रो ऐन कानूनहरूमा के समसामयिक सुधारहरू पनि गर्दै गइरहेका छौँ र यो मध्यवर्ती क्षेत्रमा निकुञ्ज आरक्षीले जति चाहिँ रेभेन्यू अर्न गर्छ वार्षिक त्यसको चाहिँ 30-50% चाहिँ त्यहीँको बफर जोनलाई चाहिँ जाने होइन बफर जोनमा चाहिँ कार्यक्रमहरू सञ्चालन गर्न जाने भन्ने एउटा चाहिँ हाम्रो कानुनी व्यवस्था छ हजुरको त्यही अनुसार चाहिँ बफर जोनमा चाहिँ केही स्रोतहरू जान्छ नेपाल सरकारको स्रोत पनि जान्छ केही आयोजनाहरू पनि चाहिँ सञ्चालनमा छन् त्यो हिसाबले हामीले चाहिँ यो अहिले नयाँ होइन कि यो चाहिँ हजुरको हामीले गर्दै आइरहेका छौँ तर पछिल्लो समयमा यो हाम्रो स्रोत कमी भएर कार्यक्रमहरू अलिकति कम भएको चाहिँ छ हजुरको कुनै राष्ट्रिय निकुञ्जमा थोरै आमदानी हुन्छ थोरै पैसा जाने भयो र काम पनि अलिकति कम भएको अवस्था छ यसलाई हामीले चाहिँ
0: थोरै आमदानी भइराखेको निकुञ्जलाई संघीय सरकारले अथवा अरू सरकारवाला निकायले सहयोग बढाउने खालको त्यस्तो खालको आवश्यकता महसुस कति बठानु छ?
1: त्यो छ, त्यो छ,
0: हजुर।
1: कुनै न कुनै आरक्षणमा अब टुरिज्म अलि राम्रो छ,
0: उदाहरणको लागि बाँकेलाई लिउँ, बाँके त भर्खर स्थापना भयो, अरू ठुलो अथवा पहिलो राष्ट्रिय निकुञ्ज जस्तो धेरै उसले नगर्न सक्ला, त्यो अप्ठ्यारोको अवस्थामा सरकारले अथवा सरकारवाला निकायले साथ दिइराखेको अवस्था कि कस्तो
1: छ? छ, यो हामीले सबैको सहयोगहरू पाएका छौँ, यसमा संरक्षणका लागि, जीविकोपार्जन सुधारका लागि सबैको सहयोग छ। र अब यो टुरिज्म भनेको एकैचोटि चाहिँ प्रमोट हुँदो रहेछ, यो कर्मशः हुँदो रहेछ हजुरको, सबभन्दा पुरानो राष्ट्रिय निकुञ्ज वर्ल्ड हेरिटेज साइट होइन, त्यहाँको वन्यजन्तुहरूको साइटिङले गर्दाखेरि चाहिँ चितवन अलिकति इजी पनि छ, एक्सेसिबल छ, त्यसले गर्दा चितवनमा अलिकति यो आगन्तुकहरूको संख्या बढी छ, र केही निकुञ्जहरूमा जस्तो बाँकेमा अरू ठाउँमा चाहिँ कम छ, तर कर्मशः वृद्धि भइरहेको छ। र चाहिँ अब यो टुरिज्म प्रमोसन जति हुन्छ त्यो निकुञ्जको आय पनि बढ्ने रहेछ हजुरको, र आय बढ्यो भने त्यहाँको जनतालाई, स्थानीयलाई स्रोतहरू पनि चाहिँ केही जान्छ हजुरको, त्यसले गर्दाखेरि यो टुरिज्म र चाहिँ वाइल्ड लाइफ कन्जर्भेसन भनौँ न, निकुञ्ज आरक्षको कन्जर्भेसन र यो दुईटालाई जोड्ने भनेको फेरि लाइभलीहुड होइन, स्थानीयले चाहिँ रोजगारी पाउने, आय आर्जन गर्ने सम्भावनाहरू पनि बढी हुँदो रहेछ। त्यसले गर्दा हामीले चाहिँ निकुञ्ज आरक्षहरूमा यो नेचर बेस्ड टुरिज्म भनेर टुरिज्मलाई चाहिँ प्रमोट गरिरहेको अवस्था,
0: प्रकृतिमा आधारित पर्यटन,
1: पर्यटन हजुर।
0: बाँकेबाट हामीलाई एउटा रिपोर्ट कस्तो प्राप्त भयो भने त्यहाँका सबैजना एकदम खुसी, भलै बाँकेमा पनि पछिल्लो समयमा जनावरको आक्रमणबाट जनधनको क्षति भइराखेको अवस्था छ, र एउटा पक्ष पर्यटन व्यवसायी र यो जुन गाइडहरू पर्यटकहरूसँगै हिँडेर त्यहाँ देखाउने गाइडहरू र अरू सरोकारवालाहरू, बाँके राष्ट्रिय निकुञ्जले यो पर्यटनसँग जोड्न सकियो भने यसले राम्रो गर्छ भनेर निकै उत्साहित भएको बारेमा हामीले रिपोर्ट प्राप्त गर्यौं। अब यो भर्खर खुलेको स्थापना भएको राष्ट्रिय निकुञ्ज भएको कारणले यसमा नयाँ निकुञ्जलाई राज्यले, सरकारले अथवा विभागले अलि सकारात्मक विभेद गरेर राम्रै खालको व्यवस्था तपाईँहरूले गरिराख्नु भएको हो कि, अथवा जे जति उसले कमाउँछ उसैले त्यो मात्रै हो, बाँकी अरू गर्न सक्ने स्थिति छैन कि?
1: होइन, यस्तो छ हजुरको, त्यो अब बफर जोनको स्रोतका लागि चाहिँ हामीले त्यसरी एउटा व्यवस्था छ, त्योभन्दा पनि चाहिँ तपाईँको चाहिँ सरकारले पनि चाहिँ अब अरू पुरानै नेसनल पार्क्स भए पनि त्यहाँ टुरिज्म कम छ, जस्तो रारामा कम छ, खप्तडमा कम होला होइन, अरू सेफोक्सुन्दो कम होला, कम भएकोमा त स्रोत कम हुने रहेछ, त्यसले गर्दा त्यस्तोमा चाहिँ सरकारले चाहिँ केही विशेष आयोजनाहरू सञ्चालन गर्ने, केही स्रोतहरू बढाउने हिसाबले चाहिँ गइरहेका छौँ।
0: बाँकेमा पनि त्यो छ,
1: बाँकेमा पनि छ,
0: त्यो त्यो आयोजनाले त्यहाँको नागरिकलाई अथवा त्यस क्षेत्रको व्यवसायहरूलाई कसरी सहयोग गर्छ?
1: अहिले हामीले एउटा नयाँ आयोजना पनि सुरुवात गर्न खोजिराखेका छौँ, अब यो खास गरी चाहिँ टाइगरै को कन्जर्भेसन,
0: बाघको संरक्षण,
1: बाघको संरक्षणका लागि स्थानीय समुदायमा चाहिँ यो घटनाहरू कम होस् भनेर ह्युमन टाइगर इन्टरफेस भन्ने एउटा चाहिँ आयोजना चाहिँ भर्खर सुरु हुन लागेको छ, यो चाहिँ हामीले बाँके बर्दिया र खास गरी चितवन पर्सा यो दुईटा कम्प्लेक्समा अलिकति फोकस गरेर कार्यक्रमहरू गर्न नयाँ आयोजना पनि आएको छ, त्यसले गर्दाखेरि सरकारको स्रोत पनि कर्मशः चाहिँ वर्षेनी चाहिँ त्यहाँ जान्छ, र केही विशेष आयोजनाहरू पनि हामीले चाहिँ बनाएर कार्यक्रम गरिराखेका छौँ।
0: जस्तो जसरी बाँकेका स्थानीयहरू उत्साहित, सरकारवालालाई भनौँ न, त्यहाँ स्थानीयहरूको केही असन्तुष्टि हुन सक्छ, सरकारवालाहरू बाँकेमा जसरी उत्साहित छन् अरू क्षेत्रमा खुलिसकेको निकुञ्जलाई त्यसलाई फेरि अवरोध गर्न खोज्ने अर्को छुट्टै कुनै समूह वर्ग पनि हुन सक्छ, यो कुनैमा सन्तुष्टि कुनैमा असन्तुष्टि भइराख्नुको कारण यो साँच्चीकै त्यस क्षेत्रको जनजीवनमा प्रभाव पारेको आधारमा हो कि, अथवा अरू कुनै त्यस्तो त्यस्तो अवरोधहरू छ जो हटाउन आवश्यक छ, त्यसपछि मात्रै निकुञ्जले राम्रो आफ्नो विकास गर्न सक्छ?
1: अब यो निकुञ्ज आरक्षहरूको संरक्षण भनेको खासमा चाहिँ यो सरकारको प्रायोरिटीमै परेको विषय हो, यो चाहिँ संरक्षण चाहिँ पनि गर्नुपर्ने र चाहिँ स्थानीय समुदायको आवश्यकता पनि पूरा गर्नुपर्ने छ, यो दुईटै कुरालाई ब्यालेन्स वेमा लाने, आइदर अर भन्दा पनि यसलाई चाहिँ ब्यालेन्स सन्तुलित हिसाबले चाहिँ यो दुईटै कुरा संरक्षण पनि गर्नु पर्यो, जनताको जीविकोपार्जन र सुधारका कुराहरू पनि चाहिँ हुनु पर्यो भन्ने हिसाबले नै हाम्रो कार्यक्रमहरू हुन्छ। अब यसमा चाहिँ अलिकति इन्भेस्टमेन्ट लगानी चाहिँ गर्नुपर्ने हुन्छ हजुरको, किनभनेदेखि टुरिज्म प्रमोसन गर्न पनि मान्छे त्यतिकै चाहिँ जाँदैन हजुरको, त्यहाँ बाटोघाटोको सुविधा हुनु पर्यो, मचानहरू हुनु पर्यो, स्थानीय गाइडहरू हुनु पर्यो, अब धेरै कुराले चाहिँ टुरिज्मलाई चाहिँ फोकस गर्छ हजुरको, र टुरिज्म त एउटा कुरा भयो, त्यो बाहेक पनि अरू चाहिँ लाइभलीहुडका कुराहरू, अल्टरनेटिभ लाइभलीहुडका कुराहरू भयो भने उनीहरूको डिपेन्डेन्सी, स्थानीय समुदायको डिपेन्डेन्सी कम हुन्छ र चाहिँ त्यो इन्ट्रेक्सन पनि कम हुन्छ हजुरको, होइन, भित्र जानु पर्दैन, जनावर बाहिर आउँदैन, भित्र अलिकति चाहिँ संरक्षणलाई फोकस गर्ने, बाहिर आयो भनेदेखि अब त्यस्तो वन्यजन्तुहरूलाई नियन्त्रणमा लिने पनि गरिराखेका छौँ हामीले।
0: अहिले जस्तो नयाँ नयाँ निकुञ्जहरूमा विभागले नै त्यस्तो नागरिकको परनिर्भरता नहोस् भन्नुको लागि अघि तपाईँले भने जस्तै भर्खर नयाँ त्यो आयोजना पनि तपाईँ शुरू गर्न खोज्दै हुनुहुन्छ, त्यो बाहेक अरू त्यस्तो यो चाहिँ गर्न खोजेको तर अलिकति स्रोत साधन नपुगेको भन्ने तपाईँलाई महानिर्देशकको रूपमा मन लागेको अथवा मनमा लागेको उठेको कुराहरू केही छ?
1: होइन, यस्तो छ हजुरको, अब स्रोत साधनको कमी नै हुन्छ हाम्रोमा, अब त्यति हामी चाहिँ स्ट्रङ चाहिँ छैनौँ इकोनोमिकली, होइन, देशकै अवस्था चाहिँ अलिकति त्यति बलियो छैन, त्यसले गर्दाखेरि तपाईँको हामीलाई भित्र चाहिँ अब ह्याबिटेट म्यानेजमेन्ट होइन वेटल्यान्ड म्यानेजमेन्ट अरू कुराहरू चाहिँ गर्नलाई हामीलाई स्रोतको कमी छ हजुरको।
0: यो स्रोतलाई सन्तुलन गर्नको लागि
1: हजुर
0: एउटा नागरिकको बुझाइमा अथवा त्यो ठाउँमा बसेर हेर्दाखेरि मानव एउटा कुनै निकुञ्जले राम्रो गरिरहेको छ, भयङ्कर राम्रो गर्यो, आमदानी राम्रो छ भने भर्खर खुल्दै गरेको अथवा नयाँ निकुञ्जलाई चाहिँ त्यो सहयोग अर्म पर्म गरेको जस्तो सहयोग गरेको त्यो मोडालिटीमा हामीले कहिले सोच्दै सोचेनौ अथवा त्यो सोचेर पनि गर्न नसक्छ?
1: यो हाम्रो अब राष्ट्रिय निकुञ्ज ऐन र बफर जोनको नियमावली 2052 को छ, त्यसमा चाहिँ अब एउटा संरक्षण क्षेत्रले गरेको आमदामी त्यहीँ जाने भन्ने व्यवस्था छ, त्यो पनि 30-50% जाने भन्ने छ, त्यो पनि प्रोपरली गइराखेको छैन अहिले, अलिकति स्रोतको कमीको कुरा गरेँ मैले। अर्को चाहिँ अब एउटाको अर्कोमा जाने खालको त्यस्तो छुट्टै कोष हुने, एकले अर्कोलाई चाहिँ सहयोग गर्न सक्ने, कम काम भएको ठाउँमा अलिकति काम थप्न गराउन सक्ने, त्यो हिसाबको चाहिँ मेकानिजम हामीले चाहिँ अब ऐन नियम संशोधन गर्दाखेरि त्यो हुन्छ हजुर हाम्रो छलफलमा पनि। जस्तो हामीले के भनेका छौँ भने अब यो सिस्टर पार्क पनि भनेका छौँ कहिले काहीँ, यस्तो भनेको एउटा राम्रो प्रोटेक्टेड एरिया र अर्को कम स्रोत भएको प्रोटेक्टेड एरियाको बीचमा सम्बन्ध होस्, यो सबै बफर जोनको चाहिँ कार्यक्रमहरू एकले अर्कोलाई सहयोग गर्न सकुन् भन्ने हिसाबको चाहिँ एउटा यिनीहरूको बीचमा चाहिँ नेटवर्क पनि छ, अहिले मध्यवर्ती क्षेत्रको सञ्जाल पनि छ हजुरको, उहाँहरूले पनि यो कुराहरू उठाइराख्नु भएको छ कि एकले अर्कोलाई सहयोग गर्ने खालको त्यस्तो मेकानिजम हामीले चाहिँ ऐन कानुनहरूमा ल्याइदियो भनेदेखि तपाईँले भने जस्तै कम स्रोत भएको जहाँ चाहिँ मोर पोटेन्सियल छ त्यो ठाउँमा हामीले बढी काम गर्न सकिन्छ, त्यसलाई पनि अगाडि बढाउन सकिन्छ भन्ने खालको छ।
0: सरकारी स्तरमा पनि कहिले काहीँ संवादहरू हुन्छन् औपचारिक गर्नुपर्छ,
1: यो भएको छ, यो भएको छ, हामीले अब राष्ट्रिय निकुञ्ज नियमावली र तपाईँको चाहिँ यो मध्यवर्ती क्षेत्रको नियमावलीहरूमा यो व्यवस्थाहरू संयन्त्रहरू बनाएर हामी अगाडि बढ्यौँ भनेदेखि एकले अर्कोलाई सहयोग गर्न सक्ने चाहिँ अवस्था रहन्छ।
0: कति समय लाग्ला त्यसको अवस्था?
1: यो अब ऐन कानुन संशोधनकै क्रममा छन्, अहिले पनि हामीले चाहिँ राष्ट्रिय निकुञ्ज नियमावलीहरूलाई एकीकृत गरेर नयाँ प्रपोज गरेका छौँ हजुरको, त्यस्तै मध्यवर्ती क्षेत्रको नियमावलीहरूमा पनि यो प्राकृतिक स्रोत साधनको उपयोग, त्यसपछि स्थानीय जनताहरूको चाहिँ आवश्यकता र अब स्थानीय तहहरू अहिले जुन हुनुहुन्छ उहाँहरूको समन्वय बढाउनलाई हामीले ऐन कानुनहरूमा मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली 2052 पनि संशोधन गरेर अगाडि बढ्ने भनेर हामीले काम गरेका छौँ। यो अन्तिमतिर छ, अब हामीले केही समयपछि यसलाई चाहिँ मन्त्रालयमा सब्मिट गर्छौँ होला र यो अगाडि बढ्छ। त्यो भयो भने अहिलेको जुन अब स्थानीय तहहरूले विकास निर्माणका कामहरू गर्नुहुन्छ खास गरी मध्यवर्ती क्षेत्रमा संरक्षण क्षेत्रमा र उहाँहरूको अपनत्व उहाँहरूको संरक्षकत्व चाहिँ प्राप्त हुन्छ हजुरको, त्यो भयो भनेदेखि यसलाई चाहिँ यो कुनै एउटा विभागको नेपाल सरकारको भन्दा पनि सबैको चाहिँ हो, संरक्षण पनि सबैको हो, यो विकास पनि सबैले गर्नुपर्छ भन्ने हिसाबको चाहिँ एउटा त्यो हुन्छ। अर्को दोस्रो कुरा चाहिँ यो मध्यवर्ती क्षेत्रको हाम्रो पुरानो नियमावलीमा केही यो प्राकृतिक स्रोत साधनको उपयोगको विषयमा पनि चाहिँ केही समस्याहरू छन्, त्यसलाई पनि हामीले स्थानीय तहसँग मिलेर चाहिँ काम गर्न सक्यौँ भने स्थानीय तहलाई चाहिँ अलिकति सुलभ हुन्छ सहज हुन्छ भन्ने हिसाबको छ। त्यसले गर्दा खास गरी चाहिँ स्थानीय तहसँगको समन्वय र प्राकृतिक स्रोत साधनको उपयोगको विषयमा र यो समूह समिति परिचालन गर्ने हिसाबले चाहिँ सहज हुन्छ हामीले नयाँ नियमावलीहरूमा चाहिँ संशोधन भयो भने।
0: अहिले पनि कतिपय निकुञ्ज आसपासका व्यक्तिहरू यही मानव र वन्यजन्तुको द्वन्द्वको कारणले गर्दाखेरि बन्दै गर्नुपर्छ अथवा हटाउनुपर्छ स्थानान्तरण गर्नुपर्छ भनेर विभिन्न असन्तुष्टिहरू पनि हामीले सुनिराखेका हुन्छौँ, त्यो असन्तुष्टिहरू कम गर्नको लागि अझ यसलाई यसरी भन्दा अझ राम्रो सुनिन्छ होला, सकारात्मक अघि तपाईँले जुन सकारात्मक एउटा नकारात्मक भन्नुभएको थियो, नकारात्मक हटाउँदै सकारात्मक बढाउनको लागि अहिले तपाईँहरूले केही न केही त गरिराख्नु भएको छ, के छ गरेको कुरा चाहिँ के छ अहिले हामीले यो चाहिँ जस्तो वन्यजन्तु बस्तीमा नआओस् मान्छेहरू जङ्गलमा जाने क्रम घटोस् भन्नको लागि के छ भइराखेको?
1: यसमा यस्तो छ हजुरको, भित्र हामीले चाहिँ खास गरी चाहिँ एनिमल केन्द्रित कार्यक्रमहरू गर्छौँ, एनिमल केन्द्रित भनेको वन्यजन्तुहरूलाई हजुरको चाहिँ भित्रै चाहिँ बसोस् त्यो होइन त्यसको आवश्यकताहरू जुन चाहिँ इकोलोजिकल बायोलोजिकल रिक्वायरमेन्टहरू छ त्यो भित्रै पुरा होस् भनेर उसलाई चाहिने अब ग्रासल्यान्ड म्यानेजमेन्ट प्रे म्यानेजमेन्ट होइन वेटल्यान्ड म्यानेजमेन्टका कुराहरू भित्र गरिदिने भित्र चाहिँ अलिकति ह्याबिट्याट उपयुक्त बनाइदिने सो द्याट कि उसलाई चाहिँ त्यहीँ उसको चाहिँ रिक्वायरमेन्टहरू पुरा
2: हुन्छ
1: बाहिर निस्किन नपरोस् भन्ने र बाहिर चाहिँ हामीले चाहिँ अब यो बाहिर निस्किने वन्यजन्तुहरूलाई चाहिँ एउटा नियन्त्रणमा लिने त्यसलाई चाहिँ उद्धार केन्द्रहरूमा राख्ने अब हामीले जूहरूको पनि मापदण्ड बनाउँदैछौँ जूहरू खुल्यो भनेदेखि त्यहाँ लगेर फेरि पर्यटनसँग जोड्ने यसरी बाहिर चाहिँ अलिकति पपुलेसन म्यानेजमेन्ट भित्र चाहिँ ह्याबिटेट म्यानेजमेन्ट एउटा त्यो काम गर्दैछौँ भने अहिले पनि हामीले केही यो निरोधात्मक कुराहरू प्रिभेन्टिभ कुराहरू जस्तो छेकबार फेन्सहरू लगाउने त्यसपछि तपाईँको चाहिँ अवेरनेसका कुराहरू गरिराखेका छौँ भने अब यो कन्फ्लिक्ट पछि भिक्टिम फ्यामिलीलाई चाहिँ सपोर्टका चाहिँ राहतका कार्यक्रमहरू पनि छन् हजुरको यसरी प्रिभेन्टिभ र अब रेमेडियल मेजर्स दुइटै चाहिँ हामीले अहिले सँगसँगै चाहिँ गरिराखेको अवस्था छ
2: अलि पहिलेको भन्दा त अहिले यो वन्यजन्तुबाट आक्रमण भयो भने त्यो त्यसको राहतको लागि अलिक सजिलो बनाएको भनेर बीचमा अलि सुनियो त्यो नियमावली कता कता संशोधन गरे तैपनि मान्छेहरूमा असन्तुष्टि फेरि कतै ठाउँमा आक्रमण भयो भने अब यहाँ हटाउनै पर्यो भनेर नाराज हुनुहोस् त्यो ढङ्गबाट पनि असन्तुष्टि बढिरहेको हुन्छ त्यो यहाँ भएको व्यवस्थाको कार्यान्वयन समयमा अझै गर्न नसकिएर अथवा त्यो जे कुराको परिवर्तन भयो त्यसबारेमा जानकारी नभएर होला
1: होइन यस्तो छ हजुरको जानकारीहरू अहिले भएकै छ तर हामीसँग जति गर्दा गर्दै पनि हाम्रो चाहिँ त्यो काम गराई चाहिँ अलिकति चाहिँ अब प्रक्रियामुखी हुने भयो होइन राहतहरू दिँदाखेरि पनि चाहिँ अब केही प्रक्रियाहरू कागजहरू पुरा गर्दालाई केही समय लाग्छ हामी तत्काल राहत पनि एउटा व्यवस्था छ हजुरको तत्कालै गर्न सक्ने सहयोग र केही कागजहरू बनाएपछि चाहिँ दिने एउटा चाहिँ हाम्रो राहत निर्देशिका भन्ने छ हजुरको 2080 त्यो अनुसार पनि हामीले सबैको त दिन सकेका छैन यो 16 वन्यजन्तुहरूबाट हुने मानवीय क्षति भन्नाले मानिसको मृत्यु हुँदाखेरि सिरियस घाइते हुँदाखेरि उपचार खर्चहरू र यो चाहिँ पशुधनको क्षति घरबार भत्कायो भनेदेखि हुने क्षति र चाहिँ हजुरको चाहिँ केही क्रपमा हुने ड्यामेजको पनि हामीले रिलिफ दिँदैछौँ त्यसलाई पनि हामीले अझ सजिलो हुन्छ कि भनेर हामीले बिमाहरूसँग पनि काम गर्दैछौँ अहिले त्यसले गर्दाखेरि अब एकदम सजिलो छिटो पाउन् भन्ने हाम्रो उद्देश्य छ तर पनि अब यो वितरण प्रणालीमा कहिलेकाहीँ चाहिँ अलिकति केही ढिलो भयो भन्ने पनि छ अहिले अहिले चाहिँ सुधार चाहिँ भएको छ हजुरको सुधार चाहिँ भएको छ हजुर
2: जस्तो कुनै ठाउँमा बाघ आयो र बाघले मान्छेलाई अब मार्यो भनौँ न यसको लागि भने त्यो बाघ पक्रनको लागि नै लामो समय लाग्ने कतिपय ठाउँमा हामीले सुनिराखेका छौँ हामीसँग जनशक्ति नभएर हो कि अथवा यसको बाघले आक्रमण गर्यो भने त्यसको त्यो बाघलाई नियन्त्रणमा लिने प्रक्रिया नै अलिकति लामो भएर हो कि के कारण हुन सक्छ
1: होइन बाघ नियन्त्रणमा लिन यस्तो रहेछ हजुरको वाइल्डमा एनिमललाई बाघ जस्तोलाई बाघलाई देख्नै सकिँदैन होइन त्यसलाई समात्न छोप्न चाहिँ अलिकति समय लाग्ने रहेछ हामीले भनेकै अनुसार चाहिँ हुँदो रहन्छ जाँदो रहन्छ तर त्यस्तो अरू प्रक्रिया कठिनाई केही पनि छैन हजुरको हामीले जहाँबाट रिपोर्ट आउँछ केस हुन्छ त्यसपछि हामीले तुरन्तै चाहिँ हाम्रो चाहिँ टेक्निकल टिम चाहिँ परिचालन गर्छौँ बाघ हिँड्ने सम्भावित क्षेत्रहरूमा सिसी क्यामेराहरू राख्ने ड्रोनको प्रयोग गर्ने केजहरू राख्ने बेटहरू थापेर चाहिँ बसेर डाट गरेर त्यसलाई नियन्त्रणमा लिने काम भएकै छ हजुरको र कुनै कुनै केसमा हामीले अलिकति चाहिँ भनेकै समयमा गर्न नसकिने रहेछ हजुरको बाघको मुभमेन्ट लोकेट गर्न पनि गाह्रो पर्ने रहेछ हजुरको हाम्रो टोपोग्राफी पनि गाह्रो हुँदो रहेछ त्यसले गर्दा हामीले नखोजेको होइन नसकेको पनि होइन सकिरहेछौँ तर वाइल्डमा एनिमल अब टाइगर लियोपार्डलाई हामीले भने जस्तरी एकदम सजिलेरी चाहिँ छोप्न चाहिँ गाह्रो पर्ने रहेछ हजुरको त्यसले गर्दा बाहिर निस्केकोलाई हामीले नियन्त्रणमै लिन कोसिस गरेका छौँ धेरै ठाउँमा हामीले सक्सेसफुल्ली लिएका पनि छौँ एका दुई केसमा चाहिँ अलिकति टाइम लाग्ने अथवा अलिकति नसकेको जस्तो देखिन्छ हजुरको धेरै जसोमा हामीले गरेका छौँ
2: अघि तपाईँले वनभित्र अथवा निकुञ्जभित्रको वन्यजन्तु बाहिर नजाने र बाहिर समुदाय स्तरबाट नागरिकको वनसँगको परनिर्भरता छ त्यसलाई घटाउने गरी काम गरिराखेको भन्नुभयो जस्तो स्थानीय सरकार छ स्थानीय त्यहाँ सामुदायिक वनहरू छ होइन अब संरक्षित क्षेत्रमा अरू विभिन्न समूह संगठनहरू पनि छन् अथवा सरकारवाला निकायले पनि काम गरिराखेको छ वन्यजन्तु र मानव द्वन्द कम गर्नको लागि अहिले निकुञ्जले अलि बढी एक्लै खटिराख्नु परेको अरूबाट यस्तो खालको सहयोग यस्तो खालको कार्यक्रम भइदिएको भए हुन्थ्यो भनेर तपाईँहरूलाई लागेको कुरा र अथवा कतै राम्रो अभ्यास पनि भइराखेको हुनसक्छ त्यो चाहिँ के छ तपाईँहरूको तर्फबाट के अपेक्षा गर्नुहुन्छ कि समुदाय स्तरबाटै नागरिकलाई समुदाय स्तरमै एउटा कुनै अभियान चलाएर योजना गरेर त्यो काम गर्न पाए राम्रो हुन्थ्यो भन्ने
1: अहिले हामीले एउटा चाहिँ यो अब यो बिहेभियरल चेन्ज भन्ने एउटा क्याम्पेन पनि गरेका छौँ हजुरको त्यसलाई अझ बृहत गर्नुपर्ने छ किनभने हामीले पनि केही सावधानीहरू अप्नाउनु पर्ने रहेछ फेरि हाम्रो अब कस्तो भयो भने यो डेभलपमेन्टको कारणले अहिले हामीले एउटा चाहिँ वन्यजन्तु मैत्री पूर्वाधार निर्देशिका भन्ने पनि छ हामीसँग जहाँ चाहिँ डेभलपमेन्ट हुन्छ ह्युमन सेटलमेन्टहरू नजिक नजिक हुन्छ होइन यो बस्ती र वनसँगै भएपछि अलिकति इन्ट्रेक्सन हुन्छ हजुरको त्यसले गर्दाखेरि दुइटै पक्ष छ एउटा चाहिँ अब हामीले पनि ध्यान दिन सावधानी अप्नाउनु पर्ने कुरा छ होइन मानव आफै सुरक्षित पनि हुनुपर्नेछ अर्कोतिर जनावरहरू बाहिर निस्किने क्रम पनि घटाउनु पर्नेछ हजुरको त्यसले गर्दा यो दुईटा कुरामा विभिन्न तहबाट सहयोगहरू प्राप्त भइरहेकै छ हजुरको होइन सरकारवालाहरूको स्थानीय तहको अब धेरै वनहरू त प्रदेश सरकारबाट व्यवस्थित वनहरू छन् होइन उहाँमा चाहिँ डिएफओ प्रदेश सरकारहरूले पनि चाहिँ सहयोग गर्नुभएको छ हजुरको सबैले काम गरेकै छौँ तर यसमा अझै थप काम पनि गर्नुपर्ने देखिया छ हजुरको त्यसले गर्दा हामीलाई सहयोग प्राप्त नभएको भन्ने छैन सहयोग प्राप्त भएको छ हजुरको होइन खास गरी अब स्पेसिफिक एरियाहरू छ जस्तो वन्यजन्तुहरू समात्न पक्रिन पर्यो उद्धार गर्नु पर्यो भने हामीलाई एनटिएनसी र निकुञ्जको टिमहरूमा अलिकति केही दक्षता हामीसँग विज्ञता छ उहाँहरू जानुहुन्छ र समात्नुहुन्छ अरू अवेरनेसमा अब चाहिँ अरू सरकारहरूले काम गर्नुभएको छ त्यसले गर्दाखेरि अब यसमा सहयोग नभएको होइन सहयोग भएकै छ हजुरको र यसमा अझ थप सहयोग भनेको कस्तो भने अब स्थानीय तहहरूले पनि चाहिँ छेकबारका कार्यक्रमहरू होइन अवेरनेसका कार्यक्रमहरू चाहिँ अझ बढाउनु पर्ने देखिन्छ हजुरको यो निकुञ्ज आरक्ष वरिपरि र बाहिर पनि उत्तिकै समस्या छ हजुरको अहिले निकुञ्ज आरक्षमा मात्रै समस्या छैन सबै ठाउँमा समस्या छ त्यसले गर्दा सबै मिलेर गऱ्यौँ भने एकदम सजिलो हुन्छ नि काम गर्न हजुरको त्यो चाहिँ देखिया छ तर सहयोग चाहिँ प्राप्त भइरहेकै छ हजुरको
2: समयको लागि कुराकानीको लागि धेरै धन्यवाद
1: एकदम धन्यवाद
2: यो सँगै आजलाई कार्यक्रम जीवन रक्षाको समय सकिएको छ आजको कार्यक्रम जीवन रक्षामा हामीले नागरिक र वन्यजन्तु बीचको द्वन्द्व कम गर्दै कसरी दुवै पक्षको संरक्षण र सुरक्षा गर्न सकिन्छ भन्ने बारेमा हामीसँग राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर बुद्धि सागर पौडेल कुराकानीको लागि संवादको लागि हुनुहुन्थ्यो अर्को अङ्कमा अर्को विषय र व्यक्तिबारेको संवाद लिएर उपस्थित हुनेछौं तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
2: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
1: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
1: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
2: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
1: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361494।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: अहिले बिहानको 7 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवन को लागि।
7: के तपाईलाई थाहा छ तपाई हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
8: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको संघजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
7: निरूपण गर्ने प्रकृतिका विवादहरू
8: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
7: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
8: चरण घाँस दाउरा सम्बन्धी विवाद,
7: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
8: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
7: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
8: नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
7: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
8: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
7: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
8: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
7: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो नहर पोखरी पाटी पौवा अन्त्येष्टि स्थल धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
8: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
7: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी निची वा घुसाई खाएको सम्बन्धी विवाद,
8: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
7: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
8: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
7: गाली बेइज्जती सम्बन्धी विवाद,
8: लुटपिट सम्बन्धी विवाद,
7: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
8: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
7: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
8: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
7: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
8: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
1: होइन हजुरबुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
2: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
1: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
2: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
1: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने FBA1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
2: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
3: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
1: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
4: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
5: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0484001014 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114 सम्पर्क गर्नुहोस्।
4: जिल्ला अस्पताल रामेछाप।
6: डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
7: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
8: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
6: प्रोप्राइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर। सम्पर्क नम्बर 98692544।
8: 98407793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: हजुर, यहाँ आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069908 9294443। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड। श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
4: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
3: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
3: दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
6: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
7: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
8: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
7: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
8: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
7: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
8: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
9: दैनिक ₹197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू
7: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
7: आवश्यक कागजातहरू,
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904669 9896965998।
7: इस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
8: हो र? होइन होला त्यस्तो त।
9: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भो भन त।
10: के भएन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
13: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
13: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
14: दैनिक रु 197 मा रु 50,00,000 को बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
15: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बदलिदो नेपाल।

0: नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डौमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइन तथा फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईले आज बेलुकी 8 बजे पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। पछिल्लो समयमा विश्वका केही देशमा हान्टा भाइरस र इबोलाको समस्या देखिएका छन्। अफ्रिकी देश कंगो र युगाण्डामा इबोला फैलिएको छ भने नेदरल्याण्डसको जहाजमा रहेका मानिसमा हान्टा भाइरसको संक्रमण पुष्टि भएसँगै विश्व स्वास्थ्य संगठनले बेलायत, अमेरिका, क्यानाडा, जर्मनी, नेदरल्याण्ड, स्विजरल्याण्ड, सिंगापुर र टर्की लगायत 12 देशलाई सतर्क गराएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा भने हान्टा भाइरस र इबोलाको संक्रमण पुष्टि नभएको र यसको जोखिम अत्यन्त न्यून रहेको जानकारी दिएको छ। आजको कार्यक्रममा हामी नेपालमा इबोला, हान्टा भाइरस लगायतका संक्रामक रोगको जोखिम र अप्नाउनु पर्ने सावधानीका बारेमा आज हामी संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीसँग कुराकानी गर्छौं। डाक्टर साहब नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
1: नमस्ते सम्झनाजी।
0: डाक्टर, हामी सबैभन्दा पहिला चर्चा गरौं हान्टा भाइरसबाट नै। हान्टा भाइरस यो खासमा कस्तो खालको स्वास्थ्य समस्या हो?
1: यो एक किसिमको जुनोसिस भनिन्छ अंग्रेजीमा। त्यो भनेको चाहिँ निश्चित किसिमका जनावरहरूमा प्राकृतिक रूपमा रहने भाइरस जुन चाहिँ कहिलेकाहीँ अब मानिसहरूमा संक्रमण भएर अनि मानिसहरूलाई पनि लाग्न सक्छ, होइन? त्यस्ता रोगहरूलाई जुनोसिस
0: संक्रामक।
1: अब हान्टा भाइरसको केसमा चाहिँ यो प्राकृतिक रूपमा मुसा प्रजातिका जनावरहरूमा रहिरहेको हुन्छ अनि अब त्यो मुसासँग नजिक सम्पर्कमा मानिसहरू पुग्दाखेरि, विशेष गरी अब प्राय अमेरिकामा चाहिँ यो क्याम्पिङ जाँदा, होइन, यो त्यहाँ निश्चित क्षेत्रहरूमा जहाँ मुसाहरूमा यो हान्टा भाइरस देखेको छ ती क्षेत्रहरूमा मान्छेहरू घुम्न जाँदा सम्पर्क हुने, र अब यो अहिलेको यो क्रुज सिपको केसमा चाहिँ अब जस्तो अर्जेन्टिनामा पनि त्यहाँ मुसाहरूमा निश्चित किसिमको यो आन्डिज भाइरस भन्ने हान्टा भाइरस चाहिँ छ, होइन? अनि त्यहाँ क्रुज सिपमा भएका मान्छेहरू जमिनमा जब गए र त्यहाँ मुसाको वरिपरि पुगे त्यो बेला उनीहरूलाई सर्ने सरेको रोग हो। अब यो चाहिँ मुसाको दिसा पिसाबहरू, होइन, सँग सम्पर्कमा आयो कुनै कारणले, त्यसलाई छोइयो, होइन, वा सासले तानियो, भनेको एरोसोलाइज हुने भनेको चाहिँ त्यो दिसा पिसाबका छिटा कणहरू चाहिँ हावामा तैरिएको र त्यसलाई चाहिँ कुनै तरिकाले सासले तानिने, होइन, त्यो त्यस्तो खालको अथवा त्यो चाहिँ मुखतिर, होइन, घाँटीतिर पुग्यो भने संक्रमण हुन्छ। अनि यसले चाहिँ अब धेरै जसो मान्छेलाई प्राय सबै भाइरल इन्फेक्सनहरूले, यो यसमा इबोला, हान्टा भाइरस, डेङ्गी, इन्फ्लुएन्जा, यी सबै भाइरल इन्फेक्सनहरू चाहिँ सुरुमा चाहिँ सबैको एक किसिमको यही ज्वरो आउने, टाउको दुख्ने, होइन, त्यस्ता लक्षणहरू नै हुन्छन्, होइन, अनि र त्यसपछि रोग विकसित हुँदै जाँदा चाहिँ अनि फरक फरक किसिमका लक्षणहरू देखिन्छन्।
0: जुन यहाँले भन्नुभयो कि फरक फरक लक्षण पनि देखा पर्न सक्छ भनेर, सामान्यतया चाहिँ अब हान्टा भाइरस भइहाल्यो भने चाहिँ यो लक्षण चाहिँ हो है भनेर पहिचान चाहिँ कसरी गर्ने?
1: अब लक्षणको कुरा गर्दाखेरि सुरुमा त्यही ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन्छ अनि वाकवाकी लाग्ने, त्यस्ता लक्षणहरू देखिन्छन् भने अनि बिस्तारै त्यो कमजोरी एकदम बढ्ने, एकदमै शिथिल हुने, एउटा निश्चित समूहलाई, थोरै मान्छेहरूलाई चाहिँ कार्डियोपल्मोनरी सिन्ड्रोम भनिन्छ, होइन, त्यो भनेको चाहिँ हार्ट फेलियर, मुटुले चाहिँ यो रगत अगाडि पम्प गरेर धकेल्न नसक्दाखेरि, होइन, ब्लड प्रेसर कम हुने, कमजोरी हुने, फोक्सोमा पानी जम्ने, अर्कोतिर अनि अक्सिजन कम हुने, रगतमा अक्सिजन कम हुने, श्वास प्रश्वासमा समस्या हुने, र यो चाहिँ अलि हान्टा भाइरसको केसमा चाहिँ त्यो एकदमै केही घण्टाभित्रै हेर्दा सामान्य जस्तो देखिने मान्छे एक्कासी, होइन, सास फेर्न गाह्रो हुने त्यस्तो खालको उसमा अवस्थामा पुग्छ, कार्डियोपल्मोनरी सिन्ड्रोम भनिन्छ, होइन, त्यो चाहिँ अब हान्टा भाइरसको एउटा अलिकति क्लासिक विशिष्ट खालको लक्षण हो, होइन। अब पहिचान कसरी गर्ने भन्दाखेरि चाहिँ अब यस्ता जटिल लक्षणहरू देखिजाएपछि पहिचान गर्दा चाहिँ ढिलो भइसक्छ धेरै, होइन। सुरुमा पहिलो त शंका नै हामीले सुरुदेखि हामी चाहिँ यस्तो यस्तो सिचुएसनमा चाहिँ हान्टा भाइरस हुन सक्छ भनेर शंका गर्नु पर्यो। जस्तो कोही मान्छे चाहिँ त्यो हान्टा भाइरस संक्रमित मुसाहरू हुने क्षेत्रमा घुम्न गएको छ र ऊ फर्केर आएको होइन एक दुई हप्तामा चाहिँ उसलाई केही ज्वरो आउने टाउको दुख्ने यस्ता लक्षणहरू छ भने त्यसरी पनि सोच्नु पर्यो भनेपछि कसैलाई ज्वरो आउने टाउको दुख्ने त्यस्तो हुँदाखेरि उसको ट्राभल हिस्ट्री कता कता घुमेको छ त्यो सोध्नु पर्यो अनि त्यसपछि अथवा त्यस्तो संक्रमित मान्छे अहिले त अब कोही हुन्छ नि त्यही क्रुज सिपमा भएका मान्छेहरूसँग सम्पर्कमा आएका मान्छेहरू पनि विभिन्न ठाउँमा छन् होला त्यस्ता मान्छेहरू अहिले त अब देशहरूले क्वारेन्टिन गरेका छन् तर कति मान्छे अब त्यो अलिकति क्वारेन्टिनको लागि चाहिँ एकदम स्ट्रिक्ट क्राइटेरिया हुन्छ त्यो अलि नपुगेका मान्छेहरू पनि हुन्छन् कि पर बसेको थिएँ होइन सँगै निकट सम्पर्कमा थिइनँ तर म त्यही भवनमा थिएँ अथवा त्यस्ता होइन त्यस्तो खालको भन्ने मान्छेहरू त फेरि उनीहरूलाई सर्न सक्ने सम्भावना त हुन्छ कम हुन्छ तर हुन्छ हो भनेपछि त्यस्तो किसिमको कुनै न कुनै हिसाबले यो शङ्का गर्नुपर्ने अवस्थाहरूमा चाहिँ पहिले नै हामीले शङ्का गरेर यो हान्टा भाइरस हुन सक्छ भनेर नै अनि सावधानी र जाँचका कुराहरू सुरु गर्नुपर्छ
0: जुन लक्षणहरू यहाँले भन्नुभयो नि त्यो लक्षण त सामान्यतया अन्य रोगसँग पनि जोडिएको अन्य रोगसँग पनि मिल्दो जुल्दो भएकोले चाहिँ त्यो हो कि त्यो पहिचान गर्न गाह्रो होला विशिष्टीकृत लक्षण भनेको जुन अलिकति मुटुमा चाहिँ समस्या हुने चाहिँ यो चाहिँ अलिक फरक लक्षण चाहिँ देखियो यसबाट चाहिँ हामीले हो कि भनेर शंका गर्ने तर यहाँले भन्नुभयो कि यो लक्षण देखिसकेपछि धेरै ढिला भइसक्छ होइन भनेपछि हामीले अलिकति यो लक्षण सँगसँगै हामीले अरू केमा जोड दिने होला त जस्तो यो चाहिँ अब हान्टा भाइरस हो भनेर
1: अहिले त हामीले अब खास यो कहाँ कहाँ फैलिरहेको छ अब अहिले नेपालमै त आएको छैन अनि त्यसो हुँदाखेरि हामीले चाहिँ यो अहिले कुन कुन देशमा पुगेको छ त्यहाँ मान्छेहरू कसरी बसेका छन् त्यो निश्चित कति देशहरूमा चाहिँ सबैलाई छ हप्ता क्वारेन्टिनमा राखेको छ कति देशलाई सबैलाई छ हप्ता क्वारेन्टिनमा नराखेको घरमा होम आइसोलेसनमा राखेको छ अलिकति रिल्याक्स अलिकति खुकुलो बनाइएको छ होइन अनि कुन कुन देशमा कस्ता कस्ता प्रोटोकलहरू भइरहेछन् अनि त्यस्ता कुराहरू याद गर्नु पर्यो अनि त्यसपछि अनि समग्र विश्वमा यो कुनै नयाँ केसहरू कता कता चाहिँ आइरहेछ भन्ने त्यस्ता ट्र्याकरहरू छन् होइन मान्छेहरूले चाहिँ ट्र्याक गरेर वेबसाइटहरूमा अपडेट गरिरहेको हुन्छ होइन त्यो चिजहरू चाहिँ चनाखो भएर हेर्नु पर्यो त्यो हामी आम मानिसले भन्दा पनि हाम्रा जनस्वास्थ्यका होइन संयन्त्रहरू र सरकारी निकायहरूले हेरिरहनु पर्यो र अनि कुनै देशमा चाहिँ अलि त्यो केसहरू बढ्न थालेको भन्ने त्यस्तो आयो भने अब त्यसपछि हामीले कस्तो किसिमको चाहिँ सावधानी अप्नाउने ट्राभल एडभाइजरीहरू चाहिन्छ कि के चाहिन्छ त्यस्तो कुराहरू चाहिँ अहिले एकदमै रियल टाइम डेटाको आधारमा होइन के अपडेट भइरहेको हुन्छ त्यो अनुसार हामीले चाहिँ आफ्नो नीति बनाउनुपर्छ
0: हुन त नेपालमा
1: अपडेट गरिराखेको हुन्छ होइन त्यो चिजहरू चाहिँ चनाखो भएर हेर्नु पर्यो त्यो हामी आम मानिसले भन्दा पनि हाम्रा जनस्वास्थ्यका होइन संयन्त्रहरू र सरकारी निकायहरूले हेरिरहनु पर्यो र अनि कुनै

0: अवस्था पनि छ, अघि यहाँले पनि भन्नुभयो होइन, विशेष गरेर सर्ने चाहिँ कसरी रहेछ, ती व्यक्तिहरूको नजिकमा पुगेर अथवा हावाबाट केबाट सर्दो रहेछ?
1: अब प्राय जसो यो एन्टाभाइरस भन्ने चाहिँ यसका पनि विभिन्न उप प्रजातिहरू छन् होइन, अधिकांश एन्टाभाइरसहरू चाहिँ व्यक्ति व्यक्तिबाट सरेको त्यस्तो देखिँदैन। जस्तो अमेरिकामा वर्षेनी थुप्रो केसहरू रिपोर्ट भइरहेको हुन्छ, तर ती चाहिँ व्यक्ति व्यक्तिमा सरेको हुन्न, त्यही त्यो जनावरको सम्पर्कमा कुनै कारणले पुगेका मान्छेहरूबाटलाई चाहिँ लाग्छ होइन। तर यो एन्डिज भाइरस भनेर जुन अहिले पछिल्लो समय यो क्रुज सिपसँग सम्बन्धित यो आउटब्रेकमा चाहिँ यो एन्डिज प्रजातिको एन्टाभाइरस चाहिँ व्यक्ति व्यक्तिमा पनि सर्ने भनेर डकुमेन्टेड छ। यसको चाहिँ त्यस्तो खालको व्यक्ति व्यक्तिमा सरेको यो 2018 प्रकाशित रिपोर्टहरूमा पनि अस्ट्रेलिया के अरे अर्जेन्टिनाबाट प्रकाशित रिपोर्टहरूमा पनि देखिएको छ। र अहिले पछिल्लो समय क्रुज सिपमै पनि अब त्यो जनावरसँग सम्पर्क नभएका तर त्यो जहाजमा बिरामी भएका मान्छेसँग सम्पर्क भएका मान्छेहरूलाई पनि यो संक्रमण सरेको देखिएको छ होइन। र व्यक्ति व्यक्तिमा सर्दो रहेछ भनेर त त्यसरी इस्टाब्लिस भयो होइन। त्यसबाहेक यो एनिस प्रजातिको यो भाइरस चाहिँ अब पुरानो रिपोर्टहरूले चाहिँ के पनि एउटा शंका उब्जाएको छ भने लक्षण भएका मान्छेबाट मात्रै नसरिकन लक्षण शुरू नहुँदा अगाडि नै सर्न सक्ने, एक दुई दिन अगाडिदेखि नै अरूलाई सर्न सक्ने एक दुईवटा केसहरू देखिन्छ।
0: भनेपछि भाइरस पहिलेदेखि उसको उसमा शरीरमा छ र लक्षण देखिरहेको छैन भने त्यो अवस्थामा पनि सर्ने भयो।
1: हजुर, भनेको चाहिँ अब जुनसुकै भाइरस अथवा किटाणुहरूको शरीरमा संक्रमण हुँदाखेरि एउटा इन्क्युबेसन पिरियड भन्छौँ हामी होइन, त्यसमा चाहिँ कस्तो हुन्छ भने तपाईँलाई शरीरमा किटाणु प्रवेश गरिसकेको छ, उसको शरीरका रोग प्रतिरोधी प्रणालीका कोषहरूसँग लडाईँ भइरहेछ तर शरीरमा लक्षण देखिसकेको छैन होइन, अनि त्यस्तो त्यो अवधिलाई इन्क्युबेसन पिरियड भनिन्छ होइन। अब यो एन्टाभाइरसको केसमा इन्क्युबेसन पिरियड एकदमै लामो हुन्छ होइन, यो 6-8 हप्तासम्म हुन सक्छ, अधिकांशलाई चाहिँ 2-3 हप्ताभित्रै लक्षण देखिन्छ भने इन्क्युबेसन पिरियड उनीहरूको लागि 2-3 हप्ता अधिकांश मान्छेको त्यही नै हुन्छ, तर बडीमा चाहिँ कसै कसैलाई चाहिँ 6-8 हप्तासम्म पनि ढिलो भएको देखिन्छ। मुसासँग निकटता चाहिँ 8 हप्ता अगाडि भएको मान्छेमा पनि पछि 8 हप्ता पनि संक्रमण भएको लक्षण देखिएको छ। अनि त्यो इन्क्युबेसन पिरियडको अन्त्यतिर लक्षण सुरु हुनुभन्दा 1-2 दिन अगाडिदेखि नै अरू मान्छेलाई सरेको अथवा त्यो बीचमा लक्षण सुरु हुनुभन्दा अगाडि 1-2 दिन अगाडि सम्पर्कमा आएको मान्छेलाई पनि यो एन्टाभाइरस सरेको देखिएको छ। जस्तो यो चाहिँ कोभिडमा हामीले पहिले देख्यौँ होइन, कोभिडमा पनि सुरुमा त संक्रमित मान्छे लक्षण सुरु भइसकेपछि मात्र अरूलाई सार्छ भनेर विश्व स्वास्थ्य संगठनहरूले पनि भने होइन, तर पछि के देखियो भने संक्रमण हुनुभन्दा के अरे संक्रमणको लक्षण देख्नुभन्दा केही दिन अगाडिदेखि नै सर्न सक्ने रहेछ भनेर देखियो नि कोभिडमा। एन्डिज प्रजातिको एन्टाभाइरसमा पनि त्यो सम्भावना चाहिँ रहेछ भनेर पुरानो रिपोर्टहरूले देखाएको छ।
0: भनेपछि त एन्टाभाइरसको संक्रमण भएको होइन क्षेत्रहरू र देशहरूबाट कोही अब नेपालमा आएको छ र लक्षणहरू देखिएको छैन भने पनि उसलाई त केही समय आइसोलेसनमा बस्नुपर्ने अवस्था देखियो नि होइन।
1: अब यसरी भनौँ, त्यो भन्दा त फेरि एकदमै ठूलो जालोमा अब हजारौं मान्छे पर्ने भयो होइन, अब जस्तो र त्यसरी त त्यति सजिलै सर्ने भाइरस त होइन यो फेरि होइन, अहिले एकदम थोरै मान्छेलाई मात्रै यो संक्रमणको लक्षण देखिएको छ, 3 जना कि कतिजनाको मृत्यु भएको छ अहिलेसम्म होइन, अनि संक्रमणको पुष्टि भएको पनि त्यही 1 दर्जन जति होला मान्छेहरू, अनि थुप्रो मान्छेलाई चाहिँ अब उसमा क्वारेन्टिन अथवा आइसोलेसनमा राखिएको छ र उनीहरूबाट उनीहरूलाई चाहिँ पोजिटिभ देखिएको छैन होइन, अहिलेसम्म त्यो उनीहरूलाई फलो गरिरहेछ। भनेपछि ती मान्छेको वरपर अथवा त्यो क्रुज सिपसँग सम्बन्धित मान्छेहरू होइन अथवा उनीहरूलाई चाहिँ यो प्लेनमा चाहिँ ओसार पसार गर्ने क्रममा होइन उनीहरूसँग सम्पर्कमा आएका मान्छेहरू त्यस्ता मान्छेहरूलाई मात्रै अहिले चाहिँ शंकाको घेरामा छन्। अब त्यो समग्र त्यो देश अथवा त्यो सहर अथवा भन्ने भन्दा पनि होइन, त्यो कारणले उनीहरू त तर विश्व स्वास्थ्य संगठनले सही प्रोटोकल अनुसार तिनीहरूलाई चाहिँ राखिरहेको छ भन्ने अब देखिन्छ, फलो गरिरहेछ, मोनिटर गरिरहेछ भन्ने देखिन्छ। त्यसो हुँदा यदि मानिलिउँ कुनै सहरमा चाहिँ आउटब्रेक भयो साँच्चै अब मान्छेहरू चाहिँ धेरैलाई अब यो संक्रमण भएको देखिन थाल्यो भने चाहिँ हो तपाईँले भने जस्तो त्यहाँबाट आउने सबैलाई हामीले चाहिँ शंकाको घेरा

0: मा राख्नुपर्छ।
1: अहिले तत्काल चाहिँ त्यो प्रतिबन्ध लगाउन जरुरी छैन,
0: अहिले छैन।
1: कुन कुन देशमा चाहिँ अब यो जोखिम चाहिँ रहेको छ र त्यहाँ प्रतिबन्ध लगाएको छ, के देखिन्छ?
0: युरोप अनि त्यसपछि यो थाइल्याण्ड जस्तो लाग्छ, अरू केही एसियाली देशहरू पनि छन् त्यसमा होइन, युरोपका धेरै देशहरू, अमेरिका, सबैलाई आफ्नो देशमा फर्काइएको छ। तर अब त्यो देशमा फर्काउँदा पहिले नै पूर्व तयारी गरेर होइन जहाजमा ओसार पसार उनीहरूलाई लाने जहाजदेखि नै होइन अथवा त्यो पानी जहाजबाट जमिनमा आउने बेलादेखि नै होइन त्यो सावधानीहरू अप्नाइएको भएको भएर खास हामी बाँकी विश्वमा चाहिँ अरू देशहरूमा यो फैलिने सम्भावना चाहिँ एकदमै न्यून छ।
1: अब यो हान्टा भाइरस चाहिँ सुरुमा चाहिँ मुख्य गरेर मुसाबाट चाहिँ यो रोग लाग्ने भनेर जुन भनिएको छ, नेपालमा मुसासँग सतर्कता अप्नाउनु पर्ने के कस्ता सावधानी अप्नाउनु पर्ने देखिन्छ रक्षक?
0: अब अहिले त केही पनि गर्नु परेन किनभने नेपालमा छैन, नेपालको मुसामा हान्टा भाइरस छैन। अब नेपालको मुसामा नभएको भएर होइन हामीले चाहिँ मुसाबाट अब अरू बेला पनि मुसाको टोकाइबाट सर्ने अरू रोगहरू हुन्छन् त्यसबाट हामी जोगिँदाखेरि मुसाबाट जोगिन्छौँ नि त हामी होइन, त्यस्ता सावधानीहरू मात्रै हुन्। नेपालको मुसामा हान्टा भाइरस छैन। अब के गरी मान्छेबाट सरेर यो एन्डिज भाइरस सरेर नेपालमै आयो भने पनि त्यो मुसामा सर्छ भन्ने छैन, यहाँको मुसाको शरीरमा त्यो भाइरस चाहिँ जीवित हुन्छ कि हुँदैन अहिले भन्न सकिन्न। त्यसो हुँदा मुसाबाट त अहिले हामीलाई खतरा छैन, कम्तीमा हान्टा भाइरसको लागि चाहिँ।
1: मुसाजन्य रोगहरू बाट पनि बस्न पर्ने पनि हुन सक्छ होइन, तर हान्टा भाइरस नभए तापनि अन्य केही रोग चाहिँ फैलाउँछ कि भन्नेबाट चाहिँ हामी जोगिनु त पर्यो नि।
0: हजुर, मुसाबाट केही रोगहरू सर्न सक्छन् होइन, मुसाको लेप्टोस्पाइरोसिस भनिन्छ होइन, लेप्टोस्पाइरा भनेको चाहिँ एक किसिमको ब्याक्टेरिया हो अनि जुन चाहिँ मुसाको पिसाबहरूबाट वातावरणमा जान्छ र त्यो पिसाबसँग सम्पर्कमा आएका मान्छेहरू त्यस्तोलाई चाहिँ सरेको देखिन्छ। अब जस्तो त्यो भनेको चाहिँ अलिकति घरबारविहीन अलि सड़कमा सुत्ने मान्छेहरू पनि पर्न सक्छन् अथवा चाहिँ एउटा अलि नेपालको केसमा चाहिँ टिपिकल कस्तो बेला देखिन्छ भने यो बर्खामा जब हामी यो धान रोपाई गर्छौँ नि त्यो पुरा हिलोमा गजगजमा अब त्यहाँ पनि मुसाको पिसाबहरू हुन्छ अनि त्यो रोपाई गरेर आएको मान्छेहरूमा अनि केही समयपछि अनि लेप्टोस्पाइरोसिसको लक्षणहरू देखिने होइन त्यस्तो हुन्छ। अब तर त्यो भनेको चाहिँ एकदमै यो फेरि व्यक्ति व्यक्तिमा सर्ने रोग होइन त्यो होइन, अनि यस्तो चिजहरू चाहिँ अब अलि सीमित केसहरू हुन्छ र नेपालमा अधिकांश डाक्टरहरूलाई फिजिसियनहरूलाई यो रोगहरू कसरी पहिचान गर्ने कसरी यसको उपचार गर्ने उपचार फेरि सजिलो छ होइन त्योमा जानकारी छ।
1: तपाईँ यतिखेर कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। बदलिदो नेपालमा आज हामी हान्टा इबोलाको नेपालमा जोखिम र अप्नाउनु पर्ने सावधानीका बारेमा चर्चा गरिरहेका छौं। हामीसँग हुनुहुन्छ संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी। डाक्टर, विशेष गरेर हामीले हान्टा भाइरसको बारेमा चर्चा गर्यौं, यसबारे फेरि पनि हामी अझ धेरै चर्चाहरू पक्कै गर्छौं। अब भने अलिकति इबोलातर्फ लागौं होइन, इबोलाको पनि कंगोमा चाहिँ इबोला फैलिएपछि धेरै मानिसहरूको मृत्यु भइसकेको अवस्था पनि छ यतिखेर। इबोला भाइरस चाहिँ अहिलेसम्म नेपालमा नदेखिए तापनि यसको अलिकति चर्चा गरौं हामी, यो चाहिँ कस्तो खालको भाइरस हो, हान्टा भन्दा यो कतिको फरक छ?
0: अब अघि भने जस्तै यो पनि एउटा पशुहरूमा चाहिँ रिजर्भ भएर नै जुनोसिस भन्ने त्यो किसिमको भाइरस हो होइन। अब यसको चाहिँ खास कुन जनावर हो त यो इबोला चाहिँ रहने होइन जसबाट चाहिँ यो पछि फाटाफुट्टा मान्छेहरूमा आउँछ र अनि आउटब्रेक हुन्छ भन्ने चाहिँ खास स्पष्ट छैन। इबोलाको अब केही इबोला प्रजातिका भाइरसहरू जुन चाहिँ मान्छेलाई नसर्ने खालको इबोला प्रजातिका भाइरसहरू चाहिँ अब त्यहाँ पश्चिम मध्य अफ्रिकामा केही चमेराहरूमा देखिएको छ होइन, तर ठ्याक्कै यो चमेरामै देखिन्छ भनेर यो मानिसहरूमा सर्ने किसिमका इबोलाका प्रजातिहरू चाहिँ पुष्टि भइसकेको छैन। त्यही भएर यो अझै पनि अध्ययनको विषय छ र यो तर अब इबोला चाहिँ हान्टा भाइरस भन्दा हाम्रो लागि चाहिँ र समग्र विश्वको लागि बढी खतरनाक थ्रेट हो होइन त्यो अहिलेको लागि। विशेष गरी यसपालिको यो संक्रमण चाहिँ हप्तौंसम्म त्यो क्षेत्रमा फैलिरहेको र धेरै ढिलो मात्रै पत्ता लागेको जस्तो देखिन्छ। पहिलो कुरा चाहिँ यो कंगोको जुन क्षेत्रमा यो अहिलेको आउटब्रेक भयो जहाँ यो मान्छेहरू संक्रमित भएर मृत्यु भइरहेको सुरुमा समाचारहरू आए त्यहाँ चाहिँ एकदमै युद्धग्रस्त गृहयुद्ध होइन एकदम अशान्ति भएको र अनि सरकारी संयन्त्रहरू चाहिँ नभएको होइन त्यस्तो खालको ठाउँ हो त्यो भएको भएर एउटा त्यो भयो. अर्को चाहिँ यो त्यो पश्चिम अफ्रिकामा विशेष गरी 2013-14 चाहिँ एकदमै ठुलो महामारी भयो इबोलाको होइन हजारौँ मान्छेहरू संक्रमित भए यो दुई तिनवटा देशमा फैलियो होइन अनि र एकदमै यो अन्तर्राष्ट्रिय इमर्जेन्सी को हिसाबले चाहिँ यसलाई समग्र विश्वले लियो त्यसलाई धेरै सङ्घर्षपछि धेरैजनाको मृत्यु भएपछि त्यो निको भयो के भन्छ त्यो आउटब्रेक बन्द भयो होइन र त्यो बेलामा चाहिँ अब थुप्रो रिसर्चहरू पनि भए अनि त्यो इबोला भाइरस विरुद्ध भ्याक्सिन बन्यो त्यस विरुद्ध केही मोनोक्लोनल एन्टिबडी जस्ता केही औषधिहरू एकदम प्रभावकारी औषधिहरू बने तर त्यो पटक इबोलाको त्यो त्यत्रो महामारी गराउने भाइरसको प्रजाति चाहिँ अहिलेको प्रजातिभन्दा फरक थियो. अहिलेको यो प्रजाति चाहिँ यो इबोलाको अब त्यो चाहिँ जायर प्रजातिको थियो भने यो चाहिँ बुन्डी बुजो भन्छ होइन बुन्डी बुजो प्रजातिको इबोला भाइरसको संक्रमण हो यो. अनि यस यो बुन्डी बुजो प्रजातिले चाहिँ पहिला दुईचोटि मात्रै यसको आउटब्रेक भएको छ सानो सानो होइन यो चाहिँ त्यस्तो धेरै ठूलो संकट ल्याउने खालको होइन कि भन्ने मानिसहरूलाई हामीलाई वैज्ञानिक कम्युनिटीमा पनि भ्रम रहेछ होइन र त्यही भएर यसको चाहिँ औषधि पनि बनेको छैन यसको त्यो भ्याक्सिन पनि छैन र यसको त्यो पिसिआर गर्ने जुन जाँच छ पिसिआर पनि एकदमै कम उपलब्ध छ होइन त्यही भएर जुन कङ्गोको जुन क्षेत्रमा यो इबोला जस्तो लक्षण लिएर मान्छेहरू संक्रमितहरू हप्तौंसम्म घुमिरहँदा धेरैचोटि उनीहरूलाई इबोलाको टेस्टिङ गरियो तर त्यो यो प्रजातिलाई टार्गेट गरेर बनाएको त्यो टेस्टहरू नभएको भएर यो प्रजाति डायग्नोस भएको थिएन होइन अनि त्यही भएर ढिलो डायग्नोस भयो होइन ढिलो निदान भएपछि धेरै मान्छेलाई फैलिसकेको छ भन्ने अहिले अनुमान छ होइन हामीले पत्ता लगाएर
1: अर्को ठाउँमा सरिसकेको भनेर पनि आइरहेछ
0: र अनि अहिले अब युगान्डामा पनि देखिएको छ र विशेष गरी अब चाहिँ ठूलो सहरहरू एकदम यो जनसङ्ख्याको हिसाबले पनि धेरै बाक्लो बस्ती भएका सहरहरू होइन गोमा भन्ने सहर एउटा कङ्गोमा अर्को युगान्डाको राजधानी कम्पालामा पनि पुगेको भएर त्यो चाहिँ यस र हामीले थाहा पाएका मान्छे भन्दा पनि धेरै बढी मान्छेमा यो छ कि त्यो स्पेसली यो बुन्डी बुजो प्रजातिको लागि चाहिँ टेस्ट पनि धेरै ठाउँमा उपलब्ध नभएको भएर त्यो पत्ता लाग्न नसकेको हो कि भन्ने एउटा ठुलो डर छ र मोडलिङ गर्ने अहिले यो कतितिर फैलिसकेको होला कतिजनामा फैलेको होला भन्ने जुन त्यो अध्ययन गरिरहेका हुन्छन् वैज्ञानिकहरूले त्यसो गर्दा पनि अहिले भनिएको संख्याभन्दा होइन कम्तीमा 10-12 गुणा बढी संख्यामा मान्छेहरूलाई संक्रमण भएको र यो चाहिँ अहिलेसम्मको सबभन्दा ठूलो संक्रमण भनेको महामारी भनेको यो 2013-14 सालको महामारी भन्दा यो ठूलो हुने हो कि भन्ने चाहिँ त्यो अनुमान छ.
1: हजुर, जस्तो डाक्टर साहबले भन्नुभयो कि इबोला भाइरस चाहिँ अब हान्टा भाइरस भन्दा फरक र यो धेरै समुदायमा फैलन सक्ने खतरनाक पनि छ भनेर भन्नुभयो. अलिकति यसका लक्षणहरू बारे चर्चा गरौं न, यसका लक्षणहरू चाहिँ के कस्ता देखिन सक्छन्?
0: हजुर, अरू भाइरल इन्फेक्सनमा जस्तै होइन भाइरल संक्रमणमा जस्तै यसमा पनि सुरुमा चाहिँ टाउको दुख्ने, जिउ दुख्ने, थकान जस्तो हुने अनि ज्वरो आउने नै हुन्छ अनि यसमा अब अलि बढ्दै जाँदाखेरि पेट दुख्ने, वाकवाकी बान्ता हुने अनि एकदम शिथिल हुने र एउटा पोइन्टमा पुगेर चाहिँ कस्तो हुन्छ भने यो शरीरको विभिन्न भागबाट चाहिँ रगत आउने कि अब जस्तो नाकबाट रगत आउने, रगत खोक्दाखेरि रगत आउने अथवा कालो दिशा जाने, कालो दिशा भनेको चाहिँ यो आन्द्रा यो पाचन प्रणालीको माथिल्लो भागतिर ब्लिडिङ भयो भने चाहिँ त्यो दिशासम्म पुग्दाखेरि कालो हुन्छ होइन कालो दिशा जाने त्यस्ता चिजहरू भएर अनि सकमा गएर मृत्यु हुने होइन यो चाहिँ हेमोरेजिक फिभरको प्रकार हो.
1: भनेपछि धेरै ढिला भएपछि यो चाहिँ हेमोरेजवाला लक्षणहरू चाहिँ देखा पर्न सकिने भएन. त्यसमा अलिकति इबोलाकै चर्चा गर्दाखेरि चाहिँ यो जुन समस्या छ नि यो एकबाट अर्कोमा सर्ने सम्भावना र जोखिम चाहिँ कतिको छ यो?
0: हजुर, यो पनि अब यो कोरोना भाइरस जस्तो अब हावाकै उसले मात्रै सर्दैन होइन भन्नु खोजेको अब कोभिडमा चाहिँ तपाईँ र म एउटै कोठामा छौँ तपाईँ कोठाको एउटा कुनामा हुनुहुन्छ म 10 फिट पर अर्को कुनामा छु भने पनि सर्न सक्छ कोरोना भाइरस होइन हावाबाटै सर्न सक्छ त्यो एकदमै मसिनो एरोसोल्स भन्छौँ जुन चाहिँ हावामा टाढा टाढा पुग्छन् त्यस्तोबाट पनि सर्न सक्छ होइन अब इबोला चाहिँ त्यसरी सर्दैन होइन इबोला चाहिँ एकदमै त्यो संक्रमित मान्छेको ऱ्याल सिँगान होइन अब दिसा पिसाबहरूसँग चाहिँ सम्पर्कमा आइयो भने होइन अनि मात्रै सर्ने हो अधिकांश त अनि अब हामीले त्यही भएर सावधानी अपनाउँदाखेरि त्यो निकट सम्पर्कमा नजाँदाखेरि अलिक टाढा बस्दाखेरि चाहिँ सुरक्षित हुन्छौँ
1: भनेपछि कोविडमा जस्तो आइसोलेसनमा बस्नुपर्ने अवस्था चाहिँ यसमा हुन्छ कि हुँदैन
0: त्यो त बस्नै पर्छ आइसोलेसन अब इबोलाको चाहिँ तपाईँलाई लक्षण देखिएको छ भने चाहिँ होइन तपाईँबाट अरूलाई सर्ने सक्छ लामो समयसम्म तपाईँबाट अरूलाई सर्न सक्छ होइन अनि यो चाहिँ अब तपाईँको निको नहुन्जेल होइन तपाईँबाट चाहिँ यो ऱ्याल सिँगान अथवा यस्ताबाट सर्न सक्छ अथवा तपाईँले खोक्दाखेरि एकदम नजिक त्यो अर्को मान्छे छ भने अब मसिना थुक्का छिटाबाट पनि सर्न सक्छ होइन त्यो नजिक एउटा केही फिटभित्रको दूरीभित्र होइन अब त्यस्तो भएको भएर त यसमा त हामी संक्रमित मान्छेलाई आइसोलेसनमा राख्छौँ नै राख्नुपर्छ नै होइन अब संक्रमित मान्छेसँग अब चाहिँ यो हान्टा भाइरस इबोलाको अर्को एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने अब निको भइसकेपछि पनि विशेष गरी शरीरको यो विभिन्न अङ्गमा चाहिँ लामो समयसम्म त्यो भाइरसको रिजर्भायर चाहिँ हुन सक्दो रहेछ भन्ने चाहिँ देखिएको छ कि भन्नु खोजेको जस्तो यो अन्डरकोषमा चाहिँ यो भाइरस बसिरहने अनि सम्भवतः यौन सम्पर्कबाट 6 महिनापछि पनि सर्ने त्यो चाहिँ यो भर्खरै प्रकाशित हान्टा भाइरस सम्बन्धी एउटा रिपोर्टमा पनि छ होइन 6 महिनापछि सरेको रिपोर्ट होइन कि तर त्यो पिसिआर गर्दाखेरि चाहिँ अन्डकोषमा को त्यो वीर्यमा चाहिँ होइन त्यो हान्टा भाइरस देखिएको 6 महिनापछि पनि होइन त्यस्तो अध्ययनले देखाएको छ भने इबोला चाहिँ जीवित भाइरसै पनि महिनौ पछाडि त्यसरी देखिएको छ तर त्यो भनेको चाहिँ संक्रमण भएर निको भएको मान्छेसँग तपाईँले हात मिलाउनु भयो गफ गर्नुभयो होइन तपाईँले चाहिँ त्यो छुने ऊ भयो भने पनि सर्दैन खालि अब यौन सम्पर्क गर्दाखेरि चाहिँ सर्न सक्छ त्यस्तो चाहिँ होइन अब त्यो चाहिँ अब साँच्चै नेपालमा इबोला आएछ हान्टा भाइरस आएछ कोही कोही मान्छे संक्रमित भएछन् होइन अनि र उनीहरू निको भएछन् भने पनि अब त्यस्तो कुराहरू त अब सावधानीका कुराहरू त सिकाइन्छ होइन अहिले हामीले त्यसको बारेमा चासो खासै राख्नु परेन खालि तर सर्न सक्ने त्यस्ता तरिकाहरू चाहिँ छन् भनेर मात्रै मैले जानकारी दिएको
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बद्धिदो नेपाल सुनिरहनु भएको छ आजको कार्यक्रममा हामीले नेपालमा इबोला र हान्टा संक्रमणको जोखिम र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गरिरहेका छौं संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ कर्ण टपारौ वा सबैले देख्ने ठाउँमा राखौ
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
4: Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
5: Safety!
4: Michelin, Michelin. Michelin
6: World's number one tire brand
7: Classic Techco 60th anniversary offer Jati ma chahiyo teti ma payo Budget ra package tapai kai rozai ko Aba internet TV ra Wi-Fi 6 router pani teti mai paincha Classic Techco kunai pani plan kharid ma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12000 ko internet bonus Samparka 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो।
5: के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
8: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
5: हाम्रा सेवाहरू
8: ओपिडी सेवा,
5: विशेषज्ञ ओपिडी सेवा,
8: निशुल्क औषधि वितरण,
5: सशुल्क फार्मेसी सेवा,
8: फिजियोथेरापी सेवा,
5: अकुपंचर सेवा,
8: योग परामर्श सेवा,
5: क्रियाकल्प सेवा,
8: पूर्व कर्म पञ्चकर्म सेवा,
5: छार सूत्र सेवा,
8: जलौका सेवा,
5: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
8: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
5: विस्तृत जानकारीका लागि
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ। फोन नम्बर 01-4110-6690 98514-2463।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: कार्यक्रम बद्लिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीसँग नेपालमा इबोला, हान्टा भाइरस लगायतका अन्य संक्रामक रोगको जोखिम र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गरिरहेका छौं। डाक्टर साहब, म फेरि पनि स्वागत गर्न चाहन्छु यहाँलाई कार्यक्रममा।
3: धन्यवाद।
2: विशेष गरेर जुन हामीले हान्टा र इबोलाको चर्चा गर्यौं, यो बाहेक पनि हाम्रो नेपालमा चाहिँ यतिखेर यो मौसममा चाहिँ कस्ता खालका संक्रामक रोगहरू चाहिँ देखा पर्न सक्छ?
3: अब हाम्रो गर्मी चढ्दैछ होइन, अनि बर्खा पनि अब भइरहेकै छ, अनि अब मनसुन सुरु हुँदैछ होइन। यो मौसममा देखिने भनेको चाहिँ बढी एउटा त यो अलि हामीले विचार गर्नुपर्ने यो लामखुट्टेबाट सर्ने रोगहरू हो होइन। अहिले चाहिँ देशभरि नै धेरै देखिएको भनेको डेङ्गी हो होइन। डेङ्गु ज्वरोको लक्षणहरू त अब हामी सबैलाई थाहा छ होइन, ज्वरो आउने, टाउको दुख्ने, अनि त्यसपछि यो विशेष गरी आँखाको पछाडि होइन टाउको दुख्ने धेरैलाई, कसै कसैलाई यो डाबरहरू पनि आउँछ होइन, अनि त्यसपछि अब गाह्रो हुँदै गयो भने मान्छे बढी कमजोर हुने, वाक वाकी बान्ता हुने, पेट दुख्ने, र अब कसै कसैलाई त्यही अघि इबोला भने जस्तै हेमोरेजिक फिभरसम्म पनि हुनसक्छ होइन। तर एउटा डेङ्गी भयो, अरू चाहिँ यो हाम्रो लामखुट्टेबाट सर्ने अरू रोगहरू जस्तो जापानिज इन्सेफलाइटिस भयो, मलेरिया भयो, निश्चित यो विशेष गरी दक्षिणी तराईका क्षेत्रहरूमा होइन, पश्चिम तराईमा इन्सेफलाइटिस बढी छ, तर यो यता कहिलेकाहीँ फाटाफुट्टा मध्य पहाडी क्षेत्रहरूमा पनि देखिन्छ होइन। यो अर्को चाहिँ अब यो खाना बड सर्ने, फोहोर खाना, प्रदूषित पानीहरू, किटाणुको भएको त्यस्तो पानीहरूबाट सर्ने रोगहरू पनि यही गर्मी अथवा बर्खाको मौसममा देखिन्छ। झाडा पखालाका रोगहरू होइन, अब त्यसमा टाइफोइड पनि पर्यो, हेपाटाइटिसहरू पनि, हेपाटाइटिस एई होइन भन्ने जुन खानाबाट सर्ने हेपाटाइटिसहरू, यिनीहरू चाहिँ सफा नभएको पानीबाट होइन। भनेपछि यसमा चाहिँ हामीले मुख्य ध्यान दिनुपर्ने चाहिँ उमालेर मात्रै पानी खानु पर्यो, किनकि चाहिँ एकदमै त्यो फिल्टर गरिएको होइन त्यस्तो पानी खानु पर्यो
2: भनेको सुरुमा। अब यो मौसममा देखा पर्ने भनेको एउटा किटजन्य रोग भयो, अर्को चाहिँ पानीजन्य रोग चाहिँ देखा पर्ने भयो।
3: हजुर,
2: अब यो किटजन्य र पानीजन्य बाहेक चाहिँ श्वास प्रश्वासबाट सर्ने रोगहरू चाहिँ के देखा पर्न सक्छ?
3: अब प्राय श्वास प्रश्वासबाट सर्ने रोगहरू चाहिँ जाडोमा देखिन्छन् होइन। अब सामान्य रुगाखोकी गराउने धेरै थरी भाइरसहरू हुन्छन् अनि त्यो चाहिँ बढी जाडोमा हुन्छ। अलि कडा यो श्वास प्रश्वास सम्बन्धी रोगहरू चाहिँ दुई तिनवटा छन् होइन। एउटा चाहिँ इन्फ्लुएन्जा भयो, इन्फ्लुएन्जा भनेको चाहिँ इन्फ्लुएन्जा भाइरसबाट सर्छ र त्यो पनि अधिकांश त जाडोमा देखिन्छ। अनि नेपालमा केही अध्ययनहरूले चाहिँ के देखाएको छ भने जाडो बाहेक जाडोमा चाहिँ एकदमै वात त धेरै केस बढेको देखिन्छ, अनि फाटाफुट्टो चाहिँ गर्मी वर्षैभरि यो केसहरू देखिन्छ। गर्मीमा पनि सानो तिनो त्यो संख्या चाहिँ बढेको, त्यो तपाईँले त्यो ग्राफमा हेर्नुभयो भने चाहिँ त्यो थोरै उकालो चढेको पनि देखिन्छ। र अब यसको कारण चाहिँ के होला भने पृथ्वी चाहिँ यो जुन गोलार्ध छ नि त, हामी उत्तरी गोलार्धमा बस्छौँ अनि उत्तरी गोलार्धमा अहिले गर्मी हुँदा दक्षिणी गोलार्धमा चाहिँ फेरि जाडो सुरु हुन्छ अहिले, अनि त्यहाँ चाहिँ इन्फ्लुएन्जा सिजन सुरु हुन्छ क्या अहिले होइन। अनि यो भ्रमण गर्ने अथवा नेपालीहरू त थुप्रो अस्ट्रेलियातिर बस्छन् होइन, त्यताबाट घर फर्किँदा होइन त्यस्तो किसिमको यो ट्राभल यस्तैबाट चाहिँ फेरि इन्फ्लुएन्जाको केसहरू चाहिँ फाटोफुटो नेपालमा गर्मीमा पनि देखिरहेको हुन्छ। अनि अब अर्को अलि कडा संक्रमण हुनसक्ने भनेको कोभिड हो, तर अब कोभिड धेरैचोटि भएको भएर मान्छेहरूलाई चाहिँ एक किसिमको इम्युनिटी छ, अनि नयाँ प्रजातिको कोभिडहरू आइहाल्दा पनि अहिले चाहिँ मान्छे सिकिस्त भएर आइसियू जाने होइन, कडा निमोनिया हुने त्यस्तो सम्भावनाहरू चाहिँ पहिलाभन्दा धेरै कम भएको छ। तर खालि के भने अब केही गरी यो कोभिड चाहिँ एकदमै चाँडो चाँडो नयाँ त्यो नयाँ स्ट्रेन होइन भेरिएन्टहरू आइरहेको देखिन्छ अनि कुनै बेला यस्तो स्ट्रेन आउन सक्छ जुन चाहिँ फेरि पहिले हाम्रो शरीरमा संक्रमण गराउने स्ट्रेनहरूभन्दा धेरै फरक भयो भने चाहिँ त्यसले चाहिँ अलिक सिकिस्त बनाउने सम्भावना हुन्छ त्यस्तो भयो भने चाहिँ हाम्रो अब यो जनस्वास्थ्यको निकायहरूले चाहिँ त्यसलाई सबैलाई सतर्क गराउँछन्
2: भनेपछि जस्तो इबोलामा अहिले नयाँ खालका भेरिएन्टहरू आउँदाखेरि धेरै ढिला पहिचान भयो होइन त्यस्तो अवस्थाहरू चाहिँ यहाँ पनि आउन सक्ने सम्भावना चाहिँ त्यतिकै रह्यो होइन जोखिमहरूको चर्चा हामीले गरिरहँदाखेरि चाहिँ अलिकति अब यी विभिन्न इबोला भनौँ हान्टा भाइरस भनौँ या अन्य संक्रामक रोगहरू जुन जोखिमहरू छ नि यी जोखिमहरूलाई दिँदाखेरि चाहिँ हामीले अलिकति यो बेला चाहिँ कस्ता खालका जोखिमहरू चाहिँ देख्न सकिन्छ कस्ता खालका अवस्थाहरूमा चाहिँ हामी अलिक सतर्क हुनुपर्ने देखिन्छ यहाँनिर
3: अब अहिले हामीलाई कतै बाहिर घुम्न जान मन छ भने होइन हामी कहाँ कहाँ के रोग फैलिएको छ अलिकति याद गर्नु राम्रो हुन्छ होइन जस्तो अब अहिले यो पश्चिम अफ्रिका हामी अहिले घुम्न जानु उपयुक्त समय होइन त्यहाँ चाहिँ जति मान्छेमा संक्रमण देखाएको छ त्योभन्दा धेरै बढी संख्यामा समुदायमै यो फैलिरहेको छ भन्ने होइन आधारहरू छन् होइन अनि त्यहाँ जाँदा हामी पनि संक्रमित हुन सक्छौँ त्यो लिएर आउन सक्छौँ अनि अब जस्तो नेपालको सेनाको होइन केही 100 मान्छेहरू चाहिँ त्यहाँ शान्ति मिसनको लागि चाहिँ कङ्गोमा छन् होइन र उनीहरूको लागि उनीहरूलाई यहाँ फिर्ती ल्याउँदाखेरि उनीहरूलाई चाहिँ यहाँ अब क्वारेन्टिनमा राख्ने प्रोटोकलहरू चाहिँ सेनाले सार्वजनिक गरेको छ भने प्रोटोकलहरू क्वारेन्टिनमा राख्छौँ भनेर सूचना दिएको छ होइन उसले त्यो एक हिसाबले प्रोटोकलहरू बनाएको छ त्यो कहाँ क्वारेन्टिनमा राख्ने के त्यो प्रबन्धहरू गरेको छ अब हामीले पनि त्यही भएर ट्राभल गर्दाखेरि हामीले विचार गर्नु पर्यो एउटा त होइन अब अर्को चाहिँ अब देशभित्रै पनि अब त लामखुट्टेको संक्रमण त सुरु हुन्छ अब डेङ्गी अहिले नै अलिअलि फाटेफुटे देखिन थालिसक्यो होइन र डेङ्गी चाहिँ एक हिसाबले अलिकति अनप्रेडिक्टेबल हुन्छ होइन कसलाई चाहिँ यसले सिकिस्त बनाउँछ कसलाई बनाउँदैन भन्न गाह्रो हुन्छ होइन र त्यो भएको भएर हामी सबै एक हिसाबले जोखिममा हुन सक्छौँ भनेर सकेसम्म अब गर्मी त छ तर लामो बाहुला भएको पातलो लुगाहरू लगाए पनि लामो बाहुला भएको लगाउने सकेसम्म छोप्ने होइन शरीर त्यो मस्किटो रिपेलेन्ट भन्छौँ होइन लामखुट्टेलाई चाहिँ अलि टाढा भगाउने होइन त्यस्तो गन्ध भएको त्यस्तो मलमहरू लगाउने होइन अथवा स्प्रेहरू अब नेपालमा स्प्रे त्यति उपलब्ध छैन होइन त्यो तर त्यस्ता स्प्रेहरू हुन्छन्
2: शुद्ध झुल प्रयोग गर्ने
3: अनि सुत्दाखेरि मुख्य झुल प्रयोग गर्ने त्यो सबैभन्दा महत्त्वपूर्ण भयो केटाकेटीहरूलाई अलिक बढी हामीले विचार गरिदिनुपर्छ बरु हामी आफू चाहिँ जोगिन्छौँ ठुला मान्छेहरू चाहिँ वयस्कहरू चाहिँ बच्चा बच्चीले चाहिँ खासै उनीहरूलाई जानकारी पनि हुँदैन सावधानी पनि अप्नाउँदैन त्यसो हुँदा उनीहरूलाई चाहिँ जोगाउन अलि ठुला मान्छेहरूले याद गर्ने त्यस्ता कुराहरू गर्नु पर्यो अर्को चाहिँ अब खाना र पानीको कुरा एकदम महत्त्वपूर्ण छ होइन काठमाडौँमा नेपालमै पनि कहीँ पनि होइन विदेशीहरू नेपाल आउँदा चाहिँ के भन्छन् भने होइन यो यति धेरै विदेशीहरूलाई नेपाल आएपछि त्यो संक्रमण हुन्छ नि डायरिया झाडा पखाला होइन यहाँ आएर बाहिर केही खायो भने भोलिपल्ट अथवा पर्सिपल्टदेखि नराम्रो डायरिया भएर उनीहरूको सम्पूर्ण यो ट्राभल प्लान बिग्रिन्छ नि यहाँ एकदमै धेरै देखिन्छ अनि हामी त अलिअलि त्यो यहाँको कीटाणुहरूसँग अभ्यस्त हुन्छौँ धेरैचोटि संक्रमण भइसकेको भएर उनीहरू त्यो हुँदैनन् अनि उनीहरूले नेपाल आएर नेपाल जस्तो देश आउँदाखेरि के गर्ने भनेर त्यो त्यहाँको ट्राभल मेडिसिन क्लिनिकमा गएर डक्टरहरूसँग सल्लाह लिन्छन् क्या म पनि त्यस्तो क्लिनिकमा काम गर्थेँ अमेरिकामा बस्दाखेरि होइन अनि त्यहाँ हामीले भन्ने एउटा मन्त्र चाहिँ के थियो भने म पहिला अङ्ग्रेजीमा भन्छु होइन बोइल इट पिल इट कुक इट अर फर्गेट इट भन्छ कि भनेको कि उमालेर खाऊ कि ताछेर खाऊ कि चाहिँ पकाएर खाऊ कि बिर्सिदेऊ होइन भन्नु खोजेको के भने उमालेर खान मिल्ने चिज उमालेर खाऊ ताछेर खान मिल्ने रहेछ जस्तो केरा रहेछ भने त्यो खान मिल्यो ताछेपछि त्यो केरा खान मिल्यो होइन किनभने त्यो बाहिर फोहोर भए पनि बाहिर किराणु भए पनि भित्र सफा हुन्छ होइन अब ताछेर खान मिल्ने कुरा पनि त्यस्तै भयो होइन के अरे पकाएर खान मिल्ने कुरा पकाएर खाने भयो किराणु मर्छ होइन अर फर्गेट इट भनेपछि हामी जुन बाटोमा अहिले धेरै नेपालीहरूलाई डायरिया भइरहेको मैले कसरी देख्छु भने बाहिर सडकमा बसेर हामी यो के भन्छ यो पानीपुरी खान्छौँ चना चटपटे खान्छ अब त्यो सबै काँचो हुन्छ त्यहाँ होइन त्यो प्याजदेखि होइन त्यो सबै चिज काँचो हुन्छ त्यो अब जसले बनाइरहेको हुन्छ उसको हात अब उसलाई के भइरहेछ होइन उसैलाई थाहा हुँदैन नि जानेर त उसले तपाईँलाई रोग सार्दैन तर उसलाई आफूलाई शरीरमा के रोग छ थाहा हुँदैन उसलाई भर्खर कुनै डायरिया भएको थियो कि होइन हाम्रो अब त्यो भयो साबुनले हात धुने भनेर हामी हात धुन्छौँ तर त्यो पानी नै फोहोर हुन्छ
2: भनेपछि सकेसम्म चाहिँ यो गर्मी याममा बाहिरको खानेकुरा चाहिँ खाँदैन
3: खाँदै नखाऊ अर्को चाहिँ घरमै पनि हामीले याद गर्नुपर्ने कुरा के कति मान्छेहरू बिरामीहरू आउनुहुन्छ कि अनि उहाँहरूले भन्नुहुन्छ डाक्टर साहब मैले त एकदमै सावधानी अपनाउँछु काँचो कुरा केही खान्न घरमा उमालेको पानी मात्रै खान्छु सबै चिज पकाएर खान्छु त्यही पनि मलाई यस्तो डायरिया भयो किन भयो भने अनि तपाईँले सोध्नुभयो भने के थाहा हुन्छ भने उहाँले पानी त उमालेर खानुहुन्छ उमालेर सेलाएको पानी होइन खाना पनि पकाएरै खानुहुन्छ तर भाँडो के हुन्छ त भाँडो त हामी धाराको पानीमा माझ्छौँ धाराको पानीमा माझेपछि त्यही भाँडामा त्यो भाँडामा त्यो धाराको पानी अझै पनि हुन्छ होइन त्यो सबै सुकिसकेको हुँदैन अनि त्यहाँ खाना पस्क्यो खायो खाना पनि अलिअलि सेलाइसकेको हुन्छ त्यो पानीमै कीटाणु हुन्छ त्यसैबाट सर्छ भने चाहिँ हामीले त्यो भाँडा पनि हामीले खास भन्यो भने सफा पानीले पखाल्नुपर्छ
2: अनि मजाले सुकाउने भन्छ होइन
3: कि चाहिँ अथवा राम्रोसँग सुकाइसकेपछि त्यहाँ जीवित ब्याक्टेरियाहरू हुने सम्भावना कम हुन्छ
2: यी ससाना कुरामा चाहिँ सावधानी अप्नाउनु पर्ने भयो होइन हामीले विभिन्न यो संक्रामक रोगहरू का बारेमा चर्चा गरिरहेका छौँ अब अलिकति यो संक्रामक रोगको बारेमा चाहिँ चर्चा गरिरहँदा चाहिँ अप्नाउनु पर्ने सावधानीमै जाउँ होइन सबैभन्दा पहिला चाहिँ हामी अहिले जुन आन्तरिक रूपमा अहिले देखिरहेको हामीले अघि यहाँले भन्नुभयो पानीजन्य किटजन्य रोगहरू चाहिँ देखा परिरहेको छ होइन अलिकति पानीजन्य रोगबाट बच्नकै लागि के कस्ता सावधानी अप्नाउने हामीले
3: हजुर पानीको चाहिँ हामीले केही कुनै कि त्यसलाई सफा गर्नलाई कि उमाल्नु पर्यो कि फिल्टर प्रयोग गर्नु पर्यो अहिले त आरओ भन्ने प्रविधि भएका फिल्टरहरू पनि छन् जुन असाध्यै प्रभावकारी हुन्छ होइन अनि अघि भने जस्तै खाना खाँदाखेरि त्यो भाँडा कतिको सफा छ होइन भाँडालाई चाहिँ सफा पानीले पखालेको हुनु पर्यो होइन अनि साबुन दिसा पिसाब गरिसकेपछि होइन साबुन पानीले हात धुनु पर्यो राम्रोसँग यो केटाकेटीलाई पनि राम्रोसँग हात कसरी धुने भनेर राम्रोसँग सिकाउनु पर्यो संक्षेपमा भन्दा चाहिँ पानीजन्यबाट जोगिन चाहिँ रोगहरूबाट जोगिन चाहिँ हामीले मुख्य चाहिँ दिसा पिसाब गरिसकेपछि अथवा फोहोर चिजहरू चलाएपछि साबुन पानीले हात धुनु पर्यो खाना खानु अगाडि हात धुनु पर्यो राम्रोसँग अनि केटाकेटीलाई पनि सिकाउनु पर्यो होइन त्यो कुरा अनि त्यसपछि चाहिँ पानी उमाल्ने अथवा फिल्टर गर्ने होइन त्यस्ता र त्यस्तै पानीले सफा पानीले भाँडाहरू पखाल्ने खाना खानु अगाडि अथवा त्यो भाँडा चाहिँ राम्रोसँग सुकेको भाँडामा मात्रै होइन खाने र यस्ता कुराहरू विचार गर्नु पर्यो अनि बाहिर काँचो कुराहरू चाहिँ केही पनि खानु हुँदैन सकेसम्म यो बजारमा अब मिठो कुरा त पाइन्छ तर विशेष गरी यो मौसममा चाहिँ जुन बेला यो झाडा पखाला अथवा हेपाटाइटिस जस्ता रोगहरू चाहिँ भाइरस ब्याक्टेरियाहरू चाहिँ यो पानी खानाको मार्फत सर्ने यो अहिलेको सिजन हो यो बेला चाहिँ सकेसम्म काँचो चिज हुने काहीँ पनि केही पनि नखाउँ
2: गर्मी छ पकाएको खानामा पनि अलिक विशेष ध्यान नै दिनुपर्छ होला
3: हजुर हजुर बासी भएको छ पाकेर निकै समय बाहिर राखिएको छ भने त्यस्तो खाना खानु भएन केही समय अगाडि चाहिँ बिहेको पार्टीमा चाहिँ चितवनमा धेरै मान्छे चाहिँ संक्रमित भएको डायरिया भएको झाडा पखाला लागेको होइन त्यस्तो भएको थियो भनेपछि अब यो यो गाजरहरू हुन्छ त्यो तपाईँले हेर्नुभयो भने पार्टीको त्यो प्लेटहरूमा होइन लास्टमा सालाद त राखेको हुन्छ सकेसम्म त्यस्तो सालाद खानै हुँदैन कसैले पनि
2: यो भोजको बेला पनि अलिक सावधानी अप्नाउनु पर्यो बनाउनेले पनि खानेले पनि
3: है अनि अब यो लामखुट्टेहरूबाट सर्ने रोगहरूबाट बस्नु पनि राति सुत्दा झुल ठाङ्ने घरको झ्यालढोकाहरूमा जाली लाउन सकिन्छ भने जाली लगाउने अनि त्यसपछि आफ्नो अलिकति विशेष गरी यो लामखुट्टे बढी घुम्ने बिहान साँझ अथवा राति होइन को समयमा चाहिँ लामो बाहुलाको लुगा लगाएर मात्रै बाहिर निस्किने अथवा त्यो मस्किटो रिपेलेन्ट लामखुट्टे भगाउने खालको त्यो स्प्रेहरू अथवा मलमहरू लगाउने र सकेसम्म चाहिँ त्यो बाहिर निस्किने कामै कम गर्ने होइन त्यस्ता सावधानीहरू अप्नाउनु पर्छ.
2: अब इबोला र हान्टा भाइरसको जुन जोखिम त छैन तर सतर्कता अप्नाउनु पर्छ भनेर हामीले अघि नै भनिसकेका छौं. विशेष गरेर सरकारले गर्नुपर्ने पूर्व तयारी चाहिँ के सुझाव दिनुहुन्छ सरकारलाई चाहिँ?
3: अहिले नेपालमै त आएको छैन अनि त्यसो हुँदाखेरि हामीले चाहिँ यो अहिले कुन कुन देशमा पुगेको छ त्यहाँ मान्छेहरू कसरी बसेका छन् त्यो निश्चित कति देशहरूमा चाहिँ सबैलाई छ हप्ता क्वारेन्टिनमा राखेको छ कति देशलाई सबैलाई छ हप्ता क्वारेन्टिनमा नराखेको घरमा होम आइसोलेसनमा राखेको छ अलिकति रिल्याक्स अलिकति खुकुलो बनाइएको छ होइन अनि कुन कुन देशमा कस्ता कस्ता प्रोटोकलहरू भइरहेछन् अनि त्यस्ता कुराहरू याद गर्नु पर्यो अनि त्यसपछि अनि समग्र विश्वमा यो कुनै नयाँ केसहरू कता कता चाहिँ आइरहेछ भने त्यस्ता ट्र्याकरहरू छन् होइन मान्छेहरूले चाहिँ ट्र्याक गरेर वेबसाइटहरूमा अपडेट गरिरहेको हुन्छ होइन त्यो चिजहरू चाहिँ चनाखो भएर हेर्नु पर्यो. त्यो हामी आम मानिसले भन्दा पनि हाम्रा जनस्वास्थ्यका होइन संयन्त्रहरू र सरकारी निकायहरूले हेरिरहनु पर्यो र अनि कुनै देशमा चाहिँ अलि त्यो केसहरू बढ्न थालेको भन्ने त्यस्तो आयो भने अब त्यसपछि हामीले कस्तो किसिमको चाहिँ सावधानी अप्नाउने ट्राभल एडभाइजरीहरू चाहिन्छ कि के चाहिन्छ त्यस्तो कुराहरू चाहिँ अहिले एकदमै रियल टाइम डेटाको आधारमा होइन के अपडेट भइरहेको हुन्छ त्यो अनुसार हामीले चाहिँ आफ्नो नीति बनाउनुपर्छ. मानिलिउँ कुनै सहरमा चाहिँ आउटब्रेक भयो साँच्चै अब मान्छेहरू चाहिँ धेरैलाई अब यो संक्रमण भएको देखिन थाल्यो भने चाहिँ हो तपाईँले भने जस्तो त्यहाँबाट आउने सबैलाई हामीले चाहिँ शंकाको घेरामा राख्नुपर्छ.
2: अहिले तत्काल चाहिँ त्यो प्रतिबन्ध लगाउनु जरुरी छैन
3: अहिले छैन. युरोप अनि त्यसपछि यो थाइल्यान्ड जस्तो लाग्छ अरू केही एसियाली देशहरू पनि छन् त्यसमा होइन युरोपका धेरै देशहरू अमेरिका सबैलाई आफ्नो देशमा फर्काइएको छ तर अब त्यो देशमा फर्काउँदा पहिले नै पूर्व तयारी गरेर होइन जहाजमा ओसार पसार उनीहरूलाई लाने जहाजदेखि नै होइन अथवा त्यो पानी जहाजबाट जमिनमा आउने बेलादेखि नै होइन त्यो सावधानीहरू अप्नाइएको भएकोबाट खास हामी बाँकी विश्वमा चाहिँ अरू देशहरूमा यो फैलिने सम्भावना चाहिँ एकदमै न्यून छ. उहाँहरूले अब यसको लागि गृह कार्य गरिरहनु भएकै होला होइन. अब अहिले चाहिँ विश्वभरि कहाँ कहाँ के भइरहेछ कुन कुन देशमा कस्तो किसिमका अपडेटहरू आइरहेछन् त्यसमा अप टु डेट हुनु पर्यो आफू एकदम चनाखो भएर त्यसलाई याद गर्नु पर्यो अनि त्यसपछि कतै संक्रमण बढ्न थालेको लक्षण त्यस्तो के अरे समाचारहरू देखियो भने त्यसको लागि अब हाम्रा नेपालीहरू त्यहाँ कति छन् कति आउने जाने त्यहाँको विदेशी पर्यटकहरू नै अथवा अरू मान्छेहरू आउने जाने क्रम कस्तो हुन्छ त्यो प्याटर्नहरू पनि हामीले चाहिँ एक हिसाबले याद गर्नु पर्यो अनि त्यसका लागि आँकडाहरू हुन्छन् अनि त्यसअनुसार चाहिँ अब हामीले ट्राभल एडभाइजरी दिनुपर्ने हो कि तपाईँहरू चाहिँ यो देश जान चाहिँ अहिले नजानु होला भनेर भन्नुपर्ने हो कि अथवा त्यस्ता कुराहरू पनि याद गर्नु पर्यो. अब अहिले जस्तो पक्का पनि एयरपोर्टमा हेल्थ डेस्कहरू त राखेका छ होइन त्यसमा अब बाहिर साँच्चै रोग बढ्न थालेको जस्तो देख्यो भने त्यसलाई अलि बढी कडा बनाउनु पर्ने हुनसक्छ फिभर स्क्रिनिङदेखि लिएर यो उनीहरूको चाहिँ फर्महरूबाट भर्न लगाएर निश्चित किसिमका जानकारी लिने निश्चित जस्तो यो देशको फलानु ठाउँमा यस्ता यस्ता एक्सपोजर भएका मान्छेहरू चाहिँ होइन लाई चाहिँ हामीले अब आइसोलेसनमा राख्ने के अरे क्वारेन्टिनमा राख्ने भन्ने खालका त्यस्तो प्रोटोकलहरू बनाउनु पर्ने हुनसक्छ अनि अब र अहिले चाहिँ अब सरकारले गर्न सक्ने कुराहरू भनेको चाहिँ मुख्य अब टेस्टमा एकदम समस्या छ होइन हामीसँग इबोलाको टेस्टको अवस्था के छ मैले बाहिर बसेको हुनाले मलाई यो जानकारी छैन हान्टा भाइरसको टेस्ट त सायद उपलब्ध छैन नै जस्तो लाग्छ होइन अहिलेसम्म भनेपछि त्यो टेस्टहरू चाहिँ हामी कसरी सकेसम्म चाँडो उपलब्ध गराउन सक्छौँ होइन यहाँ रोगी देख्यौँ नदेख्यौँ तर हामीसँग टेस्ट चाहिँ हुनु पर्यो होइन त्यो त्यसो भयो भने मात्रै हामीले थाहा पाउन सक्छौँ.
2: जस्तो अघि यहाँले भन्नुभयो कि नयाँ भेरिएन्टको पीसीआर टेस्ट गर्ने नहुँदाखेरि चाहिँ धेरै ढिला मात्र पत्ता लाग्यो होइन भनेपछि हामी त पीसीआर टेस्टको लागि पनि तयारी हुनु पर्यो र नयाँ कस्ता कस्ता भेरिएन्टहरू आइरहेछ त्यो अनुसार पनि तयारी अवस्थामा बस्नु पर्यो.
3: हजुर कङ्गोमा अनि भनेपछि त्यो एउटा टेस्ट नै ठुलो प्राथमिकता हो अनि त्यसपछि चाहिँ अब कोही मान्छे अब एउटा मात्रै कोही सम्भावित संक्रमित मान्छे होइन अथवा एक्सपोजर भएको मान्छे चाहिँ हाम्रो देशमा आइपुग्यो भने उसलाई राख्ने कहाँ हो कसरी राख्ने त्यो राख्ने ठाउँ त अहिले होइन सरकारले गरेको पनि होला तर त्यो राख्ने ठाउँको टुङ्गो त्यो ठाउँको स्टाफहरूलाई कस्तो किसिमको ट्रेनिङ दिने त्यहाँ कस्तो कस्तो प्रोटोकलहरू चाहिँ हामीले लागू गर्ने होइन त्यस्ता कुराहरू चाहिँ अब अनि त्यहाँ जुन किसिमका अब त्यो ऊ चाहिन्छ पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टहरू चाहिन्छ, अरू विभिन्न साधन स्रोतहरू चाहिन्छ, त्यो अहिले नै होइन त्यो तयारी अवस्थामा राख्ने। अनि अब आर्मीले जसरी हामीले चाहिँ यो कङ्गोबाट आउने सैनिकहरूलाई चाहिँ हामी यसरी क्वारेन्टिनमा राख्छौँ भनेको छ, त्यस्तो किसिमको चाहिँ तयारी हामी हुनु पर्यो यहाँ।
2: हजुर, व्यक्तिलाई र समुदायलाई चाहिँ सुरक्षा सतर्कता अप्नाउन चाहिँ के कस्ता सुझाव चाहिँ दिनुहुन्छ?
3: अब हान्टा भाइरस र इबोलाको केसमा त अहिले हामी एकदम सुरक्षित छौँ भन्नुपर्छ होइन। विशेष गरी यो हान्टा भाइरस भन्दा पनि इबोला चाहिँ अलिकति बढी फैलिने होइन ठुलो डर छ, अनि त्यसो हुँदा सबैले अलिकति समाचारहरू सुन्ने र अनि सही जानकारी लिने है। मैले अहिले नै पनि अलिअलि फेक न्युजहरू आइरहेको सुनेको छु, हाम्रै छिमेकी देशमा फलानु देशमा इबोला आइपुग्यो यस्तो रे उस्तो रे भन्ने खालको होइन भनिरहेको सोसियल मिडियामा गइरहेको त्यस्तो सुनेको छु। फेक न्युजबाट पनि एकदमै सावधान हुनु पर्यो होइन, आधिकारिक स्रोतहरू चाहिँ मात्रै फलो गर्नु पर्यो। कसैले केही भनिहाल्यो अथवा कहीँ तपाईँको सोसियल मिडियामा चाहिँ केही त्यो आइहाल्यो अल्गोरिदमले पठाइहाल्यो केही चिजहरू भने पनि त्यसलाई पत्याएर होइन अनि आफूले फेरि त्यसलाई फैलाउने काम चाहिँ गर्नु भएन होइन। तपाईँलाई कसैले केही भन्यो अथवा तपाईँको फेसबुकमा त्यो आयो भने पनि तपाईँले चाहिँ त्यो आधिकारिक निकायबाट त्यो चिजको पुष्टि भएको छैन त्यस चिज आएको छैन भने चाहिँ तपाईँले आफूले त्यसलाई सेयर गर्नु भएन होइन, यस्ता कुराहरू पनि विचार गर्नु पर्यो।
2: अब यतिखेर अघि यहाँले भन्नुभयो कि सरसफाई एकदमै महत्वपूर्ण छ किनभने गर्मी मौसममा चाहिँ एउटा सरसफाई जन्य रोग पनि अत्यधिक रूपमा फैलने जुन चाहिँ अब यो शुरूआतको दिनहरूमा पनि छौँ हामी होइन, सरसफाई जन्य रोगबाट बच्नलाई चाहिँ के सावधानी अप्नाउन सुझाव दिनुहुन्छ?
3: सरसफाई जन्य पनि अब त्यो मुख्य चाहिँ यो पानी खाना बाटै सर्ने कुराहरू हो होइन, इन्फेक्सनहरू हो। त्यसो हुँदाखेरि अब यो विशेष गरी चाहिँ शौचालय जानु अघि के अरे जाँदा आउँदाको सावधानी हुन्छ होइन, साबुन पानीले हात धुने, त्यो बाहेक चाहिँ अरू बेला पनि तपाईँ चाहिँ फोहोरसँग सम्पर्क हुँदाखेरि हात धुने, अनि त्यसपछि केटाकेटीलाई समय समयमा नुहाइदिने, अब यस्ता यस्ता कुराहरू नै मुख्य हुन्। अनि अघि खानाका लागि जुन सावधानीहरू अघि उल्लेख गरेका थियौँ त्यही चिजहरू चाहिँ पुनः दोहोऱ्याउन चाहन्छु।
2: जस्ता म धेरै धन्यवाद दिन चाहन्छु आज स्टुडियोमै आएर हामीलाई इबोला हान्टा भाइरस लगायतका संक्रामक रोगको जोखिम र अप्नाउनु पर्ने सावधानीका बारेमा जानकारी गराइदिनु भएकोमा
3: हस्। मलाई पनि यो मौका दिनुभयो, यो आफूले जानेको केही कुराहरू यो बताउन मौका दिनुभएकोमा धेरै धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी। आज हामीले नेपालमा इबोला हान्टा लगायत संक्रामक रोगको जोखिम र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगै कार्यक्रम बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार अर्को विषयमा कुराकानी लिएर आउने नै छौ। प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु। नमस्कार।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
3: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
9: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
3: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
9: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
3: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
9: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
3: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
9: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
3: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
10: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
11: बाफ्रे,
10: अब चाहिँ के हुने हो?
12: खोइ खै के आयो त्यस्तो, यत्तिकै पत्याल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नाति न, यसो त जसले नि लेखिहाल्छ नि।
10: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
11: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउनु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: छोटो समयमा धेरै संस्थामा अहिले बिहानको 9 बज्यो।
1: हजुरको रेडियो 102.5

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। नेकपा एमालेमा पार्टी पुनर्गठन सम्बन्धी सुझाव तयार पार्न कार्यदल गठन। कर्मचारीको तलब 27 देखि 57% बढ़ाउन सरकारलाई सिफारिश। मापसीबाट गत वैशाखमा देशभर 124 सवारी दुर्घटना, 12 जनाको मृत्यु। दोलखाको जिरीमा उपप्रमुखसँग सुत्केरी पोषण कार्यक्रम। 45 सुत्केरी महिलालाई पोषण आहार वितरण। सिन्धुली स्थित सुनकोशी नदीमा नुहाउन गएका सिन्धुलीका 2 बालकको डुबेर मृत्यु। भारतमा अत्याधिक गर्मीका कारण 16 जनाको ज्यान गयो, तापक्रम 46 डिग्री भन्दा माथि। र मालदिप्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश।
1: केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग्ग राखिदिए है त्यही।

0: आजे पूजा गर्दै हुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्ता गर्दा तपाईँ छैन हुँदैन र
1: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
4: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
4: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
1: हजुरको रेडियो 102.1 MHz।
3: अब समाचार विस्तारमा। नेकपा एमाले चुनावी समीक्षा र पार्टी पुनर्गठनका लागि कार्यदल गठन गरेको छ। हिजो बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदललाई प्रतिवेदन पेश गर्न एक महिनाको समय दिइएको छ। यस्तै एमाले संविधान संशोधन सम्बन्धी आन्तरिक कार्यदल पनि गठन गरेको छ। सचिवालय बैठकले विष्णु प्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुली कुमारी महतो, अग्नि खरेल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकराम भट्टराई, पासाङ शेर्पा, रमेश बडाल र अमर थापा छन्। बैठकले पदाधिकारीहरूको वरियता क्रम पनि टुङ्गो लगाएको छ। जस अनुसार अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा, विष्णु प्रसाद पौडेल, पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुजी पन्त छन्। त्यस्तै महासचिव शंकर पोखरेल, उपमहासचिवहरूमा लेखराज भट्ट, योगेश भट्टराई, रघुवीर महासेठ, सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, एमलाल कडेल, शेरधन राई, राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेत छन्। गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता अपनाउन अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति निकालेर हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको सत्य तथ्य छानबिनका लागि मन्त्रालयले प्रहरी वरिष्ठ उपेक्षकको संयोजकत्वमा टोली गठन गरेको उल्लेख गर्दै संयमता अपनाउन अनुरोध गरेको हो। आम नागरिकको जीव धनको रक्षा र सीमा क्षेत्रमा शान्ति कायम राख्न सरकार पूर्ण प्रतिबद्ध रहेको मन्त्रालयको भनाइ छ। मन्त्रालयले गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिव सहित सबै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा बसेको आकस्मिक बैठकले छानबिन टोली गठन गरेको पनि जनाएको छ। टोलीलाई तुरन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। घटनाको जानकारी प्राप्त हुन साथ गृह मन्त्रालय पूर्ण रूपमा सक्रिय भई तत्कालै हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालको विशेष टोली घटनास्थलमा परिचालन गरिसकेको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयले स्थिति नियन्त्रण र दीर्घकालीन शान्तिका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका तर्फबाट थप आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गर्न दुवै सुरक्षा निकायलाई निर्देशन दिएको छ। विवादको स्थायी समाधान र समन्वयका लागि मन्त्रालयले जनप्रतिनिधि एवं सरकारवाला निकायहरूसँगको समेत एकपटक सरकारवाला निकायहरूसँग समेत पटक पटक समयनात्मक बैठक आयोजना गरी सघन पहल कदमी अगाडि बढ़ाएको मन्त्रालयले विज्ञप्तिमा भनेको छ। केही दिन अघि बाजुराको हिमाली गाउँपालिका 3 को लामपाटामा सीमा विवादको विषयलाई लिएर कुटपिटको घटना भएको थियो। वैशाख महिनामा जहाँ ड्रग्स खाएर गाड़ी चलाउँदा देशभर 124 दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ। दुर्घटनामा फेरि 12 जनाको ज्यान गएको छ भने 174 जना घाइते भएका छन्। काठमाडौँ उपत्यकाभित्र मात्रै वैशाखमा 37 गाड़ी दुर्घटना भएका र ती दुर्घटनामा 2 जनाको ज्यान गएको छ भने 50 जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायक महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। कोशी प्रदेशमा 2 जनाको ज्यान गएको छ भने मधेसमा 20 गाड़ी दुर्घटनामा 27 जना घाइते भएका छन्। बागमती प्रदेशमा 12 दुर्घटनामा 1 जनाको ज्यान गएको छ भने 19 जना घाइते भएका छन्। त्यसै गरी गण्डकी प्रदेशमा 5 दुर्घटनामा 4 जनाको ज्यान गएको छ भने 3 जना घाइते भएका छन्। लुम्बिनी प्रदेशमा 9 दुर्घटनामा 3 जनाको ज्यान गएको छ भने 15 जना घाइते भएका छन्। कर्णाली प्रदेशमा 3 दुर्घटनामा 3 जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा पनि 3 दुर्घटनामा 4 जना घाइते भएका प्रहरीले जनाएको छ। जहाँ रक्सी खाएर गाड़ी चलाउँदा दुर्घटनाको जोखिम बढ्दै गएको प्रहरीको भनाई छ। मुख्य सचिव सुमन राज अर्यालको अध्यक्षतामा रहेको एक समितिले 57% तलब बढ़ाउन सरकारलाई सिफारिश गरेको छ। अर्याल अध्यक्ष रहेको कर्मचारीको तलब भत्ता अपनाएर लोकन समितिले उक्त सिफारिश गरेको हो। समितिले आगामी आर्थिक वर्षका लागि कर्मचारीहरूको तलब 57% बढ़ाउन भनेको छ। सुझावमा महँगी समेतलाई मध्यनजर गरी सरकारी कर्मचारीहरूको न्यूनतम र अधिकतम तलबको सीमा तोक्न भनिएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि जेठ 15 गते बजेट ल्याउँदैछ। बजेटको पूर्व सन्ध्यामा कर्मचारीको तलब भत्ता पुनरावलोकन समितिले सरकारलाई सुझाएको हो। अर्याल समितिले मुख्य सचिव तहको तलब 56.71% वृद्धि गर्न सुझाएको छ। कार्यालय सहयोगी कर्मचारीको तलब 27% वृद्धि गर्न सिफारिश गरेको छ। समितिले कर्मचारीको सबैभन्दा माथिल्लो तह मुख्य सचिवका कर्मचारीको तलब 56.71% वृद्धि गर्न सिफारिश गरेको छ। माघ बमोजिम तलब वृद्धि गर्दा 77,211 रूपियाँ रहेको मुख्य सचिवको तलब 1,21,000 रूपियाँ हुनेछ। यस्तै हाल 27,612 रूपियाँ रहेको कार्यालय सहयोगीको तलब बढ़ेर 35,000 र 77,211 रूपियाँ हुनेछ। कानून सचिव पारासोर ढुङ्गानाले निजामती कर्मचारीको तलब भत्ता पुनरावलोकनका लागि निजामती एनमै समितिको व्यवस्था रहेको बताउँदै 3 वर्षमा सुझाव दिने अभ्यास अनुरूप सिफारिश भएको जानकारी दिनुभएको छ। अत्याधिक गर्मी बढ़ेसँगै पश्चिम तराईका जिल्लाहरूमा विद्यालयको पठन पाठन प्रभावित भएको छ। गर्मी अत्याधिक बढ़ेपछि कतिपय क्षेत्रमा विद्यालयमा विदा दिन थालिएको छ। 612 रूपियाँ रहेको कार्यालय सहयोगीको तलब बढ़ेर 35,000 र 77,211 रूपियाँ हुनेछ। कानून सचिव पारासोर ढुङ्गानाले निजामती कर्मचारी

0: बन्द गर्नुपर्ने अवस्था आएको पालिकाहरूले जनाएका छन्। विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै केही पालिकाले गर्मी विदाबाट कटाउने गरी विद्यालयमा विदा दिने निर्णय गरेका हुन्। विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाले आजदेखि पर्सि सम्म तीन दिन नगरभित्रका संस्थागत र सामुदायिक विद्यालय बन्द गरेको छ। विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले विदा दिने निर्णय गरिएको छ। उहाँका अनुसार यो विदा गर्मी विदाबाट कटाउनेछ। त्यसै गरी कृष्णपुर नगरपालिकाले पनि आजदेखि लागू हुने गरी तीन दिनका लागि नगरपालिका क्षेत्रका सबै विद्यालयमा विदा दिएको छ। शुक्लाफाटा नगरपालिकाले पनि गर्मीको अवस्थालाई मध्यनजर गरी छलफल गरेर विदा दिने विषयमा निर्णय गरिने जनाएको छ। गर्मीका कारण बालबालिकामा टाउको दुख्ने, कक्षा कोठामै निदाउने तथा अध्ययनमा ध्यान केन्द्रित गर्न कठिन हुने समस्या देखिन थालेको शिक्षकहरूले बताएका छन्। मितेरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएकी ज्योति गुरूङलाई ललितपुर जिल्ला अदालतले 21 दिने सूचना जारी गरेर सबूत प्रमाणसहित प्रत्युत्तर पेश गर्न भनेको छ। साङ्जाको अर्जुन चौपारी गाउँपालिका 2 लामडाँडा स्थायी घर भई हाल ललितपुर महानगरपालिका 14 फसिखेल बस्ने 48 वर्षीय ज्योति कंग्रेस नेता धनराज गुरूङकी पूर्व पत्नी हुन्। अदालतको सूचनामा भनी उनको तीन पुस्ते विवरण खुलाउँदै धनराज गुरूङकी पत्नी नै लेखिएको छ। सूचनामा लेखिए अनुसार बोध विक्रम थापाले ज्योति विरूद्ध लेनदेन मुद्दा दायर गरेका थिए। त्यस अनुसार जिल्ला अदालतबाट गुरूङका नाममा जारी भएको म्याद बदर भए 2083 साल जेठ 5 भएको आदेश अनुसार मुलुकी देवानी कार्यविधि संहिता 2074 दफा 105 उपदफा 22 बमोजिम 21 दिने सूचना जारी गरिएको सूचनामा उल्लेख छ। रामेछाप कुमाकुण्ड गाउँपालिका वडा नम्बर 2 शनिबार दिउँसो आएको हावाहुरी सहितको चक्रीय भूमरीका कारण स्थानीय बासिन्दाका घर तथा कृषि संरचनामा क्षति पुगेको छ। मिति 2083 साल जेठ 10 दिउँसो करिब 4:30 बजे आएको चक्रीय भूमरीले स्थानीयहरूको घर, भान्साघर र टोयलेटका छाना उडाउनुका साथै टनेल समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बान्तीबाट प्रहरी सहायक निरीक्षक मुक्तिनाथ खरेलको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी टोलीले जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोगमा उद्धार तथा क्षतिको विवरण संकलन गर्ने कार्य गरिरहेको प्रहरीले जनाएको छ। क्षतिको विस्तृत विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ। दोलखाको जिरी नगरपालिकाले सञ्चालन गरेको उपप्रमुखसँग सुत्केरी पोषण कार्यक्रम अन्तर्गत दोस्रो चरणमा 45 सुत्केरी महिलाहरू लाभान्वित भएका छन्। उपप्रमुख कृष्णमाया बुढा थुकी खड्का सहितको टोलीले नगरपालिकाका 9 ओडामा पुगेर सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यलाई ध्यानमा राख्दै घर घरमै पोषण आहार वितरण गरेको हो। उपप्रमुख खड्काका अनुसार ओडागत रूपमा सबैभन्दा बढ़ी ओडा नम्बर 7 खावामा 9, सबैभन्दा कम ओडा नम्बर 3 मालीमा 2 सुत्केरी महिला लाभान्वित भएका छन्। त्यस्तै वडा नम्बर 4 7, वडा नम्बर 9 6, वडा नम्बर 5 र 6 5 5, वडा नम्बर 2 र 8 4 4 तथा वडा नम्बर 1 3 गरी कुल 45 सुत्केरीलाई यो सहयोग प्रदान गरिएको छ। विगतका वर्षहरूमा नगरपालिकाले सुत्केरी महिलाहरूलाई प्रोत्साहन स्वरूप नगद 2500 रूपियाँ वितरण गर्ने गरेकोमा गत आर्थिक वर्षदेखि भने नगदको सट्टामा पौष्टिक खाद्य पदार्थ र स्वच्छताका सामग्री वितरण गर्न थालिएको हो। यस अन्तर्गत सुत्केरीहरूलाई 1 क्रेट अन्डा, 1 किलो घिउ, 5 किलो गेडागुडी, 1 प्याकेट नुन र एउटा हाइजिन किट उपलब्ध गराइएको छ। बजार टाढा हुँदा आफै गएर सामान किन्न कठिन हुने अवस्थामा नगरपालिकाले तयारीका साथ घरमै पोषण सामग्री ल्याइदिएपछि स्थानीय सुत्केरी महिलाहरू निकै खुशी र सन्तुष्ट भएका छन्। कार्यक्रम प्रभावकारी देखिएकाले आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिन सुत्केरी महिलाहरूले माग गरेका छन् भने नगरपालिकाले पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। गत वर्ष पनि नगरपालिकाले 45 सुत्केरी महिलाहरूलाई नै यस्तै गरी पोषणयुक्त सामग्री वितरण गरेको थियो। तपाईँ यति बेला बिहान 9 हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्राम पछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
1: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: ए भाउजू, केही गर्दा रोग निको भएन।

0: भन्नुहुन्थ्यो। अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
1: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
0: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
0: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692695998।
6: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। सिन्धुली स्थित सुनकोशी नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। जिल्लाको सुनकोशी गाउँपालिका 4 घर भई हाल सुनकोशी 3 बोहोरेटार बस्ने 9 वर्षीय सफल पुलामी मगर र सुनकोशी गाउँपालिका 5 बन्दीपुर घर भई हाल बोहोरेटार बस्ने 10 वर्षीय युकेश विकको नदीमा डुबेर मृत्यु भएको। मगरलाई नुहाएको ठाउँबाट करिब 150 मिटर पूर्वमा सुनकोशी नदीको किनारामा मृत फेला पारिएको र विकको नदीमा डुबेर मृत्यु भएको अवस्थामा उद्धार गरिएको सिन्धुली प्रहरीले जनाएको छ। उनीहरूलाई हिजो दिउँसो करिब 3 बजे सिन्धुलीको सुनकोशी गाउँपालिका 5 स्थित सुनकोशी नदीमा नुहाउने क्रममा नदीले बगाएको जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्र बहादुर सिंहले जानकारी दिनुभएको छ। दुई बालक नुहाउने क्रममा बेपत्ता भएपछि प्रहरी टोली र सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेस खुर्कुट सिन्धुलीबाट उद्धार सामग्री सहितको टोली परिचालन गरिएको थियो। झापाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक हायासबाट काँक्रोभित्र लुकाएर ल्याइएको लागु औषध सहित एक युवक पक्राउ परेका छन्। प्रहरीले विशेष सूचनाका आधारमा गरेको चेक जाँचका क्रममा शुक्रबार दिउँसो 1:45 बजेको समयमा 100 ग्राम भन्दा बढ़ी खैरो हिरोइन बरामद गरेको जनाएको छ। इलाका प्रहरी कार्यालय विमान र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवासका संयुक्त टोलीले कमलामाई नगरपालिका 9 विमान स्थित बीपी राजमार्गमा सवारी साधन जाँच गर्ने क्रममा उक्त लागु औषध फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका 2 निवासी 26 वर्षीय विक्रम श्रेष्ठ रहेका छन्। प्रहरीका अनुसार B45500 नम्बरको हायसमा सवार श्रेष्ठले बोकेको रातो रंगको झोलाभित्र शंकास्पद सामग्री देखिएपछि खानतलासी गरिएको थियो। जाँचका क्रममा काँक्रोमा पुवाल बनाई त्यसको भित्री भागमा कालो र सेतो प्लास्टिकले बेरिएका 2 पोका लुकाइएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। बरामद गरिएको पदार्थ प्रारम्भिक परीक्षणका क्रममा खैरो हिरोइन जस्तो देखिएको र मान्यता प्राप्त तराजुमा तौल गर्दा प्लास्टिक बाहेक शुद्ध तौल 100 ग्राम 420 मिलिग्राम रहेको प्रहरीको भनाइ छ। ओखल ढुङ्गाको सिद्धेश्वर नगरपालिका 12 ज्येष्ठ नागरिकहरूलाई पोषण तथा सरसफाई सामग्री वितरण गरिएको छ। ज्येष्ठ नागरिक युवा सेवा तथा मिलन केन्द्रको आयोजना तथा कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा 80 भन्दा बढ़ी ज्येष्ठ नागरिकलाई पोषणका नाममा हर्लिक्स वितरण गरिएको हो। कार्यक्रममा ज्येष्ठ नागरिक अधिकार, मानसिक स्वास्थ्य तथा योग अभ्यास सम्बन्धी अभिमुखीकरण समेत गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईले ज्येष्ठ नागरिक समाजका जिउँदा इतिहास र अनुभवका स्रोत भएकाले उनीहरूको स्वास्थ्य र हेरचाहका लागि सरकारले व्यावहारिक नीति ल्याउनुपर्ने बताउनु भएको छ। त्यस्तै सिद्धेश्वरण नगरपालिकाका उपमेयर केदारबाबु बस्नेतले नगरपालिका ज्येष्ठ नागरिकको हक अधिकार र सुरक्षाका क्षेत्रमा निरन्तर सक्रिय रहेको दावी गर्नुभयो। ओखलढुङ्गाको मलुङ गाउँपालिकाले विद्यालय दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्दै विद्यार्थीलाई पोषणयुक्त तथा ताजा खाजा उपलब्ध गराउने अभियान अघि बढ़ाएको छ। नेपाल सरकारद्वारा संचालित स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमलाई प्रभावकारी र दिगो बनाउने उद्देश्यले गाउँपालिकाले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा पालिकाभित्रका संस्थागत तथा सामुदायिक गरी 37 विद्यालयका प्रतिनिधि, प्रधानाध्यापक तथा सरकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष उत्तम राईले विद्यालय दिवा खाजालाई केवल खाना वितरणको कार्यक्रमका रूपमा नहेरी स्थानीय उत्पादन प्रवर्धन गर्ने अवसरका रूपमा लिनुपर्ने बताउनु भएको छ। उहाँले गाउँमै उत्पादन हुने अन्न, तरकारी तथा कृषि उपज विद्यालयसम्म पुर्याउन सके किसानले स्थायी बजार पाउने र त्यसले ग्रामीण अर्थतन्त्रलाई मजबूत बनाउने उल्लेख गर्नुभएको छ। समाचारको क्रममा मौसम समाचार। हाल नेपालको मौसममा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको मिश्रित प्रभाव देखिएको छ। यस्तै असरका कारण देशका विभिन्न हिस्सामा मौसमको कड़ा रूप देखिने सम्भावना बढ़ेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा अहिले साधारणतया बादल लागेको छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्र पनि बादलले ढाकिएका छन्। मध्य प्रदेश लगायत बाँकी लुम्बिनी प्रदेशको पहाड़ी र हिमाली क्षेत्रमा पनि आंशिक बादल लागेको छ भने बाँकी तराई भूभागको मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी र गण्डकी देशका थोरै स्थानहरूमा मेघगर्जन र चटाङ सहित मध्यम सम्मको वर्षा भइरहेको छ भने बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको अवस्था छ। सोमबारको मौसमलाई हेर्दा कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने देखिन्छ। मध्य प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल बदली हुने र बाँकी तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मौसम खराब हुन सक्छ। त्यस्तै मध्य प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चटाङसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ। यस विपरीत पश्चिम नेपालका भूभागमा भने गर्मीले जनजीवन प्रभावित बनाउने देखिएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा तातो दिन हुने तथा तराई भूभागमा अत्याधिक गर्मीका साथ तातो लहर लू चल्ने सम्भावना रहेकाले महाशाखाले सतर्क रहन आग्रह गरेको छ। समाचारको क्रममा अन्तर्राष्ट्रिय समाचार। भारतको तेलंगाना राज्यमा बढ़दो तापक्रमका कारण हिट स्ट्रोक लूबाट कम्तीमा 16 जनाको ज्यान गएको छ। टाइम्स अफ इण्डियाका अनुसार जयशंकर भूपालपल्ली जिल्लामा सबैभन्दा धेरै 4 जनाको ज्यान गएको छ। वारंगल, अर्वन, करीमनगर र निजामाबादमा 3-3 जनाको ज्यान गएको छ भने जोगुलाम्बा, गढ़वाल, रंगारेड्डी र सूर्यपेटमा 1-1 जनाको ज्यान गएको खबरमा उल्लेख छ। त्यहाँको मौसम विभागका अनुसार तेलंगानामा अधिकतम 46 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। राजधानी दिल्लीमा पनि गर्मी अत्याधिक बढ़ेको छ। त्यहाँ अत्याधिक गर्मीले आकाशबाट चराहरू बेहोश भएर जमीनमा खसेका भारतीय संचार माध्यमले जनाएका छन्। हिजो हल्का वर्षाले केही राहत दिएको छ। अधिकारीहरूले विभिन्न कार्यस्थल र सार्वजनिक क्षेत्रमा खानेपानी र दूधको व्यवस्था गर्न आग्रह गरेका छन्। राजस्थानमा पनि तापक्रम 44 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। कतिपय ठाउँहरूमा विद्यालय बन्द गरिएका छन्। मौसम विभागले विशेष गरी दिल्ली, पंजाब, हरियाणा र चण्डीगढ़मा तापक्रम अझै बढ्ने जनाएको छ। गर्मीका कारण जनजीवन प्रभावित भएको छ। विशेषज्ञहरूले भारतका धेरै भागमा अत्याधिक गर्मी र तातो हावाको लहर अझै केही समय चल्न सक्ने चेतावनी दिएका छन्। र समाचारको अन्त्यमा केही खेल समाचारमा लिप्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह एकको आफ्नो अन्तिम खेलमा हिजो नेपालले मालदिप्सलाई 3-0 सोझो सेटमा हरायो। त्रिपुरेश्वरको दशरथ रंगशाला कवर हलमा भएको खेलमा नेपालले पहिलो सेट 25-12, दोस्रो सेट 25-9 र तेस्रो सेट 25-20 जित्यो। यसअघि नेपाल पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित भए पनि तेस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो। आज भारत र किर्गिस्तान बीचको खेलपछि यस समूहबाट सेमी फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ। यस्तै समूह बीबाट काजाकिस्तान र इरान लगातार दोस्रो जित सहित सेमी फाइनलमा प्रवेश गरिसकेका छन्। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई 40 रनले हराएको छ। मुम्बईमा हिजो पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 203 रन बनायो। दिल्लीका लागि केएल राहुलले आक्रामक ब्याटिङ गर्दै 30 बलमा 60 रन बनाउनुभयो। 204 रनको लक्ष्य पछ्याएको कोलकाता 18 ओभर 4 बलमा 163 रनमा समेटियो। मुम्बई इण्डियन्स राजस्थान रोयल्ससँग पराजित भएपछि कोलकाता र पंजाब किङ्स दुवै प्लेअफ दौड़बाट बाहिरिएका छन्। प्लेअफको सम्भावना जोगाउन कोलकातालाई यो खेल जित्नै पर्ने दबाव थियो। यो जित दिल्ली क्यापिटल्सका लागि सान्त्वना बनेको छ भने कोलकाता नाइट राइडर्सको प्लेअफ यात्रा समाप्त भएको छ। हिजै राजस्थानले मुम्बईलाई हराउँदै प्लेअफमा स्थान बनाएको छ। लीगको आफ्नो अन्तिम खेलमा मुम्बई इण्डियन्सलाई 30 रनले हराउँदै राजस्थानले अन्तिम चारमा स्थान सुरक्षित गरेको। यो नतिजापछि पंजाब किङ्स र कोलकाता नाइट राइडर्स प्रतियोगिताबाट बाहिरिएका छन्। जोफ्रा आर्चरले 2 विकेट लिएपछि मुम्बईमाथि राजस्थानले महत्वपूर्ण जित निकालेको। यो जितसँगै राजस्थान 16 अंकसहित अंक तालिकाको चौथो स्थानमा पुगेको छ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। नेकपा एमालेमा पार्टी पुनर्गठन सम्बन्धी सुझाव तयार पार्न कार्यदल गठन। कर्मचारीको तलब 27-57% बढ़ाउन सरकारले सिफारिश। मापसीबाट गत वैशाखमा देशभर 124 सवारी दुर्घटना, 12 जनाको मृत्यु। दोलखाको जिरीमा उपप्रमुखसँग सुत्केरी पोषण कार्यक्रम, 45 सुत्केरी महिलालाई पोषण आहार वितरण। सिन्धुली स्थित सिन्कोशी नदीमा नुहाउन गएका सिन्धुलीका 2 बालकको डुबेर मृत्यु। भारतमा अत्याधिक गर्मीका कारण 16 जनाको ज्यान गयो, तापक्रम 46 डिग्री भन्दा माथि। र मालदिप्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश। हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843631994।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: हाल्नु, लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, एआई पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
2: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
1: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 0596 0447 590 453।
1: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
2: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
3: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ECG, रगत दिसा पिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 98 54 043 305 0 48 45 305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
7: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
8: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
9: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबोर्ड नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
8: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85-73-65। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका 1 कटहर बोर्ड रामेछाप।
10: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
11: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
12: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
13: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-892 र 0848-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।
10: भैयानी, दाँत दुखेर मर्न लागे, म हेर्दै त मेरो दाँतमा के भएछ?
14: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
8: ए काका काकी, के को गन्थन मन्थन हो?
10: ए बाबु पो, बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका, कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
8: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवै जनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
15: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845404305, 0485403005, मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
2: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
1: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
2: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
1: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
2: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
1: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
3: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
4: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
6: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिर सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
1: हजुर, रामेछाप मिर्सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
8: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिर्सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
9: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
10: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन्।
9: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
10: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
9: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
10: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
11: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँग रहन्छौ। आज सोमबारको बसाइ छ। तपाईँकै व्यवसायिक काम देख्छ र माइला मनसुने लोकगीतहरू राख्छौं भने तपाईँले विशेष आफ्नो एकजना साथीलाई सम्झन पाउनुहुन्छ। तपाईँले रोज्नु भएको गीत मार्फत भने तपाईँले हामीलाई 048-40-0026 सहभागिता जनाउनु पर्ने हुन्छ भने तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज .com हजुरको याप तामाकुस एफएम 95 MHz सुन्दै हुनुहुन्छ भने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुनेछ। छोटो मिनटमा तपाईँले आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट पछाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। हामी तपाईँका कमेन्टहरूलाई पनि कार्यक्रममा वाचन गर्नेछौ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। कार्यक्रम साताको साथी दिन आउने क्रममा आज के गर्ने भन्ने कुरा मैले तपाईँलाई जानकारी गराइसकेको छु। फटाफट तपाईँले 048-40-0026 सहभागिता जनाउनुहोला भन्दै यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायो। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौ हाम्रै रोजाईको मिठो गीत। त्यसपछि भने तपाईँको रोजाईको मिठा गीत लिएर हामी आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा राख्यो उहाँहरूले एकदमै मिठो रमाइलो गीत मुस्ताङको सौवाने बोलको गीत रहेको थियो। यस्तै मिठो रमाइलो गीतहरू कार्यक्रमको समय अवधिभर बोल्छ। विशेष गरी तपाईँले आज आफ्नै रोजाइमा गीत पार्न सक्नुहुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार देवजी, के छ खबर?
1: हजुर दिदी, मेरो खबर एकदम ठिक छ भन्नुपर्छ है। राम्रो रमाइलो घमाइलो घाँसहरूको लागिरहेको छ भन्नुपर्छ। एकदम गर्मी छ, अलि केही चाहिँ नरमाइलो, सबै एकदम राम्रो रमाइलो छ। कार्यक्रममा गीत मजाले सुन्नु पाएको छ हजुरहरूको कार्यक्रम भन्नुपर्छ। अहिले त एकदम रमाइलो छ भन्नुपर्छ है।
0: ल, राम्रो रमाइलो मान्दै हामीसँगै रहेर हामीलाई सुन्दै पनि हुनुहुन्छ, खुसी लाग्यो। खानपिन भयो अथवा बाँकी नै छ देवजीको? ल ठिक छ, खाना खाँदै हामीलाई पनि सुनेर साथ दिनुहोला। आज रोजाइको गीत बज्छ, हामी सकेसम्म धेरै साथीको गीत बजाउँछौ। आज कुन चाहिँ गीत रोजाइमा पार्नु भएको छ त?
1: मैले भनिसकेको छु हाम्रो सम्झना दिदीलाई, आज अँधेरीमा हेर्छु सधैँ जुनलाई भन्ने गीत बजाइदिनु ल दिदी भन्नुलाई त।
0: ल, अँधेरीमा हेर्छु सधैँ जुनलाई।
1: हजुर हजुर,
0: सधैँ हेर्नुहुन्छ?
1: अब हेर्छु जुन लागेछ।
0: ल ठिक छ, हेर्नुपर्छ। अँधेरी रातमा उज्यालो हामीलाई साथ दिन्छ, के छ कहाँ छ कुन वस्तु के छ भनेर हामीलाई हेर्नको लागि उज्यालो प्रकाश हामीलाई प्राप्त हुन्छ, त्यही भएर पनि हामीले हेर्नुपर्छ है। ल ठिक छ, यो मिठो गीत हामी कार्यक्रममा राख्छौँ। आफ्नो साथीहरूलाई भन्दा पनि मात्र एकजना साथीलाई सम्झनुहोस्।
1: हुन्छ, शङ्खुवा सभामा रहेर सुन्दै होला बहिनी रमिला तामाङको लागि भन्दै हुन्छु ल। नमस्ते भाइ।
0: हस्तो नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, यता सिन्धुलीको झाँगाझुलीदेखि हुनुहुन्थ्यो। उहाँले आफ्ना मनपर्ने मिठो गीत रोजाइमा पारेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। तपाईँले सोही गीतलाई समर्थन जनाउन सक्नुहुन्छ र तपाईँले पनि मात्र एकजना साथीलाई सम्झन पाउनुहुन्छ। हामीलाई चाहिँ विशेष गरी गीत रोज्ने एकजना साथीको मात्र गीत रोजाउ भन्ने बजाउ भन्ने उद्देश्य हो, तर धेरै साथीले चाहिँ फोन डायल गरिराख्नु भएको हुँदा धेरै साथीलाई चाहिँ हामीले समर्थन जनाऊ र धेरै साथीलाई टेलिफोनमा समेटौं भन्ने हाम्रो उद्देश्यको साथ चाहिँ एकजना साथीले रोज्नु भएको गीतमा अर्को पनि साथीलाई हामीले समर्थन जनाउने गरेका छौं। त्यो हुँदा तपाईँले सहभागिता जनाउनु पर्छ। 0840 40 0026 को नम्बर खुल्ला छ। त्यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म करिना खड्का, काठमाडौँबाट।
0: करिना खड्का भन्नुभयो?
2: हजुर।
0: के छ करिनाजीको खबर सुनाउनुहोस् न। मेरो पनि राम्रो छ, रमाइलो छ, गमाइलो छ। काठमाडौँतिर कतिको गर्मी छ हिजो आज?
2: गर्मी त दिदी नभएर मजाले छ, गर्मीले बस्न सकेको छैन।
0: गर्मीले बस्न सक्नु भएको छैन? गाह्रो छ यता पनि, हिजो आज त एकदम धेरै गर्मी छ। गर्मी छ के गर्नु, अब प्रशस्त मात्रामा पानी पिउनु पर्छ। अब गर्मीलाई हामीले यस्तै हो, पानी पिउने शीतल छ, हारिकता छ, त्यता बस्ने। अब हामीले चाहिँ घरमा प्रयोग गर्ने फ्यानको हावाहरूमा पनि धेरै बस्यो भने टाउको दुख्छ, त्यही भएर बरु हामीले बाहिरको वातावरणीय शुद्ध हावालाई नै चाहिँ लिनुपर्छ जस्तो लाग्छ है करिना चाहिँ। काठमाडौँतिर अब त्यति धेरै स्वच्छ हावा त प्राप्त हुँदैन होला है, तर पनि यसो कहीँ कति घुम्न जाँदा त चिसो ठाउँ कतै भयो भने त त्यहीँ बसेर जस्तो पनि त लाग्छ होला नि।
2: नै दिदी, म कहीँ जाँदिन, रुमभित्रै बस्ने गर्मी भयो नि, जाडो भयो नि।
0: किन, कहिलेदेखि रुमको भित्रको भित्रै बस्न थाल्नुभयो?

0: रुमबाट बाहिर निस्के छैन।
1: कति भयो काठमाडौँ जानुभएको?
0: पन्ध्र सोह्र दिन भयो भन्नुभयो।
1: तपाईँ एउटै भन्दाकोठाभित्र नै बसेर यो पन्ध्र सोह्र दिन कटाउनु भयो भनेपछि कहीँ जानु भएन, तपाईँ भन्दाकोठाभित्र बस्न सक्नुहुन्छ?
0: अब नसकेर के गर्नु, यस्तो बस्नुपर्छ मिलाएर।
1: समय मिल्दाखेरि त आफ्नो चिनजानको साथीभाइ दिदी बहिनी हुनुहुन्छ भने त यसो घुम्न गयो भयो भने त्यो भन्दाकोठाभित्रै मात्रै उकुस मुकुस भएर बस्नुभन्दा त त्यो उकुस मुकुसलाई हटाउन पनि हामी बाहिर निस्कनुपर्छ है करिना आजै। ल हुन्छ भन्नुभएको छ करिना आजी, अब भोलि पर्सि कता जानुहुन्छ हामीलाई भन्नु होला है त। भनेपछि अब हावा सबै गाउँतिरै आउनु भने हो। ल हुन्छ ठिक छ, कार्यक्रममा आउनुभयो, रमाइलो मिठो कुराकानी भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। हाम्रो देवजीले मिठो गीत रोजेमा पार्नु भएको छ, आफ्नो विशेष एकजना साथीलाई सम्झन सक्नुहुन्छ?
0: हुन्छ, फेरि भएको धनी हजुरको लागि अनि तिन शर्माको हुनुहुन्छ उहाँको लागि, विशेष मेरो घर फ्यामिली बाबुलाई सधैँ
1: नमस्कार। हुन्छ नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो करिना खड्काजी, उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। यति बेलाको बसाइमा देवजीले रोजामा पार्नु भएको अधेरीमा हिँड्छु सधैँ जुनलाई विष्णु माझी अनि साथीहरूको आवाज यो गीत हामी कार्यक्रममा राख्छौ। त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि जान्छौ, विश्रामपछि फेरि आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगा।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

0: hello.
1: Let's go. 6.9-inch को standard display, AI powered camera, 2 years को warranty सहित Redmi A7 मा 5200mAh तथा Redmi A7 Pro मा 6000mAh powerful battery को साथ हब अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि. त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि.
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली. सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46. सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली.
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता. सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि.
6: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो. सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो. उफ, हैरान भए म त.
7: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो. मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर. तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
8: हजुर, विश्वास लिनु र भर पर्दो, ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ.
6: प्रोप्राइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर. सम्पर्क नम्बर 98-69-22-45-44,
8: 98-40-37-78-93. ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली.
9: मंगल सूत्र झुमका पाउजू कहाँ बनाएर ल्याउनु हो.

0: हजुर, यहाँ आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुन चाँदीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069604 98 29044342। सुबिना सुन चाँदी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।

0: Carregem logo seri miraki ku ekdamai mecho ramailo git git basi bani hami chhoto byabsayik vishram tarfa pani gareka thiyau vishram pachi feri aisakeka chhau aajako bastai tapaiko rojaika mecha ramaila manchane lokgit haru barshabhari tapaile matra ek jana sathilai samjhana paunuhuncha 04040026 ma tapaile sahabhagita janaunu hola yeti bela samparkma arko sathi aisaknu bhayeko chha ko hununcha swagat garchu hello हेलो कोही साथी हुनुहुन्थ्यो उहाँसँग हामीले कुरा गर्न सकेनौँ जो साथी हुनुहुन्छ तपाईँको रोजाइको मिठो गीत हामीले कार्यक्रममा राख्छौँ तपाईँले रोजाइमा पार्नुहोला यति बेला म तपाईँको फेसबुक कमेन्टहरूलाई पनि वाचन गर्छु तपाईँ फोन डायरी गर्दै गर्नुहोस् यति बेला बेलियत सामीजी लेख्नुहुन्छ नमस्कार है भन्दै हुनुहुन्छ विष्णु परियारजीले पनि नमस्ते हजुर भन्दै हुनुहुन्छ यति बेला अर्को साथी फेरि सम्पर्कमा हुनुहुन्छ स्वागत गर्छु हेलो
1: हजुर दिदी नमस्ते
0: नमस्ते हजुर यो आवाज कहाँदेखि हो
1: सिन्धुली बिटिजोर हाल चाहिँ रामे साप बजारबाट भन्नुभयो दिदी हजुर
0: हजुरको शुभ नाम चाहिँ के होला
1: मेरो नाम विजय लुङ्गेली मगर
0: विजयजी अहिले रामेसा बजारतिर हुनुहुन्छ
1: हजुर हजुर
0: के गर्दै हुनुहुन्छ
1: म यस्तै हल्का केही जब गर्छु दिदी
0: काम गर्नुहुन्छ रामेसा बजारमा हाम्रो विजयजीले
1: हजुर हजुर म यो रोड लाइनतिर मिसिन चलाउँछु हजुर
0: ओहो भनेपछि अहिले पनि काम गर्दै हुनुहुन्छ घाम कतिको सहरको सहरको घाममा कतिको काम गर्न सहज भइरहेको छ त हाम्रो सिन्धुलीको मान्छेलाई रामेछापमा आएर काम गरिरहँदा
1: एकदम शीतल छ दिदी हजुर हाम्रो ठाउँ हेरी यो रामेछाप बजारतिर म बसेको दुई वर्ष लाग्यो जो ठिक छ रामेछापको हावापानी
0: रामेछापको हावापानी हाम्रो विजयजीलाई राम्रो लाग्दैछ
1: हजुर हजुर दिदी हजुर
0: ल अहिले फुर्सदको समय हो कि हाम्रो विजयजी के हो काम गर्दै गर्दाखेरि नै हामीलाई सम्झनु भएको त
1: अहिले फुर्सदको समय दिदी हल्का मिसिनमा समस्या आएर फुर्सदमा यसो बजारतिर घुम घाम
0: बजारतिर घुम्दै हुनुहुन्छ
1: हजुर हजुर
0: ल तातो घाम छ अब धुवाहरू पनि बेसरी छ तपाईँ आफै बाटो खन्दै हुनुहुन्छ धुलो त बेसी भइरहेको छ है
1: हजुर हजुर
0: ल अब यो धुलो धुवामा पनि रम्दै रमाउँदै रामेछाप डाँडामा काम गर्दै हुनुहुन्छ रेडियो चाहिँ कतिको सुन्नुहुन्छ यहाँले
1: समय मिलेसम्म सुन्ने गर्छु दिदी हजुर
0: ल अब काम गर्दै सुन्दै पनि अब सम्भव त भ्याइन्थ्यो सकिन्थ्यो पनि होला अलिकति अब आवाजहरूले डिस्टर्ब गरेर यहाँले सुन्न पाउनुहुन्न
1: हजुर समयसम्म मिलाएर सुन्ने गर्छु दिदी हजुर
0: ल हुन्छ समय मिल्दा सुन्नुहोस् यसै गरी आउनुहोस् हामीसँग पनि बोल्नुहोस् यो आवाज सुन्न पाइराखियोस् विजयजी खानपिन भयो अथवा बाँकी नै छ
1: खानपिन भर्खरै भयो दिदी हजुर
0: ल खाएर मजाले बस्दै हुनुहुन्छ आज चाहिँ कुन चाहिँ गीत सुन्नुहुन्छ त
1: एउटा यो भन्न त भन्नेमा माया गरेनौ भन्ने दिदी एउटा गीत रोजाइमा पारेको छु
0: भन्न त भन्थे म
1: होइन भन्न त भन्दिन माया गरेनौ
0: भन्न त भन्दिन माया गरेनौ
1: हजुर हजुर
0: किन कसैले माया गरेन
1: होइन त्यस्तो गीत मन पर्छ
0: गीत मन परेर मात्रै सुन्न खोज्नु भएको
1: हजुर हजुर
0: ल ठिक छ त्यसो भए यहाँले रोज्नु भएको गीत कार्यक्रममा हामीले राख्नेछौँ आफ्नो विशेष एकजना साथीलाई मात्र सम्झन पाउनुहुन्छ
1: हुन्छ दिदी मलाई विजय भनेर चिन्नु हुने नहुने सम्पूर्णको लागि सुनाउन चाहन्छु दिदी भन्ने बिदा चाहन्छु दिदी नमस्ते
0: उसको नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो विजय लुङ्गेली मगरजी र सिन्धुलीको मान्छे हालसी रामेश्वर बजारबाट है भन्दै हुनुहुन्थ्यो उहाँको लागि विशेष धन्यवाद व्यक्त गरे उहाँले मेचो गीत पनि रोजाइमा पार्नु भएको छ त्यसै गरी तपाईँले सोही गीतलाई समर्थन जनाउन सक्नुहुन्छ पालो तपाईँको रहेको छ भर्खरै 10:29 गएको छ हामीसँग अब आधी घण्टाको समय बाँकी छ तपाईँको रोजाइका गीत हामी फटाफट बजाउँछौं तपाईँले पनि फटाफट सहभागिता जनाउनु पर्ने हुन्छ यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ स्वागत गर्छु हेलो नमस्कार हजुर कहाँदेखि बोल्दै हुनुहुन्छ मेनुकाजी के छ तपाईँको खबर मेरो पनि एकदम ठिक छ काठमाडौँतिरको बसाइ कस्तो हुँदैछ के छ के हुँदैछ काठमाडौँतिर हामीलाई पनि यसो जानकारी गराउनुहोस् न काठमाडौँतिर हाम्रो मेनुकाजी खास के गर्नुहुन्छ काठमाडौँतिर के गर्नुहुन्छ?
2: काम
0: गर्नुहुन्छ। आज चाहिँ अब विदा हो कि अब काम गर्ने ठाउँ कार्यस्थलबाटै हामीलाई सम्झनु भयो?
2: छैन दिदी, म यता कामतिरै भन्नुपर्छ अनि यस्तो फोन गरेको फोनै लागेन, बल्ल बल्ल लाग्यो भन्नुपर्छ है।
0: ल, फोन लाग्यो, आउनुभयो, बोल्न पाइयो, यो मै छ आवाज हाम्रो मेनुकाजीको। ठिकै छ, पछि हामी काठमाडौँ आउँदाखेरि हामीले मेनुकाजीलाई भेट्न सक्छौँ। तपाईँ काठमाडौँको कुन ठाउँमा बस्नुहुन्छ? कोटेश्वर बस्नुहुन्छ, हाम्रो लागि पाइक पर्ने ठाउँतिरै बस्नु भएको रहेछ है। अब समय मिलेर हामी यदि काठमाडौँ आइएछ भने हामी मेनुकाजीलाई सम्झन्छौँ है। मेरो खाना भइसकेको छ, यहाँ चाहिँ खाएर कार्यस्थलतिर हुनुहुँदो रहेछ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। यसरी सम्झँदै गर्नुहोस्, माया नबार्नुहोस्। हाम्रो विजयजीले गीत रोजेमा पार्नु भएको छ, आफ्नो विशेष एकजना साथीलाई सम्झनुहोस् न।
2: अनि विशेष स्पेसली रूपमा सम्झिनु पर्दा चाहिँ करिना खड्कालाई स्वस्थ जीवनको कामना अनि मिठो मानिसको सम्झिनु भन्दैछु।
0: हस्त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मेनुका मगरजी काठमाडौँबाट, उहाँले पनि आफ्नो साथीलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ। यति बेला हाम्रो विजयजीले खोजाइमा पार्नु भएको गीत कार्यक्रममा राख्छौ, त्यसपछि हामी अर्को साथीको रुचाइको मिठो गीत लिएर फेरि आउनेछौं।

0: गरेको छ मान्दै राख्यौँ एकदमै मिठो निरमाइलो गीत थियो भाग्य पनि बलको गीत ईश्वर सिंह पूर्णकोला बेसीको आभास रहेको गीत हाम्रो साथी हुनुहुन्थ्यो विजेजले रोजना पार्नुभएको थियो गीत कार्यक्रममा बजिसकेको छु यति बेला सम्पर्कमा फेरि पनि अर्को साथी हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु हेलो नमस्ते नमस्कार हजुर आवाज कहाँ देखियो अनिता तामाङ भन्नुभयो के छ हाम्रो अनिताजीको खबर
1: मेरो खबर सबै एकदम ठिकठाकै छ भन्नु सक्छ दिदी यति बेलाको समयमा चाहिँ हजुरको प्रोग्राम सुन्दै बाख्रालाई घाँस काट्दै बसिरहेको छु अनि हजुरको के छ सुनाउनु
0: मेरो पनि एकदम ठिक छ खास त्यस्तो यता सुनाउनु पर्ने केही छ होला जस्तो लाग्दैन मात्रै घाम चर्केको छ बेसी घाम लागेको छ बाहिर हिँड्न मन लागेको छैन घामले पोल्छ यस्तै छ भन्नुपर्छ अनि तपाईँलाई बाख्राले बाख्रालाई घाँस काटिरहँदा बाख्रा चराउँदाखेरि घामले पुल्याएको छैन काम गर्न कतिको जाँगर चल्दैछ यो एकदम चर्को घाममा पनि
1: हजुर घाम पनि लागिरहेको छ अनि चिसो चिसो हावा पनि दिइरहेको छ एकदम अब जाँगर त लागेकै छ भन्नु पर्छ है दिदी हजुर
0: जाँगर लाग्दैछ ल ठिक छ जाँगर नलागे पनि अब जाँगर लागेको छ भनेर बाध्यताले पनि काम गर्नुपर्छ होइन त अनिता ल ठिक छ काम गर्नुहोस् हामीलाई पनि सम्झाउनुहोस् यसै गरी आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुहोस् अब यो विशेष गरी यो मध्याहको घाममा भन्दाखेरि पनि हामीले बिहान र साँझको समयमा चाहिँ काम गर्नुपर्ने भयो है अनिताजी अब फेरि बिहान र बेलुका मात्रै काम गरौँ न त भनौँ भने फेरि बाख्राहरूले चाहिँ अब सधैँकै समयमा चर्न जानको लागि माग गर्ला नि त होइन त्यो हुँदाखेरि फेरि मान्छेलाई चाहिँ अब घाम हुन्छ पोल्छ कालो भइएला डढिएला भन्ने चिन्ता पनि छ नि त
1: हजुर हजुर अब कालो भयोला डढेला भनेर अब भएर भएन अब बाख्राले फेरि भोकाएपछि कराउनु थाल्छ त्यसलाई सुकाउनु पर्छ भात दिनु पर्छ त्यस्तै छ भन्नु पर्छ है
0: पक्कै पनि बरु कालो भयो त सकिएला बाख्रा धेरै कराएको सुन्न सकिन्न है ल ठिक छ यो समय जङ्गलतिर हुनुहुन्छ कार्यक्रम सुन्नु भएको छ कि छैन त
1: हजुर म जङ्गलतिर त छैन यता बाहिरतिरै काटिरहेको छु हजुरको प्रोग्राम हेरेर फोन ट्राई गरेको फोन पनि लाग्यो एकदम खुसी छु भन्नुपर्छ है अनि हजुरले खाना खानुभयो
0: मेरो खाना भइसकेको छ है त अनिताजी अब हाम्रो अनिताजी नै खाइवरी नै काममा व्यस्त हुनुभयो अथवा बाँकी छ
1: हजुर मेरो पनि भइसक्यो भन्नुपर्छ है
0: ल भएर काम गर्दै हुनुहुन्छ खुसी लाग्यो कार्यक्रममा आउनु भएको छ आज कुन चाहिँ गीत सुन्नुहुन्छ त नि
1: हजुर मलाई चाहिँ साथी हातैमा जङ्गमाया मेरो साथी हो भन्ने गीत सुन्न है
0: साथी हातैमा अनि त्यसपछि
1: लैजान्छु मायालाई मेरो साथी हो भन्ने गीत बजाइदिनु न
0: लैजान्छु मायालाई मेरो साथीमा
1: हजुर
0: हाम्रो अनिताजीले पनि सँगसँगै लिएर जाने प्रयास गर्दै हुनुहुन्छ कि क्या हो
1: एकदम मनपर्छ त्यही भएर रोज पारेको भन्नुपर्छ है हजुर
0: ल ठिक छ यहाँलाई मन परेको गीत हामी कार्यक्रममा राख्छौँ है त त्यसो भए मात्र एकजना साथीलाई सम्झना पाउनुहुन्छ
1: हुन्छ अब मेरोमा चाहिँ स्वर्गमा कार्यक्रम सञ्चालन गरिन्छ मुस्लिमहरूदै अब मुस्लिमहरूदै अब कार्यक्रम चलाउनुहुन्छ विशेष गर्दा हजुरकै लागि भन्न चाहन्छु अनि त्यसै गरी चार्जिस मित्रको लागि भन्न चाहन्छु अनि विशेष गरेर एकजना साथी भन्न गर्दाखेरि चाहिँ अनिता ठाकुरलाई चाहिँ एकदम सम्झिरहेको साथी भन्दैछु नमस्ते
0: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अनिता तामाङजी उहाँले पनि आफ्नो विशेष एकजना साथीलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ तपाईँले पनि स्वीकृतलाई समर्थन जनाउन सक्नुहुन्छ अब हामीसँग समय केही समय मात्र बाँकी छ 10:41 गइसकेको छ साथीले गीत रोजाइमा पारिसक्नु भएको छ तपाईँले मात्रै सहभागिता जनाउनु पर्ने हुन्छ फचाफचा हुन सक्नुहुन्छ र तपाईँकै रोजाइका मेचा गीतहरू कार्यक्रममा राखिरहेका छौँ मात्रै कार्यक्रममा लोकगीत बज्छ तपाईँले लोकगीतलाई माया गर्नुहुन्छ सुन्नुहुन्छ साथ दिनुहुन्छ भन्ने आशा पनि लागेको छ यति बेला अर्को साथी फेरि सम्पर्कमा आइसक्नु भएको छ स्वागत गर्छु हेलो
2: हेलो दिदी नमस्ते नमस्कार हजुर
0: नमस्ते नमस्कार हजुर कार्की को बोल्दै हुनुहुन्छ
2: हजुर दिदी म यता सिन्धुलीको खुर्कोटबाट कुशल नेपाली बोल्दैछु दिदी हजुर
0: कुशल रे को खबर के छ
2: हजुर दिदी एकदम सबै ठिकै छ मेरो त अनि हजुरहरूको के छ रामेसाबतिरको
0: खबर एकदम ठिक छ सिन्धुलीको धेरै साथीहरू आज हामीसँग बोल्दै हुनुहुन्छ कार्यक्रममा आउनु भएको छ सिन्धुली जिल्लातिर हजुरको रेडियो त्यसो भए मजाले घन्किँदैछ हाम्रो कुशलजीको बस्तीतिर कतिको घन्किरहेको छ त्यति बेला
2: हजुर दिदी हाम्रोतिर एकदम राम्रैसँग घन्किरहेको छ भन्नुहोस् है हाम्रो यतातिर पनि
0: हाम्रो कुशलजीले चाहिँ रेडियोको भोल्युम ठुलो पारेर सुन्नु भएको छ कि सानो पारेर सुन्नुभयो त अहिले
2: हामी ठुलै बनाएर सुन्छौँ दिदी
0: भनेपछि उर्तिर परतिर छर छिमेकीले पनि सुन्दै गरी रेडियो बजाउनुहुन्छ
2: हजुर दिदी हजुर
0: ठुलो आवाजमा रेडियो बजाउँदा वरपर छिमेकी साथीभाइहरूले चाहिँ केही भन्नुहुन्छ कि भन्न
2: नाइ केही भन्नुहुन्न एकदम राम्रो छ हजुरको रेडियोमा एकदम हप्ता हप्तामा एकदम राम्रो राम्रो आउँछ भन्नुहुन्छ वरिपरिका छिमेकीहरूले
0: ल भनेपछि कुशलजीले चाहिँ अब आफ्नो घरमा रेडियो ठुलो पारेर बजाउनुहुन्छ अनि छोड छिमेकी साथीहरूले पनि राम्रै खालको प्रतिक्रियाहरू दिनुहुन्छ
2: हजुर दिदी हजुर
0: तपाईँले ठ्याक्कै चाहिँ कस्तो खालको प्रतिक्रिया पाउनु भएको छ भन्नुहोस् न
2: हजुर मैले एकदम अब हाम्रो गाउँघरतिर एकदम अब पुराना लोकभाकाहरूको गीतहरू अब हुन्छ नि अनि समाचारहरू एकदम ताजा ताजा समाचारहरू प्रसारण भइरहेको छ हजुरको रेडियोबाट त्यही हो दिदी हजुर
0: यस्तो खालको प्रतिक्रिया दिनुहुन्छ अरूले
2: हजुर हजुर
0: ल ठिक छ अब राम्रो खालको प्रतिक्रिया सुन्न पाएको कुशलजी यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु यस्तै खालको अन्य प्रतिक्रियाहरू हजुरको रेडियो मार्फत बजेको कार्यक्रम अथवा केही सल्लाह सुझाव केही त्यस्तो हामीलाई अथवा हाम्रो रेडियोको परिवारलाई दिनुपर्ने प्रतिक्रिया गुनासाहरू यदि छन् भने हाम्रो कुशलजीले हामीलाई भन्न सक्नुहुन्छ है त त्यसो भए
2: हजुर दिदी एकदमै छ हजुरहरूको रेडियो भन्नुपर्छ
0: ल हुन्छ कार्यक्रममा आउनुभएको छ हाम्रो साथीले गीत रोजाइमा पनि पारिसक्नु भएको छ यहाँले आफ्नो एकजना साथीलाई सम्झन सक्नुहुन्छ
2: सर्वप्रथम त दिदी हजुर मलाई कुशल नेपाली भनेर सम्पूर्णले चिन्नु हुनेको लागि भन्दै छुटिन्छु हजुर दिदी
0: हस्तो नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो कुशल नेपालीजी यता सिन्धुलीदेखि हुनुहुन्थ्यो उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु यति बेलाको बसाइमा अनिताजीले रोजाइमा पार्नु भएको मिठो गीत बज्छ त्यसपछि हामी फेरि आउनेछौँ

0: Karikamayo, एकदमै पनि रमाइलो गीत कार्यक्रममा राखिसकेका छौँ हामीले. हाम्रो साथी अनिताजीले रोजेमा पार्नुभएको थियो साथी हातेमा भन्ने बोलको गीत. यति बेला सम्पर्कमा आजको कार्यक्रमको लागि चाहिँ अन्तिम साथी हुनुहुन्छ जस्तो लाग्दैछ, को हुनुहुन्छ? स्वागत गर्छु. हेलो
1: हजुर, नमस्ते. नमस्कार फ्याफुल्ला हजुर.
0: नमस्ते. नमस्कार फ्याफुल्ला, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर, म खाँदेखि दुईबाट रोज घिसिङ.
0: के रोज घिसिङ भन्नुभयो?
1: हजुर हजुर.
0: हाम्रो रोजीको खबर के छ?
1: ठिकै छ, समग्रमा भन्नुपर्दा घाम लागिरहेको छ. अब पानी लिनुको पानी नपरेको, घाम चर्किरहेको छ. अब यस्तै छ, अरू सबै ठिकै छ. नयाँ नौलो खासै केही छैन. अब प्रोजेक्ट जस्तो आइराखेकै हुन्छ, कुरा भइरहेकै हुन्छ. नयाँ नौलो खासै केही छैन.
0: नयाँ नौलो खास त्यस्तो भए केही छैन भनिसकेपछि हामी पनि कार्यक्रमको लगभग अन्त्यतिर छौँ. आज कुन चाहिँ गीत सुन्नुहुन्छ त हाम्रो रोजजीले?
1: मलाई चाहिँ यो गङ्गाराम नेपाली र यो शान्तिश्री परियार के अरे गङ्गाराम परियार र शान्तिश्री परियारको यो फुलै फुल मरा नाचानी भन्ने
0: ल हुन्छ, हामी गीत कार्यक्रममा राख्छौँ. मात्रै आफ्नो विशेष एकजना साथीलाई सम्झन सक्नुहुन्छ.
1: विशेष गरी मेरो उनीलाई सम्झिँदै म आजको यस कार्यक्रमबाट बिदा हुन्छ. हस्त नमस्ते. नमस्कार.
0: हस्त नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रोज घिसिङ, यता खाडादेखि देखि हुनुहुन्थ्यो. अब चाहिँ कार्यक्रमको लगभग समय कम छ. धेरै साथीहरूको फेसबुक कमेन्टहरू छन्, छोटो मिठोमा भाषण गर्दै साथीको रोजाईको मिठो गीतलाई पनि हामीले कार्यक्रमको अन्तिममा राख्नुपर्ने हुन्छ. अन्तिममा आउने साथीले हाम्रो रोजाईको गीत चाहिँ छोटो मात्रै बच्छ भन्ने गुनासो गर्नुहुन्छ. त्यही भएर हामीले सकेसम्म धेरै राख्ने प्रयत्न गर्छौँ गीत संगीत. यति बेला म कुराकानी भन्दा नि तपाईँका कमेन्ट वाचन गर्नेतर्फ नै लाग्छु. अविनाजी लेख्नुहुन्छ, नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु यता दोलखाबाट भन्दै हुनुहुन्छ. पूर्वेली सन्देशजीले भने दर्शन नमस्ते हजुर, म पनि हाजिर भएँ भाइ भन्दै हुनुहुन्छ. यता पाँच खपन बाचा हो भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गरे. त्यसै गरी जनक रजानी मगरजीले पनि कार्यक्रम सुनिरहेको छु है भन्दै हुनुहुन्छ. त्यसै गरी अर्जुन याक्काजीले पनि दर्शन सेवा हजुर, म यता शङ्खुवा शोभा धर्मादेवी दुई तामाफोकबाट अर्जुन याक्का हो, कार्यक्रम सुन्दैछु. अब बच्ने गीत सबैको लागि ल भन्नुभएको छ. त्यसै गरी एङ्जी कामीजीले पनि नमस्ते नमस्कार है हजुर, सन्चै हुनुहुन्छ, म पनि कार्यक्रम सुन्दैछु यता उखलढुङ्गा पोखलीबाट. आङ्कामी शेर्पा भन्दै हुनुहुन्छ, अब बच्ने गीत सबैको लागि भन्नुभएको छ. त्यसै गरी मनको साथी जीवन कार्कीजीले पनि शुभ बिहानी पोखरी नमस्कार, सन्चै हुनुहुन्छ होला, कार्यक्रम सुन्दैछु पोखराबाट. रेडियो परिवारलाई साथै सम्पूर्ण श्रोता मित्रको लागि पनि आजको दिन शुभ वितोष भन्न चाहन्छु भन्दै हुनुहुन्छ. रामकुमार लिम्बुजीले पनि नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ. यता तेह्रथुम घर भइहाल चाहिँ उहाँले केवीएससीबाट सुनेको फेसबुक लाइभबाट सुनेको जानकारी गराउनु भएको छ. निस्ता ठोकरजीले पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ. कर्णप्रिय केसी संगीतजीले पनि मिठो माया हजुर लगायत सम्पूर्णमा, म यता भारतको हिमाचलबाट कडप्रिय केसी हो भन्दै हुनुहुन्छ. सपना तामाङजीले पनि दिदी नमस्ते, कार्यक्रम सुन्दैछु यता सुन्दुलीबाट, अब बच्ने गीत सबैको लागि भन्छु भन्दै हुनुहुन्छ. बुद्ध वज्राचार्यजीले पनि श्रीदास महत, त्यसै गरी निशा सम्झना लगायत सबैको लागि धेरै माया सम्झना भन्दै हुनुहुन्छ. मनोज सुन्दासले पनि हेलो दिदी नमस्ते है, म पनि कार्यक्रम सुन्दैछु यता सुन्दुलीको झाँगा झुली रातमाट बुजारबाट भन्नुभएको छ. त्यसै गरी रामकुमार तामाङजीले पनि नमस्ते दिदी सुन्दैछु यता सिन्धुलीको ग्याङ्लिक तीन तामा जोर बाच भन्दै हुनुहुन्छ. ग्याङ्लिकदेखि कार्यक्रम सुन्दै हुनुहुन्छ, हजुरको रेडियो कतिको बच्छ भन्ने पनि यहाँले जानकारी दिनुभयो भने अझ राम्रो हुन्छ है भन्न चाहन्छु हाम्रो रामकुमारजीलाई. त्यसै गरी विसुङ्गी निशा निहाजी हुनुहुन्छ, उहाँले पनि नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु यता दोलखाको पवजीबाट, हाल चाहिँ जयपुरबाट हो नि भन्दै हुनुहुन्छ. उहाँको लागि पनि विशेष धन्यवाद. स्पजिना काफ्ले मगरजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुनिरहेको छु, अब बस्ने गीत सबैको लागि है भन्दै हुनुहुन्छ. रञ्जित राईले पनि हेलो नमस्ते, म चाहिँ यता चाहना मिडिया ग्रुपको सदस्य इलामबाट हो, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ. अविनाश हायुजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ यता सिन्धुलीबाट, अब बस्ने गीत सबैलाई भन्दै हुनुहुन्छ. रामजे घिमिरेजीले पनि नमस्कार, शुभ बिहानी, कार्यक्रम सुन्दैछु यता चितवनबाट भन्नुभएको छ. आयुषा पुरीजीले पनि नमस्कार है दिदी भन्दै हुनुहुन्छ. यहाँलाई मेरो तर्फबाट पनि नमस्कार छ। त्यसै गरी सौरभ केसीजीले पनि नमस्कार हजुर, म पनि कार्यक्रम सुन्दैछु बागचोरो नगरपालिका आठको मान्छे आजी भारतको गुजरातदेखि भन्दै हुनुहुन्छ। त्यसै गरी लाखा शेर्पाजीले पनि नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। यता उखलढुङ्गा पोकलिनो सोलबनबाट भन्दै हुनुहुन्छ, अहिले चाहिँ सोलुखुम्बुको सगरमाथा बेस क्याम्पबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। मिलन घायल मुटुजीले पनि नमस्ते है दिदी, म यता दुहा कतारदेखि सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी विनोद बरुवालजीले पनि नमस्ते, म पनि कार्यक्रम सुन्दैछु सालुदेखि भन्दै हुनुहुन्छ। माधव ढुङ्गेलजीले पनि दर्शन नमस्ते, म माधव ढुङ्गेल बिरतामोड झापाबाट आज जन्मदिन मनाउने प्यारी साथी गीता लिम्बुलाई जन्मदिनको शुभकामना भन्नुभएको छ भने सबैलाई मिठो माया सम्झना पनि भन्दै हुनुहुन्छ। मुना राई लिम्बुजीले पनि दर्शन भई त धनकुटाबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी शुक्रराज रसायरी निर्दोषजीले पनि दर्शन नमस्ते, सांगीतिक अभिवादन, म पास्टर हिलिहाङ गर्वै हालचे फिरिम चार डब्लुबाट कार्यक्रम सुन्दैछु, अब बस्ने गर्दा सबैको लागि ल भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद। कविता कथानीजीले पनि नमस्कार दिदी, सुन्दैछु है काठमाडौँबाट, अब बस्ने गर्दा सबैको लागि समर्पण गरे ल भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ एकजेलसम्म तपाईँका प्राप्त भएका कमेन्टहरूलाई मैले छोटो मिठोमा वाचन गरे। आज तपाईँको सबै कमेन्ट वाचन भएन भनेर तपाईँले गुनासो नगर्नुहोस्, भोलि मंगलबारको बसाइमा एक घण्टासम्म तपाईँका कमेन्टहरू वाचन हुनेछ भन्दै तपाईँले आज कार्यक्रममा सहभागिता जनाइदिनुभयो। हुनुहुन्थ्यो साथी देव माझे, करिला खड्का, विजय लुङ्गेरी मगरजे, त्यसै गरी मेनुका मगर, अनिता तामाङ, कुशल नेपाली, रोज घेसिङजी हुनुहुन्थ्यो। उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्छु र उहाँकै रोजाईको मेचा गीतहरू पनि हामी कार्यक्रममा राख्यौं। तपाईँले तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने साथीलाई भने धेरै भन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथसाथै तपाईँले यतिन्जेलसम्म हजुरको रेडियो सुनेर माया गरेर साथ दिने साथीलाई पनि विशेष धन्यवाद र कार्यक्रम लोकोशैली अवधिबाट बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो कार्यक्रमको शुरूआतमा हुनुहुन्थ्यो सम्झना कर्के, यति बेला श्रीराज महजी हुनुहुन्छ, उहाँहरू दुवैजनालाई विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तमा हाम्रो रोज घिसिङजीले रोजाईमा पार्नुभएको एकदमै मिठो गीत तपाईँको माझमा छोड्दै आजको लागि कार्यक्रम लोकको शैलीको बसाईबाट म तपाईँकी साथी ललिता हायु पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.npका साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। बागमती प्रदेश सभाको वर्षीय अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। वर्षीय अधिवेशन आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहनेछ। सोमबार दिउँसो 1 बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री सहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले आफ्ना धारणा राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभएको छ। बागमती प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको धारा 183 दफा 1 बमोजिम प्रदेश सभाको वर्षीय अधिवेशन आह्वान गर्नुभएको थियो। नेपाल बार एसोसिएशनका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोला प्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाउनु भएको छ। काठमाडौँमा आयोजित मानसिक सुस्वास्थ्य र तनाव व्यवस्थापन विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले गोला प्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाउनु भएको। गोला प्रथा मार्फत पेशी तोक्नुको सट्टा प्रधान न्यायाधीश स्वयंले पेशी तोक्ने प्रणाली बिउताएमा त्यसले न्यायपालिकालाई राजनीतिक प्रभावतर्फ धकेल्ने उहाँले चेतावनी दिनुभएको छ। उहाँले सर्वोच्च अदालतमा लागू गरिएको गोला प्रथा प्रणाली हटाए सशक्त आन्दोलन गर्ने समेत बताउनु भएको छ। प्रधान न्यायाधीश नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै अध्यक्ष मिश्रले संविधान परिषद मार्फत प्रधानमन्त्रीलाई मनपर्ने व्यक्तिलाई नियुक्ति गर्ने अभ्यासको थालनी गरिएको टिप्पणी गर्नुभएको छ। सरकारको आलोचना गर्ने व्यक्तिलाई झोलेको ट्याग भिराउन हजारौं व्यक्ति परिचालन गर्ने गरिएको समेत उहाँले बताउनु भएको छ। अहिले न्यायपालिकाले गम्भीर परिस्थितिको सामना गरिरहेको उल्लेख गर्दै यस्तो परिस्थितिमा कानून व्यवसायीहरूले विवेक गुमाउनु नहुने उहाँको भनाइ छ। सर्वोच्च अदालतका न्यायाधीश सुनिल कुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीश र वकिलहरूलाई आग्रह गर्नुभएको छ। काठमाडौँमा आयोजित मानसिक सुस्वास्थ्य र तनाव व्यवस्थापन विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो। सार्वजनिक सरोकारको मुद्दाको फैसलामाथि आउने प्रतिक्रियाले न्यायाधीश र कानून व्यवसायको मनोविज्ञानमा असर पार्न सक्ने उहाँले बताउनु भएको छ। कुनै मुद्दाको फैसला वा बहसपछि सामाजिक सञ्जालमा आउने प्रशंसा र आलोचनाले व्यक्तिमा अतिरञ्जित आत्मविश्वास वा नकारात्मक सोच विकास गराउने भएकाले सामाजिक सञ्जालबाट टाढा रहनुपर्ने उहाँको भनाइ छ। संगीत क्षेत्रमा ख्याति कमाउनु भएका वरिष्ठ सरोद वादक सुदर्शन राजु उपाध्यायलाई भारतमा कला क्षेत्रमा पुरस्कारबाट सम्मान गरिएको छ। राजु उपाध्यायलाई महाराष्ट्रको पुणेमा अखिल लोक कला कल्चरल अर्गनाइजेशनले आयोजना गरेको भारत उत्सव 2026 पुरस्कार प्रदान गरेको अर्गनाइजेशनका महासचिव डाक्टर प्रमोद नानबरेका अनुसार भारत उत्सवमा भारतका विभिन्न राज्यका 3500 भन्दा धेरै कलाकारले भारत नाट्यम कथक लगायतका लोककला प्रस्तुत गरेका थिए। मे 16 22 तारीकसम्म भएको भारत उत्सवमा राजु उपाध्यायलाई निर्णायकको जिम्मेवारी सम्हाल्न निमन्त्रणा दिएको थियो। निर्णायक भूमिका निर्वाह गर्न पुणे पुग्नुभएका उहाँलाई प्रतिष्ठित कला क्षेत्रबाट सम्मान गरिएको, यसभन्दा अघि पनि नेपालको कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउँदै आएका उहाँलाई भारतको विभिन्न राज्यमा भएका कार्यक्रमहरूमा सुरताल अन्तर्राष्ट्रिय सम्मान पुरस्कार 2025, विविधता मे एकता राष्ट्रिय सम्मान 2020, इण्डियन वेस्टिज अवार्ड 2019, पश्चिम बंगाल सरकारबाट संगीत मञ्जरी उपाधि लगायतका सम्मान प्रदान गरिएको थियो। त्यस्तै सन् 2015 गुजरातमा सुरिल साँचको तर्फबाट स्वर्ण पत्र प्रदान गरिएको थियो। नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रति तोला 1900 रूपियाँले बढ़ेको हो।
महासंघले सार्वजनिक गरेको नयाँ दर भाव अनुसार आज छापावाला सुनको मूल्य प्रति टोला 2,92,800 रूपियाँ कायम भएको छ। यसअघि आइतबार सुन प्रति टोला 2,90,900 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै 10 ग्राम सुनको मूल्य आज 2,51,030 रूपियाँ निर्धारण गरिएको छ। सुनसँगै चाँदीको मूल्यमा पनि आज वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रति टोला 140 रूपियाँले बढ़ेर 5,150 रूपियाँ पुगेको छ। हिजो आइतबार चाँदी प्रति टोला 5,010 रूपियाँमा कारोबार भएको थियो। आज 10 ग्राम चाँदीको मूल्य भने 4,415 रूपियाँ कायम गरिएको छ। खबरको क्रम अन्तर्राष्ट्रिय खबर। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वार्ताकारहरूलाई इरानसँग हतारमा सम्झौता नगर्न भन्नुभएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा सम्झौता नभएसम्म, प्रमाणित नभएसम्म र हस्ताक्षर नभएसम्म नाकाबन्दीपूर्ण शक्तिमा र प्रभाव रहने बताउनु भएको छ। फेब्रुअरी 28 अमेरिका इजरायलले शुरू गरेको आक्रमणको जवाफमा इरानले आर्थिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ हर्मुज हुँदै आवाजावत गर्ने यातायात लगभग रोकेको भन्दै अमेरिकाले अप्रेल 13 इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको घोषणा गरेको छ। राष्ट्रपति ट्रम्पको टिप्पणी अमेरिका र इरानबीच नयाँ युद्ध विराम सम्झौताका लागि खाका तयार भइरहेको समाचार बाहिरिएको बेला आएको छ। व्हाइट हाउसले सम्झौताका पक्षहरू सार्वजनिक नगरेको भए पनि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल भगाईले सरकारी टेलिभिजनमा दुई पक्ष 14 धाराहरू मिलेर बनेको एक प्रकारको सम्झौताको ढाँचाको अन्तिम तयारी नजिक पुगेको बताउनु भएको छ। र खबरको अन्त्यमा खेल खबर। नेपालले स्टाफ महिला च्याम्पियनशीपमा आज भूटानसँग खेल्दैछ, प्रतियोगिताको शुरूआत गर्दैछ। दुईवटा टोलीबीचको खेल भारतको गुवामा रहेको जवाहरलाल नेहरू रंगशालामा नेपाली समयअनुसार दिउँसो 5:45 बजेदेखि हुनेछ। खेलमा दुवै टोली विजयी शुरूआतको खोजीमा छन्। दुई समूह एकको पहिलो खेल खेल्न लागेका हुन्। नेपाल प्रतियोगिताको छपटक उपविजेता हो। भूटानले भने हालसम्म प्रतियोगितामा सेमी फाइनल भन्दा माथिल्लो नतिजा आत्मसात गर्न सकेको छैन। टोलीले सन् 2022 र 2024 संस्करणमा सेमी फाइनलसम्मको यात्रा तय गरेको हो। साफ च्याम्पियनशीपमा नेपालले हालसम्म भूटानसँग हारको सामना गर्नु परेको छैन। यी दुई बीच अहिलेसम्म 5 खेल भएका छन्, जसमा नेपालले 4 खेल आफ्नो पक्षमा पार्दा 1 खेल बराबरीमा सकिएको छ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुनुहुनेछ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्वले यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: agora o banano com lagrote, cimento, josta, patata, né? Cabatelhão no lá, feriu mantel e uma textura amrada, que eu possa ter caula, batir.
1: Caca, timla etinit hachaina, aba hamre mantalima. दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 0485403585 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप
4: मंगल सूत्र झुम्का र पाउजु कहाँ बनाएर ल्याउनु

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निसाग हतराज, सम्पर्क नम्बर 9855069408 9924443042। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: दूध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन।
0: बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निसाग हतराज, सम्पर्क नम्बर 9855069408 9924443042। सुबिना

0: टेन्सन। हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एण्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दूध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
1: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफूल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
0: चिरञ्जीवी डेरी एण्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछाप द्वारा जनहितमा जारी सन्देश।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
2: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
1: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
1: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
2: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
1: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843-3691-94।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टपअप दिपअपमा म कार्यक्रम प्रस्तुता श्री राज महतो उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पल आज विशेष विशेष बनाउनको लागि आज पनि आइसकेको छु। सुन्दै हुनुहुन्छ हामी सब जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz अनि तामाको एफएम 95 MHz पनि हामीलाई सुन्दै हुनुहुन्छ। सुनेर साथीहरूलाई पनि भन्न चाहन्छु फ्रिक्वेन्सी मोडुलेसनबाट सुन्दै हुनुहुन्छ भने अनलाइनका माध्यम थुप्रै छन् ती माध्यमबाट पनि यति बेला देश तथा विदेशमा रहेर सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। प्राविधिक बाटोमा यति बेला हुनुहुन्छ ललिता हाई, उहाँले साथ दिइराख्नु भएको छ। साथमा तपाईँ हुनुहुन्छ है 11:17 गइसकेको छ। खानपिन भयो के गर्दै हुनुहुन्छ कहाँ हुनुहुन्छ जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुनेर साथ दिँदै हुनुहुन्छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0440 40 00 26 रहेको छ। 0440 40 00 26 को माध्यमबाट आउन सक्नुहुन्छ। साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ। तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा तपाईँले हजुरको रेडियो सर्च गर्नुपर्ने हुन्छ। प्राप्त म्यासेजहरू वाचन हुनेछ। साथमा रमाइला रमाइला नेपाली पप गीतहरू राख्दै राख्दै अगाडि बढ्नेछौँ पनि भन्न चाहन्छु। मौसम रमाइलो घमाइलो छ, गर्मी महसुस भइराखेको छ, गर्मी बढ्न सक्छ होइन। स्वास्थ्य ख्याल गर्नुहोला, हामीलाई सुनेर साथ दिनुहोला भन्दै फटाफट फोन गर्नुहोला पनि भन्दै यति बेला कार्यक्रमको शुरूआत गरिहाल्छौँ। तपाईँको माझमा सायद तिम्रो बाटोमा मंगोलियन हट राजु लामाको आवाजमा गीत राखेर रा।

0: कई प्रख्यात गायक हुनुहुन्छ अनि साथसाथै संगीतकार अनि चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हर्टका मुख्य गायक हुनुहुन्छ। उहाँको आवाजमा गीत साय तिम्रो बाटोमा गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। मंगोलियन हर्ट ब्यान्डका गीतहरू चर्चित छन्, जस्तै सोल, मंगोलियन हर्ट भाग 1, 2, 3 जस्ता एल्बमहरू निकै सफल रहेका पनि छन् होइन। अनि गीतहरू पनि तिमीलाई देखेर, सैलुङ्गे मेलामा हल्ला चलेछ, ओए ओए मलाई माफ गरिदेऊ जस्ता गीतहरू पनि नेपाली संगीत आकाशमा निकै रुचाइएका छन्। उहाँका थुप्रै गीतहरू छन्, प्रायः जसो चर्चित व्यक्ति हुनुहुन्छ, गायक हुनुहुन्छ होइन। उहाँले नचिन्ने गायक कोही पनि छन् जस्तो लाग्छ, सबैले चिन्छन् उहाँका गीतहरू, प्रायः हामी सबैले सुनिरहेकै छौँ। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते नमस्कार दिदी, के छ खबर?
1: खबर ठिक छ, एकदम घामचर्को लागिरहेको छ भन्नुभयो, एकदम गर्मी छ, यस्तो यस्तो छ भन्नुभयो त। अनि दाईहरू के छ नि?
0: ठिक छ, राम्रो छ, रमाइलो छ। खानपिन भयो, के गर्दै हुनुहुन्छ?
1: हजुर खानपिन भयो भन्नुपर्छ है त, सुनिरहेको छु अनि कार्यक्रम पनि सुन्दैछु है, कुरासँग फोन पनि लाग्यो भन्नुभयो है त।
0: ठिक छ, खुसी लाग्यो कुराकानी गर्न पाइयो होइन, सुन्नु हुनुहुँदो रहेछ, खुसी लाग्यो। सुनेर पनि साथीहरूलाई माया गर्दैन होला आफ्नो भन्न चाहन्छु। मौसममा त अब के भन्नु र फेरबदल भइराखेको छ होइन, यसो स्वास्थ्यको पक्कै पनि जुस भनौँ न, यो स्वास्थ्यको चाहिँ ख्याल गर्नु होला, पानी प्रशस्त मात्रामा पिउने, पानी बसाल्नु होला, अथवा जलिलो पदार्थहरू खानेकुरा होइन खानु होला भन्न चाहन्छु। खुसी लाग्यो, अरू केही छ भन्नुपर्ने?
1: केही पनि छैन भन्नुपर्ने कुराहरू त भएछ भने पछि नै भन्छु। यस्तो चाहिँ गर्मी धेरै नै बढिरहेको छ, पानी त अब खाइरहेको छ प्रशस्त, अब फलफुलहरू खाने गरेको छ, पानीहरू खाइन्छ दिनमा 3-4 लिटर भन्नुपर्छ है त।
0: ठिक छ, खुसी लाग्यो। सुन्नुहोस् साथी नला भन्दै कार्यक्रममा साथीभाइ आफन्तलाई सुनिदिनुहोस् न।
1: हुन्छ, विशेष गरी साई हजुरको लागि भन्न चाहन्छु, प्राविधिकमा रहनुहुने दिदी लगायत रेडियो होली युनिटको लागि भन्न चाहन्छु, अनि सुन्दै वल्ला बहिनी रमिना तामाङको लागि, साथी ध्रुव पाण्डेको लागि, अनि बहिनी रङ्गिता रम्पेलको लागि, अनि साथी निर्मला पौडेल, ध्रुव पाण्डे लगायत अब जति पनि साथीहरू सुन्दै सबै सबैको लागि भन्ने छुट्टी चाहन्छु है।
0: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पालो तपाईँको 47 40 26 को माध्यम भएर आउन सक्नुहुन्छ, भावना काफले हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै गरेर ओखलढुङ्गा पोकलीबाट अङ्कामी शेर्पा हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, सबैमा सम्झना माया छ भन्नुहुन्छ। यति बेला कोही हुनुहुन्छ, कामले के हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते नमस्कार, अनि स्वागत छ कार्यक्रममा, धनुजी के छ खबर? ठिक छ, राम्रो छ, रमाइलो छ। कार्यक्रम सुन्नुहुन्छ?
2: हजुर सुनिरहेको छु, कस्तो बोली नै कस्तो लटपट्टे।
0: ठिक छ, यस्तै कहिले काहीँ हुन्छ होइन, वर्ड फम्बल भइराखेको हुन्छ। अनि मौसम कस्तो छ?
2: मस्तो धुम्मा धुम्मा भएको छ दादा यतातिर त, अनि रामी छाप्तिर कस्तो छ? गर्मी धेरै होला है?
0: गर्मी छ भनौँ, गर्मी महसुस भइराखेको छ, सर हावा पनि चलिरहेको छ, ठिक ठिकै छ, राम्रै छ भन्न चाहन्छु। अब पानी पर्ला पर्ला जस्तो हुन्छ, पानी परेको छैन यस्तै त हुने।
2: हजुर
0: ठिक छ, अनि
2: पर्नु पर्ने थियो है, अब गर्मी ठाउँतिर त हाम्रो मात्रै शीतल छ, हिजो अस्तिसम्म पानी पर्दै थियो, हिजो त चलिरहेछ, मकै भाँचिरहेछ, त्यस्तै हो।
0: त्यही त, कुनै कुनै ठाउँमा पानी बेसरी परिराखेको रहेछ, कतै बाढी आइरहेछ, कतै हावाहरूले घर टहरा होइन छतहरू सबै उडाइरहेको छ। हाम्रोतिर त्यस्तो चाहिँ छैन, जे होस् पानी पनि परेको छैन, केही पनि भएको छैन होइन, यसो हावाहरू चल्छ
2: होला स्वास्थ्यको होइन, गर्मीमा धेरै पानी पिउनु होला।
0: हजुरहरूलाई पनि मेरो आग्रह त्यही छ, खुसी लाग्यो कार्यक्रममा सहभागी भइदिनु, एकदम मिठो गीत राख्छौँ, प्रेम होइन प्रेम नलाउने, यो प्रेम र प्रेम भन्न नआएर मलाई यो माया प्रेमका कुराहरू खासै प्रेम नलाउने गीत तपाईँहरूको माझमा राख्छु साथी आफन्तलाई सम्झिदिनुहोस् न.
2: हुन्छ, तपाईँ यति मिठो आज कार्यक्रम सञ्चालन गरिदिनुहुन्छ, सधैँ आउनुहुन्छ अनि सुन्न पाइन्छ हजुरको लागि भन्न चाहन्छु. प्राविधिकको सपोर्ट गरिरहनु हुने दिदी ललिता दिदी हुनुहुन्छ कि सम्झना दिदी हुनुहुन्छ, सम्झना दिदी, ललिता दिदी, राजन दाई सबैलाई भन्न चाहन्छु. सुन्दै हुनुहुन्छ लताई तामाङ, अभिष लिम्बू, शङ्करलाल तामाङ, नरागी सिंह दाईलाई पनि सम्झना छ भन्न चाहन्छु. त्यसै गरी दिदी कविता मगर चाहिँ सम्पर्कबिन हुनुहुन्छ, उहाँलाई पनि सम्झना छ, आउनुहोला सम्पर्कमा भन्न चाहन्छु. विशेष मेरो प्यारी साथी अनुलुङ्गेरी मगर, निशा श्रेष्ठ, निशा श्रेष्ठ, सम्पादी शेर्पा, अमिना सुनवार, अनि हुनुहुन्छ मौसममा छमी बेलिया छमीको लागि पनि है साथी राजकले मगर, ईश्वर बस्ने, वीरेन्द्र विष्ट, बहिनी रमेला तामाङलाई पनि सम्झन, साथी हिमाली छेत्री, साथी कुमरिष्ट, साथी कृष्ण सुनवार लगायत धेरै साथीहरू हुनुहुन्छ, उहाँहरू सबैको लागि भन्दै यो निशा मोक्तान अनि शिला अधिकारीलाई पनि विशेष जान्छु ल. नमस्ते,
0: हस् धन्यवाद. अनि गजमेर हुनुहुन्थ्यो खलडुङ्गाबाट, उहाँलाई विशेष रूपमा धन्यवाद. त्यति बेला हामी गीततर्फ लाग्छौँ. तपाईँको माझमा आशिष गौतम, सचिन र मिलिन राई होइन, जो नेपाली सुगम तथा आधुनिक संगीत क्षेत्रका चर्चित गायिकायिका हुनुहुन्छ, उहाँहरूको सहकारीमा बजारमा आएको युगल गीतहरू नेपाली श्रोता माझ निकै लोकप्रिय छन्. अब यति बेला तपाईँको माझमा राख्न चाहन्छु एकदमै चर्चित होइन, अनि साथसाथै आशिष सचिन र मिलिन राईको करियरकै सबैभन्दा सफल सहकार्य मानिने गीत रहेको छ प्रेम नलाउने होइन. यो गीत तपाईँको माझमा राख्न चाहन्छु. लोकपप शैलीमा यो गीत गाइएको छ, विशेष गरी होइन यसमा वर्षा राउत अनि फल शाहको अभिनय रहेको छ. लोकपप शैलीको गीत तपाईँको माझमा यति बेलाको समयमा राख्न चाहन्छु. त्यसपछि हामी व्यावसायिक विश्रामतर्फ जान्छौँ, सर्ट एन्ड सुट कमर्सियल ब्रेक रहन्छ, त्यसपछि हामी आउँछौँ. रेडियो सुन्दै गर्नुहोला, फोन म्यासेज गर्दै गर्नुहोला है त.

0: आइया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
4: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
5: जिल्ला अस्पताल रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
8: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
9: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
8: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
9: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596, 0447590453।
8: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
9: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
9: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
9: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
9: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
9: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 5214।
10: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
10: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर
11: सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
12: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

0: የሳተን ሲት ኮመርሻል ብሬክ ፓሲቭነስ አገት ገና ሳንስ ከተጨን ትራፕ ዲፓርትመንት አባዝ ነው መስትሪ ጋዝ ነው ሲሳትና ፕራይቬት ዲፓርትመንት ነው ረሳዲ ዳይመንድ ሳልሚታዩለ ማኮ ሳትራይግ ስምን ሳት መጣበን እንስት በለደስተ ተብዲስ መራ የረቢብነ ማድን ባደስ ነን ሰበን ያሳሳ ይትበላከ ይሁንንሳ አካምር ከነን ሳዝረ ነማስካረ
1: ነማስካረ ዘር
0: Namaste, Namaskar, Hazir. Aba, Azda, Suneka, Suneka, Zasta, Laksa, Exact, Nansin, Aba, Countries, Vai.
1: Tekki, Hazir, Baran, Baran, Yama, Pitak, Zai.
0: Pitak, Zai, eh?
1: Hazir,
0: Hazir. Tek, Tekki, Sa, Bibasti.
1: Tekki, Hazir, Exam, Aram, Tu, Sandi, Zai, Dik, Eraman, Bari, Bari, Bari, Bari, Tekki, Kukna, Laika, Osta.
0: ከተበላ ባንዴ ጋር ተቀበለ አሁን እዚህ ባንዴ ፓስተር ከ ትክስ ፓስተር ያዋሰ ልጅ
1: ወይ
0: ከሰራ ላይራ ታመክ ታመክ ሲማሊ ግብል ቻማ ባታስ ታንፋሲ ተባታ ታሊ ያት ምህም ይራም ሰፋ ከፈኒ አርነስ ነታ ጋምሰ ጻርከ ጋምሰ አባፈኒ አባስ ለስዳና ተርዛን የሆነ ተሰራ አባፈን ላግደ ተረ ጋም ደስሪ ላግ ይግበለማ አባፈን ታተታተ ይሰልተ ግን
1: एकदम एकदम अगर लु भन्दै के लाग्ने भन्छ नि हजुर एकदम छ भने
0: त्यस्तो त्यस्तै छ ठिक छ अनि क्याम्पिङ भयो
1: क्याम्पिङ हजुर मेरो भइसक्यो क्याम्पिङ हुँदै हुँदैन आएको भन्नुपर्छ
0: ए ओके ल ठिक छ खुसीलाई आज सुन्न पाउनु भएको छ कि छैन
1: एकदम सुनिरहेको छु नि हजुर अगाडिको साथीहरू बोल्नु भने सुने मेरो चाहिँ ठ्याक्कै गीत बजेर ब्रेकतिर जाने त लागि छ ठिकै बिसानीमा बसेको बेला ठिकै भयो भन्दै पर्खिरहेको थिएँ
0: ठिक छ ठिक छ अघि खुसी लाग्यो सम्झिदिनुहुन्छ बेला बेलामा मिठो आवाज छ खुसी लाग्छ आवाज सुन्नु पाउँदा पनि खुसी लाग्छ मेरो मन किनकि नमी बस्थेँ आइदिनुहुन्छ आइदिनुहोस् यस्तो बेला बेलामा सम्झिदिनुहोस् बेला बेलामा सरसल्लाह सुझाव राखिदिनुहोस् पनि मलाई चाहिँ आज साथीभाइ आफन्तलाई पनि सम्झिदिनुहोस् न
1: हुन्छ हजुर साथीभाइ आफन्तलाई सम्झिनु पर्दा विश्व चामलिङ राजकाले मगर सुनवार हर्पल रेसनी सुनिल लिम्बु समीर लिम्बु इतराम चौधरी गगन तेरो समय उत्तम एकान्त सेनी श्रेष्ठ राई अनिता कल्पना सम्पाङ र मामा रोशन फुलाङ सम्पूर्ण सबैमा सम्झना भन्दै बिदा भयो हजुर नमस्कार
0: हस् धन्यवाद मलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु अनि यसभन्दा अगाडि राखेको हामीले राखेको गीत प्रेम नलाउनेमा चाहिँ आशिष सचिन कुनै अभिनय रहेको थियो साथमा वर्ष राउतको अभिनय अनि आशिष सचिन कुनै अभिनय रहेको थियो पनि गायक गायिका आशिष सचिन र मिलन राईको आवाज रहेको थियो गायक गायिका हुनुहुन्थ्यो चर्चित गीत हो कहिले काहीँ तल माथि भयो है त्यसमा ओड फम्बल भयो त्यसमा पनि माफी माग्न चाहन्छु यति बेला कोही हुनुहुन्छ कामको हुनुहुन्छ हजुर नमस्कार
2: नमस्कार
0: नमस्कार यो आवाज त मैले सुनेको जस्तो लाग्छ त
2: रमिला तामाङ
0: ए रमिला जी पो मैले त चिन्नु पर्ने हो त
2: तपाईँ स्टोरी भएपछि अब के जान्नु मैले
0: कसरी भन्नुहुन्छ मनमा गच्छरै भन्नुहुन्छ नि स्टोरी भनेर है
2: त्यति भन्दैमा घोटेको भयो भने त
0: होइन यस्तो लाग्दो रहेछ यस्तो हो कि अब जो नजिकको मान्छे हुन्छ उहाँहरूलाई यस्तो भनिन्छ जिस्काइन्छ ख्यालठट्टा गरिन्छ तर ख्यालठट्टा गरिसकेपछि ख्यालठट्टाउने पाराको शब्दहरू चयन गर्दाखेरि पनि घोच्चेर भन्ने शब्द आयो भने चाहिँ फेरि कस्तो कस्तो हुन्छ अरे खानपिन भयो ठिकै हो घरतिर पनि गर्नुपर्छ माइतीतिर पनि गर्नुपर्छ है माया सबैतिर बराबर हुनुपर्छ जस्तो लाग्छ कुराकानी धेरै गर्न मन थियो तर आज खै मन कता हरायो हरायो डन भन्नुहुन्छ म कुराकानी गर्न नजान्ने मान्छे त्यही भएर पनि खासै कुराकानी गर्न आउँदैन त्यही भएर अनि म खासै हाई भन्दा हेलो भन्छु अनि हजुर भन्दा हजुर भन्छु सकियो
2: त्यस्तै हो क्या पहिला पहिला त त्यस्तै थियो अहिले पो तपाईँसँग गफ गरेर गफाडी भाउ क्या प्रोग्रामहरू सुनेरै गफाडी भाउ
0: मलाई मैले खै त्यस्तो गफ हाने जस्तो त लाग्दैन कसरी
2: जिस्केर बोल्ने बानी तपाईँहरू त्यस्तो गर्नुहुन्छ, त्यही भएर म नि त्यसरी बानी बसेछ क्या।
0: जिस्केर मैले कहिले बोल्यो होला र कसो त्यस्तरी जिस्केर बोल्यो होला साँच्ची थाहा हुन्न मलाई, अह म बोलेको त्यो थाहा नै हुन्न कहिले जिस्केर बोले भन्ने कुरा, कसरी जिस्केर बोले, कसरी चाहिँ जिस्किँदो रहेछ भन्ने कुरा मैले चाल पाउन पाएको भए चाहिँ एउटा मरीलाई म माया जलमा पारिहाल्थे। हेर त भनेको मम्मीले उहाँ बाबु बिहे गर्नु पर्यो भनेर भन्ने कहाँ भनेको छ नि, तपाईँले यसो भन्नुहुन्छ नि म कस्तो के गरौँ म गाँठी
2: अहिलेको जमानामा नि छैन भने हुन्छ त नि, तपाईँ हामीलाई त यस्तो गफाउनुहुन्छ त, तपाईँको कति धेरै मान्छे तपाईँको पछि कति धेरै लाग्नु भएको छ क्या तपाईँलाई नसकेर मात्र हो हामीलाई।
0: अब हामीलाई खै हामीलाई मलाई भन्दैन न पछि लाग्नेको, अब कसरी देखिन्छ खै थाहा भएन। अब
2: अनि तपाईँलाई भन्दा अप्ठ्यारो हुन्छ नि त, हामीलाई पो भन्न सजिलो हुन्छ, तपाईँलाई सम्झाउनु
0: कसलाई सम्झाउनु कुन चाहिँलाई सम्झाउनु खै अब थाहा छैन होइन। अब यही हो यो मलाई कोट याद आइहाल्छ कि, डन जज बुक बाई इट्स कभर भनिन्छ नि होइन, बाहिरी कभर हेरेर अब भित्र जज गर्न मिल्दैन कि बुकभित्र के भित्र के छ भन्ने कुरा। अब म यहाँ एकछिन 45 घन्टा होइन 45 मिनटमा गफ हानेको भरमा कहाँ हुन्छ, म हुन्न गफै हान्दिनँ,
2: हुन दुई मिनट गफ हानेर नि भइरहेछ, तपाईँ झन् 45 मिनट भने थोरै हो।
0: मेरो इमेजै डामाडोल भयो कि क्या हत तरिका, गभारीको ट्याग लाग्न बिर्सेन मलाई, यसो त हुन्न। ठिक छ, रमाइलो कुराकानी गर्नुपर्छ, खुसी लाग्यो रमिलाजी, यस्तै हो एकदम मिठो गीत ठिक पार्नु भएको छ, नेपथ्य ब्यान्डको गीत मैना छम छम छम्ती, मैना चाहिँ छम छम त्यो गीत राख्छौ, साथी भाइ आफन्तलाई सम्झिदिनुहोस् न।
2: पहिला प्रथम दाई तपाईँको लागि अनि प्राविधिक दिदी दाई देवमाजी धुरो पाण्डे धनुबजनी दिदी
0: धन्यवाद। नेपालको सबैभन्दा लोकप्रिय र ऐतिहासिक लोक रक साङ्गीतिक ब्यान्ड नेपथ्य ब्यान्डको गीत हामी तपाईँको माझमा राख्छौ होइन। प्राय जसो अब यस ब्यान्डले नेपाली लोक धुनहरूलाई आधुनिक रक सङ्गीतसँग मिसाएर नेपाली सङ्गीत जगतमा एउटा नयाँ क्रान्ति ल्याएको छ प्राय जसो होइन। थुप्रा गीतहरू छन् यसका, रेशम छेको छेको देउराली डाँडो होइन, छेको छेको देउराली डाँडा पक्कै पनि रेशम तालको पानी भेडाको हुन् जस्तो। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ हजुर, नमस्कार, कोही हुनुहुन्थ्यो उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु, भेडाको हुन् जस्तो होइन, घटना मेरो देश थुप्रै गीतहरू रहेका छन् चर्चित एल्बमहरू भनौँ न प्रायः जस्तो, अनि कन्सर्टहरू त अब प्रायः जस्तो विभिन्न देश विदेश होइन नेपथ्य ब्यान्डका प्रायः जस्तो अहिले पनि विभिन्न ठाउँमा कन्सर्टहरू भइराखेका हुन्छन् चलिरहेको छ। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ हजुर, नमस्कार, नमस्कार हजुर, शुभ नाम करिना खड्का काठमाडौँबाट, अनि तपाईँ कस्तो लजाई लजाई बोले जस्तो गर्नुहुन्छ त, कि लुकेर बोलेको जस्तो गर्नु भएको,
3: त्यस्तो पनि होइन,
0: आवाज सानो हो त
3: होला,
0: कसरी त्यस्तो हुन्छ,
3: कसरी हुन्छ हुँदो रहेछ,
0: खाना खानु भयो त,
3: मेरो भइसक्यो तपाईँको भयो,
0: मेरो पनि भइसक्यो, अनि खाना खाइसकेपछि पनि आवाज जस्तो, अलि दमदार अलि दमदार इनर्जेटिक भोइस हुनु पर्यो कि,
3: होइन के दाइ मलाई सन्चो छैन त्यही भएर,
0: के भयो भन्नुहोस् न, के भयो
3: के भयो के भयो
0: के भयो के भयो, ठिक छ, स्वास्थ्य लाभको कामना, स्वास्थ्य ख्याल गर्नुहोला, डक्टरहरूलाई भन्नुहोला, चेकअप गराउनुहोला होइन, औषधि दिनुहोला, बेलैमा औषधि उपचार गरे भने राम्रो पनि भन्न चाहन्छु। अनि पक्कै पनि अब यो बिरामी भइसकेपछि इनर्जी यसले पनि लस हुन्छ होइन, अनि त्यसपछि आलस तालस जो केही गर्न सकिँदैन यो महसुस हुन्छ होइन, कतै केही भइहालेपछि यो भनौँ न मानिस मानस पटलमै कस्तो हुन्छ भने पछि अब बोल्ने नबोल्ने कसो गर्ने त्यो छुट्टै किसिमको एउटा हुन्छ है। ठिक छ, बेलैमा उपचार गर्नुहोला, के छ कस्तो छ औषध लिनुहोला भन्न चाहन्छु। खाना भइसकेको छ भने चाहिँ हामीलाई सुन्दै हुनुहुन्छ,
3: छैन भाइ सुनेको
0: छैन र किन त
3: अब गाउँ जान्छ अनि
0: फेसबुकतिर हुनुहुन्न त भनेको
3: फेसबुकतिर त छ कि मोबाइलमा डाटै छैन
0: ए हुन त त्यो पनि ठिक छ ल ओके हामी यसो बेला बेलामा सम्झिँदै गर्नु होला गाउँतिर अब घरतिर ठिक छ होइन आएको बेलामा अब कुराकानी त भइहाल्छ सम्झिँदै गर्नु होला एउटा गीत राख्छु साथीको आफन्तलाई सम्झिदिनुहोस् न त्यति बेला
3: हुन्छ लागि उहाँको लागि विशेष त कार्यक्रमले राम साथी हुनुहुन्छ बाबा मम्मी धेरै धेरै सम्झन माग्छु भन्न चाहन्छु अनि तपाईँ मामा बुझेलाई धेरै सम्झिनु छैन मामा कल गर्दैन नपाए पनि भन्छु अनि त्यहाँदेखि म त गाडीमा सुस्छ प्यारी दिदी मनिका मगर मेरो काम मगर अनि दिदी सुन्छ सम्झे अनि दाइ सुनवाकलाई पनि दिदी भानु दाजुलाई धेरै सम्झिनु छ दिदी बोल्न नपाए पनि भन्छु प्यारे दादाको लगायत कार्यक्रम सुनेर बस्नु भएको सबै साथीको लागि भनिदिनु
0: हस् धन्यवाद विशेष रूपमा धन्यवाद यति बेला मुना राई लिम्बु हुनुहुन्छ धनकुटाबाट सुन्दैछु सबैमा सम्झना माया शुभ दिन भन्नुहुन्छ अमिना सुनवार हुनुहुन्छ दोलखाबाट सुन्दैछु भन्नुहुन्छ गुड डे स्पेसली मनिषा मगर भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु सुशीला विश्वकर्मा अनि त्यस्तै गरेर प्यारो दादा राजघले मगर विवास कुलुङ पृथक मायालु अलिसा लिम्बू कविता कतानी हरपल रोशनी नवराज श्रेष्ठ कुमार प्रजा काला बिरमान सुनवार तिलक विष्ट मिलन नेपाली क्राति अञ्जना लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु सपना तामाङ हुनुहुन्छ कार्यक्रम सिन्धुलीबाट सुन्दैछु सबैमा सम्झना छ भन्नुहुन्छ कर्णप्रिय केसी संगीत हुनुहुन्छ भारतको हिमाञ्चलबाट कार्यक्रम सुन्दैछु घर चाहिँ दाङ होइन कर्णप्रिय केसी संगीत हो लुम्बिनी प्रदेश सुन्दर उपत्यका दाङ हो घर चाहिँ भन्नुहुन्छ सबैमा सम्झना छ भन्नुहुन्छ अर्जुन आखा हुनुहुन्छ शङ्खासभा धर्मदेवी दुई तामापोकबाट अर्जुन आखा हो भन्नुहुन्छ हल्का सम्झना छ है साथीहरू भन्नुहुन्छ मिडिया प्रेमी राई अनिसा रोज छेत्री अर्पल रोशनी अञ्जु तामाला ठाकुर छेत्री राजघले मगर राजवियोगी गुरुङ एडिन जिमे ललित जिमे लगायत सबैमा सम्झना छ भन्नुहुन्छ देवेन किशोर अन्जान हुनुहुन्छ मिसी वाल भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद अनि बाबरा मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछ है ओखलडुङ्गा पोकली घर भइहाल्छ रियादबाट भन्नुहुन्छ सम्झना सबैमा घर परिवार साथीभाइ सबैमा सम्झना विशेष गरी त साथी प्यारो काली होइन प्यारो साथी रञ्जित कालीलाई धेरै सम्झना छ भन्नुहुन्छ सत्यकला इसाराले पनि मिस यु अल भन्नुहुन्छ मेरा प्रेमी राई अनिसा हुनुहुन्छ सबैमा सम्झना छ भन्नुहुन्छ पनि त्यस्तै जनक रजाली मगरले पनि सम्झना माया सबैमा छ है भन्नुहुन्छ अभागी सृजना हुनुहुन्छ सृजना विश्वकर्मा धनकुटा घर भइहाल्छ कुवेतबाट सुन्दैछु भन्नुहुन्छ साथीहरू कमला उनियम गालो बिरमान सुनार सन्देश गुरुङ अमृत गुरुबाङ कुमार प्रजा निर्दोष छेम डमर लामिछन गुरुङ सम्झना विश्वकर्मा ढकाल धर्मराज राई कान्छा देव डेरा बाबु लाउरे थापा बाबु देवान शैलिन मादिहाङ निशान योङहाङ टेकबहादुर पुमा आर्य राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ बाबा मम्मी लगायत सबैमा सम्झना छ भन्नुहुन्छ घर परिवार सबैमा सम्झना छ भन्नुहुन्छ सौरभ तुसिल पनि बाक्सर नगरपालिका अर्को मान्छे आज भारतको गुजरातदेखि सुन्दैछु भन्नुहुन्छ घरमा हुनुहुन्छ श्रीमती छोरा उहाँहरूलाई सम्झना चाहन्छु भन्नुहुन्छ मिलन घायल मुटुले पनि दुहा कतारबाट सुन्दैछु सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँले पनि मनैदेखि धन्यवाद दिन चाहन्छु पनि मनसाई यतिन्जेलसम्म त देश विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मलाई दिक्क धन्यवाद दिन चाहन्छु कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला नम्बर 0448 40 0026 रहेको छ फोन गरेर साथ दिनुभयो मेसेज गरेर साथ दिनुभयो कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद प्राविधिक पाटोमा रहेर साथ दिनुभयो ललिता हायो उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु अनि भन्न चाहन्छु स्वास्थ्य ख्याल गर्नुहोला अनि प्रशस्त मात्रामा पिउनुहोला पनि भन्न चाहन्छु गर्मी छ मौसममा परिवर्तन भइराखेको छ स्वास्थ्य ख्याल गर्नुहोला भन्दै अनि हजुरको रेडियो 102.1 MHz तामाको सिएफएम 95.5 MHz सुन्नुहोला भन्दै म कार्यक्रम प्रस्तुत श्रीराज महत अन्तिममा नेपथ्य ब्यान्डको मै नाचे छन् छन्ती गीत राख्दै राख्दै आजको वर्षबाट छुटेँ हवस् त नमस्कार।

जत्रा र चोली हजुर छोरोलाई च्याटै शिरमा टोपी दैव सन्जु भेट भयो नाते गाउने हो कि हो झ्याउरे भाका मादलु ताल तालमा ताल मिलाएर नाचिदिन्न आज आगनीमा छम्मा।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9851216 9843631494
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
4: लो आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम
5: ओ प्रकाशको

0: सस्तो मै पोसाक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
3: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596 0447590453।
3: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: पर्सिसम्म नै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न भूभागमा तातोपानी तथा तातो दिन तथा तातो लहर कायमै रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाले निकालेको तीन दिने बुलेटिन अनुसार भोलि मधेस कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागमा हावाहुरी चल्ने सम्भावना छ। पर्सि पश्चिम तराईका जिल्लाहरूमा तातो दिन रहनेछ। आज कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँमा तथा मधेस प्रदेशका एक दुई ठाउँमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यो क्रम पछिसम्म नै रहने महाशाखाले जनाएको छ। अरू ठाउँको तुलनामा पश्चिम तराईमा गर्मी धेरै छ। त्यहाँ केही दिनदेखि तातो हावा र तातो लहर चलेको छ। तराईमा केही दिनदेखि बढ़िरहेको गर्मीले जनजीवन कष्टकर बनाएको छ। दिउँसोको समयमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। तापक्रम बढ़ेपछि अस्पतालहरूमा बिरामीको चाप बढ़ेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी बढ़ेको बेला पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटौल पाल्पा सड़क खण्डमा निर्माणाधीन सुरुङ मार्ग आउँदो असोजदेखि संचालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र रूपमा भइरहेको छ। आयोजनाले सुरुङ मार्गभित्रका संरचना निर्माण सड़क र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकैसाथ अगाडि बढ़ाएको जनाएको छ। आयोजनाका अनुसार सुरुङ मार्गको अहिलेसम्म भौतिक प्रगति 68% र वित्तीय प्रगति 58% पुगेको छ। पाँच वर्ष निर्माण अवधि तय गरिएको आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन ईपीसी मोडलमा निर्माण भइरहेको छ। यो मोडल अन्तर्गत डिजाइन स्वीकृति र निर्माणको जिम्मेवारी निर्माण कम्पनीमै रहने व्यवस्था छ। आयोजनाका प्रमुख राजेश पौडेलले सुरुङ मार्ग मार्फत आउँदो असोजसम्म यातायात सञ्चालन गर्ने लक्ष्य अनुसार काम तीव्र रूपमा भइरहेको जानकारी दिनुभयो। आज सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव तोलामा 1900 रूपियाँले बढ़ेको हो। हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाव तोलामा 2800 रूपियाँले घटेकोमा आज 1900 बढ़ेर तोलाको 2,92,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। हिजो 105 रूपियाँले घटेको चाँदीको भाव आज 140 रूपियाँले बढ़ेर 5,150 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको भाव हिजो तोलाको 5,010 रूपियाँ थियो। तनहुँ जलविद्युत आयोजना अन्तर्गत निर्माणाधीन दमौली भरतपुर 220 केवी प्रसारण लाइनका लागि चितवनतर्फ पर्ने राष्ट्रिय वन क्षेत्रमा रूख छपान कार्य सम्पन्न भएको छ। आयोजनाको प्याकेज 3 अन्तर्गत पर्ने यो प्रसारण लाइनका लागि वन क्षेत्र व्यवस्थापनको काम महत्वपूर्ण चरणमा प्रवेश गरेको हो। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार चितवनतर्फका सबै रूखहरूको छपान कार्य पूरा भइसकेको छ भने तनहुँमा काम अझै चलिरहेको छ। प्रसारण लाइनको टावर निर्माण तथा मार्गाधिकारमा पर्ने वन क्षेत्रको जग्गा र बोट बिरूवा हटाउन वन तथा भू संरक्षण विभागसँग आवश्यक सम्झौता भइसकेको छ। डिभिजन वन कार्यालयबाट रूख छपान सम्बन्धी प्रतिवेदन तयार गरी बागमती प्रदेश वन निर्देशनालयमा पठाएको पनि बताइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पोखराको फिर्के खोला क्षेत्रमा अतिक्रमण गरी बनाएका संरचना हटाउने काम तीव्र, बाढ़ीका कारण ताप्लेजुङ र पाँचतरमा 55 मेगावाट विद्युत अवरूद्ध लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
3: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सुदूरपश्चिम र लुम्बिनीमा तातो दिन तथा तराईमा तातो लहर कायमै रहने बुटौल पाल्पा सुरुङ मार्ग आउँदो असोजदेखि सञ्चालनमा ल्याउने तयारी लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पोखरा महानगरपालिकाले लामो समयदेखि विवादित फिर्के खोलाको अतिक्रमण हटाउन सफल भएको छ। बजारको मध्यभाग भएर बग्ने फिर्के खोलामा बनेका संरचनाहरू हटाउन हिजोदेखि शुरू गरिएको अभियान शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको महानगरले जनाएको छ। महानगरका अनुसार फिर्के खोला घरभित्र निजी संस्थागत स्थायी तथा अस्थायी गरी दर्जनौं संरचना रहेका छन्। अहिलेसम्म झण्डै 35 स्थायी र 97 अस्थायी निजी संरचना तथा 18 स्थायी र 10 अस्थायी संस्थागत संरचना पहिचान गरिएको छ। अतिक्रमण हटाउने कार्यलाई निरन्तर अभियानका रूपमा अघि बढ़ाउने महानगरले जनाएको छ। वर्षा र बाढ़ीका कारण ताप्लेजुङ र पाँच थरको सीमाना भएर बग्ने खोलाबाट उत्पादन हुने 55 मेगावाट विद्युत उत्पादन बन्द भएको छ। काबेली र इन्द्रावती खोलामा गएको शुक्रबार राति आएको बाढ़ीका कारण 25 मेगावाटको काबेली B1 सहित चारवटा आयोजनाहरूको उत्पादन ठप्प भएको हो। काबेली र इन्द्रावती खोलामा आएको बाढ़ीले आयोजनाको संरचनामा क्षति पुर्याएको जनाएको छ। काबेली खोलाबाट उत्पादन गरिएका 2 र इन्द्रावती खोलाबाट उत्पादित 2 आयोजनाको विद्युत ठप्प भइरहेको अमरपुर सब स्टेशनले जनाएको छ। अरूण काबेली पावर लिमिटेडको काबेलीबाट उत्पादित 25 मेगावाट, 10 मेगावाट रिडी हाइड्रो पावर लिमिटेडद्वारा उत्पादित 9.9 मेगावाट क्षमताको युवा खोला र युवा हाइड्रो पावर लिमिटेडले इन्द्रावती खोलाबाट नै उत्पादन गरेको 9.7 मेगावाट क्षमताको उत्पादन ठप्प भएको छ। युवा हाइड्रो पावर लिमिटेडका कर्मचारी मौसम सेलिङका अनुसार खोलामा आएको बाढ़ीले बाँध स्थल इन्टेक पाइपलाइन विद्युत गृह लगायतका संरचनामा क्षति पुर्याएको छ। अब विदेशको खबर। अमेरिका र इरान बीच चलिरहेको शान्तिवार्तामा सकारात्मक संकेतहरू देखिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। महीनौदेखि चलिरहेको तनावका कारण उच्च बिन्दुमा पुगेको इन्धनको मूल्यमा यो गिरावटले विश्वभरका उपभोक्ता तथा बजार विश्लेषकहरूमा आशा जगाएको छ। हिजोको तथ्याङ्क अनुसार ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल झण्डै 1.5% घटेर $99 झरेको छ भने अमेरिकी कच्चा तेलको मूल्य 5% गिरावट आई प्रति ब्यारेल झण्डै $92 कायम भएको छ। अहिले दुवै देशले जलमार्ग पुनः खोल्ने र व्यापारिक ढुवानी सुनिश्चित गर्ने सम्झौताका लागि वार्ता गरिरहेका छन्। यसले आपूर्ति श्रृंखला सुध्रिने संकेत गरेको छ। अब खेल खबर। नेपालले 7 महिला च्याम्पियनशीपमा आज भूटानसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्दैछ। दुई टोली बीचको खेल भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा नेपाली समयअनुसार दिउँसो 4:45 शुरू हुनेछ। खेलमा दुवै टोली विजय शुरूआतको खोजीमा हुनेछन्। यी दुई समूह एको पहिलो खेल खेल्न लागेका हुन्। नेपाल प्रतियोगिताको 6 पटकको उपविजेता हो। भूटानले भने अहिलेसम्म प्रतियोगितामा सेमी फाइनल भन्दा माथिल्लो नतिजा आत्मसात गर्न सकेको छैन। टोलीले सन् 2022 र 2024 संस्करणमा सेमी फाइनलसम्मको यात्रा तय गरेको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुदूरपश्चिम र लुम्बिनीमा तातो दिन तथा तराईमा तातो लहर कायमै रहने भोलि मधेस कोशी बागमती र गण्डकीका तराई भूभागमा हावाहुरीको सम्भावना। बोतौल पाल्पा सुरुङ मार्ग आउँदो असोजदेखि सञ्चालन गर्ने तयारी। आयोजनाको 68% भौतिक प्रगति पूरा। आज सुन चाँदीको भाव बढ़्यो। सुनतोलाको 2,92,800 रूपियाँमा कारोबार। अमेरिका र इरानबीच शान्तिवार्ताको सकारात्मक संकेत देखिएसँगै कच्चा तेलको मूल्य घट्यो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल $99 कारोबार। र महिला च्याम्पियनशीपमा नेपालले आज भूटानसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म
3: भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603300।
2: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने

0: 98 36 91 94
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
3: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
2: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 5 96 0 47 5 90 453।
2: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाडसूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0 48 45 143, 98 63 023 422।
3: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
2: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
3: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
2: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
3: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
2: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
3: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
5: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50(4) बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
6: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: तन्ने पैसो कमाइएला भनेर 100 एकडा 36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
10: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन हो त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
9: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
11: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
12: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
12: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9854501475 9841690669 9864147188
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि
3: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीन कुने काठमाडौँ

0: नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सिने सौगातको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई मध्याह बाह्र बजेको नेपाल खबरपछि करिब एक बजेसम्म सुन्न सक्नुहुन्छ। आजको व्यवसाय के गर्नुपर्छ भनेर तपाईँलाई थाहा छ। आज सोमबारको व्यवसाय छ, तपाईँले आफूलाई मनपर्ने मेचा चलचित्रका गीत रोजाइमा पार्न सक्नुहुन्छ भने तपाईँले रोज्नु भएको गीत मार्फत आफ्नो पाँचजना साथीलाई सान्त्वना पाउनुहुन्छ। त्यसको लागि 0840404026 तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ भने तपाईँ यो समय उकाली उरालीले बेसी गर्दै हुनुहुन्छ, साथी भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं कार्यक्रममा बैठा रमाइला मनसुनी चलचित्रका गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिँदै हामी यो करिब 45 मिनटको समय एक बजेसम्म रहेर तपाईँसँग सहयात्रा गर्नेछौ। तपाईँले हामीलाई फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज .com हजुरको याप तामाको सीएफएम 95 MHz धेरै माध्यमहरूबाट हामीलाई सुन्दै हुनुहुन्छ। कार्यक्रम कस्तो लाग्छ, के लाग्छ, सल्लाह सुझाव पनि दिन सक्नुहुन्छ। तपाईँलाई थाहा छ तपाईँले कार्यक्रम साताको सातै दिन सुन्दा विभिन्न प्रस्तुतिको साथमा सुन्दै आइराख्नु भएको छ। आज भने तपाईँका रोजाइका मिठा चलचित्रका गीत बज्छ, तपाईँलाई थाहा भइसकेको छ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ मदन विसुङकेजीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता हायु। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो अनि रमाइलो गीत छ, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।
1: यो भजन कीर्तन चाहिँ एकैछिन है, अब हाम्रो पालो हाम्रो पालो ल केटी हो, अब थर्ड जेनेरेसनको भजनको पालो

0: कार्यक्रमको शुरूआतमा हामीले राख्यौं कुरा खाँची हो परदेशी नेपाली चलचित्रको गीत राखेर तपाईँलाई हामीले मनोरञ्जन दिएका थियौं। यस्तै मिठा गीत तपाईँले रोजाइमा पाउन सक्नुहुन्छ र तपाईँले आफ्नो पाँचजना साथीलाई सम्झन पाउनुहुन्छ। आजको व्यवसायमा 048-40-00-26 नम्बर तपाईँको लागि खुल्ला छ। यो मध्याहको समय छ, घाम एकदमै चर्किरहेको छ। यो मध्याहको घाम बेसरी चर्किने समयमा यो मौसम एकदम परिवर्तन भइरहेको बेलामा तपाईँले अब विशेष गरी यो घाममा लागिरहँदाखेरि चाहिँ बिहानको समयमा अर्थात बेलुकाको साँझको समयमा आफ्नो बाहिरको कामहरू सुकाएर मध्याहको समयमा चाहिँ घरतिरै बस्नुहोला पनि भन्न चाहन्छौ। बाँकी कुरा हामी एकैछिनमा गर्छौ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: दिदी,
0: गुड आफ्टरनुन, नमस्ते देवजी, के छ खबर? अघि र अहिलेमा केही फरक छ त?
1: केही फरक छैन दिदी हजुर, घाम चर्किँदै आएको छ भन्नुपर्छ है त, एकदम गर्मी छ, यस्तै नै हो भन्नुपर्छ है, केही फरक त छैन भएको छ भन्नुपर्छ है त।
0: ल, केही पनि परिवर्तन भएको छैन, अब अघि 10 बजे थियो, अहिले 12:30 भयो, फरक भने यति मात्र।
1: हजुर हजुर,
0: ल ठिक छ। अनि अरू त अब सबै ठिकै छ भन्दै हुनुहुन्छ, सधैँभरि ठिक ठाक होस्, हाम्रो देवजीलाई सधैँभरि राम्रो होस् पनि भन्न चाहन्छौ है त। ल, अनि अब कार्यक्रम पनि मजाले सुन्दै हुनुहुन्छ दिपजीले, अब कुनै पनि हजुरको रेडियोबाट प्रसारण भएका कार्यक्रमहरू सुन्नको लागि छुटाउनुहुन्न, यो त हामीलाई पनि थाहा छ। ल, यो माया साथ हामी रहिन्जेलिन र देवजी रहिन्जेलिन हामीलाई यसै गरी साथ दिइराख्नुहुन्छ, हामीले एकदमै पूर्ण विश्वास लिएका छौँ है। ल, अब हामी बाँकी कुरा केही गर्दैनौ किनकि आज रोजाईको गीत बज्छ, त्यही भएर सकेसम्म रोजाईका गीतबाट मनोरञ्जन दिने पूर्ण आशा विश्वासको साथमा हामी आएका छौँ। आज कुन चाहिँ गीत सुन्न मन छ त?
1: आज चलचित्र गोर्खा पल्टनबाट चाहिँ बजाइदिउँ न, सोल्टिना सोल्टिना भन्ने गीत है त।
0: ल, सोल्टिना भन्ने बोलको गीत हामी राख्छौँ, यहाँले आफ्नो पाँचजना साथीलाई सम्झन सक्नुहुन्छ।
1: हुन्छ, विशेष दिदी हजुरको लागि अनि आज सम्झाउनु भयो उहाँको लागि पनि, उहाँको लागि अनि प्राविधिकमा हुनुहुन्छ त्यहाँ आज विशेष मदन साङ्के दाई अनि श्री राज महतको लागि लगायत अनि पाँचजना साथीहरू भन्नुपर्दा बहिनी शमिला तामाङको लागि अनि त्यसै गरी साथी ध्रुव पाण्डेको लागि, निर्मला बहिनी निर्मला लामाको लागि अनि त्यस्तै गरी सङ्गीता रम्तेल अनि जेनिसा परिवार अनि ध्रुव पाण्डे लगायत सबै सबैको लागि अब बज्ने गीत चाहिँ अब बज्ने मिठो चलचित्र गीत सबै सबैको लागि सुनाउँछु सुनाउन चाहन्छु भन्दै छुटिन्छु। नमस्ते भाइ।
0: नमस्ते नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो दिपबालजीजे, उहाँले गोर्खा फल्टना नेपाली चलचित्रको गीत जाउँला रेलैमा सरर भन्ने बोलको गीत रोजाइमा पार्नु भएको छ। सोही गीतमा हामी अर्को साथीलाई पनि समर्थन जनाउँछौ, त्यसपछि मात्र उहाँले रोज्नु भएको गीत कार्यक्रममा बस्छ। तपाईँले पनि 048-40-00-26 सहभागिता जनाउन सक्नुहुन्छ। कार्यक्रममा मिठा रमाइला गीत संगीतहरू राख्दै तपाईँसँग रहेर करिब अब हामी 45 मिनट आउँछौ र अबको समय भने आधी घण्टाको समय बाँकी रहेको छ, त्यो हुँदा तपाईँले पनि सहभागिता जनाउनुहोस्। यो एकदमै चर्को घाममा तपाईँ आफ्नो घरमा बस्दै हुनुहुन्छ होला, यो समय खाना खाँदै हुनुहुन्छ होला, साथीसँगैसँग भेटघाट कुराकानी गर्दै रम्दै रमाउँदै बसिराख्नु भएको छ होला भन्ने पनि आशा लिएको छु। अब कतिपय काम गर्ने उकाली उडालीले बेसी भन्ज्याङ चौतारी गर्ने साथीहरू त चौतारातिर चाहिँ होइन बसेर शीतलतामा कार्यक्रमलाई पनि सुनिराख्नु भएको छ होला भन्ने पनि आशा लिएका छौ। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ, हाम्रो मदनजीले को हुनुहुन्छ, स्वागत गर्छु। हेलो
2: दिदी, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? शर्मिलाजी, के छ खबर तपाईँको, सुनाउनुहोस् न।
2: मेरो खबर सबै ठिकै छ भन्नुपर्छ, अनि हजुरको के छ सुनाउनु?
0: मेरो पनि खास त्यस्तो सुनाउनु पर्ने त केही छैन, घाम लागेको छ, चर्को गर्मी छ, बाहिर हिँड्यो भने पसिना आउँछ, यस्तै यस्तै छ भन्नुपर्छ, खासमा अहिलेसम्म त्यस्तो नयाँ परिवर्तित केही छैन है शर्मिलाजी। खाना खाइवरि नै बस्दै कार्यक्रम सुन्दै हुनुहुन्छ कि खाना खानु भएको छैन कि पाकेकै छैन शर्मिलाजी? खाना खाइसक्नु भएको छ, कार्यक्रम सुन्नु भएको छ? ल कार्यक्रम सुन्दै हुनुहुन्छ त्यसो भए गोर्खापुर जन नेपाली चलचित्रको गीत कार्यक्रममा बस्छ यहाँले आफ्नो विशेष पाँचजना साथीलाई सम्झन सक्नुहुन्छ
2: सुन्दै हुनुहुन्छ होला दिदी करिना मगर दिदी सरस्वती मगरको लागि र सुन्दै हुनुहुन्छ होला दिदी गीता मगरको लागि र मलाई शर्मिला मगर भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूको लागि भन्दै दिन्छु दिदी नमस्कार
0: हवस् त नमस्ते भर्खरै सम्पर्कमा हाम्रो शर्मिला थापा मगरजी हुनुहुन्थ्यो सिन्धुलीको विदेशहरूदेखि उहाँले आफ्नो साथीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ यति बेलाको बसाइमा भने हामी देवजीले रोजाइमा पार्नु भएको जाउँला रेलैमा सरेर गोर्खा पल्टन नेपाली चलचित्रको गीत कार्यक्रममा राख्छौं त्यसपछि भने हामी अर्को साथीको रोजाईको मिठो गीत लिएर फेरि आउनेछौं।

0: اگر که مراکم عملی دیمزلی روزه ما پرنوا گیده به میتسو گیده گرکا پلزانا ونی گیده روی گوتیو ایت گلایس که میتا گیده روزه ما پرنوا کلا گیر کشا پیشون پر کنا ایسا کنو بای کسو سواگت گرسو حالو نمسکار آجور نمسکار آم دو دروازی بلی اونان چا
1: آجور آجور
0: کیشا دروازی که خبر سناو نسنا
1: آجور اگدام کنی تا باری بایگا تا
0: गर्मी त बेसरी छ मन्थलीतिर ल अब गर्मी छ अब आफ्नो स्वास्थ्यर पनि ख्याल गर्नुहोस् विशेष गरी हामीले यो गर्मी महिना अनि खानेकुरा हामीले चाहिँ अब अहिले खायो उब्रियो र हामीले चाहिँ भरे खान्छौँ भने त्यो हुँदाखेरि पनि अलिकति स्वास्थ्यहरूमा समस्या हुन सक्छ विशेष गरी हामीले बरु ताजा खानेकुराहरू खाउँ बासी खानाहरू नखाउँ भन्छु है दुर्गा जी गर्मीमा त पानी धेरै प्रशस्त मात्रामा खान मन लाग्छ त्यसै गरी फलफुलहरू होइन रसिलो चिजहरू चाहिँ बढी खान मन लाग्छ अनि अब हामीलाई कहिलेकाहीँ चाहिँ मिठो चिज यदि भयो भने हामीले चाहिँ बासी भए पनि खाइएला होइन तर त्यो अवस्थामा अब जाडोमा त ठिकै होला तर गर्मी समयमा चाहिँ अलिकति त्यो केही समय अब दुई चार घण्टा राखेका खानेकुराहरू चाहिँ हामीलाई स्वास्थ्यमा असर गर्छ कि भन्ने मात्र हो के गर्छु हाम्रो दुर्गा चाहिँ ल आज हामी कार्यक्रमतर्फै लाग्छौँ फचाफ के भन्दै हुनुहुन्छ दुर्गा जी
1: हजुर मलाई
0: ल छक्का पञ्चा तिनको पहिलो नम्बरमा भन्ने बोलको गीत ल हामी यो गीत राख्छौँ यहाँले पाँचजना साथीलाई सम्झनुहोस्
1: हजुर विशेष गरी हजुर लगायत हजुरको मेरो होल परिवार प्राविधिक मित्र मेरो घर परिवार सम्पूर्णको लागि ऐश्वरी अनि माता मणि दिदीहरू मन्त्रीहरू बुहारीहरू अनि छोरी मन्दिर पाण्डे सन्तोष अनि मेरो पाँचजना साथी भन्नु पर्दा प्रिय सन्ती देवनारी अनि बहिनी निर्मला पौडेल रमिला तामाङ बहिनी एकता सुनवार रिया योगी लगायत जति पनि साथीहरू घरबाट आज एउटा परिचित हुनुहुन्छ उहाँहरू सबैले सबैलाई भन्छ भन्दै खुसीले साथी दिनुभयो
0: हस् त नमस्ते भक्तरी सम्पर्कमा हुनुहुन्थ्यो दुर्गा पाण्डेजी मन्थलीदेखि हुनुहुन्थ्यो उहाँले पहिलो नम्बरमा भन्ने बोलको नेपाली चलचित्रको गीत रोजाइमा पारेर कार्यक्रमबाट छुटिसक्नु भएको छ तपाईँले पनि अब सो गीतलाई समर्थन जनाउनु पर्ने हुन्छ तपाईँ पनि आउन सक्नुहुन्छ हामीलाई फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ अन्य विभिन्न माध्यमहरू छन् तपाईँले अन्य माध्यमहरू लगइन गरेर सुन्न सक्नुहुन्छ फेसबुकबाट कमेन्ट पठाउने साथीहरूको कमेन्टलाई पनि हामी कार्यक्रममा एकैछिनमा लगभग कार्यक्रमको अन्त्यतिर वाचन गर्छौँ यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ स्वागत गर्छु हेलो गुड आफ्टरनुन हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ म यो आवाज चिन्नलाई मलाई गाह्रो पर्छ जस्तो छ भन्नुहोस् न हजुरको शुभ नाम पाए अझै राम्रो हुन्छ मलाई यो आवाज हाम्रो दुई तिनजना साथीहरूको उस्तै छ त्यही भएर म एकदमै बोलिन्छु करिनाजी ल हाम्रो पासाङजीको पनि स्पेसी आवाज छ क्या महको हो एकदमै कन्फ्युज भइरहेको अनि के छ हाम्रो करिनाजीको खबर भन्नुहोस् न ठिक छ अनि ठ्याङ्गे छापतिर त मजाले काम लाग्दैछ होइन करिनाजी लागिरहेको छ गर्मी चाहिँ भएको महसुस गर्नु भएको छ कि छैन त गर्मी छ बाहिर कतिको हिँड्नु भएको छ त नि
2: बाहिर हिँडेको छैन दिदी रुम भित्रै कोचिने बस्ने
0: किन घामले डढेर कालो भइन्छ भनेर भित्रै मात्रै बसिरहनु हुन्छ कि क्या त्यही भएर पो हो म आउँ साथी
2: करिनाजी
0: ल समय मिल्यो भने तपाईँहरू म कहाँ कहाँ घुमाउनुहुन्छ रामेसाको कुन कुन ठाउँ कुन बस्तीमा कुन गाउँमा कुन टोलमा हामीलाई पुर्याउनुहुन्छ म आउँछु है समय मिल्यो भने करिनाजी
2: हुन्छ
0: ल ठिकै छ कार्यक्रममा आउनुभएको छ यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु हाम्रो साथीले गीत हृदयमा पार्नु भएको छ, पाँचजना साथीलाई सम्झन सक्नुहुन्छ।
2: दादाले त्यसरी धेरै सम्झना हामी भन्न चाहन्छु। जहिले मेरो गरिमा छ कि चिन्ता स्वामी त्यसरी प्लस गर्छ हामीको लागि मेरो काम मगर लगायत सबैलाई भन्नु
0: हुन्छ। नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो करिना खड्काजीर हामी साथदेखि, उहाँलाई विशेष धन्यवाद लेख्दै गर्छु। तिमीलाई दुर्बजीले रोजीमा पार्नु भएको पहिलो नम्बरमा 56.3 गीत राख्छौ। त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौ, विश्रामपछि फेरि आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम में यो मेचा मेरा माइल गीत बजिसकेको छ, तपाईले सुनिसक्नु भएको छ। एकदमै मेचो गीत रहेको थियो, चक्का पञ्जा तिनको पहिलो नम्बरमा भन्ने बोलको गीत। यस्तै मेचा र माइला गीत संगीतको साथसाथै तपाईँसँग करिब 1 बजेसम्म सो यात्रा गरिरहेका छौँ हामीले। आजको बसाई मेचा तपाईँकै बुझाएका चलचित्रका गीतहरू बज्छ। आज हाम्रो सञ्जनाजीको अनुपस्थितिमा म कार्यक्रम प्रस्तुता तपाईँको साथमा, यो मेरा आवाज तपाईँलाई थाहा छ होइन, तपाईँले सुनिसक्नु भएको छ अघिदेखि। मैले तपाईँलाई नाम पनि मेरो सुरुवातमा भनिसकेको छु, सधैँभरि यदि आउँदो यो आवाज तपाईँलाई थाहा नहुने त पक्कै कुरै हुँदैन। यति बेला सम्पर्कमा अर्को साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो,
1: तनुजी,
0: सन्चै आरामै हुनुहुन्छ?
1: हजुर, एकदम आरामै कुशलै सन्चै छु। अन्त आरामै कुशलै सन्चै हुनुहुन्छ नि, खाजा दिने बेला त भएको छैन है?
0: हुने बेला पनि धनुजी, म त बिहानै खाना खान्छु, त्यही भएर यति बेला भोक भोक लागिसकेको छ,
1: खानुपर्छ नि त।
0: यस्तो धनुजी, यहाँबाट म निस्केको छुइनँ बाहिर होइन, अब खाऊ भन्ने साथीहरूले खाना खाइसक्नु भएको छ, धनुजीले अब भर्खरै फोन गर्नुभएको छ, अब बोलाउनु भयो भने चाहिँ म आउँछु जस्तो छ।
1: हजुर हजुर, यतैतिर आउनु होला, म आलु खनेर पकाउँछु नि। अब आलु हजुर भरि यसो आलु खाने बेला भएको छ,
0: पके भने ताजा ताजा आलु है?
1: हजुर हजुर।
0: ल, अब हाम्रो धनुजीको बारीतिर खेततिर आलु बेसरी फलेको छ, हामीलाई पनि पचाउनुहोस् न। तपाईँको त्यो खेची फलातेमा फलेको आलु हामीलाई पनि खानु मन छ।
1: ओके, हुन्छ, म पठाउने प्रयास गर्छु नि।
0: ल हुन्छ, त्यताको
1: म नै लिएर आउँछु है।
0: आउनु चाहिँ कहिले हुन्छ? प्रतीक्षा हामी गरिरहेका छौँ गरिरहेका छौँ, कहिले आउनुहुन्छ भन्ने चाहिँ हाम्रो प्रतीक्षा धेरै लामो भयो कि जस्तो लाग्छ।
1: लामै भइसक्यो साँच्चीकै हो है,
0: त्यही भने त
1: आउँछु आउँछु भन्दा भन्दा हजुरहरूले पनि कहिले आउने भन्दा भन्दा म पनि आउँछु आउँछु भन्दा भन्दा कस्तो मलाई पनि अब त नभनौ नभनौ जस्तो लाग्छ, सुधु तपाईँलाई केही नभनौ जस्तो लाग्छ।
0: भनेपछि हामीलाई सरप्राइज दिन आउनु हुने भयो धनुजी?
1: हजुर,
0: ल ठिक छ, सरप्राइज पनि हामी स्वीकार्छौँ, किनकि तपाईँ यहाँ आइसकेपछि हामीले चाहिँ तपाईँलाई त्यस्तो अस्वीकार गर्ने कुनै पनि हुँदैन होइन, तर आउनु चाहिँ पर्यो धनुजी।
1: एकदमै एकदमै आउने, एकदमै आउँछु भनेको थियो है त।
0: ल हुन्छ, आउँछु भन्नुभएको छ, आउँछु भन्ने शब्द पूर्ण हुन्छ एक दिन आशा गर।
1: ती दिनहरू आउँछन् कि आउँदैनन्, आउँछु भन्ने शब्द चाहिँ धेरै भयो मेरो, तर त्यो दिन जुर्ने दिन चाहिँ कहिले आएन क्या।
0: ठिक छ, एक दिन त पक्कै हाम्रो लागि सायद जोडेको छ होला, अब हामीले पनि धेरै पटक त्यता आउँछौ है भनेर भन्यौँ, हाम्रो पनि अब आउँछौ भन्ने र आउँदा हुन्छ भन्ने हाम्रो धनुजीहरूको पनि प्रतीक्षा धेरै भएको छ नि त होइन धनुजी। कुनै समय यदि त्यता आइएछ भने हामीले पनि ओहो धनुजी हुनुहुन्थ्यो है, यता यता हामीलाई सम्झनुहुन्थ्यो, हामीलाई माया गर्नुहुन्थ्यो, हामी पनि यता आएका थियौँ, यता आउँदा हामीले पनि सम्झनु पर्छ है भन्ने त हुन्छ। अब त्यहाँसम्म आउने हामीलाई पनि अहिलेसम्म कुनै पनि समय मिति जुरेन कि लगन जुरेन कि भनेर जस्तो भइरहेको छ क्या।
1: लगन जुरेन होला हो दिदी, त्यस्तै लाग्छ मलाई पनि।
0: ठिकै छ, अरूको लगन जुरे पनि, अब यो हाम्रो तपाईँ हाम्रो भेटघाटको लागि कुन समय कहिले कुन आकस्मिक समयमा भेट हुन्छ होला सम्भव, त त्यस्तै समयमा चाहिँ हाम्रो लगन जुरेको छ कि जस्तो लाग्छ कि, म यसो विचार गर्छु कि बेला बेलामा।
1: हो भन्छु नि, अब तपाईँ र मेरो भेट हुने भनेको धेरै दिन भयो, बरु अरू कति साथीहरूको बिहे भइसक्यो होला है।
0: पक्कै पनि, अब जस्तो हामी एकदमै भिडभाडमा चाहिँ अब कुम जोडेर एकले अर्कोलाई ठक्कर दिएर हिँड्दाखेरि पनि कहिले काहीँ नचिनेला, त्यो अलग कुरा छ होइन। ल हुन्छ, यस्तो के फेरि धनुजी, भिडभाडमा चाहिँ देखिरहेको अनुहार पनि कहाँ देखे जस्तो हो, त्यतिकै खासै त्यति वास्ता गरिँदैन नि त, भिडमा होइन एकान्तमै भेट्नु पर्छ है होइन धनुजी।
1: एकदमै एकान्तमै भेट्न मन छ हजुरहरूसँग एकदमै होइन, म भेट्ने चाहिँ भनेको हेर्नु अब कुन दिन आउँछ।
0: ल कुन दिन हुन्छ, कुन समय जुरिया छ, ठिक छ, हामी प्रतीक्षा गर्छौँ। आज कुन चाहिँ गीत सुन्नुहुन्छ त?
1: मलाई बाह्र गाउँबाट सिनेमा हेर्छौँ भन्ने गीत राखिदिनु न।
0: सिनेमा हेर
1: सबै हजुर, गीत त सबै सुनौ सुनौ लाग्छ होइन, धुमथिरीबाट पनि सुन्न मन छ होइन, अब धटकानबाट सुन्न मन छ होइन, मुगलानबाट पनि सुन्न मन छ, तर आज सिनेमा हेर्न जाउँ भन्ने बाह्र गाउँबाट भर्खरै अब पोहोर मात्रै आएको फिल्मबाट बजाइदिनु न सुन।
0: ल हुन्छ, यो गीत कार्यक्रममा हामीले राख्छौँ, आफ्नो पाँचजना साथीलाई सम्झिहाल्नुहोस्।
1: ओके हुन्छ, अब पाँचजना भित्र नपर्नुहोस् पर्नु होला होइन, विशेष हजुरकै लागि भन्न चाहन्छु। विशेष पारा प्राविधिकमा सपोर्ट गरिरहनु हुने दिदी अथवा दाईलाई पनि भन्न चाहन्छु।
0: आज हाम्रो मदनजी हुनुहुन्छ,
1: मदन दाई आउनु भएको छ,
0: हजुर
1: हुन्छ, उहाँको लागि पनि भन्न चाहन्छु। र अनि सुन्दै हुनुहुन्छ मेरो मम्मी काठमाडौँतिर हुनुहुन्छ बाबाको लागि, पाँचजना साथीभित्र नपर्ला, विशेष मेरो छोरी निशानाको लागि पनि भन्न चाहेँ। अनि विशेष पाँचजना साथीहरू पर्दाखेरि प्यारी साथी अनुलुङ्गेली मगर भर्खरै फोन गर्नुभएको थियो, दाईहरू ध्रुव पाण्डे र अनि देवमाझीलाई पनि भन्न चाहन्छु, बहिनी यहाँ खड्का पनि भर्खरै फोन गर्दै हुनुहुन्थ्यो, उहाँको लागि सम्झना छ हजुरहरूले सम्झे बिर्से तापनि मैले चाहिँ सम्झिरहेको छु है भन्न पनि चाहेँ होइन। अनि त्यसै गरी मलाई एकदम जिरहनु हुने साथी कृष्ण सुनवार अनि राज घले मगरको लागि, अनि जेनिसा श्रेष्ठ कुमार श्रेष्ठ, अनि हुनुहुन्छ यता दोलाखाकी साथी सम्पली शेर्पा लगायत सबैलाई भन्दै जान्छु ल। नमस्ते।
0: हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो हाम्रो धनु गजमेरजी हुनुहुन्थ्यो, उहाँले आफ्नो पाँचजना साथीलाई सम्झिसक्नु भएको छ। अब चाहिँ हामी भने टेलिफोन लिँदैनौ, हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं, केही साथीहरूको कमेन्ट वाचन गर्दै म पनि बिदा हुन्छु। यति बेला मनको साथी जीवन कार्कीजी लेख्नुहुन्छ, पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ, कार्यक्रम सुनिरहेको छु है भन्दै हुनुहुन्छ। अब बजने गीत सबैको लागि, साथै नेपाली चलचित्रलाई माया गर्नुहोला, रेडियो परिवारलाई आजको दिन शुभ रहोस् भन्दै बिदा हुन्छु भन्नुभएको छ। जीवनजीलाई पनि विशेष धन्यवाद व्यक्त गरे। जनक रोजाली मगरजीले पनि नमस्ते हजुर भन्दै हुनुहुन्छ। सुमिति यादव सुनवार किराजीले पनि नमस्ते आई दिदी, म रामेसा देउराली घर भई आज काठमाडौँको बौद्ध चुरपाटीबाट कार्यक्रम सुन्दैछु, मेरो घर परिवार लगायत सबैको लागि अब बच्न मिठो गीत समर्पण गरे भन्नुभएको छ। त्यसै गरी सौरभ केसीजीले पनि नमस्ते गुड आफ्टरनून आई बैता बागचौर नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु ल भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी डम्बर ढुङ्गेलजीले पनि दिदी नमस्ते है, म यता मन्तरी कटजोरबाट डम्बर ढुङ्गेल, खाना भयो नि भन्नुभएको छ, मेरो खाना भइसकेको छ, यहाँको पनि भयो होला भन्ने आशा गरेँ मैले। त्यसै गरी सपना तामाङजीले पनि दिदी नमस्ते है, कार्यक्रम सुन्दैछु सिन्धुलीबाट, सपना तामाङ हो, कार्यक्रम राम्रो लाग्छ, सबै साथीलाई सम्झेको छु, कोही कसैलाई पनि बिर्सेको छैन ल भन्दै हुनुहुन्छ, उहाँको लागि पनि धन्यवाद व्यक्त गर्दै लगभग बसेका कार्यक्रमको समय सकिसकेको छ, हाम्रै अब कार्यक्रमबाट विदा माग्नै पर्नेछ भन्दै आजको कार्यक्रममा सहभागी हुने साथी देव बाजे, शर्मिला थापा मगर, ध्रुव पाण्डेजी, करिना खड्का, धन गजमेरजी हुनुहुन्थ्यो, उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्छु। साथै कार्यक्रम सिने सौगात अवधि गरेपछिका मिठा नेपाली चलचित्रका गीतका सर्जक स्रष्टालाई विशेष धन्यवाद व्यक्त गर्छु। साथै तिनजेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो हाम्रो भाइ हुनुहुन्छ मदन बैसङ्केजी, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तमा हाम्रो धनुजीले रोजाइमा पार्नु भएको बाह्र गाउँ नेपाली चलचित्रको गीत सिनेमा हेर्न जाउँ भन्ने बोलको गीत तपाईँको माझमा छोड्दै आजको लागि भने कार्यक्रम सिने सौगातबाट म कार्यक्रम प्रस्तुता ललिता हामी पनि बिदा हुन चाहन्छु, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

0: go.
1: हजुरको रेडियो 102.1 मेगा
2: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
3: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन अनि सहर नगएर के गर्नु?
2: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
3: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
2: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने FBA1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
3: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
4: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
2: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
5: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
6: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0848 40 0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 16 60 48 54 114 सम्पर्क गर्नुहोस्।
5: जिल्ला अस्पताल रामेछाप।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: छोटो समयमा धेरै सस्तमा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
10: हजुर, रामेछाप मिर्सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
11: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848 76 48 03, रामेछाप मिर्सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
10: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौं वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं
11: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं
10: वन डढेलो रोकौं वन जंगल र जैविक विविधताको संरक्षण गरौं
11: सावधान वन जंगल नजिक आगो नबालौं आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं
10: सलाई लाइटर मट्टीतेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं
11: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाऊ
10: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
6: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं
0: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
12: अहिले दिउँसोको एक बज्यो

0: किन सुन्दैन भने त कानमा हेडफोनको लाएर छ। म गोरा फर्किसके छिटो हटियार छिटो
1: समाचार। प्रधानमन्त्रीद्वारा अक्कल शर्मालाई बिना विभागीय मन्त्रीमा नियुक्त गरिएको छ भन्ने थप चार मन्त्रीहरू सहित अहिलेको मन्त्रीमण्डल अब 93 सदस्य बन्न पुगेको छ। आजै प्रधानमन्त्रीबाट उद्घाटन गरिएको सिलकुटी सुगर फार्मको उद्घाटनका क्रममा ढोका खोल्ने बित्तिकै

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: वाउ, हैन हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसन।
0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: वाउ, हैन हिजो

0: टिका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि, भएन धेरै नभनौ भनी साध्य छैन, त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्नी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कठर बोर्ड रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
0: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़ सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0845-41-143-9963-23-422।
1: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
3: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854-343-05, 0048-543-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

बजा दूं गाना बजा दूं।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो, सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो, उफ हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर, तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 9869722544।
5: 9840378793, ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0447521158, 9854501575, 9841690669, 9864174188।
7: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
10: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904669 98692998।

0: होइन होइन, त्यहाँ तल एउटा साथी बिरामी परेछ कि, अनि इमर्जेन्सी अस्पताल लानु पर्ने भएकोले हामी हिँड्यौँ। आइहाल्छ
1: मान्छे, त्यहाँ सोमारी चाहिँ जाने होइन।

0: हजुरको रेडियो 102.1 मेगा
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 98 41 82 96 10।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
0: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
4: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
0: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
5: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
6: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
5: हुर्केकै गिरिराज चल्ला 150
6: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
7: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
6: विराज किसानको साथी,
7: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
6: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: No! No! No!
1: हजुरपुर रेडियो 102.1 मेगाहर्ज
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
4: रामेछापवासीहरूको लागि खुसीको खबर अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो
5: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर
4: अब लामो यात्रा होस् या दैनिक गुडाई तपाईँको गाडी सधैँ तयार
5: छिटो र सुरक्षित चार्जिङ अत्याधुनिक प्रविधि सहज पहुँच रामेछाप बजारमै यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर समय बचत गर्नुहोस् ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्
4: प्रोप्राइटर कुमार तामाङ सम्पर्क नम्बर 9863295535 रामेछाप चार्जिङ सेन्टर वडा नम्बर 8 वडा कार्यालय अगाडि रामेछाप बजार रामेछाप
5: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा चार्ज गरौं अघि बढौं
6: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज 3 कुने काठमाडौँ

नातिकेता बिहे गर्ने रहर त गरिस, बढी खोज्दौ भन्दै मलाई कर त गरिस। आज भोलि स्वास्नी पाल्न गाह्रो छ बाबु, एक वर्षमै तँलाई

बिहे गर्छु भनेको त रिसाउन पो थाले दुईटै बुहारी भित्रै सके राम सिंह बाले।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.npका साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। मन्त्री परिषद बैठक आज बस्ने भएको छ। प्रधानमन्त्रीकी प्रेस विज्ञप्ति दाहालले दिउँसो 3:30 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा मन्त्री परिषदको बैठक तय भएको जानकारी दिनुभएको छ। बैठकमा हुने छलफलको एजेण्डा बारे भने जानकारी गराइएको छैन। प्रधानमन्त्री बनेपछि नबोलेको भन्दै चर्चा कमाइरहेका प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवस समारोहमा पनि नबोल्नुहुने भएको छ। जेठ 15 गते मनाइने गणतन्त्र दिवसको मूल समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेकामा यसपटक शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन पत्रचार गर्नुभएको हो। गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले उहाँले नै सम्बोधन गर्नु वाञ्छनीय हुने प्रधानमन्त्री कार्यालयको तर्क छ। मन्त्री परिषदले गणतन्त्र दिवस मूल समारोह समिति भने प्रधानमन्त्री शाहकै नेतृत्वमा बनाएको छ। यसअघि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको संसद बैठकमा पनि प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सिधै सभामुख समक्ष पेश गर्नुभएको थियो। नीति तथा कार्यक्रममाथिको छलफलमा प्रश्नको जवाब दिन प्रधानमन्त्री नजाँदा विपक्षीले संसद बैठक अवरूद्ध गरेर अर्थमन्त्री डाक्टर सोनी मुवागले जवाब दिनुभयो। प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली अनुसार प्रधानमन्त्री हरेक महिना संसदमा प्रश्नोत्तरमा सहभागी हुनुपर्ने प्रावधान देखाउँदै विपक्षीले विरोध जनाएका छन्। सभामुखले मिति माग्दा प्रधानमन्त्रीले उपयुक्त समयमा उपस्थित भएर जवाब दिने बताउनु भएको छ। निर्वाचित भएदेखि नै प्रधानमन्त्री शाहले देशवासीका नाममा सम्बोधन गर्नुभएको छैन र प्रमुख प्रतिपक्षी सहित विभिन्न दलका शीर्ष नेताले सम्बोधन गरिसक्दा पनि उहाँ कतै औपचारिक रूपमा बोल्नु भएको छैन। देशभर 338 स्थानीय तहले भू उपयोग वर्गीकरण गरेका छन्। भू उपयोग योजना तर्जमा र कार्यान्वयन गर्ने उद्देश्यले गत चैत्र मसान्तसम्म 30 स्थानीय तहले वर्गीकरण सम्पन्न गरेका हुन्। 30 स्थानीय तहले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी कितागत सकेका हुन्। देशभरका 169 स्थानीय तहले आधार तथा मापदण्ड तयार गरी नक्सा अध्यावधि गरी कितागत विवरण संकलन तथा नक्सा अध्यावधि गरेको जनाइएको छ। विभिन्न कारणले 47 स्थानीय तहले कार्य प्रारम्भ गर्न सकेका थिएनन्। त्यसै गरी 15 स्थानीय तहले कृषि क्षेत्रको मापदण्ड तयार गरी विवरण तयार गरेको जनाइएको छ। भू उपयोग वर्गीकरणको आधार तथा मापदण्ड तयार गरी नक्सा अध्यावधि गर्दै गरेका 134 स्थानीय तह छन्। आधार तथा मापदण्ड तयार गर्दै गरेका 50 स्थानीय तह छन्। भूमि सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव गणेश प्रसाद भट्टले भू उपयोग ऐन तथा नियममा स्थानीय तहलाई भूमिको वर्गीकरणका लागि अधिकार तोकिएको जानकारी दिनुभएको छ। कृषि र गैर कृषि जग्गाको वर्गीकरण छिट्टै भएमा त्यसको आधारमा कृषि योग्य जग्गाको संरक्षण खण्डीकरण नियन्त्रण चक्लाबन्दी कार्यक्रम मार्फत कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षाको प्रतिभूति तथा व्यवस्थित शहरीकरण र सुरक्षित आवासको व्यवस्थापन गर्न सहज हुने पूर्वाधार विकास प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सकिने मन्त्रालयले जनाएको छ। स्थानीय तहलाई भू उपयोग वर्गीकरणका लागि यही असार मसान्तसम्म समयावधि तोकिएको छ। रोजगार अनुमति प्रणाली इपीएस अन्तर्गत भाषा तथा सी परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको बन्द युवाहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको बन्दै उनीहरूले सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन्। भाषा तथा सी परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेको 2 वर्षसम्म पनि रोजगारदाताको छनौटमा नपरे नाम हट्ने भएकाले 2 वर्षमा थप गर्न उनीहरूले माग गरेका छन्। साथै उनीहरूले भाषा तथा सी परीक्षा उत्तीर्ण भएकाहरूको फाइल पुनः रोजगारदातासम्म पठाउने र सरकारले प्रक्रिया पारदर्शी बनाउन श्रम कोटा वृद्धि गर्न तथा छिटो पठाउने व्यवस्था मिलाउन माग गरेका छन्। प्रदर्शनमा सहभागी युवाहरूले भाषा परीक्षा उत्तीर्ण गर्न वर्षौं समय खर्चिएको तालिम तथा कागजी प्रक्रियामा ठूलो रकम लगानी गरेको भए पनि रोजगारका लागि कोरिया जान नपाएको बताएका छन्। पोखरा महानगरपालिकाले लामो समयदेखि विवादित फिर्के खोलाको अतिक्रमण हटाउन सफल भएको छ।
बजारको मध्यभाग भएर बग्ने फिर्की खोलामा बनेका संरचनाहरू हटाउन हिजोदेखि शुरू गरिएको अभियान शान्तिपूर्ण रूपमा सम्पन्न भएको महानगरले जनाएको छ। महानगरका अनुसार फिर्की खोला घरभित्र निजी संस्थागत स्थायी तथा अस्थायी गरी दर्जन संरचना रहेका छन्। हालसम्म झन्डै करिब 35 स्थायी र 97 अस्थायी निजी संरचना तथा 18 स्थायी र 10 अस्थायी संस्थागत संरचना पहिचान गरिएको छ। अतिक्रमण हटाउने कार्यलाई निरन्तर अभियानका रूपमा अघि बढाइने महानगरले स्पष्ट पारेको छ। पटसामा हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा पटसाईमाथि अनुसन्धान पूरा गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ। सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको जिल्ला प्रहरी कार्यालय पटसाका डीएसपी हरि बस्नेतले जानकारी दिनुभएको छ। जेठ चारमा प्रहरीले उनलाई पटसाको वीरगंज स्थित दियालो होटलबाट पक्राउ गरेको थियो। प्रहरीले पटसाई विरूद्ध विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुर र राज्य विरूद्धको कसुरमा अभियोग दायर गर्न राय दिएको छ। विभिन्न युट्युब च्यानल र वीरगंज पुगेपछि पटसाईले दिएका व्यक्तिलाई प्रहरीले अनुसन्धानको आधार बनाएको छ। पटसाईले युट्युबमा महिलाहरूलाई लाञ्छना लगाएर अपशब्द बोलेको र राज्यका निकाय सेना र प्रहरीलाई होच्याउने अश्लील टिप्पणी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताउँछन्। उनले एउटा युट्युब च्यानलसँग अन्तर्वार्ता दिँदै प्रधानमन्त्री वीरेन्द्र शाह रासोपा सभापति रवि लामा छाने पूर्व मन्त्री कुलमान घिसिङ र सांसद अर्का साम्पाङलाई चलाउने एउटै टीम भएको जिकिर गरेका छन्। हिन्दू राष्ट्र र राजतन्त्र पुनर्स्थापना गर्न तयार भए वालेन्द्र शाहको फोटो घरमा राख्ने पनि उनले उल्लेख गरेका छन्। त्यस्तै सेना र प्रहरीका आईजीपी दानबहादुर कार्कीले सार्वजनिक गरेको गीतबारे पनि पर्साईले अश्लील टिप्पणी गरेका छन्। पर्साई वीरगंज बजारमा रहेको गहवा माई मन्दिर मन्दिर दर्शन गर्न त्यहाँ संरचना भत्काइएका मानिसहरूलाई सम्बोधन गर्न भन्दै पर्सा पुगेका थिए। सर्वोच्च अदालतले पर्सालाई सोमबारसम्म हिरासत मुक्त गर्न आदेश गरेको छ। र आज सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव तोलामा 1900 रूपियाँले बढ़ेको हो। हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाव तोलामा 2800 रूपियाँले घटेकोमा आज 1900 रूपियाँले बढ़ेर तोलाको 2,92,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। हिजो 105 रूपियाँले घटेको चाँदीको भाव आज 140 रूपियाँले बढ़ेर 5,150 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हवस् त दिउँसो 2 बजेको हजुरको खबर सकियो। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुनु नै छ। त्यतिसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्री राज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 मा भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843961494।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने।
1: आगोका स्रोतहरू बन्द गर्ने।
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
1: भीडभाडमा भए नआत्तिने। भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
2: बिजुलीको तार लत्रिएको छ भने नछुने।
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: मङ्गलसूत्र झुम्का र पाउजु कहाँ बनाएर ल्याउनु हो?

0: यहाँ आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निसाग हतराज, सम्पर्क नम्बर 9855069 80 9924443 42। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा
1: 9569 70 80 9924443 42। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सन।

0: भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
5: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
5: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
5: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
5: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
5: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 047-5214-13।
6: छोटो समयमा धेरै सस्तामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
7: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
8: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98-48-87-828, 98-27-87-82। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
9: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
4: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संस्था, प्रतिष्ठान, व्यवसायीहरूमा आउँदैछन्।
9: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
10: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
9: जिल्ला आर्थिक गणना कार्यालय, रामेछाप।
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।

हजुरको आवाज, हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को प्रस्तुति कार्यक्रम रोजाई तपाईँको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता श्री राज महत उपस्थित भइसकेको छु तपाईँको माझमा रम्लो रमाइलो गर्नको लागि अनि यो पल अझ विशेष बनाउनको लागि। प्राविधिक पाटनमा हुनुहुन्छ निशा भण्डारी, साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। अनि हामीलाई फोन गर्दै हुनुहुन्छ अथवा मेसेज गर्दै हुनुहुन्छ भन्ने पनि आशा मैले लिएको छ है। किन हुन चाहे नम्बर 0848 40 0026 को माध्यम भएर आउन सक्नुहुन्छ। 0848 40 0026 रहेको छ। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ। पनि भन्न चाहे तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन हुनेछन्। सञ्जना खड्कीको कार्यव्यस्तताको कारण होइन आउन सक्नु भएन, सो म आएको छु। मलाई पनि साथ दिनुहुन्छ भन्ने आशा छ। फोन गर्नुहुन्छ भन्ने आशा लिएको छु। मैले गरेको छु फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाको स्याफिङ 95 MHz, अनि साथसाथै विभिन्न अन्य अनलाइनका माध्यमबाट पनि सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला। आफ्नो भन्न चाहन्छु केही रमाइला रोचक भनौँ न कुराहरू पनि तपाईँको माझमा राख्ने म कोसिस गर्नेछु। आफ्नो भन्न चाहन्छु रमाइला रोचक तथ्यहरू होइन राख्ने कोसिस म गर्नेछु। सुनेर साथ दिनुहोला आफ्नो भन्न चाहन्छु। अनि साथसाथै प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने चाहिँ नम्बर 0848 40 0026 रहेको छ। 0848 40 0026 को माध्यम भएर आउन सक्नुहुन्छ। 2:21 गइसकेको छ, केही समय मात्र छ हामीसँग होइन, भन्न पनि अझै अलिकति बाँकी त छ, त्यही पनि समय गएको पत्तै पाइँदैन। सो त्यही भएर फटाफट फोन गरिहाल्नुहोस्। त्यति बेला चाहिँ तपाईँको माझमा एउटा गीत राखिहाल्छौँ, माया बस्नु अघि भन्ने गीत रहेको छ। यति बेला कार्यक्रमको सुरुवात गर्छौँ गीत राखेर, त्यसपछि आउँछौँ। रेडियो सुन्दै गर्नुहोला, फोन मेसेज गर्दै गर्नुहोला है त।

0: हाँ, यो गीत तपाईँको माझमा राख्यौँ। रामकृष्ण ढकालको आवाजमा यो गीत थियो, माया बस्ने भन्दा अघि। आवाजमा मसरू राजमा छ, प्राविधिक पाटोमा हुनुहुन्छ निशा भण्डारी, उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ। माया प्रेम विभिन्न कुराहरू हुन्छन्, अब कुराहरू गरिन्छ तपाईँको माझमा, होइन, अगाडि बढिन्छ, रोचक रोचक जानकारीहरू पनि प्रस्तुत गर्ने छु आजको बसाइमा, होइन। म आइसकेपछि रोचक कुराहरू अनि अनौठा तथ्य कुराहरू त अब भन्ने नै छु, जनतामाथि माया प्रेमका कुरा अनि बिछोडका कुराहरू त म यति गर्न रुचाउँछु कि सुन्नुहोस् मायाले के गर्दो रहेछ, होइन होइन, यी कुराहरू सुनाउँछु म, के कुरा सुनाउँछु भन्दा मायाको कुरा सुनाउँछु। सो सुन्नुहोस् है, मोबाइल अथवा रेडियोको भोल्युम ठुलो पारेर यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट को हुनुहुन्छ, उहाँसँग सुरुवातमा कुराकानी गरिहाल्छु। हजुर नमस्कार। नमस्कार हजुर, हजुरको आवाज सानो आयो। शर्मिला थापा मगर, शर्मिला के छ खबर, के गर्दैछ, खाजा भयो कि नाइ?
1: मेरो खबर ठिकै छ भन्नुपर्छ, मेरो खाजा बाँकी छ अनि दाइहरूले लिनुभयो
0: छैन? बाँकी छ शर्मिला, खै कसले बनाएर तिनीहरू मलाई
1: यतै आउनु होला,
0: आउनु भन्दा पनि लिएर आउँछु म, तपाईँ कुरेर बस्नुहोस् भन्नु छैन है? थाहा भएर त्यो त भन्नुहुन्छ र त हेर, ठिक छ, अनि के गर्दैछ त्यति बेला? गर्मी छैन, तपाईँ आज झुक्किनु भयो कि नै? यहाँ बाबुराम मगरजी भन्दै हुनुहुन्छ, दिदी भनेको त दादा पो भनेर हाँस्दै हुनुहुन्छ, दिदी भनेको दादा भयो आज कार्यक्रममा भनेर हाँस्दै हुनुहुन्छ, तपाईँ पनि झुक्किनु भयो कि नै? ठिक छ, ओके, खुसी लाग्यो, मिठा माया प्रेमका कुराकानी गर्छु, म कहीँ गोड्दै हुनुहुँदो रहेछ, धेरै जानु हुनुहुन्छ होला, सुन्दै त हुनुहुन्छ कि नै? ल, माया प्रेमका, बिछोडका धोका अनि साथसाथै यो आकर्षणका कुराहरू गर्छु म, ध्यान दिएर सुन्नु होला, अन्य अब त्यहाँ रहेका आफन्तजनहरूलाई पनि यसो भन्नु होला, होइन, सुनाउनु होला भन्न चाहन्छु, साथीभाइ आफन्तलाई सम्झिनुहोस् न। हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा मनदेखि धन्यवाद दिन चाहन्छु, पनि भन्न चाहे नम्बर 0484-0026 रहेको छ, आउन सक्नुहुन्छ नम्बर 0484-0026। माया माया भन्ने बित्तिकै अब मैले के भनौँ, होइन, धेरै कुराहरू छन्, एउटाले एउटा अर्थ लगाउँछ, अर्कोले अर्को अर्थ लगाउँछ, सबैको होइन भन्ने शैली गर्ने शैली भिन्दा भिन्दै हुन्छन् रे। एउटा म भनिहाल्छु, मुटुको धड्कन मिल्नु पर्छ भन्छ, होइन, मिल्छ रे के, जब साँचो माया गर्ने जोडीहरूले 3 मिनटसम्म पनि एकअर्काको आँखामा हेर्छन् अनि उनीहरूको मुटुको धड्कनको गति यति तीव्र हुन्छ रे कि, होइन, एकै नासको हुनु पुग्छ रे के, उनीहरूको त्यो दुईजनाको मुटुको धड्कन चाहिँ एकै नासको 3 मिनटसम्म आँखामा एकअर्काको आँखामा हेरिसकेपछि, होइन, प्रायः जस्तो चाहिँ एकै नासको एउटै फ्लोमा एउटै जस्तो हुन्छ अरे मुटुको धड्कन, 3 मिनटसम्म हेर्नु भएको छ नभए हेर्नुहोस् है, यसो आँखा नजर जुदाएर, होइन, एकै नासको मुटुको धड्कन गति हुन्छ कि। अनि अर्को एउटा कुरा पनि भनिहाल्छु, माया भनेको आफ्नो प्रिय व्यक्ति जसलाई तपाईँ धेरै माया गर्नुहुन्छ उसको तस्विर मात्र हेर्दा वा हात समात्दा पनि शरीरको शारीरिक दुखाइ 44% कम हुन्छ अरे। आफूले होइन माया गरेको व्यक्ति, मन पराएको व्यक्तिको अब के हात अनि उसलाई सम्झिँदा मात्र, उसका कुराहरू मात्र सोच्दा मात्र, ओहो, होइन, मान्छेमा भनौँ न एकदम त्यो मन दुखी राखेको बेलामा पनि आफ्नो मायालु होइन उसले सम्हाल्दा, उसले केही कुरा भनिदिँदा, मिठा रमाइलो कुरा गरिदिँदाखेरि त्यो दुखेको मन पनि हराउँछ अरे, भनिसकेपछि 44% त यसै पनि शारीरिक दुखाइ कम हुँदो रहेछ त, हेर्नुहोस् त फाइदा, होइन यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ कमेन्ट गर्नुहुन्छ। हजुर नमस्कार
1: दादा। नमस्ते। नमस्कार। गुड आफ्टरनुन।
0: नमस्ते। नमस्कार। गुड आफ्टरनुन। हस्ते आउनुभयो त।
1: हजुर दादा।
0: म
1: दोलखाबाट सङ्गीता लामा।
0: सङ्गीता लामा।
1: हजुर दादा।
0: ओइ सङ्गीता लाइदेऊ लाइदेऊ माया लाइदेऊ भन्ने गीत सुन्नुभएको छ?
1: खोइ मैले त सुनेको छैन हौ दादा।
0: ठिक छ, मायाका कुराहरू गरिरहेको छु, सुन्दै हुनुहुन्छ?
1: हजुर दादा, सुनिरहेको छु।
0: त्यही भएर मुसु मुसु हाँसेको हो।
1: त्यस्तै भन्नुपर्ला, अब सुनेपछि हाँस्ने कुरा भइहाल्यो नि।
0: मायामा पर्नु भएको छ?
1: नै त्यो चाहिँ थाहा छैन, अब खै अब हेर्नुपर्छ,
0: अब परेपछि हेर्नु पर्छ होइन।
1: हजुर
0: म पनि सोच्दैछु, मायामा परिसकेपछि तिन मिनटसम्म आँखाको त्यो नजर जुदाएर हेर्छु भन्ने सोच्छ म पनि।
1: खोइ दादा, अब थाहा भएन, अब पछि नै थाहा हुनुहुन्छ होला।
0: अहिले चाहिँ के गर्नुहुन्छ?
1: यो बेला त बासा गोठालो गर्दैछु जङ्गलतिर।
0: ठिक छ, गोठालो गर्दै हुनुहुन्छ, हामीलाई यति बेला सुन्न पाउनु भएको छ कि छैन?
1: मजाले सुनिरहेको छु।
0: सुन्दै हुनुहुन्छ? ठिक छ, रेडियो
1: भर्खर भर्खरबाट सुनिरहेको, अनि त्यही भएर फोन पनि लगाइहेरेको लागि पनि
0: हाल्यो। ठिक छ, भोलि अलिकति ठुलो पार्नुहोस् ल, अन्य साथीहरूले पनि, अब तपाईँ डाँडातिर हुनुहुन्छ भने त पुरै थर्काउनु पर्यो नि डाँडै।
1: ए हुन्छ नि दादा।
0: खाजा खानुभयो?
1: नै छैन नि, तपाईँले खानुभयो?
0: छैन, मेरो पनि अब कुरेर बसेको छु।
1: यता आउनु होला भन्न त सम्भव छैन, अब कुनै बेला सँगै बसेर खाउँला नि त।
0: खाउँला नि, त्यो छ र, पृथ्वी गोलो छ भन्छन्, कहीँ न कहीँ त भेट होला नि हाम्रो।
1: हजुर, जङ्गलतिर काफल बागेर टन्नै छ, यतै आउनु होला दादा।
0: खै त्यो चाहिँ अब यता रामेछापको जङ्गलमा पसेको हामी कहीँ भेटेनौ यसपाल, खै काफलै छैन भन्ने जस्तो हल्ला सुने।
1: हाम्रोतिर चाहिँ छ दादा, फेरि टन्नै पाइन्छ यता चाहिँ, मजाले पाएको छ।
0: रातिर त एक दिन यसो खोज्न गएको, खै रुख हेरेको,
1: काफल भएको ठाउँमै जानु भएन होला।
0: होइन, यता पनि जङ्गल छ नि, अब यति जङ्गल छ, यस्तो
1: जङ्गल भएर हुँदैन नि त, अनि काफलको बोट पनि हुनु पर्यो नि।
0: बोट छ, फलेको रहेनछ यसपालि।
1: ए हो र दादा, असिनाले झारे होला दादा, अस्ति धेरै असिना पर्यो भने।
0: त्यही त, त्यो हुनसक्छ, अनि यसो सोधेको जतातिर खोइ त यसपालि त काफलै छैन, झन् काफल टिप्न आएको, खोज्न आएको भनेको
1: भनेपछि यता आउनु होला दादा। हजुरलाई
0: त्यो त पाउँछ।
1: हजुर पाकिरहेको छ यो सिजनमा।
0: अब खान त मन थियो, खोज्न पनि जान मन छ, आउन पनि मन छ, तर बाटो अब खै कसले लान्छ भन्ने, अब एक्लै हिँड्न लाज लाग्छ, डर लाग्छ। आउन कुनै दिन कुनै समय आउनेछु, नभए यता पठाइदिनुहोस् टिपेर पनि मलाई चाहन्छु है। ल, माया प्रेमका कुराहरू अझै गर्नेछु, सुनेर साथ दिनु होला। के हो त माया, मायामा परेपछि के हुँदो रहेछ त भन्ने कुरा गर्दैछु म होइन, सुनेर साथ दिनु होला। साथीभाइहरूलाई सम्झिदिनुहोस् न, साथीभाइलाई
1: सर्वप्रथम एकदम राम्रो भन्दा राम्रो शैलीमा कार्यक्रम सञ्चालन गर्नुहुँदो रहेछ, सबैको मनमुठुम बस्न सफल प्यारो दादा हजुर लगायत हाम्रो हजुरको एफएम अलभरिको लागि नै भन्न चाहे। अनि घर परिवारमा मम्मी बाबा भाइ बहिनी सबैलाई भन्दै छुट्टिन्छु, नमस्ते।
0: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा मलाई देखि धन्यवाद दिन चाहन्छु। पालो तपाईँको 48 40 26 रहेको छ, माया प्रेमका कुराकानी जोडिहाल्नु है, समय अभाव छ कि। अर्को एउटा रहस्य तपाईँलाई सुनाउन चाहन्छु, के भन्दाखेरिमा अब भनौँ भनौँ जस्तो लाग्छ, माया प्रेमको कुराकानी गरौँ गरौँ जस्तो लाग्छ, फेरि माया प्रेममा नपर्ने जोडीहरूलाई फेरि ओहो तनाव हुन सक्छ, यसले माया प्रेममा परेकै छैन म, अब यी कुराहरू मलाई कसरी थाहा हुन्छ भनेर झन् मैले उक्साइरहेको छु कि जस्तो पनि महसुस हुन्छ हो। के भन्दाखेरिमा कसैलाई ओछ्यानमा वा दुखेको बेला कम्तीमा 20 सेकेन्डसम्म अँगालो हाल्दा शरीरमा अक्सिटोसिन हार्मोन निस्किन्छ जसले तनाव तुरन्तै कम गर्छ। हेर्नुहोस्, आफ्नो प्रिय व्यक्ति मुटु ढुकढुकी होइन काले नेप्टे चेप्टे अब के भनेर बोलाउनुहुन्छ होइन, उसको हात समात्दा मात्र तस्विर मात्र हेर्दा मात्र 44% शारीरिक दुखाइ कम हुँदो रहेछ भने, अब 20 सेकेन्डसम्म अँगालो हाल्दा त तनावै कम हुने गायब हुने, अब धेरै फाइदा रहेछ नि गाठे। मायामा परेको मानिसको मस्तिष्कको स्क्यान गर्दा भनौँ न एकदम कडा नसालु पदार्थ सेवन गरेका मानिसको जस्तै उत्तेजना र लतको लक्षण देखिन्छ। अरे नसा त्यस्तो लाग्दो रहेछ, लत त्यस्तो हुँदो रहेछ है। पर्नु भएको छ कि छैन, पर्नु भएको छ भने बुझ मेरो कुराहरू सही छन् कि छैनन् भन्नुहोस् ल। होइन यसले भैया थिया नचाहिने कुरा गर्छ फकतमा भन्ने जस्तो लागेको छ भने पनि भन्नुहोस्, यस्तै यस्तै हो पक्कै मैले महसुस गरेको छु भन्नुहुन्छ भने पनि भन्नुहोस् है। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते नमस्कार, स्वागत छ दुर्गाजी। स्वागत छ कार्यक्रममा। आवाज आज कटी कटी आएको छ, के गर्ने त्यो यो नेटवर्क नै खै राम्रोसँग बन्न दिनु भएन हौ हामीलाई। खै अब के गर्दा हुन्छ त्यो चाहिँ अब हेर्नुपर्छ, यस्तो तालले भएन। होइन यहाँ हाम्रो 5G र 6G के जिजी आइसक्यो, अब यहाँनिर राम्रोसँग कुराकानी गर्नै पाइँदैन भनेपछि यो के काम, यो एडभान्स लेभलको होइन 5G 6G काम छैन। जे होस् राम्रोसँग कुराकानी हुनु पर्यो, यीमा 5G जेमा भए पनि कुराकानी चाहिँ राम्रोसँग गर्न पाए पो राम्रो त होइन। म वाइफाई फ्री गरिदिन्छु फलानु ठाउँमा फलानु उसमा भन्ने गफ हान्छन्, यहाँ राम्रोसँग बोल्नको लागि डाँडा डाँडा चल्नुपर्छ नि, के गर्नु नेताको कुरा पनि कति पत्याउने हो भने ठिक छ। अब विकास होला, राम्रै होला भन्ने सोचौँ, अब यस्तै हुन्छ हुन्छ होला। खाजा खानुभयो? बाँकी छ, मेरो पनि विस्तार हुन्छ। के गर्दै हुनुहुन्छ त्यो बेला? तपाईँ अचम्मित त हुनुभएको छैन नि, सम्झनाजीको आवाज कसरी यस्तो भयो भनेर, सम्झनाजीको आवाज कसरी यस्तो भयो भनेर अचम्मित त हुनु भएन नि सुरुवातमा। ठिक छ, होइन कार्यक्रम रोजाइको तपाईँ रोजाइ तपाईँको लिएर त सम्झनाजी आउने हो। आज आवाज के तलमाथि भएछ, क्या कस्तो कस्तो आवाज आइरहेछ त भन्ने भयो कि भनेर सोधिहालेको। ठिक छ, होइन अब सम्झनाजी बोलिराख्ने मान्छे एकैछिनमा कार्यक्रममा अर्कै आवाज सुन्दाखेरि ओहो आज के भएछ भन्ने त लाग्यो कि लागेन भनेर नि। ठिक छ, माया प्रेमका कुराहरू सुन्दै हुनुहुन्छ? कस्तो मैले भनेका कुरा सही हो जस्तो लाग्छ कि होइन, यसले गफै आने भन्ने जस्तो लागिराखेको छ अहिलेसम्म। त्यस्तै त्यस्तै भएको छ तपाईँलाई पनि हुन्थ्यो। ठिक छ, अब धेरै कुरा नजाउँ, एडभान्समा फेरि सोध्न थाल्यो भने म फेरि सोधिहाल्छु, त्यतिर नजाउँ। रमाइलो छ, रमाइलो मान्दै हुनुहुँदो रहेछ, खुसी लाग्यो। साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न त।
2: हजुर, विशेष गरी हट्दाखेरि अनि प्राइभेट क्षेत्रको लागि, होल परिवारको लागि, मेरो घर परिवार सम्पूर्णको लागि, अनि यहाँ सुनिरहनु भएको बुवा मम्मीको लागि, दिदीको लागि, छोरी महेन्द्र पाण्डे अनि पङ्कज पौडेलको लागि, अङ्कल पनि सुनिरहनु भएको अङ्कलको लागि, अनि सुमित्रा पाण्डे सुनिरहनु भएको उहाँको लागि, उहाँसँग नेटिभ बहिनीहरू हुन्छ, पिरियाको लागि निर्मला पौडेल, निर्मला लामा, निर्मला मगर, रिया योगी, रिता सुनार बहिनी, पासन डोलमा तामाङ बहिनी, रञ्जा तामाङ, अनि हनुगजगर, अनुलोगेली मगर, सविताको मगरलाई पनि युवा साथी, देव माझी, रेशम श्रेष्ठ, कविन श्रेष्ठ, मनोज कार्की, दिनेश मिलाली, अरुन्दा मगर, रमे थापा लगायत सबै सबैलाई भन्दै भन्दै छुट्टी नै चाहन्छु।
0: हस् धन्यवाद, तुर्प पाण्डे हुनुहुन्थ्यो, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। नन स्टप कुराकानी गरिरहेको छु भने माया प्रेमको कुराकानी गरिरहेको छु। यति बेला अर्को एउटा पनि कुरा तपाईँलाई भनिहाल्छु, मानिस प्रेममा पर्छन् कि पर्दैनन् भनेर निर्णय लिनको लागि 4 मिनट लाग्छ अरे हो। मनोवैज्ञानिकहरूका अनुसार तपाईँ कसैको प्रेममा पर्नुहुन्छ वा हुनुहुन्न भन्ने कुराको निर्णय लिन तपाईँको मस्तिष्कलाई मात्र 4 मिनट लाग्छ अरे। खै यत्रो भइयो, थाहा नै छैन कसरी 4 मिनटमा कसरी निर्णय लिन्छ है, मस्तिष्कलाई 4 मिनट लाग्छ र पर्ने नपर्ने भने। जब तपाईँ आफूले धेरै माया गरेको मानिसलाई हेर्नुहुन्छ, तपाईँको आँखाको नानी 45% ठुलो हुन्छ अरे, त्यस्तरी पर्छ। अनुसन्धानले देखाउँछ कि धेरै फरक स्वभाव भएका व्यक्तिहरूभन्दा समान रोज समान सोच रुचि र पृष्ठभूमि भएका जोडीहरूको सम्बन्ध लामो समयसम्म टिक्छ अरे। अब भिन्न भिन्न स्वभाव भएको व्यक्तिमा त के रे भन्न बेर छैन होइन, स्वभाव भिन्न छ भन्ने थाहा छैन छात्र होइन, म यस्तो खालको मान्छे हुँदाहुँदै भन्ने मान्छे हुँदाहुँदै कसरी होइन झ्यास कुरा त्यस्तै त होला नि, त्यतातिर पनि नजाउँ त्यो झगडा गर्ने कुरा होइन। लभ एट फर्स्ट साइट भनिन्छ नि, पहिलो नजरको प्रेम केवल कल्पना होइन, मस्तिष्कले केही मिली सेकेन्डमै प्रेमको रसायन उत्पादन गर्न सक्छ अरे। अनि हामी एक्जाम्पल पनि दिन सक्छौँ, कहिलेकाहीँ मानिसहरू मात्र होइन प्रकृतिमा रहेका अन्य जीव जन्तुहरू पनि त्यस्ता छन् कि जुन सँगै बस्छन्, सँगै एउटै पशु पक्षीहरू होइन जीवनभरका लागि एउटा मात्र साथी रोज्छन् कि। एक्जाम्पल त हाँस होइन, त्यसपछि अरू थुप्रै रहेका छन्, सँगै बस्छन् जिन्दगीभर होइन, अनि अरू पनि थिए हाँस एउटा, त्यसपछि अरू छन् होइन, यस्तो चिजहरू रहेका छन् जिन्दगीभर एकैजनासँग साथी एउटा मात्र रोज्छन्, सँगै पनि एउटा मात्रसँग एकजना साथीसँग मात्र जिन्दगी बिताउँछन्। हामीले प्रयोग गर्ने मुटुको चिन्ह वास्तवमा मानिसको मुटुको आकार जस्तो छैन कि, यो प्राचीन समयमा सिल्फियम नामक वनस्पतिको बिउबाट प्रभावित थियो जसलाई प्रेमको औषधिको रूपमा हेरिन्थ्यो। थाहा हुँदैछ नि तपाईँलाई कस्तो हो माया भन्ने कुरा। ठिक छ, यति बेला कोही हुनुहुन्छ, कामहरूको हुनुहुन्छ, हजुर नमस्कार, कोही हुनुहुन्थ्यो माया प्रेमको कुराकानी गर्दा गर्दै अब बाहिर सक्नु भएको, सायद उहाँ धोकामा हुनुहुन्छ क्यारे, धोका भन्दाखेरि याद आयो, म अर्को कुरा पनि गरिहाल्छु। मस्तिष्कले धोका वा सम्बन्ध विच्छेद बिहोर्दा यसले निकै गम्भीर र जटिल रूपमा प्रतिक्रिया दिन्छ। विज्ञान र न्युरोलोजीका अनुसार धोका पाउनु केवल एउटा मानसिक भावना मात्र होइन, यसले मस्तिष्कमा ठूलो हलचल पैदा गर्छ। जस्तै मस्तिष्कले भावनात्मक धोका र शारीरिक चोटलाई एकै ठाउँमा प्रोसेस गर्छ कि, शारीरिक चोट सरहको दुखाई हुन्छ, हार्ट ब्रेक, सम्बन्ध विच्छेद, धोका होइन, धोका पाउँदा मस्तिष्कको एन्टेरियर सिङ्गुलेट कोर्टेक्स सक्रिय हुन्छ, जसले गर्दा मुटु दुखेको, छाती भारी भएको वा पेट अमिलो भएको वास्तविक शारीरिक महसुस हुन्छ, महसुस गर्नुभएको छ, यस्तो भारी हुने पेट बेसरी दुख्ने, छाती बेसरी भारी हुने, अनि कता कता के दुखेको दुखेको जस्तो गर्ने, अनि राति न दिनमा रुन सकिन्छ न हाँस्न सकिन्छ कसैको सामुन्ने, अनि राति आँखा बत्ती निभाएर सिरक बिजाउनु पर्छ, सिरानी आँसु बगाएर, गाह्रो छ है। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, निशाजी हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ, हजुर नमस्कार।
1: नमस्ते
0: नमस्कार हजुर, शुभ नाम अनि आवाज सानो आइराखेको छ त सुस्मिता, मैले लिएको छैन नि, तपाईँले लिनुभयो, अनि आवाज सानो आयो कि त्यही भएर हो खाजा नखाएर, सानो स्वरले भन्नुहोस् त भनेर त्यो मायालु पाराले भनेको जस्तै भइरहेको छ। कार्यक्रम सुन्दै हुनुहुन्छ,
1: कार्यक्रम नसुनेको त कुनै दिन हुँदैन, एकदम सुनिरहेको छु भन्नुभएको छैन।
0: ठिक छ, आज माया प्रेमका कुराकानी गर्दैछु, कस्तो लाग्दैछ?
1: एकदम राम्रो लागिरहेको छ,
0: यस्तै महसुस गर्नुभएको छ तपाईँले पनि?
1: अनि दादा हजुर भनिरहेछ, म त एकदम मजाले सुनेर यस्तो महसुस गर्दैछु
0: होइन। तपाईँ एक्लै हावामा उड्दै हुनुहुन्छ कि आफ्नो व्यक्तिकै हुनुहुन्छ, उहाँसँग पनि हुनुहुन्छ? मतलब कोही हुनुहुन्छ कि नै छैन? भनेपछि म जस्तै हावामा यस्तै उड्ने उड्दै हुनुहुन्छ, जेमा भए पनि उड्दै हुनुहुन्छ, ठिक छ। खुसी लाग्छ कार्यक्रममा सहभागी भइदिनु भयो अनि अन्य अरू पनि हुनुहुन्छ सुन्ने त्यहाँ अरू पनि हुनुहुन्छ सुन्दै हुनुहुन्छ त्यहाँ छेउछाउमा रहेर सबैलाई सम्झ्या छ अरे भनिदिनुहोस्
1: सबैको तर्फबाट
0: ठिक छ माया गरिदिनुहोस् र भनिदिनुहोस् है मलाई यो आशीर्वाद चाहिन्छ यो भर्खर 14-15 लागेको हेर्नुहोस् त छिटो छ यसलाई चाहिँ आशीर्वाद दिनुपर्छ भनेर यसो भन्नुहोस् नि ठिक छ खुसी लाग्यो कार्यक्रममा सहभागी भइदिनुभयो साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
1: फर्स्ट अफ अल फेरि घटना प्रोग्राम सञ्चालन गर्ने दाजुहरूकै लागि टेक्निकलमा हेल्प गर्ने दिदीको लागि अनि हामी सबैको लागि सबै परिकारहरूलाई सम्झिरहेको छु भन्ने चाहिँ भन्छु
0: हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु अब पनि केही कुराहरू म अझै गर्छु त्यसपछि चाहिँ छुटिनुपर्छ मैले ब्रेक राखेको छैन आज ब्रेक पनि राख्नुपर्ने हुन्छ है ब्रेक अनिवार्य छ भावना मगर हुनुहुन्छ सुन्दैछु भन्नुहुन्छ सपना तामाङले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ सिन्धुलीबाट सञ्जना प्रधान मिनुका परियार रमिला तामाङ भाइ सबिन श्रेष्ठ पासिङ तामाङ मनिता परियार शर्मिला रन्तेल लगायत सबैमा सञ्जना छ भन्नुहुन्छ नवीन विषय हुनुहुन्छ कार्यक्रम सुन्दैछु सिन्धुली घरबै हल्छी काठमाडौँबाट सबैमा सञ्जना छ भन्नुहुन्छ अप्सरा खड्काले पनि कार्यक्रम सुन्दैछु रामेछापको नुमाडीबाट सबैमा सम्झना माया छ भन्नुहुन्छ सौरभ केसीले पनि बागचोरो नगरपालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि सुन्दैछु भन्नुहुन्छ घरमा हुनुहुन्छ श्रीमती छोरा उहाँहरूलाई पनि सम्झना चाहन्छु भन्नुहुन्छ बेली अछामी हुनुहुन्छ सुन्दैछु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ उहाँसँग म छोटो मिठोमा कुराकानी गरिहाल्छु हजुर नमस्कार नमस्ते नमस्कार हजुर शुभनाम
3: म त सिन्धुली बिटिजरबाट समीर परियार
0: समीरजी कार्यक्रम सुन्दै हुनुहुन्छ
3: हजुर सुन्दैछु
0: कस्तो लाग्दैछ
3: एकदम राम्रो लाग्दैछ सुन्दै गएको छु भन्नुभएको छ है
0: के कुरा राम्रो लाग्दैछ
3: हजुरको भाइ हजुरले प्रोग्राम राम्रो चलाउनु होला भनेर
0: त्यो म त माया प्रेमको कुरा गरिरहेको छु पक्का तपाईँ होइन कोही हुनुहुन्छ भने उहाँसँग यसले भनेका कुरा यसको हो कि होइन भनेर त हाँस्दै सुन्दै हुनुहुन्छ कि भन्ने जस्तो लाग्यो
3: हजुर हजुर
0: हजुर हजुर कोही हुनुहुन्छ भनेपछि
3: हजुर हाम्रो त भइसक्यो भन्नुपर्छ
0: ठिक छ यस्तै भनेपछि खाजा भइसक्यो
3: मेरो खाजा भएको छैन अनि दाइ हजुरको भयो त
0: भएको छैन के भइसक्यो त्यस्तो भने
3: हजुर
0: के भइसक्यो त्यस्तो भने
3: ए दाइ हजुरको खाजा भयो भनेको
0: भएको छैन अघि भइसक्यो भन्ने हुनुहुन्थ्यो अनि के भइसकेको छ भनेर सोधेको फेरि मैले
3: ए माया प्रेम भइसक्यो भनेको
0: भइसक्यो
3: हजुर
0: ए मैले भनेका कुराहरू के हो जस्तो लाग्छ कि होइन जस्तो लाग्छ
3: हजुर हो जस्तो लाग्छ
0: हो जस्तो लाग्छ यस्तै यस्तै महसुस गर्नुहुन्छ है तपाईँ पनि ठिक छ रमाइलो हुँदो रहेछ माया प्रेममा पनि भन्नुभएपछि ठिक छ म महसुस गर्दैछु भर्खर 14-15 लागि अलिक यो उमेर चञ्चल चञ्चल उमेर रहेको छ त्यो भएर बुझ्ने कोसिस गर्दैछु कि म यहाँहरूबाट ठिक छ खुसी लाग्यो सम्झिदिनु भयो 2:48 भइसकेको छ छोटो मिठोमा गीत पनि राख्नुपर्ने हुन्छ साथै आफन्तलाई सम्झिदिनुहोस् न
3: हुन्छ फर्स्ट अफ अल त दाई हजुरको लागि प्राविधिमा रहने को हुनुहुन्छ उहाँको लागि मेरो घर परिवार रहनुहुने साथी मन्जु परिवारको लागि युनिसा परिवारको लागि यहाँ सुनिरहनु भएको साथीहरू उहाँको लागि र रामेछापतिर हुनुहुन्छ दाई विष्णु परिवार मामु बुवाको लागि र मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि छुटिन्छु दादा
0: धन्यवाद अब चाहिँ हामी टेलिफोनमा कुराकानी गर्दैनौँ पनि भन्न चाहन्छु लगभग कार्यक्रमको समय अवधि सकिसकेको छ बाबुराम मगरले पनि कार्यक्रम सुन्दैछु ओखलढुङ्गा पोखरी घरमै हाल रियादबाट घर परिवार सबैमा सम्झना विशेष गरी रञ्जित कालीलाई धेरै सम्झना छ है साथी भन्नुहुन्छ चन्द्र राई हुनुहुन्छ खोटाङदेखि सुन्दैछ है चन्द्र राई हो सबैमा सम्झना भन्नुहुन्छ शुक्र राज रसाली निर्दोष हुनुहुन्छ कार्यक्रम सुन्दैछु पाँच थरी ब्याङ सात कारबाई हाल चाहिँ फिदिम चार डब्लुसीओकोबाट भन्नुहुन्छ। साथीहरू सम्झनु पर्दा जीवन सहयात्री कमला रसाइली, प्रेमकला आचार्य, विकेन्द्र सम्बाम्फी, अरुणा सम्बाम्फी, गोपाल भाइ चौधपटे, मनिषा शेर्पा, गगन तेरथुमे, सुमी लिम्बू, सन्चमाया केरु, तारा शंकर, विनिता दाहाल सुवेदी, मनमाया तिमी सुना, रामकृष्ण एकल यात्री, पाँच थरी, सोनिम राई, सुप्रिया बान्तव राई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। विष्णु खनाल हुनुहुन्छ, उहाँले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। आठ राय तेरथुमबाट साथीहरू सम्झनु पर्दाखेरि विनिता दाहाल अनि जीवन कार्की, त्यस्तै गगन तेरथुमे, लिम्बुनी साझा, दुर्गा कटुवाल, रञ्जित राई, पूर्वली खुसी, ममता पया, मिडिया प्रेमी राय, अनिसा, भूमिका भण्डारी, काली कमला उनेम, लिम्बू लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै हिराबहादुर लगाई हुनुहुन्छ, बुटवलदेखि सुन्दैछु सबैमा सम्झना छ भन्नुहुन्छ। विनोद बरुवाल हुनुहुन्छ, सालुबाट सुन्दैछु सबैमा सम्झना माया छ भन्नुहुन्छ। दिलदेखि रिया हुनुहुन्छ, ताप्लेजुङबाट, ताप्लेजुङ घर भए अहिले चाहिँ कुबेतबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, दिलदेखि रिया हो भन्नुहुन्छ। मुटु अनुमोल छेत्री, भाइ राजा, बाबु कुनुङ, सानुमाया शेर्पा, चामलिङ जुनी तराई, जीवन पवेन, निर्दोष छेम, विमला गुरुङ, सन्ध्या थोमा, रोसा भुटिया, सन्ध्या गुरुङ, सन्देश कुनुङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। उहाँलाई पनि मनदेखि धन्यवाद। विवास कुनुङ पृथक हुनुहुन्छ, धारणबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। नारायण गोपाल र मीरा राणाको स्वरमा मेरो जीवन होइन जीवन लैजाऊ बजाइदिनुहोस् ल भन्नुहुन्छ। ओके, राख्ने कोसिस म गरिहाल्छु तपाईँले भन्नुभएको गीत पनि मन चाहे। त्यस्तै गरेर यति बेला मलाई मेसेज पठाउँदै हुनुहुन्छ कसले भन्दाखेरिमा केही समय बाँकी छ, मेसेजहरू वाचन गर्ने कोसिसमा गरिरहेको पनि छु पनि भन्न चाहे। यति बेला मेसेजमा वाचन गर्ने कोसिस गरिरहेको छु हुनुहुन्छ सहयात्री प्रेम हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ दोलखाबाट, सबैमा सम्झना छ भन्नुहुन्छ। पासाङ डोलमा तामाङ हुनुहुन्छ, सिन्धुलीदेखि है पासाङ डोलमा सम्झना सबैमा भन्नुहुन्छ, देवमाझीको लागि पनि सम्झना भन्नुहुन्छ। त्यस्तै मिडिया प्रेमी राय अनिसा हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँले पनि भोजपुरबाट सबैमा सम्झना माया छ भन्नुहुन्छ। अर्जुन आँखा हुनुहुन्छ, शङ्खुवा सब धर्मदेव दुई तामापुकबाट अर्जुन आँखा हो, सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। माया प्रेमका कुराहरू धेरै गरे जस्तो लाग्छ मैले होइन, अब भन्न धेरै मन लाग्छ, माया प्रेमका कुराहरू गर्न मन लाग्छ होइन, अब केही रोचक जस्तो पनि लाग्छ, हो कि होइन, अब तपाईँले भन्नुहोस् ल। मैले गरेका कुराहरू जस्तै यी कुराहरू हो जस्तो लाग्छ भने, मैले गरेको कुरा साँचो हो जस्तो लाग्छ भने हो रहेछ, यस्तै हो भएको थियो भन्नुहोस् होइन, होइन भने यस्तो होइन भनेर सरसल्लाह सुझाव, यस्तो होइन यस्तो त हुँदैन भनेर मलाई सरसल्लाह सुझाव दिनुहोस् होइन, म पनि एउटा निर्णयमा पुगौँ न होइन। त्यो अब मैले सम्बन्ध विच्छेद अथवा धोका पाउँदाको कुराहरू पनि गरिरहेको थिएँ, शारीरिक चोट सरहको दुखाइ हुन्छ, अर्को भनेको अचानक त्यो एकदम ह्याप्पी मुडमा हुन्छ नि मान्छे, त्यो ह्याप्पी हर्मोन कम हुन्छ, जस्तै मायामा हुँदा निस्कने डोपामाइन, अक्सिटोसिन जस्ता खुसी बनाउने हर्मोनहरूको स्तर वात्तै गर्छ होइन, जस्तै नसा छोड्दै जस्तो तडपन एकदम त्यस्तो हुन्छ कि होइन, तनाव बढाउने हर्मोनको बाढी लाग्छ, ओहो एक्कासी अब भनौँ न मायामा परेको खुसीको उसमा रहेको होइन, त्यहाँबाट यस्तो तनाव बढाउने, यस्तो तनाव हुन्छ, सोच्ने र निर्णय गर्ने क्षमतामा ह्रास आउँछ, मुटुको कार्यप्रणालीमा प्रभाव पर्छ, याद गर्नुभएको छ मलाई भन्दा यी कुराहरू तपाईँलाई धेरै थाहा छ जस्तो लाग्छ, जो प्रेम गर्नुभएको छ प्रेमको बारेमा थाहा छ, जसले धोका पाउनु भएको छ उहाँहरूलाई यी कुराहरू थाहा छ, महसुस गर्नुभएको छ। मैले धेरै कुराहरू बल्झिन अथवा बल्झाउन चाहिँ पनि भन्न चाहन्छु होइन, महसुस गर्ने कुरा हो, धेरै महसुस गरिएको हुनुहुन्छ होला जस्तो लाग्छ भन्दै र यतिन्जेलसम्म सुस्मिता मोक्तानले पनि सुन्दैछु भन्नुहुन्छ, त्यस्तै अविनाश आयुले पनि सुन्दैछु भन्नुहुन्छ सिमेलीबाट, उहाँहरूलाई पनि विशेष रूपमा धन्यवाद। प्राविधिक पाटोमा रहेर साथ दिनु निशा भण्डारी, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, फोन गरेर साथ दिनु, मेसेज गरेर साथ दिनु, विशेष रूपमा मनैदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु, कार्यक्रमको बारेमा यसो सरसल्लाह सुझावहरू बेला बेलामा दिइराख्नुहोला पनि भन्न चाहे पनि भन्न चाहन्छु। त्यस्तै गरेर के कुराहरू मैले गर्ने कोसिस गरिरहेको थिएँ, धेरै कुराहरू गरेँ जस्तो लाग्छ, कस्ता के कुराहरू लाग्यो, के कुरा होइन कस्तो लाग्यो सरसल्लाह सुझाव दिनु होला भन्दै, पानी प्रशस्त मात्रामा पिउनु होला, गर्मी छ भन्दै, अन्तिममा मेरो जीवन लैजाऊ नारायण गोपाल अनि मीरा राणाको सुमधुर आवाजमा गीत तपाईँको माझमा राख्दै राख्दै आजको बसेबाट छुटेँ, हवस् त नमस्कार।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
0: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष
3: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: 6.9 डिस्प्ले एआई पावर्ड क्यामेरा 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: दैनिक ₹197 मा ₹50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: अहिले दिउँसोको 3 बज्यो।
4: हजुरको रेडियो

0: नमस्कार, म भजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। गणतन्त्र दिवस समारोहमा सम्बोधन गर्न राष्ट्रपति पौडेललाई सरकारको अनुरोध, प्रधानमन्त्रीले सम्बोधन गर्दै आएको परम्परा तोडिने। 338 पालिकामा भू उपयोग वर्गीकरण सम्पन्न, 47 अझै प्रक्रिया शुरू गरेनन्। 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यमा कानूनी अडचनहरू मुख्य बाधक, अवरोधक प्रावधानलाई 10 वर्षका लागि थाती राख्ने सनसेट लको माग। अमेरिका इरान शान्ति सम्झौताको आशामा तेलको मूल्यमा गिरावट, जापानको शेयर बजार पहिलो पटक 65,000 बिन्दु भन्दा माथि उभियो। र मोरक्कोका राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशंसकहरू घर फर्किए। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बनेपछि नबोलेको भन्दै चर्चा कमाइरहेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गणतन्त्र दिवस समारोहमा पनि नबोल्नु हुने भएको छ। जेठ 15 गते मनाइने गणतन्त्र दिवसको मूल समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेकामा यसपटक उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन पत्रचार गर्नुभएको हो। गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले उहाँले नै सम्बोधन गर्नु वाञ्छनीय हुने प्रधानमन्त्री कार्यालयको तर्क छ। मन्त्री परिषदले गणतन्त्र दिवस मूल समारोह समिति भने प्रधानमन्त्री शाहकै नेतृत्वमा बनाएको छ। यसअघि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको संसद बैठकमा पनि प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सिधै सभामुख समक्ष पेश गर्नुभएको थियो। नीति तथा कार्यक्रममाथिको छलफलमा प्रश्नको जवाब दिन प्रधानमन्त्री नजाँदा विपक्षीले संसद बैठक नै अवरूद्ध गरे र अर्थमन्त्री डाक्टर स्वर्णिम वागीले जवाब दिनुभयो। प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली अनुसार प्रधानमन्त्री हरेक महिना संसदमा प्रश्नोत्तरमा सहभागी हुनुपर्ने प्रावधान देखाउँदै विपक्षीहरूले विरोध जनाएका छन्। देशभर 338 पालिकाले भू उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयनका लागि गएको चैत मसान्तसम्म ती पालिकाले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी कित्ताकाट विवरण सकाएका हुन्। 169 पालिकाले नक्सा अध्यावधि र कित्तागत विवरण संकलन गरेका छन् भने 134 पालिका नक्सा अध्यावधि गर्दैछन्। 15 पालिकाले कृषि क्षेत्रको मापदण्ड अनुसार विवरण तयार पारेका छन् भने 50 पालिका आधार तथा मापदण्ड तयारीमा छन्। तर 47 पालिकाले भने अझै पनि काम नै शुरू गर्न सकेका छैनन्। भूमि तथा सहकारी मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टका अनुसार भू उपयोग ऐन र नियम अन्तर्गत पालिकाहरूलाई भूमि वर्गीकरणको अधिकार तोकिएको छ। यो वर्गीकरण छिट्टै सम्पन्न भएमा कृषि योग्य जग्गाको संरक्षण, खाद्य सुरक्षा, व्यवस्थित शहरीकरण र प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सहज हुने मन्त्रालयले जनाएको छ। पालिकाहरूलाई भू उपयोग वर्गीकरण सम्पन्न गर्न यही असार मसान्तसम्मको समय तोकिएको छ। नेपालमा 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न कानूनी अडचनहरू प्रमुख बाधक बनेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इपानका उपमहासचिव प्रकाश दुलालका अनुसार जलविद्युत ऐन मात्र नभई वन, वातावरण, भूमि सुधार, धितोपत्र, कम्पनी र उद्योग दर्ता सम्बन्धी दर्जनौ ऐनहरू विकासमा बाधक रहेका छन्। यी ऐनका अवरोधक प्रावधानलाई 10 वर्षका लागि थाती राख्ने सनसेट ल नै अहिलेको एकमात्र विकल्प रहेको उहाँको तर्क छ। 30,000 मेगावाटको लक्ष्यका लागि उत्पादन, प्रसारण र वितरणमा गरी जम्मा 75-80 खर्ब रूपियाँ लगानी आवश्यक पर्ने अध्ययनले देखाएको छ। यदि ठूलो पुँजी जुटाउन धितोपत्र र कम्पनी ऐनमा संशोधन अनिवार्य रहेको उहाँले बताउनुभयो। साथै भूमि सुधार ऐनको 70 रोपनी हदबन्दीले ठूला आयोजना र प्रसारण लाइन निर्माणमा अवरोध पुर्याएको भन्दै यसमा पनि संशोधन हुनुपर्ने उहाँको माग छ। अहिले राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापाको नेतृत्वमा गठित समितिले यस सम्बन्धी मस्यौदा तयार गरिरहेको छ। पुरूषको तुलनामा महिलालाई थाइरोइडको जोखिम उच्च हुने विज्ञहरूले बताएका छन्। हर्मोन विशेषज्ञहरूका अनुसार 15-20% महिलामा थाइरोइडको समस्या देखिन सक्छ, जबकि पुरूषमा यो दर 5-8% मात्र छ। चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिस्ट डाक्टर सौरभ खतिवडाका अनुसार महिलाहरूमा अटो इम्युनिटी बढ़ी हुने भएकाले यो रोग बढ़ी देखिन्छ। थाइरोइड घाँटीको अगाडि हुने एउटा सानो ग्रन्थी हो, जसले शरीरका लागि अत्यावश्यक हर्मोन उत्पादन गर्छ। यो हर्मोनले दिमागको विकास, मुटुको काम, खाना पस्ने प्रक्रिया र शरीरको तौल सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छ। थाइरोइड हर्मोन बढ्दा आत्तिने, हात कामने, मुटु डुकडुक हुने र गर्मी धेरै लाग्ने लक्षण देखिन्छन् भने घट्दा थकाइ लाग्ने, मोटाउने, कपाल झर्ने र अनुहार फुस्रो हुने समस्या देखा पर्न सक्छ। विज्ञहरूको अनुसार थाइरोइडको समस्या नियमित औषधि र उचित परीक्षणबाट नियन्त्रणमा राख्न सकिन्छ। घाँटीमा गाँठो महसुस भएमा भने तुरन्त अल्ट्रासाउण्ड गराउन उनीहरूको सुझाव छ। आज मे 25 तारीकमा विश्व थाइरोइड दिवस मनाइँदैछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। काभ्रेको रोशी गाउँपालिकामा बहुमूल्य बुद्ध चित्तको खेती गर्ने किसान यसपालि चिन्तित बनेका छन्। गएको वैशाखमा परेको असिना पानीले बुद्ध चित्तका दानामा कालो दाग लागेपछि गुणस्तर खस्किने र आमदानी घट्ने उनीहरूलाई डर छ। साझ कोटका गणेश बहादुर राउत, कृष्णबहादुर राउत र गुन्जुबहादुर लामा लगायत किसानले गएको वर्ष हरेक बोटबाट लाखौं रूपियाँ आमदानी गरेका थिए, तर यसपालि व्यापारीले कालो दाग देखेको भन्दै त्यही दरको मूल्य नदिने बताएपछि किसान मर्कामा परेका हुन्। बौद्ध धर्मावलम्बीहरूले जप तथा माला बनाउन प्रयोग गर्ने बुद्ध चित्तका दाना प्रतिमाला 5,000-5,00,000 रूपियाँसम्म बिक्री हुन्छन्। तेमाल र रोशी गाउँपालिकाबाट मात्रै वार्षिक झण्डै 20 करोड़ रूपियाँ बराबरको बुद्ध चित्त कारोबार हुने गरेको छ। अब विदेशको खबर। अमेरिका र इरानबीच शान्ति सम्झौताको आशामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। इरान र अमेरिका इजरायल बीचको युद्ध अन्त्य हुने अपेक्षामा एसियाली शेयर बजारहरू पनि बढ़ेका बीबीसीले जनाएको छ। अस्ति शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको र विवरणहरू चाँडै घोषणा गर्ने बताउनु भएको थियो, तर भोलिपल्टै उहाँले आफ्नो वार्ता टोलीलाई सम्झौतामा हतार नगर्न आग्रह गर्नुभएको छ। आज एसियामा विश्वव्यापी बेन्च मार्क ब्रेन्ट क्रूड 5.5% घटेर प्रति ब्यारेल 97.90 अमेरिकी डलरसम्म झरेको छ। ट्रम्पले पहिले नै स्ट्रेट अफ हर्मुज जलमार्ग पुनः खोल्ने विषय सम्झौताको केन्द्रमा रहने बताउनु भएको थियो। गएको फेब्रुअरी 28 तारीकमा द्वन्द्व शुरू भएदेखि विश्वको 20% तेल र प्राकृतिक ग्यास ढुवानी हुने यस जलमार्गमा अवरोध रहेको छ। शान्ति सम्झौताको आशामा जापानको प्रमुख शेयर निक्केई 225 सूचकांक 3% बढ़ेर पहिलो पटक 65,000 बिन्दु भन्दा माथि उक्लिएको छ। आज सार्वजनिक विधाका कारण बेलायत र अमेरिकाको ऊर्जा तथा वित्तीय बजार भने बन्द रहन्छ। मार्चको शुरूदेखि नै इरानले हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजहरूमा आक्रमण गर्ने धम्की दिएपछि विश्वव्यापी ऊर्जा बजारमा मूल्य उतार चढ़ाव भइरहेको छ। अप्रेलको शुरूमा युद्ध विरामपछि दुवै पक्ष दीर्घकालीन शान्ति सम्झौताका लागि वार्तामा छन्। अब खेल खबर. मोरक्कोका राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशंसकहरू घर फर्किएका छन्. गएको जनवरीमा मोरक्कोमा भएको अफ्रिका कप अफ नेशन्सको तनावपूर्ण फाइनल खेलपछि जेल परेका सेनेगलका फुटबल समर्थकहरूको समूह मोरक्कोका राजा मोहम्मद छैटौंले माफी दिएपछि घर फर्किएका हुन्. राजा मोहम्मदले उनीहरूलाई मुस्लिमहरूको पर्व ईदका अवसरमा मानवीय आधारमा माफी दिनुभएको त्यहाँको स्थायी अदालतले जनाएको छ. हिजो राजधानी डाकार बाहिर विमानस्थलमा आइपुगेका प्रशंसकहरूलाई सेनेगलका राष्ट्रपति बासिरो डियो माए फेले स्वागत गर्नुभएको थियो. मोरक्कोको राजधानी रबाटमा गएको जनवरी 28 तारीकमा भएको फाइनलमा अफ्रिकी फुटबल महासंघ काफले सेनेगलबाट अफ्रिकी कप अफ नेशन्सको उपाधि खोसेर मोरक्कोलाई विजेता घोषणा गरेको थियो. चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक. गणतन्त्र दिवस समारोहमा सम्बोधन गर्न राष्ट्रपति पौडेललाई सरकारको अनुरोध. प्रधानमन्त्रीले सम्बोधन गर्दै आएको परम्परा तोडिने. 338 पालिकामा भू उपयोग वर्गीकरण सम्पन्न. 47 प्रक्रिया नै शुरू गरेनन्. 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यमा कानूनी अडचनहरू मुख्य बाधक. अवरोधक प्रावधानलाई 10 वर्षका लागि थाती राख्ने सनसेट लको माग. अमेरिका इरान शान्ति सम्झौताको आशामा तेलको मूल्यमा गिरावट. जापानको शेयर बजार पहिलो पटक 65,000 बिन्दुभन्दा माथि उक्लियो. र मोरक्कोका राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशंसकहरू घर फर्किए.
5: हजुरको रेडियो 102.1 मेगा.
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता. सूर्य ज्योति सही प्लान.
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि.
8: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो. पेन्टागन कलेज तिनकुने काठमाडौँ.
9: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ.
10: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्.
9: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं. तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ. जिल्ला आर्थिक गणना कार्यालय रामेछाप.
10: थप जानकारीको लागि टोल फ्री नम्बर 1178.
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता. सूर्य ज्योति सही प्लान.
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि.
11: ए बुहारी, साह्रै मासु खान मन लागेको छ. भोलिका लागि तरकारी पनि सकिएको छ. फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे. जाऊ त लिएर आऊ.
12: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि.
11: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदै छ नि, तुरन्तै त्यो
7: लागि.
11: ए बुहारी, साह्रै मासु खान मन लागेको छ. भोलिका लागि तरकारी पनि सकिएको छ.

0: फल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03, रामेछाप मिट सप एन्ड कोली स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
2: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0485403305। मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
3: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
1: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एण्ड रिसोर्ट छँदैछ नि।
3: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844206590047590453।
3: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
4: के गर्नु, सबै गाउँका ठिकाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854045775, 9841690669, 9864147188।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
7: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
8: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892, र 0485403585, श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
3: कहाँबाट हुनु नि, हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भने साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853065, बिरगन्ज फर्निसिङ एण्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटरबोट, रामेछाप।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: मंगल सूत्र झुमका र पाउजू कहाँ बनाएर ल्याउनु भो ए भाउजू, कति राम्रो स्वाको।

0: पर यहाँ आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069080 9924443042। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043 9863023422।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
6: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
5: महिलाको शरीरबारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
6: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
5: थप
1: जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
0: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543098 0848543098।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
0: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255 0845041106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्, सीमित समयको अफर नछुटाउनुहोस्।

0: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईको मन जित्छ बारम्बार,
1: दैनिक रु 197 मा, रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि.
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो.
4: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो.
3: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ.
4: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र.
3: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म.
4: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ.
3: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं.
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361494.
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ.

नमस्कार अपराह्न 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगै रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सुरुराज सिंह। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.npका साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नेपाली कम्युनिष्ट पार्टीले रामेछाप जिल्ला समितिको जिम्मेवारी हेरफेर गरेको छ। हेरफेर पछिको जिल्ला समितिमा पनि पुनः श्याम कुमार श्रेष्ठ कुशाललाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ। श्रेष्ठ पूर्व गृह राज्यमन्त्री तथा संविधान सभा सदस्य हुनुहुन्छ। एकीकृत समाजवादी संघको पार्टी एकतापछि भएको पार्टी एकीकरण पश्चात विभिन्न जिल्लामा नेतृत्वहरूको परिवर्तन गर्ने क्रममा श्रेष्ठलाई इन्चार्ज र रामबहादुर बोहरालाई जिल्ला संयोजकको जिम्मेवारी तोकिएको। यसअघि जिल्ला संयोजकको जिम्मेवारीमा कमान सिंह मोक्तान रहनुभएको थियो। मोक्तानलाई सहसंयोजकको जिम्मेवारी दिएको जनाएको छ। पार्टीले बागमती प्रदेशका सबै जिल्लामा नेतृत्वहरू फेरबदल गरेको छ। रामेछाप पुमाकुण्ड गाउँपालिका वडा नम्बर 2 मा शनिबार दिउँसो आएको हावाहुरी सहितको चक्रीय भूमारीका कारण स्थानीय बासिन्दाको घर तथा कृषि संरचनामा क्षति पुगेको छ। मिति 2083 साल जेठ 10 गते दिउँसो करिब 4:30 बजे आएको चक्रीय भूमारीले स्थानीयहरूको घर भान्साघर र टोयलेटका छाना उडाउनुका साथै टनेल समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी बाम्तीबाट प्रहरी सहायक निरीक्षक मुक्तिनाथ खरेलको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी टोलीले जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोगमा उद्धार तथा क्षतिको विवरण संकलन गर्ने कार्य गरिरहेको प्रहरीले जनाएको छ। क्षतिको विस्तृत विवरण संकलन काम भइरहेको प्रहरीले जनाएको छ। दोलखाको जिरी नगरपालिकाले सञ्चालन गरेको उपप्रमुखसँग सुत्केरी पोषण कार्यक्रम अन्तर्गत दोस्रो चरणमा 45 जना सुत्केरी महिलाहरू लाभान्वित भएका छन्। उपप्रमुख कृष्णमाया बुढाथकी खड्का सहितको टोलीले नगरपालिकाका 9 वटा वडामा पुगेर सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यलाई ध्यानमा राख्दै घर घरमै पोषण आहार वितरण गरेको हो। उपप्रमुख खड्काका अनुसार वडागत रूपमा सबैभन्दा बढी वडा नम्बर 7 खावामा 9 जना र सबैभन्दा कम वडा नम्बर 3 मालीमा 2 जना सुत्केरी महिला लाभान्वित भएका छन्। त्यस्तै वडा नम्बर 4 मा 7 जना, वडा नम्बर 9 मा 6 जना, वडा नम्बर 5 र 6 मा 5 5 जना, वडा नम्बर 2 र 8 मा 4 4 जना तथा वडा नम्बर 1 मा 3 जना गरी कुल 45 जना सुत्केरीलाई यो सहयोग प्रदान गरिएको छ। सुनकोशी नदीमा डुबेर 2 बालकको मृत्यु भएको छ। जिल्लाको सुनकोशी गाउँपालिका 4 घर भए। हाल सुनकोशी 3 भोरटार बस्ने 9 वर्षीय सफल फुलामी मगर र सुनकोशी गाउँपालिका 5 बन्दीपुर घर भए। हाल भोरटार बस्ने 10 वर्षीय युकेश विकाको नदीमा डुबेर मृत्यु भएको हो। मगरलाई नुहाएको ठाउँबाट करिब 150 मिटर पूर्वमा सुनकोशी नदीको किनारामा मृत फेला पारिएको र विकाको नदीमा डुबेर मृत्यु भएको अवस्थामा उद्धार गरिएको सिन्धुली प्रहरीले जनाएको छ। उनीहरूलाई हिजो दिउँसो करिब 3 बजे सिन्धुलीको सुनकोशी गाउँपालिका 5 स्थित सुनकोशी नदीमा नुहाउने क्रममा नदीले बगाएको जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्र बहादुर सिंहले जानकारी दिनुभएको छ। झापाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक आयसबाट काक्रोभित्र लुकाएर ल्याइएको लागू औषधसहित एक युवक पक्राउ परेका छन्। प्रहरीले विशेष सूचनाका आधारमा गरेको चेक जाँचका क्रममा शुक्रबार दिउँसो 1:45 बजे समयमा 100 ग्राम भन्दा बढी खैरो हिरोइन बरामद गरेको जनाएको छ। इलाका प्रहरी कार्यालय विमान र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दीवासका संयुक्त टोलीले सिन्धुलीको कमलमाई नगरपालिका 9 विमान स्थित बिपी राजमार्गमा सवारी साधन जाँच गर्ने क्रममा उक्त लागू औषध फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका 2 निवासी 26 वर्षीय विक्रम श्रेष्ठ भएका छन्। ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका 8 टार केराबारी स्थित जाल्पा माध्यमिक विद्यालयका 144 जना विद्यार्थीलाई निशुल्क विद्यालय झोला वितरण गरिएको छ। ओखलढुङ्गा विपद व्यवस्थापन समाजले कक्षा 1 देखि 10 सम्मका विद्यार्थीलाई झोला वितरण गरेको। समाजले 1 लाख रूपियाँ भन्दा बढी लागतमा शैक्षिक सामग्री सहयोग गरेको छ। विद्यालयका प्रधानाध्यापक कैलाश पौडेलले आर्थिक रूपमा कमजोर तथा ग्रामीण क्षेत्रका विद्यार्थीलाई विद्यालयप्रति आकर्षित गर्ने, नियमित अध्ययनमा प्रेरित गर्ने र शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले झोला वितरण गरिएको
ओखलढुङ्गा आएको सिद्धेश्वरण नगरपालिका 12 ज्येष्ठ नागरिकहरूलाई पोषण तथा सरसफाई सामग्री वितरण गरिएको छ। ज्येष्ठ नागरिक दिवस सेवा तथा आन्दोलन केन्द्रको आयोजना तथा कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा 80 बढी ज्येष्ठ नागरिकलाई पोषणका नाममा हर्लिक्स वितरण गरिएको हो। कार्यक्रममा ज्येष्ठ नागरिकको अधिकार, मानसिक स्वास्थ्य तथा योग अभ्यास सम्बन्धी अभिमुखीकरण समेत गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सम्मेलन समिति प्रमुख टेकराज भट्टराईले ज्येष्ठ नागरिक समाजका जिउँदा इतिहास र अनुभवका स्रोत भएकाले उनीहरूको स्वास्थ्य र हेरचाहका लागि सरकारले व्यवहारिक नीति ल्याउनु पर्ने बताउनुभयो। ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले विद्यालय दिवा खाद्य कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्दै विद्यार्थीलाई पोषणयुक्त तथा ताजा खाद्य उपलब्ध गराउने अभियान अघि बढ़ाएको छ। नेपाल सरकारद्वारा संचालित स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाद्य कार्यक्रमलाई प्रभावकारी र दिगो बनाउने उद्देश्यले गाउँपालिकाले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको। कार्यक्रममा पालिकाभित्रका संस्थागत तथा सामुदायिक गरी 37 विद्यालयका प्रतिनिधि, प्रधानाध्यापक तथा सरकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष उत्तम राईले विद्यालय दिवा खाजालाई केवल खाना वितरणको कार्यक्रमका रूपमा नहेरी स्थानीय उत्पादन प्रवर्धन गर्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो। जापानले चिमा ल्याएको बीपी लोकमार्गको क्षतिग्रस्त पिप्लेदेखि बर्खे खोला खण्डको पुनर्निर्माण आजबाट शुरू भएको छ। नेपालका लागि जापानका राजदूत माए दातोरू र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिद्धले संयुक्त रूपमा परियोजना पुनर्निर्माणको शिलान्यास गरेका हुन्। 2081 सालको बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बीपी लोकमार्गको पिप्लेदेखि बर्खे खोलासम्मको 3.2 किलोमिटर सड़क खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण शुरू भएको सड़क डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभएको छ। सो खण्डको निर्माण ठेक्का जापानको सिमिजो कर्पोरेशनले पाएको छ। जापानले 2.80 अर्ब एन अनुदान दिने गरी 13 कार्तिकमा द्विपक्षीय सम्झौता भएको थियो। उक्त खण्डमा जापानले यसअघिदेखि नै पूर्व तयारीको काम गरिरहेको छ। अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यति जलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्री राजनाथ पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
3: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
1: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
3: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
3: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
1: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: हजुरको रेडियो 102.1 MHz।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।

0: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाऊ।
6: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447514।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

घास वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जंगल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को 4 बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 मा भर्ना खुल्यो।
5: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
4: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
5: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
4: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
5: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
4: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
6: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
3: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
4: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
3: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
5: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
7: भैयानी, दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ?
8: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
7: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो, बस न यतै। के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
9: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवै जनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
4: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98540403005, 048-543-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली, रामेछाप।
10: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप।
11: मंगल सूत्र झुमका र पाउजु कहाँ बनाएर ल्याउनु हो?

0: गहना आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069080 9924443042। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ। तर देशमा छ छैन, नगरपालिकाले के गर्ने, चिजले के गर्ने,
2: गाडी भाडा कताको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ हो, 5 रुपियाँ हतदाम बस्यो त्यति बस्ने
1: त्यसको भाउ छ। त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति धेरै खेले।
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
5: गत वर्षको देखा तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो, एउटा कालो गोदारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
1: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु, 2 मिटर चामलतिर ल्याएर वजन गर्ने, मेरो काम त्यो थियो। किसानमुखी बजेट ल्याउनु पर्थ्यो यो देशमा, किसान उभर नलाग्नु भने देशमा लाग्दैन।
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष म तर्फ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल।
7: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सार्पदा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz शंखुवा सभा, रेडियो लालीगुराँस 105.2 MHz धनकुटा, रेडियो खबरपालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो मेलम 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्टेश्वर 90.9 MHz बिदुर नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 MHz कावसती नवलपुर, रेडियो कावसती 102.6 MHz कावसती नवलपुर, दाउन्नी एफएम 103.4 MHz बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची, भेरी एफएम 105.4 MHz नेपालगंज बाँके, रेडियो डोटी 98.5 MHz डोटी, रेडियो रामारसन 92 MHz अछाम, रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला, रेडियो प्रभु 102.6 MHz कञ्चनपुर, रेडियो बुङ्गल 98.3 MHz बझाङ, सौगात एफएम 103.6 MHz बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHz बाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: आज हामीले बजारमा सधैँभरि चर्चामा रहने विषय रासायनिक कृषि र पारम्परिक कृषिका कुराहरू चाहिँ त्यो भर्सेजको रूपमा चाहिँ पटक पटक पटक पटक बहस पनि हुने गरेको छ। विभिन्न ठाउँहरूमा चाहिँ दुईटा क्षेत्रका व्यक्तिहरूसँग हामी सँगै बस्दा पनि त्यो दुईटै एङ्गलबाट हरेक कुराहरू चाहिँ हुन्की जस्ता लाग्छन् र पारम्परिक र रासायनिकको कुराहरू गर्दै गर्दा चाहिँ बढ्दो जनसङ्ख्या र भूमिको चाहिँ घट्दो अवस्थाले गर्दा चाहिँ हामीले उत्पादकता बढाउनको लागि पनि रासायनिक पद्धति चाहिँ अबको अपरिहार्यता हो, आवश्यकता पनि हो र बाध्यता पनि हो भन्नेहरू पनि धेरै हुनुहुन्छ। त्यसैगरी हामीले अहिले चाहिँ हामीले उत्पादन गरेका चिजहरू चाहिँ हाम्रो स्वास्थ्यको लागि, हाम्रो वातावरणको लागि, हाम्रा जीव जन्तुहरूको लागि चाहिँ सही छन् कि छैनन् त्यसमा चाहिँ हामी ख्याल गर्नुपर्छ। हामीले उत्पादन गरेका चिज चाहिँ स्वास्थ्यवर्धक हुनुपर्छ, त्यसरी हामीले जैविक खेती पद्धतिलाई अवलम्बन गर्नुपर्छ भन्ने खालका विज्ञ व्यक्तित्वहरू पनि हामी कहाँ प्रशस्तै हुनुहुन्छ। आज हामीले जैविक खेतीका प्रबन्धन कसरी गर्न सकिन्छ र जैविक खेती पद्धतिबाट पनि हामीले भने जस्तो उत्पादन कसरी लिन सकिन्छ भन्ने खालको महत्वपूर्ण विषयलाई आजको श्रृङ्खलामा उठाउने प्रयास गरेका छौँ। हुन त हामीले रासायनिकको विरोधी होइनौं, यद्यपि अहिलेको अवस्थामा चाहिँ रासायनिक चिजहरूले हाम्रा हरेक चिजहरूलाई वर्चस्व कायम गर्दै गर्दा चाहिँ हाम्रा धेरै चिजहरू बिग्रेका छन् त्यसलाई चाहिँ सपार्नको लागि चाहिँ अब हामीले जैविक खेती पद्धतिलाई चाहिँ पक्कै पनि जोड़ दिनुपर्छ र यसमा पनि सही विकल्पहरू खोज्न सक्नु पर्यो भन्ने खालको महत्वपूर्ण विषयलाई आजको श्रृङ्खलामा जोड्ने प्रयास गरेका छौं। आज हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दखल प्राप्त व्यक्तित्व महेश्वर घिमिरे, जसले चाहिँ अन्तर्राष्ट्रिय स्तरमा समेत अनुभव प्राप्त गर्दै यही नै अभियानलाई अर्ग्यानिक अभियान अथवा जैविक पद्धति जैविक खेती प्रबन्धनका अभियानहरूमा समेत सरिक हुनुभएका व्यक्तित्व समेत हुनुहुन्छ, प्राङ्गारिक खेती विज्ञ पनि हुनुहुन्छ। त्यसै गरी नेपसफ्ट भन्ने एउटा संस्था रहेको छ जसले चाहिँ प्रमाणीकरण गर्ने अर्ग्यानिक प्रमाणीकरण गर्ने र अर्ग्यानिक क्षेत्रमा प्राङ्गारिक क्षेत्रमा खेती गर्न चाहनेको लागि प्राविधिक सेवा सुविधा पनि दिने र अवेरनेस गराउने काममा पनि लाग्दै गरेको यो संस्था हो र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दखल प्राप्त व्यक्तित्व महेश्वर घिमिरे अन्य विभिन्न संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ। उहाँ कताबाट आबद्ध हुनुहुन्छ, के गर्दै हुनुहुन्छ भन्ने खालको विषय हामी उहाँ मार्फत पनि धेरै कुराहरू पक्कै पनि बुझ्नेछौँ। हामीले अगाडि पनि भनिसकेका छौँ आजका हाम्रा अतिथि अर्थात महेश्वर घिमिरे नेपसफ्टका समेत अध्यक्ष हुनुहुन्छ र वरिष्ठ प्राङ्गारिक तथा जैविक खेती विज्ञ पनि हुनुहुन्छ। हामी उहाँलाई स्वागत गर्छौँ। नमस्कार,
1: हजुर नमस्कार।
0: आराम हुनुहुन्छ?
1: हजुर ठिक छ।
0: अहिले के केमा व्यस्त हुनुहुन्छ यो बीचमा चाहिँ?
1: अहिले अब खासै त्यति विधि व्यस्त चाहिँ त छैन, अलिकति अब स्वयंसेवकको रूपमा यो अन्तर्राष्ट्रिय प्राङ्गारिक निरीक्षकहरूको पनि संस्थाभित्र एथिक कमिटी भन्ने छ, इथिक भन्छौँ नि हामी नैतिकता भन्छौँ नि, नैतिकतासँग सम्बन्धित एउटा समिति छ, त्यो समितिको सदस्य भएर काम गरिरहेको छु म, अनि सँगसँगै अब नेपसकमा पनि आबद्ध छु, अनि गैर सरकारी संस्था जुन यो सेकार नेपाल भयो अनि अरू सङ्घ संस्थाहरू पनि आबद्धता छ। अब अहिले चाहिँ प्रायः यसो चाहिँ अध्ययन गरेर बस्छु अनि कहिले केही जरुरी पर्दा बोलायो भनेदेखि निरीक्षणको लागि चाहिँ बाहिर कतै जान्छु, नेपाल पनि गर्छु, त्यस्तैमा व्यस्त छु।
0: यहाँसँग धेरै विषय छन्, थोरै मात्रै किसानले भए पनि यहाँका कुरालाई अवलम्बन गर्छन्, यद्यपि हामीले धेरै संख्या धेरै भन्दा पनि थोरैले मात्रै भए पनि यहाँका कुरालाई सुनेर अवलम्बन गर्न चाहे भने चाहिँ यो ठूलो महत्वपूर्ण विषय हामीलाई अथवा हाम्रो चाहिँ महत्वपूर्ण उपलब्धि हो भनेर पनि यहाँसम्म बोलाएका छौँ। आउनु भएको छ, हामी आभारी पनि छौँ। बीचमा युएसए पनि जानु भएको छ, यो बीचमा यही कामकै सिलसिलामा हुनुहुन्थ्यो कि के अपडेट यही नयाँ कामको लागि?
1: युएसए गएको चाहिँ खास नेपाल त मेरो पारिवारिक उसमा हो, तैपनि पारिवारिक भए पनि युएसएमा पनि म चाहिँ यो युनाइटेड स्टेट्स डिपार्टमेन्ट अफ एग्रिकल्चरको चाहिँ नेसनल अर्ग्यानिक प्रोग्राम भन्ने छ, त्यो प्रोग्रामको चाहिँ स्ट्रेन्थनिङ अर्ग्यानिक इन्फोर्समेन्ट भन्ने प्रोग्राममा पनि सहभागी भए, अनि त्यो चाहिँ खास अब के भने मेरो क्षमता विकासको लागि पनि यो त्यहाँको अमेरिकी सरकार
0: बोलाएका छौँ। आउनु भएको छ, हामी आभारी पनि छौँ। बीचमा युएसए पनि जानु भएको थियो, यो बीचमा यही कामकै सिलसिलामा हुनुहुन्थ्यो कि के अपडेट यही नयाँ कामको लागि?
1: युएसए गएको चाहिँ खास नेपाल त मेरो पारिवारिक उसमा हो, तैपनि पारिवारिक भए पनि

0: नियम मध्ये परिमार्जन गरेको छ, प्राङ्गारिक नियमावली प्राङ्गारिक निर्देशिका कसरी परिमार्जन गरेको छ, कहाँ कहाँ के परिवर्तन भएको छ, त्यो परिवर्तनले हामीलाई के असर गर्छ, हामी जस्तै अरू विकासशील देशलाई के असर पर्छ, विकासोन्मुख देशलाई के असर गर्छ, औद्योगिक देशहरूलाई के असर गर्छ, त्यो विषयमा चाहिँ अब विचार विमर्श गर्ने आफ्नो पनि अन्तर सम्वाद गर्ने कार्यक्रममा सहभागी भए। अन्यथा त्यो चाहिँ मेरो निजी
1: पारिवारिक पनि थियो। यहाँहरूको संस्था छ नि जुन अस्ट्रेलियामा केन्द्रित भएको संस्था, जसले चाहिँ विभिन्न देशहरूमा चाहिँ यस्तै खालको प्राङ्गारिक अभियानहरूमा सरिक हुन्छ, कन्ट्री डाइरेक्टर हुन्छ, यहाँ चाहिँ निरीक्षक हुन्छ।
0: म चाहिँ यो नेपालको चाहिँ सम्पर्क व्यक्ति भन्छन्, तर म सम्पर्क व्यक्ति त होइन, त्यो इन्डिपेन्डेन्ट निरीक्षक हो म। उनीहरूलाई चाहिँ जरुरी पर्यो भनेदेखि कहिले मलेसिया, कहिले श्रीलङ्का, कहिले नेपालमै, कहिले इन्डोनेसिया, कहिले सिङ्गापुर, कहिले पपुवा न्युगिनी, जहाँ जहाँ जरुरी पर्छ त्यो त्यो ठाउँमा बोलाउँछन्, गरिदिनु पर्यो, निरीक्षण गरिदिनु पर्यो भन्छन्। मेरो काम चाहिँ प्राङ्गारिक निरीक्षण गर्ने, अनि त्यो प्राङ्गारिक निरीक्षण गर्ने काम सकेपछि त्यो प्राङ्गारिक निरीक्षणको चाहिँ नतिजा चाहिँ अनुसार चाहिँ प्रमाणीकरण गर्न हुन्छ हुँदैन भनेर सिफारिस गरिदिने काम हो मेरो, त्यो चाहिँ काम गरिदिन्छु।
1: जस्तो डाक्टर यहाँको कुराकानी सुन्दै गर्दा चाहिँ हामीले पनि पटक पटक जैविक खेती अर्ग्यानिकका कुराहरू गर्दै गर्दा चाहिँ अलिकति हामीलाई नि ब्याङ्गी हाने जस्तो गर्छन् कि, अब यो कुरा पनि सम्भव छ र भनेर बजारमा कुराहरू गर्ने अथवा यो कुरा उठाइराख्दा चाहिँ अलिकति व्यङ्ग्य तरिकाले हेर्छन् कि हामीले, यद्यपि हामीले जस्तै जे भने पनि यहाँहरू जस्ता व्यक्तिहरूका कुराहरूलाई हामीले प्रचार प्रसार गर्न आवश्यक छ, सुन्नु आवश्यक छ, किसानमा चाहिँ पुर्याउनु आवश्यक छ, विकल्पहरू खोजिदिन आवश्यक छ भनेर पनि हामीले कुनै पनि कन्जुसै नगरिकन पटक पटक भनि पनि राखेका छौँ। जस्तो अन्तर्राष्ट्रिय स्तरमा यति धेरै देशहरूमा यहाँ निरीक्षण गर्दै गर्दा चाहिँ नेपालमा नै रेस्पोन्स कम भएको छ कि जस्तो लाग्छ कि, यो अलिकति जैविक प्राङ्गारिकका कुराहरू चाहिँ बजारमा ग्ल्यामर जस्तो चाहिँ देखिने तर असम्भव असम्भव असम्भव भन्ने कुरा चाहिँ रटाइएको देखिन्छ कि, यसलाई चाहिँ कसरी लिनुहुन्छ यहाँले?
0: अब यो दुईटा बाटो छ, कस्तो छ भने
1: स्वीकार्नुहुन्छ यहाँले यो कुरा त?
0: हजुर, मैले चाहिँ मैले यहाँको कुरा बुझेँ, कस्तो छ भने हामी अलिकति राजनीतिक रूपमा मात्रै होइन आर्थिक अनि यो पर्यावरणीय वातावरणीय विषयहरू चाहिँ सम्बोधन गर्ने सवालमा पनि हामी संक्रमणमा छौँ। यो मानेमा हामी चाहिँ पहिलेका कुराहरू चाहिँ छोड्न पनि सक्दैनौँ, नयाँ कुरा चाहिँ सहज रूपमा लिन पनि सक्दैनौँ। त्यस कारणले चाहिँ यो संक्रमणको कारणले चाहिँ हामीलाई अलिकति असहज भएको हो। अब अन्यथा प्राङ्गारिक उपजको अथवा जैविक उपजको बजार चाहिँ नबढेको होइन, बढेको छ। तर यहाँनिर के रहेछ कुरो भनेदेखि, अलिकति हाम्रा विभिन्न खालका परिवर्तनले सकारात्मक कुरा पनि ल्याएका छन्, नकारात्मक कुरा पनि ल्याएका छन्। अब सकारात्मक कुरालाई चाहिँ त्यसलाई सहर्षहरू स्वीकार गर्यौँ, राम्रो छ। नकारात्मक कुरा चाहिँ कस्तो भनेदेखि, जुन अहिले यहाँले भन्नुभयो नि, एक किसिमको ग्ल्यामरको रूपमा अथवा चाहिँ एकदम आकर्षक चाहिँ शब्दावलीको रूपमा मान्छेहरूले प्रयोग गर्ने गरेका छन् सबै ठाउँमा। चाहिँ जस्तो अर्ग्यानिकै विषयमा पनि अर्ग्यानिक भन्छन् तर वास्तविक अर्ग्यानिक हो होइन भन्ने विषयमा सम्बन्धित निकायले पनि त्यति भन्न सक चासो गर्न सकेका छैन, अनि गैर सरकारी क्षेत्रले त गर्न सक्ने कुरो पनि भएन किनकि उसँग त्यो अख्तियारी छैन। सम्बन्धित निकाय नेपाल सरकारको सम्बन्धित निकायलाई पनि गाह्रो छ, किनभनेदेखि जब तक कानून बनेको हुँदैन नि, कानून नबन्दासम्म मैले केही चिजलाई चाहिँ अर्ग्यानिक भन्ने चाहिँ नाम दिएर बिक्री गरेँ भने त्यसलाई चाहिँ कानुनी चाहिँ रूपमा चाहिँ कारवाहीको प्रक्रियामा ल्याउनको लागि कानूनको अभावमा चाहिँ त्यो अगाडि बढ्न सक्दैन। तर मेरो भनाइ यो होइन कि कानून अहिले तुरुन्तै बनिहाल्नुपर्छ भन्ने मेरो भनाइ होइन, कानून बन्दाखेरिमा त्यसको चाहिँ असर चाहिँ नकारात्मक पनि हुन सक्छ, बन्दै गरेको विकास चाहिँ झन् पछाडि सर्न नि सक्छ। यो जुन प्रगति भइरहेको छ नि, जुन प्रति परिवर्तन भइरहेछ, जुन चेतना भइरहेछ, त्यो चेतनालाई जुन धक्का पुग्न सक्छ। त्यस कारणले म चाहिँ के भन्छु भने, मेरो आफ्नो जुन व्यक्तिगत अनुभवमा साँच्चै नै प्राङ्गारिकलाई चाहिँ प्रवर्धन गर्ने, एकदम इमान्दार तरिकाले प्रवर्धन गर्ने सरकारी गैर सरकारी निजी क्षेत्र, त्यसमा साँच्चै नै हाम्रो देशलाई चाहिँ सुन्दर थियो, हाम्रो देश अनि सुन्दर छ, सुन्दरता कायम गर्ने प्राकृतिक सुन्दरता, यो देशको सुन्दरता कायम गर्ने हो भने सबभन्दा महत्वपूर्ण कुरो प्राङ्गारिक जैविक अर्थात् केमिकलै भए पनि जे भए पनि हाम्रो माटो स्वस्थ नभएसम्म कुनै चिज पनि स्वस्थ हुँदैन। माटो स्वस्थ हुनको लागि के गर्न सकिन्छ भन्ने कुरा सरकारले चाहिँ अथवा गैर सरकारी क्षेत्रले निजी क्षेत्रले सोच्यो भने प्राङ्गारिक अभियान

0: सफल हुन्छ। अब रह्यो अहिले त यहाँले भन्नुभएको थियो उत्पादकत्वको कुरा, उत्पादन हुँदैन यो चाहिँ मेन स्ट्रिम होइन भन्ने कुरोमा म चाहिँ एउटा प्रति प्रश्न के गर्न मन लाग्छ भने सरकार अथवा गैर सरकारी क्षेत्र अथवा निजी क्षेत्रले प्रति एकाई जमिनमा मानौ न एक हेक्टर जमिनमा रासायनिक तरिकाबाट जुनै खेती पद्धति गर्न अथवा प्रवर्धन गर्न त्यो रासायनिक प्रवर्धन गर्न मानवीय स्रोत सामग्रीको स्रोत अन्य स्रोत कति लगाएको छ त्यसैको तुलनामा प्राङ्गारिकको लागि स्रोत परिचालन हुन्छ भने प्राङ्गारिकले पनि केमिकलले जत्तिकै उत्पादन दिन सक्छ।
1: यहाँले ग्यारेन्टी लिनुहुन्छ यो?
0: म ग्यारेन्टी किन भनेदेखि यही भन्नुहोस् न म भन्छु एकजना कृषि विज्ञले उसको लागि सरकारले कति खर्च गर्छ उसको मुखबाट प्राङ्गारिक कुरो टोटल यो दिनभरि भनेको जुन प्रचार प्रसार गरेका कुराहरूमा रासायनिक मलको कति प्रचार हुन्छ रासायनिक बिजको कति प्रचार हुन्छ प्राङ्गारिक मलको कति प्रचार हुन्छ माटोको स्वास्थ्यको कति प्रचार हुन्छ जैविक जुन तरिकाले जुन खेती प्रवर्धनको लागि कति प्रचार हुन्छ त्यो एउटा पाटो हो। अनि अर्को पाटो मानव यो हामी जुन यो कोठा जुन जुन छ यो हाम्रो कोठा यो कोठाभरि यो कोठाभरिको जुन जैविक विविधता संरक्षण गर्ने दायित्व सरकारको हो कि होइन कोठा भने यो चाहिँ पब्लिक एरिया हो सार्वजनिक एरिया हो यो जंगल हो मानव यो जंगलको जंगल अथवा जुन खेती योग्य जमिन वरिपरिको प्राकृतिक सुन्दरता जैविक विविधता संरक्षण गर्ने दायित्व के अरे सरकारको हो कि होइन सरकारको हो नि राज्यको हो नि त्यो त जमिन त जमिन त राज्यको हो नि यदि त्यो राज्यमा किसानले प्रकृति मैत्री प्रकृति प्रेमी खेती गरिदिन्छ भने त्यो किसानलाई राज्यले रासायनिक खेती गर्ने किसान सर ट्रिट गर्न मिल्छ आफूले गर्नुपर्ने काम किसानले गरिदिएको छ भने त्यो किसानलाई राज्यले चाहिँ अनुदान दियो भने किसानलाई चाहिँ जुन प्रोत्साहन हुँदैन
1: भनेपछि जस्तो यहाँले भन्दै गर्दा अब जैविक खेती यसरी प्रबन्धन गर्नेहरूलाई छुट्टै खालको वर्गीकरण गरेर चाहिँ उनीहरूलाई थप सुविधा दिन सक्नु पर्यो राज्यले चाहिँ
0: दिन पर्छ किनभनेदेखि म एउटा इक्जाम्पल यहाँलाई दिन्छु 1990 दशकमा दक्षिण कोरियाको राजधानी सियोलमा खानेपानीको खानेपानीमा चाहिँ प्रदूषण भयो प्रदूषण पनि केमिकल प्रदूषण भयो जैविक प्रदूषण भयो के प्रदूषण भयो भएपछि सियोल महानगरपालिकाले के विचार गर्यो भने सियोल महानगरपालिकामा आउने पानीका स्रोतहरू जलाधार क्षेत्रमा भएको सार्वजनिक जमिन त आफ्नो ठाउँ भइहाल्यो जंगल त आफ्नो ठाउँ भइहाल्यो त्यो जलाधार क्षेत्रमा भएका किसानहरूले रासायनिक खेती नगरून् प्राङ्गारिक खेती गरून् प्राङ्गारिक खेती गरिदिने सियोलका दिने आम जनसमुदायलाई स्वच्छ सफा अनि प्रदूषण रहित पानी उपलब्ध हुन सकोस् भनेर एक हेक्टर जग्गाको लागि $500 चाहिँ अनुदान उपलब्ध गराए। अब अहिले चाहिँ त्यो सियोलको दिने जलाधार क्षेत्रमा लगभग पूरै जलाधार जैविक खेतीको दिनेबाट ढाकिएको छ भनेपछि राज्यले आफ्ना जुन जनताको आफ्ना जुन देशवासीको स्वास्थ्य संरक्षण गर्नको लागि लगानी गर्नुपर्छ लगानी गर्यो भने त्यो सम्भव पनि छ। अनि यो कस्तो छ भने लगानी सँगैभरि गर्नु पर्दैन फेरि कस्तो छ भने 3 वर्ष जति पहिलो वर्ष केही अलि धेरै दोस्रो वर्ष अलिक कम तेस्रो वर्ष अलिक कम चौथो वर्षबाट 0 त्यो खालको चाहिँ क्रोनोलोजिकल प्लानमा सरकारले किसानलाई चाहिँ सहयोग गर्यो भने प्राङ्गारिक खेती प्रवर्धन पनि हुन्छ अनि उत्पादन पनि पहिलो वर्ष साँच्चै नै हो पहिलो वर्ष उत्पादनमा अलिकति गिरावट आउँछ किनकि तपाईँले रासायनिक तरिकाले दिनुभएको छ खाद्य तत्त्व अनि सिधै प्राङ्गारिक माटो बिग्रिसकेको छ माटो बन्नको लागि त समय लाग्छ नि जस्तो हाम्रो शरीरलाई 6 वटा चाहिँ तत्त्व खानेकुरा चाहिँ चाहिन्छ पानी कार्बोहाइड्रेट प्रोटिन फ्याट मिनरल अनि भिटामिन चाहिन्छ भने त्यसरी नै चाहिँ बिरुवालाई पनि 16-17 किसिमका तत्त्वहरू चाहिन्छ त्यो 16-17 तत्त्व चाहिँ दिनुपर्ने ठाउँमा हामी युरिया अनि दिने के अरे फस्फोरस नाममा डिएपी अनि म्युरेट अफ पोटास मात्रै दिएर चाहिँ झुक्कसा मान्छौँ दिएको छ सबै भनेर बाँकी रहेको 13 खै कहाँबाट उपलब्ध हुन्छ जब उपलब्ध हुँदैन भने त्यो बिरुवा चाहिँ कमजोर हुन्छ रोगी हुन्छ रोगतिर लाग्छ त्यस कारणले हामीले सन्तुलित खानेकुरा दिनको लागि प्राङ्गारिक माध्यम नै एउटा चाहिँ विकल्प हो,
1: विकल्प पनि हो, दिगो पनि हो भनेर भन्छ। जस्तो अहिले हामीले यो हामी चालु आर्थिक वर्ष कुराकानी गर्दै गर्दा हाम्रो कृषि मन्त्रालयको बजेट हेर्ने भने आधा भन्दा बढी चाहिँ रासायनिक मल अनुदानमा मात्रै देखिन्छ कि रैथानेमा गर्व गरौँ प्रबन्धन गरौँ भन्ने खालको कुराहरू बजेटमा आए पनि खासै त्यसले उपलब्धि देखिँदैन कि यस्ता विषयलाई चाहिँ यहाँले कसरी लिनुहुन्छ यहाँ जस्ता विज्ञले?
0: अब यस्तो छ, अब कस्तो छ भने यो हाम्रो आवाज हाम्रो आवाज सरकारको सम्बन्धित निकायले कति सुन्छ त्यसमा निर्भर रहन्छ एउटा कुरो। अर्को कुरो सुन्न पर्छ भने जरुरी छैन, होइन बाहिर को कराइरहन्छन् त्यो छुट्टै कुरा, तर तपाईँ एकछिनको लागि मानौ तपाईँ नै नेपाल सरकारको जुन वरिष्ठ विज्ञ हुनुहुन्छ, यो देशको प्राकृतिक वातावरण, यो देशको जैविक वातावरण, यो देशका आम जनसमुदायको स्वास्थ्यको लागि तपाईँको जिम्मेवारी के, तपाईँको दायित्व के? यदि आफ्नो दायित्व बुझिँदैन भने कसैको केही लाग्दैन।
1: तर भन्न चाहिँ होइन
0: होइन भन्न त हामी भन्छौँ यसो गर्नुपर्छ भन्छौँ, तर दायित्व के हो भन्ने कुरामा हेर्नुपर्छ। अर्को एउटा कुरा के छ भने यो अलिकति किन तिक्ततापूर्ण कुरो हुनसक्छ, म नेपाल सरकारको अधिकृत पनि हुन सक्छु अनि मेरा परिवारको कृषिसँग सम्बन्धित दिने सामग्री के विषादी मल झारनाशक ढुसीनाशक यस्तो खालको बिजनेस गर्ने चाहिँ एन्टिटी हुनसक्छ, कम्पनी हुनसक्छ, अनि मैले त्यो मेरो परिवारका सदस्यको व्यवसायलाई चाहिँ घाटा पुग्ने खालको चाहिँ के अरे वकालत गर्न सक्छु र गर्दिन नि, तर मैले राज्यको जुन त्यो पगरी लगाइसकेपछि के शपथ गरेको छु भनेदेखि यो देशलाई हानि पुग्ने खालको वातावरणीय सामाजिक सांस्कृतिक आर्थिक रूपमा घाट हानि नोक्सानी पुग्ने खालको कुनै पनि क्रियाकलाप काम गर्ने छुइनँ भनेर शपथ गरे हुन्छ होइन। अब त्यो शपथलाई सम्झिनु पर्यो, आफ्नो दायित्व सम्झिनु पर्यो। अब यो सिद्धान्त मात्रै होइन, म स्पष्ट भन्छु यो मैले चाहिँ खालि फिलोसफिकल दार्शनिक कुरा गरेको होइन, यो कामयाब छ, तपाईँको चाहिँ यो यसलाई चाहिँ कार्यान्वयन गर्न सकिन्छ, कार्यान्वयन गर्नलाई चाहिँ अलिकति झन्झटिलो होला, आफूले फोगर गरेपछि त्यो फोगर सफा गर्नु पर्यो होइन, तर सम्भव छ।
1: डाक्टर रेयाले भन्दै गर्दा हरेक कुराहरू चाहिँ यथार्थ छन्, हरेकले मनन गर्नुपर्ने कुराहरू छन् यहाँले भनिराख्नु भएको छ। यो प्रमाणीकरणमा चाहिँ जस्तो विदेशमा कस्तो खालको प्राक्टिस छ अहिले चाहिँ यो ठ्याक्कै प्राङ्गारिक प्रमाणीकरणको चाहिँ?
0: प्रमाणीकरणको कुरो के छ भनेदेखि मान्छेले पनि सजिलोसँग कसै कसैले सहिलोसँग लिन्छन्, त्यति सजिलो चाहिँ छैन, जटिल चाहिँ छ, तर साना किसान हाम्रो देशमा त ठुला किसान हो, एउटै किसानको चाहिँ 300-400 रोपनी जग्गा भएको किसान त अम्लामा चाहिँ गर्ने होला नि होइन, अब चाहिँ 10 बिघा दिन भन्दा बढी जग्गा हुने मान्छे पनि अम्लामा गर्ने पनि मिल्छन् होला, न त्यति ठुलो चाहिँ जग्गा जमिन भएको मान्छेहरू छैन, हामीहरू सबै साना किसान छौँ। साना किसानको लेभलबाट प्राङ्गारिक प्रमाणीकरण गर्ने प्रक्रियाहरूलाई त्यो प्राङ्गारिक प्रमाणीकरणमा जानुभन्दा अगाडि आन्तरिक नियन्त्रण प्रणाली भन्ने चाहिँ सिस्टम लागू गर्नुपर्छ। त्यो आन्तरिक नियन्त्रण प्रणालीको सिस्टम चाहिँ म गर्वसाथ भन्छु जो सुकैले गरेको होस्, एबिसी मैले अथवा मेरो म आबद्ध भएको संस्थाले अथवा एबिसिडी जो अरू साथीहरूले जो जसले गरे पनि आन्तरिक नियन्त्रण प्रणाली चाहिँ हाम्रो देशको जस्तो एकदम चुस्त एकदम प्रभावकारी अन्यत्र छैन, हाम्रो देशमा चाहिँ त्यति चुस्त छ। त्यो आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी विषयमा चाहिँ प्राङ्गारिक प्रमाणीकरणको लागि साना किसानहरूको प्राङ्गारिक उपज प्रमाणीकरणको लागि आन्तरिक नियन्त्रण प्रणाली भन्छन् त्यो सम्बन्धी कुरा बुझ्नको लागि धेरै टाढा जानु पर्दैन। यहीँ चाहिँ यो दक्षिण ललितपुरमा चाहिँ ठुला दुर्लुङ भन्ने ठाउँ छ, त्यो ठाउँका चाहिँ एकजना कसैलाई बोलाएर चाहिँ कफी किसानहरूलाई बोलाएर चाहिँ यहाँले जुन जानकारी दिनुभयो भने स्पष्ट थाहा हुन्छ त्यो आन्तरिक नियन्त्रण प्रणाली इफेक्टिभ छ, प्रभावकारी छ भने प्रमाणीकरणको लागि सहज हुन्छ। अब कसै कसैले सजिलोसँग लिन्छ भइहाल्छ नि भनेर त्यसको लागि चाहिँ के छ भने सिम्पलको सामान्य कुरो चाहिँ खेतबारी 3 वर्षदेखि प्राङ्गारिक व्यवस्थापन गरेको हुनु पर्यो किसानले, अनि किसानले चाहिँ रेकर्डहरू के आफ्ना बारीमा या त दिने मल हालेको गोबर मल कति हाल्यो, गाई के अरे उजिने कम्पोस्ट मल कति हाल्यो, जडीबुटी विषादी हालेको छ भने जडीबुटी विषादी कति हाल्यो, अब निमको जुन विषादी पाइन्छ बजारमा त्यो कति हाल्यो, क्षेत्रालाई कति लाग्यो, यो रेकर्ड चाहिँ राख्नुपर्ने हुन्छ, त्यो चाहिँ अलिकति झन्झटिलो काम छ। नत्र भने अरू कुरा चाहिँ त्यति अप्ठ्यारो छैन हाम्रो यहाँका किसानको लागि। साना किसानहरूको समूह बन्न पर्यो, आन्तरिक नियन्त्रण प्रणाली गर्नु पर्यो र सम्बन्धित किसानले रेकर्डहरू राख्नु पर्यो। रेकर्डहरू राखेपछि त्यो आन्तरिक नियन्त्रण प्रणाली गर्ने संस्था अथवा सहकारीले प्रमाणीकरणको लागि निवेदन दिनु पर्यो। निवेदनको लागि एउटा प्रक्रिया हुन्छ, निवेदन दिइसकेपछि अब प्रमाणीकरण निकायले अलिअलि क्वेसनहरू सोध्छ, त्यो क्वेसन अनुसार सबै कुरा ठिक गर्छ भनेदेखि निरीक्षक जान्छ, निरीक्षकले निरीक्षण गर्छ, निरीक्षण गरेपछि प्रतिवेदन दिन्छ, प्रतिवेदन दिएपछि त्यो रूपान्तरणमा राख्ने हो कि पूर्ण प्रमाणीकरण गर्ने हो त्यो चाहिँ प्रमाणीकरण निकायले निर्णय गर्छ। त्यति साह्रो दिन
1: जति अहिले घरमा अलिकति यो कस्टिङ चाहिँ हुने झन्झटिलो पनि लाग्ने खालको किसानले गरेको भएर पनि मैले सोधिहालेको यहाँलाई
0: झन्झटिलो रेकर्ड राख्ने झन्झटिलो हो एउटा। अर्को चाहिँ कस्ट चाहिँ अब तपाईँको अन्तर्राष्ट्रिय बजारको लागि चाहिँ हो भने अब अहिले हाम्रो यहाँको चाहिँ सर्टिफिकेसन बढियो, प्रमाणीकरण निकायहरू अन्तर्राष्ट्रिय रूपमा चाहिँ सम्बन्धन प्राप्त छैन, सम्बन्धन प्राप्त नहुँदासम्म हाम्रो यहाँको लेभल अन्तर्राष्ट्रिय बजारमा चाहिँ मानिँदैन, लागू हुँदैन, लागू नहुने बित्तिकै हाम्रो यहाँको प्रमाणीकरणले अर्थ गर्दैन र बाहिरकै ल्याउनुपर्छ, कोही जर्मनीको आउला, कोही अस्ट्रेलियाको आउला, कोही चाहिँ अमेरिकाको आउला, कोही चाहिँ बेलायतको आउला, त्यो आउँछ। त्यसले गर्दा बाहिरको आउँदाखेरिमा जुन देशको चाहिँ प्रमाणीकरण निकायले चाहिँ त्यो निरीक्षक हटाउँछ त्यो देशको श्रम ऐन अनुसार त्यो निरीक्षकलाई पे गर्नुपर्छ। त्यो पे गर्नुपर्दा हाम्रो भन्दा उनीहरूको श्रम ऐन फरक हुन त्यसले गर्दा अलिकति महँगो पर्छ एउटा कुरो। अनि अन्तर्राष्ट्रिय सम्बन्धन प्राप्त भयो भने हाम्रा यहाँका स्थानीय चाहिँ सर्टिफिकेसन बडीले प्रमाणीकरण गरेको पनि अन्तर्राष्ट्रिय बजारमा स्वीकार्य हुन्छ। त्यो स्वीकार्य भएपछि त अलिकति खर्च कम
1: निकै मदत मिल्छ। हामीले भनिराख्दा चाहिँ धेरै विकल्पहरू दिने प्रयास पनि गरेका छौँ। हामी कुराकानीको अन्तिम खण्डमा छौँ दर्शक। जस्तो यहाँले भन्दै गर्दा अब हाम्रा विशेष गरी अन्न बालीहरू धान मकै गहुँ लगायत बाली बाहेक अन्य हरेक चिजहरूमा चाहिँ अहिले हामीले यसरी नै प्राङ्गारिक तर्फबाट खेती गर्यो भने सम्भव देखिन्छ है? अरू बालीहरूमा चाहिँ
0: सबैमा सम्भव छ, असम्भव भन्ने कुरा छँदै छैन। मात्र कुरो के हो भने तराई क्षेत्रमा जहाँ जैविक सामग्रीको स्रोतको जुन अभाव छ नि त्यो ठाउँमा अलिकति चाहिँ कठिन होला, किनकि मैले वास्तविकतामा आधारित भएर चाहिँ कुरा गर्नु पर्यो। तर पहाडी क्षेत्र जस्तो तपाईँको स्याङ्जा जिल्ला भयो, मेरो गोर्खा भयो, कास्की भयो, अथवा चाहिँ काभ्रे पलाञ्चोक भयो, अब सिन्धुपाल्चोक भयो, अथवा चाहिँ यो ललितपुर पहाडी क्षेत्रमा चाहिँ त्यति गाह्रो छैन, किनभने हामीसँग सार्वजनिक जमिन जग्गा छन् छन् जहाँ चाहिँ बोट बिरुवा छन्, बोट बिरुवाबाट चाहिँ पात पतिङ्गर आउँछ, पात पतिङ्गर दिने रजवटा दिने गाई भैँसी पालेका छन् किसानले, त्यो गाई भैँसी र पात पतिङ्गर दिने मिलाएर दिने मल बन्छ, मल बनेपछि त्यो मल प्रयोग गर्न सकिने हो। अब मल चाहिँ कसरी बनाउने, कुन कुन ठाउँमा बनाउने, कसरी सहज बनाउने, खर्च कम कसरी गराउने, त्यो विषय चाहिँ अरू प्र्याक्टिकल कुरो भयो, त्यो प्र्याक्टिकल प्र्याक्टिसमा आधारित कुरा हो, सम्भव हुन्छ। तराईको लागि चाहिँ अलिकति तराईका चाहिँ व्यवसायिक किसानलाई चाहिँ अलिकति सोच्नुपर्छ कसरी
1: मजिलै जङ्गलको मात्रा त छ नि धेरै राम्रो छ।
0: तराईमा जङ्गल भए पनि किनकि अब जङ्गल अलिक पर होला, किसानहरू चाहिँ एकातिर क्लस्टर किन होला, त्यस्तो बेलामा चाहिँ किसानहरूले अनि त्यहाँ पनि सम्भव छ, त्यहाँ पनि सम्भव छ किनभनेदेखि जैविक सामग्री आफ्नै जमिनमा उत्पादन गर्न सकिन्छ। मकै लगाइदियो, मकैको चाहिँ बिचबिचमा चाहिँ कोसे गोडी कोसे बाली लगाइदियो भने एकातिर माटो सुधार्छ, अर्कोतिर कोसे बालीको चाहिँ जुन त्यो सामग्रीहरू हुन्छ त्यो सामग्रीलाई कम्पोस्ट गर्न सकियो, गाई बस्तु पाल्यो, गाई भैँसीको मलसल मिलायो भने त्यो हुन्छ भने अर्को केही समय एक वर्ष दुई वर्षको लागि बाहिरबाट चाहिँ प्राङ्गारिक मल कुखुराको मल अथवा गाईको मल किन्न सकियो, यदि आम्दानी हुन्छ भनेदेखि त्यो किनेको पनि त कुनै आपत्ति भएन नि, आम्दानी हुन्छ भने। अनि दुई वर्ष तिन वर्षपछि जब माटो स्वस्थ हुन्छ, माटो आफ्नो चाहिँ सन्तुलनमा आउँछ, सन्तुलनमा आइसकेपछि त तपाईँले केही गर्नै पर्दैन, माटोले आफ्नो चाहिँ खानेकुरा आफै चाहिँ उत्पादन गर्छ, बनाउँछ बनाउँछ अनि चाहिँ बिरुवालाई दिन्छ, बिरुवाले फेरि त्यो चक्र प्रणाली हुन्छ कि, बिरुवाबाट चाहिँ फेरि खानेकुरा माटोमा जान्छ, माटोबाट फेरि बिरुवाले लिन्छ, त्यो किसिमको चक्र स्थापित भएपछि उत्पादनलाई त्यति साह्रो गाह्रो हुँदैन। सुरुको दुई वर्ष चाहिँ अलिकति
1: आम किसान वर्गलाई जस्तो अहिले हामी ठूला ठूला मित्र राष्ट्रहरूको हेर्दै गर्दा चाहिँ कृषिमा चाहिँ तहलका पिटेका राज्यहरू देशहरूको बिचमा छौँ, त्यो भन्दै गर्दा चाहिँ हामीले उनीहरूसँग जति कमिसन गरे पनि हामीले हाइब्रिड उत्पादन चाहिँ उनीहरूसँग कमिसन गर्न पनि सक्दैन, हाम्रा चाहिँ हाम्रै उत्पादनलाई विशेषकृत तरिकाले उत्पादन गर्यो भने हामीले विश्व बजारमा बिक्री वितरण गर्न सक्छौँ, सकि पनि राखेका छौँ कतिपय बालीहरू चाहिँ। अब यही नै सन्देश दिन चाहनुहुन्छ किसानलाई यहाँले है?
0: यो गजबको कुरा। अब जस्तो किनकि भने चाइनिज फ्रन्टियरमा चाहिँ तिब्बत छ हाम्रो नजिकै, तिब्बतमा चाहिँ त्यति धेरै दिन सबै कुरा खेतीबाली उत्पादन हुँदैन, हामी कहाँ चाहिँ धेरै उत्पादन हुन्छ। हामीले व्यावसायिक उत्पादन गरेर र त्यो तिब्बतीयन चाइनिज सरकारको चाइनिज सरकारले चाहिँ के गुणस्तर माग्छ त्यो गुणस्तर कायम गरेर हामीले सरी हामीले चाहिँ त्यो उत्पादन चाहिँ तिब्बत एक्सपोर्ट निर्यात गर्ने। अनि इन्डियामै पनि इन्डियाको पटनामा हिमाचल प्रदेशबाट चाहिँ खानेकुरा ल्याउनुको सट्टा हाम्रो मकवानपुरमा बनेको चाहिँ मकवानपुरको चाहिँ पहाडमा चाहिँ अथवा त्यो सिमन्जङतिर बनेको चाहिँ तरकारी पटना पुर्याउनु चाहिँ धेरै सहज हुन्छ। हिमाचल प्रदेशबाट चाहिँ आउनु पर्यो त्यो चिज दुई दिन लाएर आउँछ, जहाँ कि मकवानपुरबाट एक दिनमा त्यो चिज पुग्छ। मात्र कुरो इन्डियन सरकारले चाहिँ चाहेको क्वालिटी स्ट्यान्डर्ड के हो, त्यो क्वालिटी स्ट्यान्डर्ड मेन्टेन गर्नु पर्यो। हाम्रो मकवानपुरबाट चाहिँ मुला, ब्रोकाउली, बन्दा काउली अथवा अरू चिजहरू दिने हामीले चाहिँ इन्डिया चाहिँ एक्सपोर्ट गर्न सक्छौँ, जहाँबाट चाहिँ हाम्रो चाहिँ पैसा आम्दानी हुन्छ। अनि पटनामा पनि चाहिँ धनी मनी मान्छेहरू प्रशस्त छन्, उनीहरू पनि प्राङ्गारी किन्न सक्छन्। त्यो प्राङ्गारीबाट के भन्छ आफूलाई उत्पादन गरेर खाएर बढी भएको बिक्री गर्नको लागि हाम्रा छिमेकीहरूको चाहिँ जुन आर्थिक प्रगति भएको छ त्यो प्रगतिलाई हामीले हार्नेस गर्ने तरिका हामीसँग भएको तरिका त्यही हो। अर्को एउटा कुरा चाहिँ मैले यहाँलाई भन्न चाहे जोडिहाल्छु, यी दुईटा उदीयमान राष्ट्र छन् चाइनिज र इन्डियनहरू, हामीले अरू केही गर्नु पर्दैन। पशुपतिनाथ क्षेत्र वरिपरि अलिकति सफा सुग्घर, लुम्बिनी वरिपरि अलिकति सफा सुग्घर, मुक्तिनाथ वरिपरि मुक्तिनाथ जाने बाटो अलिक सफा सुग्घर, हरियाली मनोरम पर्यटकीय आकर्षण गर्यो भने हाम्रामा अहिले दिने 10 लाख पर्यटक आउँछन् भनेदेखि हामीले दिने 25 लाख पर्यटक ल्याउन सक्यौँ भने ती पर्यटकलाई भुटानको जस्तो नेपाल प्रवेश गर्ने बित्तिकै दिनको ल मानौ दिने भुटानले 250 भन्छ, हामीले चाहिँ $50 अनिवार्य खर्च गर्नु पर्ने। इन्डियनहरूको हकमा हो भनेदेखि 5,000 आइसी अनिवार्य खर्च गर्नु पर्छ। त्यो किसिमको नियम सम्भव छ कि छैन जुन त्यो हेऱ्यौँ भने के चाहियो, झोले पर्यटक आउँदैनन्, झोले पर्यटक आउँछन् कोही केही देशबाट जहाँ कि 100 रुपियाँ तिर्छन् अनि जुन त्यो गमसाल झोला पोको भएर जुन हिँड्छन् त्यस्तो पर्यटकहरूले नभित्र्यो भने अलिकति गुणस्तरीय पर्यटक
1: निकै मदत हुन्छ र सम्भावनाको पथमा चाहिँ हाम्रो प्राङ्गारिक कृषि नै दिगो छ भन्ने खालको सन्देश पनि दिनुभयो। हामी धेरै आभारी छौँ, यहाँप्रति कृतज्ञ छौँ, कृतज्ञ विदा गर्न चाहन्छौँ। नमस्कार।
0: हस् नमस्कार, धन्यवाद।
1: हजुर, हामीले आजको श्रृङ्खलामा चाहिँ प्राङ्गारिक खेती, जैविक खेती पद्धतिका कुराहरू र हाम्रो दिगो कृषिका कुराहरूमा केन्द्रित हुने छलफल गर्छौँ। आजको कार्यक्रममा जुट्नुभएका वरिष्ठ प्राङ्गारिक विज्ञ महेश्वर घिमिरेप्रति फेरि पनि आभार प्रकट गर्न चाहन्छौँ। भन्दै आजको केही कुराकानी अपो पनि छ, हामी अर्को कुनै श्रृङ्खलामा छलफलमा केन्द्रित बनाउनेछ भन्दै असीम सापड़ यहाँको माझबाट बिदा हुने अनुमति माग्छु। स्वदेशमै रहौँ, कृषि कार्य गरौँ। नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 63 29 25 35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
4: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
3: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 98513 45701 र 98513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
4: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398 0 48 45 398।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
2: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
5: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
7: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864417188।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
7: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0447-90-466, 98-692-65-99-8।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्र हजुरको याप र तामको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। जेठ 15 गते मनाइने गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री नबोल्ने, सम्बोधन गरिदिन राष्ट्रपतिलाई पत्रचार, सहकारीको बचत दुरूपयोग सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री परिषदको निर्णय, मेडिकल व्यवसायी परसाई विरूद्ध साइबर अपराधको कसुर र राज्य विरूद्धको कसुरमा पर्सा अदालतमा मुद्दा दर्ता, नकली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै शिक्षक विरूद्ध मुद्दा दायर, अमेरिका र इरानबीच शान्ति सम्झौताको आशामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट, र मोरक्कोका राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशासकहरू घर फर्किए।
1: भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
5: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
5: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
5: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
5: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
5: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
3: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। प्रधानमन्त्री बनेपछि नबोलेको भन्दै चर्चा कमाइरहेका प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवस समारोहमा पनि नबोल्नुहुने भएको छ। जेठ 15 गते मनाइने गणतन्त्र दिवसको मूल समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेकामा यसपटक शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन पत्रचार गर्नुभएको हो। गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले उहाँले नै सम्बोधन गर्नु वाञ्छनीय हुने प्रधानमन्त्री कार्यालयको तर्क छ। मन्त्री परिषदले गणतन्त्र दिवस मूल समारोह समिति भने प्रधानमन्त्री शाहकै नेतृत्वमा बनाएको छ। यसअघि सरकारको नीति तथा कार्यक्रम सार्वजन गरिएको संसद बैठकमा पनि प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सिधै सभामुख समक्ष पेश गर्नुभएको थियो। नीति तथा कार्यक्रममाथिको छलफलमा प्रश्नको जवाब दिन प्रधानमन्त्री नजाँदा विपक्षीले संसद बैठक अवरूद्ध गरे र अर्थमन्त्री डाक्टर सोलिम वाग्लेले जवाब दिनुभयो। प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली अनुसार प्रधानमन्त्री हरेक महिना संसदमा प्रश्नोत्तरमा सहभागी हुनुपर्ने प्रावधान देखाउँदै विपक्षीले विरोध जनाएका छन्। सभामुखले मिति माग्दा प्रधानमन्त्रीले उपयुक्त समयमा उपस्थित भएर जवाब दिने बताउनु भएको छ। निर्वाचित भएदेखि नै प्रधानमन्त्री शाहले देशवासीका नाममा सम्बोधन गर्नुभएको छैन र प्रमुख प्रतिपक्ष सहित विभिन्न दलका शीर्ष नेताले सम्बोधन गरिसक्दा पनि उहाँ कतै औपचारिक रूपमा बोल्नु भएको छैन। सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य तोकेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले मोटो धानको 3660 रुपियाँ प्रति क्विन्टल र मध्यम धानको 3860 रुपियाँ प्रति क्विन्टल तोकेको सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यस्तै बैठकले सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरूङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रत्युत्तर पत्र पनि स्वीकृत गरिएको मन्त्री पोखरेलले बताउनु भएको छ। यस्तै मन्त्री परिषद बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ। नेपाली कंग्रेसले क्रियाशील सदस्यता अध्यावधिका लागि भन्दै 7 प्रदेशमा केन्द्रीय नेतालाई खटाएको छ। कंग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले 7 प्रदेशमा कमाण्डर तोकेको हो। समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले क्रियाशील सदस्यता अध्यावधिलाई सहज र द्रुत बनाउन 7 प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई विशेष जिम्मेवारी तोकेको छ। जसअनुसार कोशी प्रदेशमा डाक्टर डिला संग्रौलालाई खटाइएको छ भने मधेसमा देवराज चालिसालाई खटाइएको छ। यसै गरी बागमतीमा बहादुर सिंह लामा, गण्डकीमा मुक्ता कुमारी यादव, लुम्बिनीमा अमर सिंह पुन, कर्णालीमा जानकी सिंह र सुदूरपश्चिममा उदय शमशेर राणालाई खटाउने बैठकको निर्णय छ। उनीहरूलाई विशेष जिम्मेवारी सहित प्रदेशमा खटाइएको कंग्रेसले जनाएको छ। बैठकले 15 महाधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता वितरण तथा विभिन्न कारणले नवीकरण हुन नसकेका सदस्यहरूको सदस्यता नवीकरण गरी केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्य 2083 जेठ 21 गते भित्र सम्पन्न गर्ने निर्णय पनि गरेको छ। देशभर 338 पालिकाको भू उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयनका लागि गएको चैत्र मसान्तसम्म ती पालिकाले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी कितागत विवरण सकाएका हुन्। 169 पालिकाले नक्सा अध्यावधि र कितागत विवरण संकलन गरेका छन् भने 134 पालिकाले नक्सा अध्यावधि गर्दैछन्। 15 पालिकाले कृषि क्षेत्रको मापदण्ड अनुसार विवरण तयार पारेका छन् भने 50 पालिका आधार तथा मापदण्ड तयारीमा छन्। तर 47 पालिकाले भने अझै काम शुरू नै गर्न सकेका छैनन्। भूमि तथा सहकारी मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टका अनुसार भू उपयोग ऐन र नियम अन्तर्गत पालिकाहरूलाई भूमि वर्गीकरणको अधिकार तोकिएको छ। यो वर्गीकरण छिट्टै सम्पन्न भएमा कृषि योग्य जग्गाको संरक्षण, खाद्य सुरक्षा, व्यवस्थित शहरीकरण र प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सहज हुने मन्त्रालयले जनाएको छ। नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार काठमाडौँको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा समितिले 15 बुधे माग राख्दै पूरा नभए सिंहदरबार घेराउ सहितका कार्यक्रम सार्वजनिक गरेको हो। समितिका संयोजक खगेन्द्र पौडेलले लाखौं भूमिहीन सुकुम्बासी समुदायमाथि वैकल्पिक पुनर्स्थापना उचित व्यवस्थापन बिना डोजर लगाइएकोले संघर्षमा उत्रिन बाध्य भएको जानकारी दिनुभएको छ। जेठ 3 र 4 गते बुटवलमा भएको जनप्रदर्शन सहित राष्ट्रिय भेला मार्फत संघर्षका कार्यक्रम तय गरेको र आफूहरूले उठाएका 15 बुधे माग पूरा नभए सोही अनुरूप संघर्ष चर्काउने पौडेलले चेतावनी दिनुभएको छ। संरक्षण समितिका हरीश गिरीले सरकारको डोजर अभियानका कारण आत्महत्या गर्न बाध्य भएका नागरिकलाई शहीद घोषणा गर्न माग गर्नुभएको छ। गिरीले मृतकको परिवारलाई उचित क्षतिपूर्ति सहित व्यवस्थापन र आत्महत्या गर्न बाध्य पार्ने दोषी पर कारवाही गर्न माग समेत गर्नुभएको छ। चापानीचीमा लिएको बीपी लोकमार्गको क्षतिग्रस्त पिप्लेदेखि बर्खे खोला खण्डको पुनर्निर्माण आजबाट शुरू भएको छ। नेपालका लागि जापानका राजदूत मायेदा तोरू र पूर्वोद्धार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिद्धले संयुक्त रूपमा परियोजना पुनर्निर्माणको शिलान्यास गर्नुभएको हो। 2081 सालको भारी पहिरोका कारण क्षतिग्रस्त बीपी लोकमार्गको पिप्लेदेखि बर्खे खोलासम्मको 3.2 किलोमिटर सडक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग निको नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण शुरू भएको सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभएको छ। सो खण्डको निर्माण ठेक्का जापानको सिमिजो कर्पोरेशनले पाएको छ। पुरूषका तुलनामा महिलालाई थाइरोइडको जोखिम उच्च हुने विज्ञहरूले बताएका छन्। हर्मोन विशेषज्ञहरूका अनुसार 15-20% महिलामा थाइरोइडको समस्या देखिन सक्छ, जबकि पुरूषमा यो दर 5-8% मात्र छ। चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिस्ट डाक्टर सौरभ खतेउटाका अनुसार महिलाहरूमा अटो इम्युनिटी बढ़ी हुने भएकाले यो रोग बढ़ी देखिन्छ। थाइरोइड घाँटीको अगाडि हुने एक सानो ग्रन्थी हो जसले शरीरका लागि अति आवश्यक हर्मोन उत्पादन गर्छ। यो हर्मोनले दिमागको विकास, मुटुको काम, खाना पच्ने प्रक्रिया र शरीरको तौल सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छ। थाइरोइड हर्मोन बढ्दा आत्तिने, हात काप्ने, मुटु ढुकढुक हुने र गर्मी धेरै लाग्ने लक्षण देखिन्छ भने घट्दा थकाइ लाग्ने, मोटाउने, कपाल झर्ने र अनुहार फुस्रो हुने समस्या आउन सक्छ। विज्ञहरूका अनुसार थाइरोइडको समस्या नियमित औषधि र उचित परीक्षणबाट नियन्त्रणमा राख्न सकिन्छ। घाँटीमा गाँठो महसुस भएमा भने तुरन्त अल्ट्रासाउण्ड गराउन उनीहरूको सुझाव छ। आज मे 25 तारीकमा विश्व थाइरोइड दिवस मनाइएको छ। यस अवसरमा स्वास्थ्य विशेषज्ञहरूले थाइरोइडका लक्षणप्रति सचेत रहन र समयमै परीक्षण गराउन आग्रह गरेका छन्। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डमा निर्माणाधीन सुरुङ मार्ग आउँदो असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ। आयोजनाले सुरुङ मार्गभित्रका संरचना निर्माण, सड़क र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकसाथ अघि बढ़ाएको जनाएको छ। आयोजनाका अनुसार सुरुङ मार्गको हालसम्म भौतिक प्रगति 68% र वित्तीय प्रगति 58% पुगेको छ। 5 वर्षीय निर्माण अवधि तय गरिएको यो आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन ईपीसी मोडलमा निर्माण भइरहेको छ। यस मोडल अन्तर्गत डिजाइन, स्वीकृति तथा निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीमै रहने व्यवस्था गरिएको छ। पोखरा महानगरपालिकाले लामो समयदेखि विवादित फिर्के खोलाको अतिक्रमण हटाउन सफल भएको छ। बजारको मध्यभाग भएर बग्ने फिर्के खोलामा बनेका संरचनाहरू हटाउन हिजदेखि शुरू गरिएको अभियान शान्तिपूर्ण रूपमा सम्पन्न भएको महानगरले जनाएको छ। महानगरका अनुसार फिर्के खोला घरभित्र निजी, संस्थागत, स्थायी तथा अस्थायी गरी दर्जनौ संरचना रहेका छन्। हालसम्म झन्डै करिब 35 स्थायी र 97 अस्थायी निजी संरचना तथा 18 स्थायी र 10 अस्थायी संस्थागत संरचना पहिचान गरिएको छ। अतिक्रमण हटाउने कार्यलाई निरन्तर अभियानका रूपमा अघि बढ़ाइने महानगरले स्पष्ट पारेको छ। तपाईँ यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
8: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
8: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
8: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
9: सम्पर्क नम्बर 0475946 98692599998।
8: रामेछाप नगरपालिकाको अनुरोध।
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
8: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
7: वडाका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ।

मेडिकल व्यवसायी दुर्गा परसाई विरूद्ध पर्सा अदालतमा मुद्दा दर्ता भएको छ। परसाई विरूद्ध साइबर अपराधको कसुर र राज्य विरूद्धको कसुरमा मुद्दा दर्ता भएको पर्सा प्रहरीले बताएको छ। परसाईको बयान आज नसकिएकाले भोलि मंगलबार उपस्थित गराउने गरी अहिले परसाईले अदालतले हिरासतमै पठाएको छ। प्रहरीले 4 जेठमा परसाईलाई वीरगंजको होटल दियालोबाट पक्राउ गरेको थियो। उनले सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्ध कसैप्रति घृणा वा द्वेष फैलाउने र विभिन्न जात जाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धमा खलल पार्ने अभिव्यक्ति दिएको प्रहरीले बताएको छ। नकली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षण पेसामा लागेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नवल फरासीका एक शिक्षक विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। नवल फरासी बर्दघाट सुस्ता पूर्व विनय त्रिवेणी गाउँपालिका वडा नम्बर 2 निवासी कृष्ण बहादुर खनाहाले झुटा प्रमाणपत्रका आधारमा शिक्षकको ओहदा र सुविधा लिएको पाइएको भन्दै आयोगले सोमबार आरोप पत्र दायर गरेको हो। खनाहाले श्री भवानी माध्यमिक विद्यालय नवलपरासीमा 2059 मंगिर 1 गतेदेखि अस्थायी र 2075 चैत्र 29 गतेदेखि सोही विद्यालयमा प्राथमिक तहको स्थायी शिक्षकका रूपमा नियुक्ति लिएका थिए। अनुसन्धानका क्रममा उनले भारतको नागाल्याण्ड बोर्ड अफ स्कूल एजुकेशन कोहिमाबाट जारी भएको भनिएको नकली प्रवेश पत्र, लब्दाङ्ग पत्र र माइग्रेसन सर्टिफिकेट पेश गरेको पाइएको अख्तियारले जनाएको छ। हाल उनी मनिषसँग माध्यमिक विद्यालय विनय त्रिवेणीमा प्राथमिक तथा तृतीय श्रेणीको शिक्षकका रूपमा कार्यरत रहेका थिए। विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर 4 जनाको मृत्यु भएको छ। उदयपुर, रौतहट, कपिलवस्तु लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा 4 जनाको मृत्यु भएको। उदयपुरको कटारी नगरपालिका 2 स्थित सड़कमा गिद्धबरबाट बलेश्वरतर्फ जाँदै गरेको लुप्र 01008089985 नम्बरको बसबाट खसेर बसका सहचालक सोही नगरपालिका 2 खोक्सा बस्ने 31 वर्षीय उत्तम थापाको सोमबार बिहान मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै रौतहटको चन्द्रपुर नगरपालिका 10 बाल चनपुर सिमरा भवानीपुर स्थित सड़कमा ना 35/49 नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार 12 करैया माई गाउँपालिका 5 तेतरिया टोल बस्ने 18 वर्षीय सरिता पासवानको सोमबार बिहान मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्युरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको। उता कपिलवस्तुको कपिलवस्तु नगरपालिका 8 दोहनी पेट्रोल पम्प अगाडि सड़कमा तौली हावाबाट भैरवातर्फ जाँदै गरेको रा 1/16/68 नम्बरको लहरीले लु 94/31/83 नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार 1 जनाको मृत्यु भएको छ। नाम थर र वतन नखुलेका अन्दाजी 24 वर्षीय पुरूषको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौली हावामा उपचारको क्रममा मृत्यु भएको। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार 1 जनाको सिटी अस्पताल भैरवामा उपचार भइरहेको छ। लहरी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै महोत्तरीको जलेश्वर नगरपालिका 2 मटिहानी चोक स्थित सड़कमा ना 4/47/58 नम्बरको बसको ठक्करबाट पैदल यात्री सोही नगरपालिका 6 बस्ने 75 वर्षीय चन्देश्वर शाहको सोमबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको पारदर्शक अस्पताल जलेश्वर हुँदै थप उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव तोलामा 1900 रूपियाँले बढ़ेको हो। हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाव तोलामा 2800 रूपियाँले घटेकोमा आज 1900 रूपियाँले बढ़ेर तोलाको 2,92,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। हिजो 105 रूपियाँले घटेको चाँदीको भाव आज 140 रूपियाँले बढ़ेर 5,150 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीले रामेछाप जिल्ला समितिको जिम्मेवारी हेरफेर गरेको छ। हेरफेर पछिको जिल्ला समितिमा पनि पुनः श्याम कुमार श्रेष्ठ कुशललाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ। श्रेष्ठ पूर्व गृह राज्यमन्त्री तथा संविधान सभा सदस्य हुनुहुन्छ। एकीकृत समाजवादी संघको पार्टी एकतापछि भएको पार्टी एकीकरण पश्चात विभिन्न जिल्लामा नेतृत्वहरूको परिवर्तन गर्ने क्रममा श्रेष्ठलाई इन्चार्ज र राम बहादुर बोहरालाई जिल्ला संयोजकको जिम्मेवारी तोकिएको। यसअघि जिल्ला संयोजकको जिम्मेवारीमा कमान श्याम मोक्तान रहनु भएको थियो। मोक्तानलाई सहसंयोजकको जिम्मेवारी दिएको जनाइएको छ। पार्टीले बागमती प्रदेशका सबै जिल्लामा नेतृत्वहरू फेरबदल गरेको छ। ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका 8 टार केराबारी स्थित जालपा माध्यमिक विद्यालयका 144 जना विद्यार्थीलाई निशुल्क विद्यालय झोला वितरण गरिएको

ओखलढुङ्गा विपद व्यवस्थापन समाजले कक्षा एकदेखि दशसम्मका विद्यार्थीलाई झोला वितरण गरेको समाजले 1,00,000 रूपियाँ भन्दा बढ़ी लागतमा शैक्षिक सामग्री सहयोग गरेको छ। विद्यालयका प्रधानाध्यापक कैलाश पौडेलले आर्थिक रूपमा कमजोर तथा ग्रामीण क्षेत्रका विद्यार्थीलाई विद्यालयप्रति आकर्षित गर्ने, नियमित अध्ययनमा प्रेरित गर्ने र शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले झोला वितरण गरिएको बताउनु भएको छ। कार्यक्रममा समाजका अध्यक्ष गुरू केदार बराल सहित सदस्यहरू सुरेन्द्र बोगटी, आदित्य मडवारी, दिनेश कार्की र दीपक कटवालको सहभागिता रहेको थियो। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीच शान्ति सम्झौताको आशामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। इरान र अमेरिका इजरायल बीचको युद्ध अन्त्य गर्ने सम्झौताको आशामा तेलको मूल्यमा तीव्र गिरावट आएको र एसियाली शेयर बजारहरू बढ़ेका बीबीसीले जनाएको छ। अस्ति शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको र विवरणहरू चाँडै घोषणा गरिने बताउनु भएको थियो, तर भोलिपल्टै उहाँले आफ्नो वार्ता टोलीलाई इरानसँगको सम्झौतामा हतार नगर्न आग्रह गर्नुभएको छ। आज एसियामा विश्वव्यापी बेन्चमार्क ब्रेन्ट क्रूड 5.5% घटेर प्रति ब्यारेल 97.90 अमेरिकी डलरसम्म झरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले पहिले नै स्ट्रेट अफ हर्मुज जलमार्ग पुनः खोल्ने कुरा सम्झौतामा प्रमुख विषय रहने बताउनु भएको थियो। गएको फेब्रुअरी 28 इरान र अमेरिका इजरायल बीच द्वन्द शुरू भएदेखि विश्वको 20% तेल र प्राकृतिक ग्यास ढुवानी हुने हर्मुज अवरूद्ध छ। र समाचारको अन्त्यमा खेल समाचार। मोरक्कोका राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशासकहरू घर फर्किएका छन्। गएको जनवरीमा मोरक्कोमा भएको अफ्रिका कप अफ नेशन्सको तनावपूर्ण फाइनल खेलपछि जेल परेका सेनेगलका फुटबल समर्थकहरूको समूह मोरक्कोका राजा मोहम्मद छैटौंले माफी दिएपछि घर फर्किएको हो। राजा मोहम्मदले उनीहरूलाई मुस्लिमहरूको पर्व ईदका अवसरमा मानवीय आधारमा माफी दिनुभएको त्यहाँको स्थायी अदालतले जनाएको छ। हिजो राजधानी डाकार बाहिर विमानस्थलमा आइपुगेका प्रशासकहरूलाई सेनेगलका राष्ट्रपति बासिरो डियो माए फेले स्वागत गर्नुभएको थियो। मोरक्कोको राजधानी रबाटमा गएको जनवरी 18 भएको फाइनलमा अफ्रिकी फुटबल महासंघ काफले सेनेगलबाट अफ्रिकी कप अफ नेशन्सको उपाधि खोजेर मोरक्कोलाई विजेता घोषणा गरेको थियो। समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। जेठ 15 गते मनाइने गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री नबोल्ने, सम्बोधन गरिदिन राष्ट्रपतिलाई पत्रचार, सहकारीको बचत दुरूपयोग सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री परिषदको निर्णय। मेडिकल व्यवसायी पर्साई विरूद्ध साइबर अपराधको कसुर र राज्य विरूद्धको कसुरमा पर्सा अदालतमा मुद्दा दर्ता, नकली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै नवलपरासीका एक शिक्षक विरूद्ध मुद्दा दायर। अमेरिका र इरानबीच शान्ति सम्झौताको आशामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट र मोरक्कोका राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशासकहरू घर फर्किए। हवस्त, साँझ 6 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
3: किन आँखा मिचेकुमिचे गरेको?
4: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
3: धेरै समय मोबाइल चलाइसिक्या
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
4: बुझेँ।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
10: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
9: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
10: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
9: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
10: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
9: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
11: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
12: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछाप द्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक हुद्दा दिपेन्द्र डाँगी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईले रेडियो नेपाल सहित देशभरका 212 एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी वैशाख 30 गते जङ्गी अड्डामा सम्पन्न भएको राष्ट्रिय साइबर सुरक्षा गोष्ठीमा केन्द्रित भई राष्ट्रिय सुरक्षा मामलामा साइबर सुरक्षा, नेपालमा बढ्दो साइबर चुनौती र नेपाली सेना तथा विभिन्न संयन्त्रहरूले अवलम्बन गरिरहेका नीतिगत तथा संस्थागत प्रयास सम्बन्धी तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरूबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले जेठ 8 गति जंगी अड्डामा आयोजित एक कार्यक्रममा अवकाश प्राप्त रथीवृन्दसँग अन्तर्क्रिया गर्नुभएको छ। सो अवसरमा उहाँले नेपाली सेनाको समय सापेक्ष आधुनिकीकरण र क्षमता विकासमा अग्रज नेतृत्वबाट प्राप्त प्रेरणा तथा योगदानप्रति उच्च सम्मान व्यक्त गर्नुभयो। कार्यक्रममा राष्ट्रिय सुरक्षा, नेपाली सेनाको आधुनिकीकरण तथा संस्थागत अनुभव आदान प्रदान लगायतका विषयमा छलफल तथा अन्तर्क्रिया गरिएको थियो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका दुईजना महासेनानीलाई जेठ 5 गते दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले महासेनानी श्री विनोद चन्द र महासेनानी श्री सुधीर प्रताप सिंहलाई सहायक रथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले मित्र राष्ट्र पाकिस्तान र बेलायतबाट अधिकृत आधार तालिम पूरा गरी स्वदेश फर्किएका 3 अधिकृत क्याडेटहरूलाई उपसेनानीको आयुक्त पद प्रदान गर्नुभएको छ। उहाँले अधिकृत क्याडेट पोविन कुंवर, अधिकृत क्याडेट मुस्कान सिंह ठकुरी र अधिकृत क्याडेट प्रवीण भण्डारीलाई आयुक्त पद प्रदान गर्नुभएको हो। विश्व वन्यजन्तु कोष नेपालले स्थापनाको 33 वार्षिक उत्सवको अवसरमा जेठ 5 गते नेपाली सेनालाई सम्मान गरेको छ। विगत 50 वर्षदेखि प्रकृति तथा पर्यावरणको संरक्षण र सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको कदर स्वरूप सम्मान गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर श्री गोविन्द प्रसाद शर्माले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षी निर्देशनालयका निर्देशक सहायक रथी श्री पूरण घलेलाई उक्त सम्मान प्रदान गर्नुभएको थियो। यसअघि चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न वर्षहरूलाई शून्य चोरी सिकारी वर्षको रूपमा मनाउन सफल भए बापत नेपाली सेनाका युनिटहरू अब्राहम कन्जर्भेशन अवार्डबाट सम्मानित भएका थिए भने बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या उल्लेख्य वृद्धि भएसँगै सैनिक युनिट टाइगर अवार्डबाट समेत सम्मानित भएको थियो। पूर्वी पृतनापति उपरथी श्री गौरव कुमार केसीले पूर्वी पृतना तालिम शिक्षालयमा सञ्चालित सैन्य आधार तालिमको जेठ 4 गते निरीक्षण गर्नुभएको छ। सो दौरान उहाँले तालिम तथा निर्माणाधीन विभिन्न भौतिक संरचना र पेरिमिटरको निरीक्षण गर्नुभई सकल दर्जालाई सम्बोधन गर्नुभएको थियो। यस्तै कार्यरथी उपरथी श्री पदम बहादुर बुढा पीएचडीले जेठ 1 गते सैनिक प्रहरी गणको निरीक्षण गर्नुभएको छ। सो दौरान उहाँले गणको वस्तुस्थितिबारे जानकारी लिनुभई गणको भौतिक पूर्वाधार लगायतको निरीक्षण गरी सकल दर्जालाई सम्बोधन गर्नुभएको थियो। महोत्तरी जिल्लाको बर्दिवास स्थित मध्यपूर्वी पृतना हेडक्वार्टरमा जेठ 8 गते कमाण्डर्स कन्फरेन्स सञ्चालन गरिएको छ। सो अवसरमा पृतनापति उपरथी श्री भुवन खत्रीले सम्भावित विपद जोखिम न्यूनीकरणका लागि तयारी तथा प्रभावकारी कार्यान्वयनमा विशेष जोड़ दिनुका साथै हालको सुरक्षा परिस्थिति लगायत समसामयिक विषयहरूमा युनिटपतिहरूलाई निर्देशन दिनुभएको थियो। सुर्खेत स्थित पश्चिम एयरबेसले तालिमको क्रममा बेहोश भएका 6 सशस्त्र प्रहरी जवानहरूलाई जेठ 8 गते उद्धार गरेको छ। बेसले कैलाली जिल्लाको टीकापुर स्थित सशस्त्र प्रहरी बल नेपालको तालिम शिक्षालयमा तालिमको दौरान बेहोश भएका सशस्त्र प्रहरी जवानहरूलाई हवाई उद्धार गरी काठमाडौँ पुर्याएको हो। यस्तै पश्चिम एयर बेसले जेठ 7 गते जटिल प्रसूति समस्यामा परेकी एक महिलाको हवाई उद्धार गरेको छ। बेसले बाजुरा जिल्ला सर्केघाट गाउँपालिका 1 की 19 वर्षीय ललिता नेपालीलाई उद्धार गरी सुर्खेत पुर्याएको हो। यसै गरी मध्य एयर बेसले प्रसूति समस्यामा परेकी एक महिलाको जेठ 5 गते सोलुखुम्बुबाट उद्धार गरेको छ। बेसले माप्या दुधकोशी गाउँपालिका 1 जुबिङकी 25 वर्षीय विपना विकलाई उद्धार गरी काठमाडौँ पुर्याएको हो। यसअघि वैशाख 31 गते बेसले ओखलढुङ्गा जिल्लाको सोब्रो स्थित सामुदायिक मिशन अस्पतालमा उपचाररत 39 वर्षीय कमला कामी र उनको नवजात शिशुलाई उद्धार गरी काठमाडौँ पुर्याएको थियो। महावीरगढ रेन्जरबाट खटिएको टोलीले कास्की जिल्ला माछापुस्रे गाउँपालिका 9 जेठ 5 गते एकजनाको शव संकलन गरेको छ। टोलीले वैशाख 31 गते मर्दी हाई क्याम्प घुम्न जाने क्रममा बेपत्ता भएका काठमाडौँ ढल्कोका 30 वर्षीय पुरूषको शव मोदीखोला साइडको खोजबाट संकलन गरी नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ पठाएको हो। टोलीले नेपाल प्रहरी र स्थानीय होटल व्यवसायीहरूको सहकार्यमा 3 खोजी पश्चात शव फेला पारेको थियो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। जंगियरडामा जेठ 4 गतेबाट 4 प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता 2083 शुरू भएको छ। बलाधिकृत रथी श्री प्रदीप जङ केसीले अम्पायरलाई बल हस्तान्तरण गर्नुभई खेलको शुभारम्भ गर्नुभएको हो। प्रतियोगितामा 13 क्लबका 212 जना पुरूष र 11 जना महिला गरी 223 जना खेलाड़ीहरू सहभागी छन्। बुटौल स्थित मध्यपश्चिम कृतना हेडक्वार्टरमा जेठ 4 गतेबाट कृतनापति ट्रफी 2083 शुरू भएको छ। उक्त प्रतियोगिताको कृतनापति उपरथी श्री हिम्मत बहादुर विष्टले शुभारम्भ गर्नुभएको हो। जेठ 14 गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा एथलेटिक्स, भलिबल, बास्केटबल, तेक्वान्डो, जुडो र पौडी खेल समावेश गरिएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: स्वास्थ्य शिविर सञ्चालन सम्बन्धी सूचना। सैनिक अस्पताल इटहरी र नम्बर 21 फिल्ड एम्बुलेन्स गुल्मले 5 थर जिल्ला कुम्बायत गाउँपालिका 4 यासोक बजारमा जेठ 13 र 14 गते निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। पूर्वी पृतना हेडक्वार्टरको जिम्मेवारी क्षेत्रमा बसोबास गर्ने हिताधिकारी स्थानीय तथा अन्तर्गत वाहिनी अड्डा तथा युनिटमा कार्यरत सकल दर्जाका परिवार शिविरमा सहभागी हुन सक्नुहुनेछ। थप जानकारीका लागि 9841-77-14-78 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स, बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाईकर्मी, चर्मकर्मी, लोहकार, केश कर्तक, सिकर्मी, सयस र नालबन्दी पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
5: आवश्यक योग्यता पुगेका नेपाली नागरिकले तोकिएका भर्ना केन्द्रमा स्वयं उपस्थित भई वा अनलाइन फारम भरी सोको प्रिन्ट आउट सहित तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: सैन्य पदका लागि भर्ना केन्द्रहरू
5: उपत्यका पृतना हेडक्वार्टर नारायणहिटी काठमाडौँ,
4: राजदलगढ लगनखेल ललितपुर,
5: श्री मेहरगढ धुलीखेल काभ्रे पलाञ्चोक,
4: पूर्वी पृतना हेडक्वार्टर इटहरी सुनसरी,
5: नम्बर 2 बाहिनी अड्डा हिले धनकुटा,
4: नम्बर 18 बाहिनी अड्डा भुल्के उदयपुर,
5: नम्बर 21 बाहिनी अड्डा तोपगाछी झापा,
4: दुर्गा बक्सगढ ओखलढुङ्गा,
5: वीरदलगढ ओदिन 5 थर,
4: मध्य पूर्वी पृतना हेडक्वार्टर बर्दिवास महोत्तरी,
5: गरूडदलगढ सरीकोट दोलखा,
4: श्रीजङगढ बीरगंज पर्सा,
5: बरकट राजपिराज सप्तरी,
4: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर,
5: नम्बर 6 बाहिनी अड्डा बैरिनी धादिङ,
4: नयाँ सबुजगण भरतपुर चितवन,
5: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की,
4: नम्बर 23 बाहिनी अड्डा सेराडिल बागलुङ,
5: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङ,
4: मध्य पश्चिम प्रितना हेडक्वार्टर योगीकुटी बुटवल रूपन्देही,
5: शमशेर दलगण गुरुसिंगे कपिल वस्तु,
4: ज्वाला दलगण भरतपुर दाङ,
5: रामबाड कुलमा धागीथुम कुल,
4: उत्तर पश्चिम पृतना हेडक्वार्टर निमारे सुर्खेत,
5: नम्बर 4 बाहिनी अड्डा नेपालगंज पाके,
4: देवी दत्तगण परिमला चौर जुम्ला,
5: हनुमान स्कूलमा हुटु मुगु,
4: सुदूर पश्चिम पृतना हेडक्वार्टर तेघरी कैलाली,
5: नम्बर 25 बाहिनी अड्डा भगतपुर कञ्चनपुर,
4: नम्बर 5 बाहिनी अड्डा दिपायल डोटी,
5: र श्री दलकुलमा खलङ्गा दार्चुला।
4: विभिन्न ट्रेडका फलोअर्स पदका लागि भर्ना छनौट केन्द्रहरू
5: उपत्यका पृतना हेडक्वार्टर नारायणहिटी काठमाडौँमा सूचीकार, केश कर्तक, सिकर्मी, सयस र नालबन्दी पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: यस्तै वीरदलगढ ओदिम 5 थरमा बन्दोबस्ती कार्य सिपाही र सफाईकर्मी,
5: बरकगढ राजपिराज सप्तरीमा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी, लुहाकार र केश कर्तक,
4: नयाँ सबुजगण भरतपुर चितवनमा बन्दोबस्ती कार्य सिपाही, सफाईकर्मी र केश कर्तक,
5: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङमा बन्दोबस्ती कार्य सिपाही र सूचीकार,
4: शमशेर दलगण गुरुसिंगे कपिल वस्तुमा बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाई सफाईकर्मी र केश कर्तक
5: देवी दत्तगढ़ परिमला चौर जुम्लामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लुहाकार
4: कालीबहादुरगढ़ कपासे सुर्खेतमा बन्दोबस्ती कार्य सिपाही सफाईकर्मी चर्मकर्मी र लोहकार
5: र श्रीदलकुलमा खलंगा दार्चुलामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लोहकार पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: दरखास्त पेश गर्ने मिति
5: वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म र दोब्बर दस्तुर बुझाई जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म।
4: सैन्य पदका लागि उमेरको हद
5: 18 वर्ष पूरा भई 22 वर्ष ननागेको हुनुपर्नेछ भने बालबाला सैनिकको हकमा 26 वर्ष ननागेको र सेवा अवधि 1 वर्ष पूरा भएको हुनुपर्नेछ।
4: विभिन्न ट्रेडका फलोअर्सका लागि उमेरको हद
5: 18 वर्ष पूरा भई 26 वर्ष ननागेको हुनुपर्नेछ।
4: विस्तृत जानकारीका लागि
5: नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np वा वैशाख 18 गतेको गोर्खापत्र दैनिक हेर्नुहुन अनुरोध गरिन्छ।
0: श्रोता, अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशैभरका 212 एफएम स्टेशनहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। त्यस्तै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा पनि सुन्न सक्नुहुनेछ। अब प्रस्तुत गर्दैछौ वैशाख 30 गते जंगी अड्डामा सम्पन्न भएको राष्ट्रिय साइबर सुरक्षा गोष्ठीमा केन्द्रित भई राष्ट्रिय सुरक्षा मामलामा साइबर सुरक्षा, नेपालमा बढ्दो साइबर चुनौती र नेपाली सेना तथा विभिन्न संयन्त्रहरूले अवलम्बन गरिरहेका नीतिगत तथा संस्थागत प्रयास सम्बन्धी रेडियो सामग्री।
2: डिजिटल प्रणालीमाथिको आक्रमण, संवेदनशील सूचनाको चोरी, सामाजिक सञ्जाल मार्फत फैलाइने दुष्प्रचार, आर्थिक प्रणालीमाथिको साइबर हस्तक्षेप तथा मनोवैज्ञानिक प्रभाव सिर्जना गर्ने सूचना युद्ध आदि आजको विश्वले भोगेको साझा चुनौतीहरू हुन्। यस्ता समस्या समाधान गर्न हरेक राष्ट्रले प्रयास गर्दै आइरहेका छन्।
6: यसै सन्दर्भमा नेपाली सेनाले पनि नेपालको साइबर स्पेसलाई सुरक्षित राख्ने उद्देश्यका साथ हरेक वर्ष सबै सरकारवाला निकायको समन्वय र सहभागितामा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी सञ्चालन गर्दै आएको छ।
2: श्रोता, आजको कार्यक्रममा वैशाख 30 गते जंगी अड्डामा सम्पन्न भएको राष्ट्रिय साइबर सुरक्षा गोष्ठीमा केन्द्रित भई राष्ट्रिय सुरक्षा मामलामा साइबर सुरक्षा, नेपालको बढ्दो साइबर चुनौती र नेपाली सेना तथा विभिन्न संयन्त्रहरूले अवलम्बन गरिरहेका नीतिगत तथा संस्थागत प्रयासहरूबारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ
6: म प्राविधिक उपसेनानी मन्दिरा बानिया
2: र म प्राविधिक सुबेदार सुदीप ढकाल।
7: सतर्क हुनु पर्यो, सत्य तथ्य जाँच गर्ने पोर्टलहरूको स्थापना गर्ने, त्यो सत्यता परीक्षणको लागि डिजिटल साक्षरता अभियानबाट सतर्कता हुने, त्यस्तै पनि कुनै पनि न्युज फ्याट देख्ने बित्तिकै ओहो यो त यस्तो रहेछ नि भनेर, अनि मैले त हो कि भनेर सेयर गरेको भनेर कति प्रतिष्ठित व्यक्तिहरूले पनि भनिरहनु हुन्छ। त्यस्तो केसहरूमा चाहिँ अलिकति केही सूचना सेयर गर्नु अगाडि चाहिँ सोच्ने बानी यो हो कि होइन भन्ने कुरा संयमका कुरा पनि हुन्छ।
8: पब्लिकलाई त्यो फ्याक्ट चेकिङमा सहभागी गराउँदै पब्लिक समेत ग्रुमिङ गराउँदै लैजानु पर्ने कुरा भयो। अर्को कुरो यो इमेल तथा एप्लिकेशनहरू प्रयोग गरी यो डिजिटल सोभरेजिनिटी चाहिँ बढाउँदै लैजानु पर्ने देखिन्छ।
6: गोष्ठीका क्रममा प्रस्तुत भएका यी चासो र सरकारहरूले सूचना प्रविधि र साइबर स्पेसले व्यक्ति तथा राष्ट्रका लागि दिएको अवसर र चुनौतीलाई संकेत गर्दछन्। आजको युग जुन गतिमा प्रविधिमा आधारित हुँदै गएको छ त्यही गतिमा चुनौती पनि बढ़िरहेको छ भन्ने उदाहरण पनि हो।
2: राज्य सञ्चालनका अधिकांश प्रणालीहरू सूचना प्रविधिसँग आबद्ध भएका छन्। प्रशासन, अर्थतन्त्र, संचार, स्वास्थ्य, शिक्षा, सुरक्षा, बैंकिङ, यातायात तथा ऊर्जा क्षेत्र डिजिटल नेटवर्कद्वारा सञ्चालित हुन थालेपछि साइबर स्पेस स्वयं रणनीतिक महत्वको क्षेत्रको रूपमा विकसित भएको छ। यही कारणले विश्वका अधिकांश राष्ट्रहरूले साइबर सुरक्षालाई राष्ट्रिय सुरक्षाको अभिन्न अंगको रूपमा लिँदै आएका छन्।
9: आईटी र साइबर सिक्युरिटी बिल हामीले बनाएका थियौँ, त्यो आउन सकेन, तर त्यसमा त्यो एउटा हाम्रो सम्पत्ति चाहिँ हो, त्यसैमा अहिले काम गरेर हामी फेरि नयाँ विधेयकको लागि होमवर्क गर्दैछौँ। नेसनल एआई पोलिसी आयो, प्रोभिन्सियल लेभलमा थुप्रै कार्यक्रमहरू हामीले गरेका छौँ, अवेरनेसका कार्यक्रमहरू, साइबर एडभाइजरी सेक्युरिटी सम्बन्धी एडभाइजरीहरू जारी गरिरहेका छौँ हामीले।
6: वर्तमान विश्व परिवेशमा सूचना प्रविधिको तीव्र विकाससँगै बढ्दो साइबर चुनौती र एआईबाट सिर्जित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सबै सरकारवाला निकायहरूबीच सहकार्य, समन्वय र सम्पर्क स्थापित गराउने उद्देश्यले नेपाली सेनाले यस वर्ष साइबर प्रतिरोधी राष्ट्र निर्माण, एआई र नयाँ प्रविधि जन्ने खतराहरूका लागि रणनीतिक तयारी भन्ने मूल नाराका साथ गोष्ठी सञ्चालन गरेको हो। राष्ट्रिय स्तरमा साइबर सुरक्षाका रणनीतिहरू तय गर्न तथा मुलुकको डिजिटल पूर्वाधारको सुरक्षा क्षमता अभिवृद्धि गर्न उक्त गोष्ठी फलदायी हुने विश्वास गरिएको छ। गोष्ठीको समापन गर्नुहुँदै प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देल,
10: सूचना प्रविधिको विकासले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, पर्यटन लगायतका क्षेत्रहरूलाई सहज र गतिशील बनाए तापनि यसको दुरूपयोगबाट राष्ट्रिय सुरक्षा, सामाजिक सद्भाव र आपसी विश्वासमा चुनौती समेत थपिएको छ। साइबर अपराध, डाटा चुहावट, अनलाइन ठगी, भ्रामक सूचना प्रचार प्रसार तथा संवेदनशील क्षमतामाथि हुने सम्भावित साइबर आक्रमणहरूले राष्ट्रिय सुरक्षामा नयाँ र जटिल प्रकृतिका चुनौतीहरू थप गरेका छन्।
2: साइबर आक्रमणको स्वरूप बहुआयामिक हुन्छ। यसमा सरकारी वेबसाइट ह्याक गर्ने, गोप्य सूचना चोरी गर्ने, बैंकिङ प्रणाली अवरूद्ध गर्ने, महत्वपूर्ण पूर्वाधारमा अवांछित पहुँच स्थापित गर्ने, डिजिटल जासुसी गर्ने तथा सामाजिक सञ्जाल मार्फत दुष्प्रचार फैलाउने कार्यहरू समावेश हुन्छन्। यस्ता गतिविधिहरूले केवल प्रविधिगत क्षति मात्रै पुर्याउँदैनन्, सामाजिक विश्वास कमजोर बनाउने, सामाजिक अस्थिरता सिर्जना गर्ने तथा राष्ट्रिय सुरक्षामै प्रतिकूल प्रभाव पार्ने सम्भावना पनि उत्तिकै रहने भएकाले सबै सतर्क र जिम्मेवार बन्नुपर्ने आवश्यकता औल्याउनुहुन्छ राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक श्री राजकुमार महर्जन।
11: साइबर सुरक्षाको क्षेत्रमा चाहिँ देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने महिला, केन्द्रित, ज्येष्ठ नागरिक होइन लगायतलाई चाहिँ साइबर सुरक्षाको विषयमा अवेर गराउने, जागरूक बनाउने विभिन्न कार्यक्रमहरू गर्ने, त्यसै गरी साइबर सुरक्षाका उपकरणहरू निर्माण गर्ने कम्पनीहरू, त्यसलाई आपूर्ति गर्ने आपूर्तिकर्ताहरू, सफ्टवेयर बनाउने डेभलपरहरू होइन सफ्टवेयरलाई चाहिँ सप्लाई गर्ने भेन्डरहरू, परामर्श सेवा दिने परामर्शदाताहरूलाई पनि जिम्मेवार बनाउने।
6: सूचना प्रविधिको विस्तारले मानव जीवनलाई सहज बनाएको त छ नै, साथसाथै प्रविधिको दुरूपयोगले समाजमा गम्भीर खतरा समेत सिर्जना गर्न सक्दछ। आज सामाजिक सञ्जाल सूचना सम्प्रेषणको अग्रणी माध्यम बन्दै आएको छ। सामाजिक सञ्जालमा एउटा पोस्ट भाइरल हुन केही सेकेण्ड मात्र लाग्छ, तर त्यसको प्रभाव समाजमा वर्षौंसम्म रहन सक्छ। विश्वका धेरै देशमा गलत समाचारका कारण दंगा, आर्थिक संकट, सामाजिक विवाद र ध्रुवीकरणसम्म भएका कैयौं उदाहरणहरू छन्। सामाजिक सञ्जालमा फैलिने भ्रमपूर्ण सूचना, घृणात्मक अभिव्यक्ति र मनोवैज्ञानिक प्रभावले समाजमा तनाव, अविश्वास र अस्थिरता निम्त्याउन सक्दछ। यसै पृष्ठभूमिमा नेपाल सरकारले पनि साइबर सुरक्षाको महत्वलाई स्वीकार गर्दै विभिन्न नीतिगत तथा संस्थागत संरचना विकास गर्ने प्रयास अघि बढ़ाएको छ। राष्ट्रिय साइबर सुरक्षा नीति 2080 लागू गरिनु, राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना हुनु तथा विभिन्न सरकारी निकायमा डिजिटल सुरक्षा मापदण्ड कार्यान्वयन गरिनु त्यसकै उदाहरणहरू हुन्। नेपालले अपनाएको साइबर सुरक्षा नीतिबारे जानकारी गराउनुहुँदै पुनः राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक श्री राजकुमार महर्जन,
11: राष्ट्रिय साइबर सुरक्षा नीति 2080 नेपाल सरकारको मन्त्री परिषदबाट जारी भएको नीति हो यो, होइन? यो नै साइबर सुरक्षासँग सम्बन्धित साइबर सुरक्षालाई मात्र केन्द्रित भएर आएको डकुमेन्ट चाहिँ नेपालको यो पहिलो हो। र त्यो नीतिले मुख्य भिजन दूरदृष्टि के लिएको थियो भन्दाखेरि नेपालको साइबर स्पेसलाई चाहिँ सुरक्षित र उत्थानशील बनाउने, र त्यसमा मुख्यतया 9 रणनीतिहरू चाहिँ राखिएको थियो। ती रणनीतिहरू साइबर सुरक्षा सम्बन्धी कानूनहरू निर्माण गर्ने भन्ने एउटा थियो, त्यसै गरी साइबर सुरक्षासँग सम्बन्धित काम गर्ने संस्थागत संरचनाहरूको स्थापना र सुदृढीकरण गर्ने भन्ने विषय पनि थियो, र तेस्रोमा सूचना प्रविधि पूर्वाधारहरू छ, त्यसमध्ये क्रिटिकल इन्फर्मेसन इन्फ्रास्ट्रक्चरको पहिचान गर्ने र ती पहिचान भएका संवेदनशील सूचना प्रविधि पूर्वाधारको संरक्षण गर्ने भन्ने पनि थियो।
2: नेपालमा पछिल्ला वर्षहरूमा डिजिटल सेवाको प्रयोग उल्लेखनीय रूपमा विस्तार भएको छ। सरकारी सेवा अनलाइन प्रणालीमा रूपान्तरण भइरहेका छन्। डिजिटल बैंकिङ, मोबाइल वालेट तथा विद्युतीय भुक्तानी प्रणाली आम नागरिकको दैनिक जीवनसँग जोडिएका छन्। तर डिजिटल विस्तारसँगै साइबर जोखिमहरू पनि बढ़िरहेका छन्। राष्ट्रिय साइबर सुरक्षा केन्द्रका अनुसार सन् 2021 साइबरसँग सम्बद्ध 6,900 उजुरी दर्ता भएको थियो। सन् 2025 आइपुग्दा त्यो संख्या बढेर 37,000 पुगेको छ। यसमा सबैभन्दा बढी ह्याकिङ र अनलाइन ठगी रहेका छन्। व्यक्तिगत डेटा चोरी, फिसिङ, अनलाइन ठगी तथा सामाजिक सञ्जाल दुरूपयोग सम्बन्धी घटनाहरू पनि वृद्धि भइरहेकोले सचेत हुनुपर्ने आवश्यकता औल्याउँदै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक श्री अविनारायण काफले
12: साइबर सुरक्षा सम्बन्धी घटनाहरू बढेको पाइन्छ। खास गरी अनलाइन ब्याङ्किङ फ्रडहरू नक्कली एसएमएस लिङ्क वा वेबसाइट पठाएर ओटिपी पासवर्ड तथा ब्याङ्किङ डिटेल्स माग्ने चोरी गर्ने र त्यसबाट रकम निकाल्ने घटनाहरू पनि भएको पाइन्छ। सोसियल मिडियाहरू ह्याक गर्दै पैसा माग्ने फेक मेसेज पठाउने र व्यक्तिगत जानकारी दुरुपयोग गर्ने कुराहरू छ। नक्कली वेबसाइट वा सस्पिसियस लिङ्क मार्फत चाहिँ युजरको पासवर्ड ओटिपी तथा व्यक्तिगत डाटा चोरी गर्ने घटनाहरू पनि साइबर ब्युरो लगायतका हाम्रा युनिटहरूमा रिपोर्टिङ हुन्छ। अर्को राज्यको डिजिटल पूर्वाधारमा पनि खतरा हुन सक्छ। सर्भरहरू क्रिटिकल इन्फ्रास्ट्रक्चरमाथि हुने साइबर एट्याकले पनि एउटा समस्या आउन सक्ने अवस्थाहरू छ। सामाजिक द्वन्द्व कहिलेकाहीँ तपाईँलाई धार्मिक जातीय द्वन्द्व तनाव सुरक्षाको दृष्टिकोणले पनि एउटा त्यसलाई चाहिँ इग्नाइट गर्ने काम भ्रम फैलाएर त्यसरी बनाएर त्यसलाई नागरिकहरूलाई एक आपसमा जुदाएर सुरक्षा चुनौतीहरू थपिन सक्ने अवस्थाहरू पनि देखिन्छ।
6: हाल थपिएका सुरक्षा चुनौतीबारे नेपाली सेना पनि सचेत छ। राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन नेपाली सेनाले अवलम्बन गरिरहेका साइबर सुरक्षा रणनीतिबारे जानकारी दिनुहुँदै साइबर सुरक्षा निर्देशक सहायक रथी श्री रामबहादुर साहु
13: नेपाली सेनाले हरेक वर्ष राष्ट्रिय तहको साथसाथै आन्तरिक रूपमा समेत साइबर सुरक्षा गोष्ठी सञ्चालन गरी क्षमता अभिवृद्धि र इन्सिडेन्ट रिस्पोन्स रेडिनेसमा निरन्तर केन्द्रित रहँदै आएको छ। नेपाली सेनाले आवश्यकता अनुसार विभिन्न सरकारी गैर सरकारी शैक्षिक संस्था तथा अन्य सम्बन्धित निकायहरूसँग नियमित समन्वय गर्दै आएको छ। साइबर सुरक्षा सम्बन्धी सेमिनार वर्कसप र गोष्ठीहरूमा सक्रिय सहभागिता जनाउँदै कुनै साइबर इन्सिडेन्ट वा थ्रेट देखिएमा आवश्यकता अनुसार सूचना आदान प्रदान र राय सुझाव समेत प्रदान गर्दै आएको छ। त्यसै गरी विभिन्न सरकारवाला निकायहरू समावेश गराई वार्षिक रूपमा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी आयोजना गर्दै आइरहेकोमा छैटौं राष्ट्रिय साइबर सुरक्षा गोष्ठी यही वैशाख 30 गते सफलतापूर्वक सञ्चालन गरेको छ, जसबाट नेपाली सेना र देशका अन्य सरकारवाला निकायहरू बीच सहकार्य र समन्वय अझ मजबुत भएको पाइएको छ।
2: वर्तमान परिवेशमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआई साइबर सुरक्षाको क्षेत्रमा अवसरसँगै चुनौतीको रूपमा पनि देखा परेको छ। एआईले मानव जीवनलाई सहज बनाएको छ, तर यसको दुरूपयोगले सुरक्षा जोखिमलाई अझ जटिल बनाइरहेको छ। त्यसैले राष्ट्रिय सुरक्षा र नवप्रवर्तन बीच सन्तुलन कायम गर्न एआई साइबर सुरक्षा सम्बन्धी कानून परिमार्जन गर्न सम्बन्धित क्षेत्रका जानकारहरूले जोड़ दिँदै आएका छन्। यस्तै मत राख्ने मध्ये एक हुनुहुन्छ कानून न्याय तथा संसदीय मामिला मन्त्रालयकी उपसचिव श्री आरती श्रेष्ठ।
14: हाम्रो अहिले एक्जिस्टिङ लज सेक्टरल लज र डिरेक्टिभहरू जुन छ, जस्तै कि सूचना तथा संचार प्रविधि नीति 2072, डिजिटल नेपाल फ्रेमवर्क 2019, इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट र रूल्स, अनि सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका 2080, यी एक्टहरूलाई चाहिँ, अनि प्लस व्यक्तिगत गोपनीयता ऐन पनि छ हामीसँग, ती ऐनहरूलाई चाहिँ हामीले अहिलेको एआईसँग रिलेटेड समस्या अनि अरू विषयहरू छ त्यो सबै कुराहरूलाई समेट्ने गरेर चाहिँ हामीले परिमार्जन गर्न आवश्यक छ।
6: साइबर सुरक्षा कुनै एक संस्था वा सुरक्षा निकायको मात्र जिम्मेवारी नभई सबैको साझा उत्तरदायित्व पनि हो। नेपालमा राष्ट्रिय सुरक्षा परिषद, संचार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय साइबर सुरक्षा केन्द्र, नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्युरो, नेपाल दूरसञ्चार प्राधिकरण तथा निजी क्षेत्रबीच समन्वयको आवश्यकता दिन प्रतिदिन बढ्दै गएको छ, किनकि साइबर आक्रमणको प्रभाव बहुआयामिक हुन्छ। यसले सुरक्षा, अर्थतन्त्र, संचार, प्रशासन, समाज सबै क्षेत्रमा प्रभाव पार्न सक्छ। एउटा सानो सूचनाले कसरी समाजलाई विचलित बनाउँदै राष्ट्रिय सुरक्षामा जोखिम सिर्जना गरिरहेको हुन्छ त? सूचना प्रविधि तथा साइबर विश्लेषक श्री उत्तम कार्की,
15: पछिल्लो समय नेपालमा चलिरहेको जति पनि हाम्रो सामाजिक सञ्जालहरू छन्, त्यसले तपाईँको समाजमा पर्ने असरहरू अभाव छैन, डरको वातावरण, ला मलाई के हुन्छ, कता कोही आएर एट्याक गर्ने हो कि भन्ने एउटा एक तत्त्व देखिन्छ र समाज चाहिँ डिभाइड भएको देख्छु। अनि हिंसा र अशान्ति हरेक घटनामा चाहिँ एकदमै जे पाए चाहिँ कमेन्ट आउने, जे पाए चाहिँ सेयर गरेको पाइन्छ, यो चाहिँ अब हिंसा र अशान्ति पनि फैलिन सक्ने देख्छु म। अनि अर्को चाहिँ अब चरित्र हत्या, व्यक्तिगत लालछनादेखि लिएर चाहिँ व्यक्तिको सबै तीन पुस्तले ल्याइदिने पब्लिक स्क्रिनमा फोटोहरू आउने देखिन्छ, यो जति पनि ई गभर्नेन्स डिजिटल गभर्नेन्स कुरामा चाहिँ हेर्नुहुन्छ भने सरकारी गोप्य सूचना चाहिँ चुहावर हुने देखिन्छ, सरकारी वेबसाइटमा भएका मन्त्रालयमा भएका सुरक्षा निकाय डाटाबेसहरू चाहिँ ह्याक भयो भने त यसले त सबै इन्फर्म बाहिर जाने देखिन्छ। अर्को चाहिँ एकदमै ब्याङ्किङ अथवा आर्थिक प्रणालीमा असर, अहिले हाम्रो चाहिँ सर डाउन भइदियो, ब्याङ्किङ र आर्थिक प्रणाली एकदमै ठुलो असर पर्ने देख्छु। अनि अर्को चाहिँ गलत सूचना साइबरको युद्ध मिस वारफेयर र मिसलिडिङको कुराहरू एकदमै बढ्दो देखिन्छ, यसले राष्ट्रिय सुरक्षा मात्र होइन कि यसले चाहिँ यो जुन चाहिँ सुरक्षा प्रणाली छ त्यसलाई ठुलो चुनौती दिन्छ।
2: सूचना युद्धको उद्देश्य प्राय प्रत्यक्ष आक्रमण गर्नु हुँदै होइन, बरु समाजमा अविश्वास फैलाउने, समुदायहरू बीच तनाव सृजना गर्ने, राज्य संयन्त्र माथिको जनविश्वास कमजोर बनाउने तथा मनोवैज्ञानिक प्रभावहरू उत्पन्न गर्ने हुन्छ। सामाजिक सञ्जाल मार्फत फैलाइने गलत सूचना अहिले विश्वव्यापी चुनौती बनेको छ। नेपाल जस्तो सामाजिक, सांस्कृतिक र भौगोलिक विविधतायुक्त मुलुकमा यस्ता गतिविधिहरू अझ संवेदनशील विषयका रूपमा देखा पर्न सक्छन्। यसैले डिजिटल साक्षरता, तथ्य परीक्षण तथा जिम्मेवार सूचना व्यवहार अहिले राष्ट्रिय सुरक्षाको आधारभूत आवश्यकता बनेको छ। नागरिकलाई साइबर सुरक्षा बारे सचेत बनाउन राज्यले कस्तो प्रयासहरू गरिरहेको छ त? संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव श्री आदेश खड्का:
16: हामीले यो साइबर सुरक्षाको बृहत्तर सुरक्षाको लागि चाहिँ कर्मचारी अनि आम जनताहरूमा साइबर सुरक्षाको एडभाइजरीहरू जारी गर्ने तथा साइबर सुरक्षा सम्बन्धी तालिमहरू प्रदेश तथा स्थानीय तहहरू समन्वय गरेर तालिमहरू प्रदान गर्ने गरेका छौँ। यसमा पनि हामी कसरी कर्मचारीहरू अथवा यो पब्लिकहरूले चाहिँ साइबर सुरक्षासँग जानकार हुन सक्नुहुन्छ भन्ने भागलाई चाहिँ हामी अलिक बढी महत्व दिन्छौँ। साइबर सुरक्षा धेरै प्रकारहरूको प्रणालीहरूबाट बनेको हुन्छन् होइन, र त्यसको एउटा ठूलो अङ्ग भनेको चाहिँ प्रयोगकर्ता नै हुन्छ। त्यसैले प्रयोगकर्ताहरूदेखि हाम्रो प्रणालीहरू सबैलाई जोडेर चाहिँ एउटा साइबर सुरक्षाको प्रक्रिया बन्छ। अहिले हामी साइबर सुरक्षाको ऐन कानून गर्ने काम पनि गर्दैछौँ र राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग समन्वय पनि गर्दैछौँ। यो चाहिँ एक पटकको भन्दा पनि यो निरन्तर चलिरहने प्रक्रिया हो।
6: राज्यले नीति बनाउन सक्छ, सुरक्षा निकायले सुरक्षा दिन सक्छ, तर साइबर सुरक्षाको पहिलो जिम्मेवारी नागरिक स्वयंको पनि हो। यदि नागरिक सचेत भएनन् भने कुनै पनि प्रणाली पूर्ण सुरक्षित हुन सक्दैन। एउटा सामान्य नागरिकले अपनाउनु पर्ने साइबर सावधानी बारे जानकारी गराउनु हुँदै नेपाल प्रहरी साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्री दिलीप कुमार गिरी:
17: साइबर अपराधबाट बच्नको लागि चाहिँ शंकास्पद लिङ्कहरूमा क्लिक गर्नु हुँदैन, त्यसगरी इमेल, फेसबुक, ब्याङ्किङ एपहरूमा चाहिँ अलिक सहजै अनुमान गर्ने किसिमका पासवर्डहरू राख्नु हुँदैन, विशेष गरी टू फ्याक्टर अथेन्टिकेसन राख्नुपर्छ। ओटिपी कोड, ब्याङ्क डिटेल, पिन नम्बरहरू कुनै पनि हातमा कुनै पनि बहाना कसैसँग सेयर गर्नु हुँदैन। अपरिचित व्यक्तिहरूबाट आएका वाट्सएप कलहरूलाई कुनै पनि हातमा इन्टरटेन गर्नु हुँदैन। त्यसै गरी सामाजिक सञ्जाल चलाउँदा गोपनीयता कायम राख्नु पर्यो, आफ्नो प्रोफाइल फोटोहरूलाई प्राइभेटाइज गर्नु पर्यो। अनलाइन सपिङ गर्दाखेरि क्यास अन डेलिभरी भन्ने अप्सनहरू भएका अनलाइन सपिङ गर्दा राम्रो हुन्छ। अर्को कुरा, सचेतनामूलक सन्देशहरू हेर्ने, सुन्ने, आत्मसात गर्ने र त्यस्ता सचेतनामूलक सामग्रीहरू सबैमा सेयर गर्नु पर्यो र कुनै पनि हातमा आफूले कुनै पनि परिश्रम बिना प्राप्त हुने फाइदाको लोभमा चाहिँ फस्नु हुँदैन।
2: आर्टिफिसियल इन्टेलिजेन्स, ड्रोन, बिग डाटा, क्लाउड कम्प्युटिङ र स्वचालित प्रणालीहरूको विस्तारसँगै साइबर युद्धको खतरा अझ जटिल बन्दै गएको छ। भविष्यमा विद्युत प्रणाली, एयर ट्राफिक, बैंकिङ नेटवर्क, अस्पताल, संचार संयन्त्र र सरकारी डेटा प्रणालीमाथि साइबर आक्रमण हुन सक्ने जोखिम विश्वभर बढ़िरहेको छ। यस्तो जोखिमबाट बच्न नेपालले समयमा नै अवलम्बन गर्नुपर्ने नीतिबारे साइबर विज्ञ श्री निरज भट्ट:
18: यसलाई नियन्त्रण गर्नलाई पोलिसीमै हो हामीले मेन ध्यान दिनुपर्ने भनेको, यसमा बलियो अलिकति साइबर सुरक्षा नीति र संरचना बनाउन सक्यौं एउटा पार्ट। दोस्रो कुरा भनेको युजरहरू हुन्छ नि, क्लाइन्टहरू हुन्छ, जनताहरू हुन्छ, उहाँहरूलाई चाहिँ अवेरनेस दिने अर्को मेन कुरा हो भन्छु। जसरी ओटिपी सेयर गर्ने कुराहरू हुन्छ, फेक कलहरूमा विश्वास गरिरहेको हुन्छन् जसले गर्दा ठगीहरू बढ़िरहेको हुन्छ भनौँ न, अनि साइबर सुरक्षाकै निम्ति भनौँ न, साइबर सेक्युरिटीकै निम्ति दक्ष जनशक्तिहरू पनि उत्पादन गर्नु पर्यो कि गभर्मेन्टले। हाम्रो एकाडेमिक कोर्सहरूमा मिनिमम पनि तपाईँको प्लस टू ब्याचलरतिर साइबर सेक्युरिटीलाई कम्पलसरी गर्न सकिन्छ कि, त्यति सकिएन भने पनि बेसिक सोसियल मीडिया युज गर्ने बेला ध्यान दिनुपर्ने कुराहरू के हुन सक्छन् भनौँ न, यस्ता यस्ता कुराहरू ध्यान दिन सक्यो भने साइबर सेक्युरिटीको थ्रेट पनि हुँदैन, थ्रेटबाट बस्न पनि सकिन्छ।
6: विश्व तीव्र गतिमा डिजिटल प्रविधिमा निर्भर हुँदै गइरहेको वर्तमान समयमा साइबर सुरक्षा राष्ट्रिय सुरक्षाको अपरिहार्य आधार बनेको छ। आजको चुनौती देशको सिमानाको रक्षा सँगसँगै सूचना, डेटा, डिजिटल संरचना र सामाजिक विश्वासको संरक्षण गर्नु पनि हो। गलत सूचना, साइबर अपराध, डिजिटल जासूसी तथा साइबर आक्रमणले राष्ट्रको स्थिरता र सुरक्षामाथि गम्भीर प्रभाव पार्न सक्ने भएकोले राज्य, सुरक्षा निकाय, निजी क्षेत्र र नागरिक सबै समान रूपमा सचेत र जिम्मेवार बन्न आवश्यक छ। यही आवश्यकता पूर्तिका लागि नेपाली सेनाले गरेका कैयौं प्रयास मध्ये राष्ट्रिय साइबर सुरक्षा गोष्ठी पनि एक बनेको छ।
0: श्रोता, यस प्रस्तुतिसँगै आजको लागि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रमबाट प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुदीप ढकालसँगै म प्राविधिक हुद्दा दिपेन्द्र डागी पनि बिदा हुन्छु। नमस्ते।
19: अहिले साँझको 7 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज।
20: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
21: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
20: हाम्रा विशेषताहरू
21: 40% मात्रै डाउन पेमेन्ट,
20: सजिलो मासिक किस्ता सुविधा,
21: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
20: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
21: आवश्यक कागजातहरू,
20: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
21: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
20: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
22: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
23: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
24: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
25: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
24: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
25: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
24: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
25: सम्पर्क नम्बर 0485401043, 9863024222।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँ हाम्रो सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईँलाई स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज पहिलो भाग। यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ गर्दै लैंगिक समानता प्रवर्धन गर्नु हो।
1: महिला पुनर्स्थापना केन्द्र ओरिक संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान, अधिकार, सेवामा पहुँच विस्तार, कृषि, जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउने, समुदायमा लैंगिक विभेद घटाउने, महिलाको श्रमको सम्मान र मान्यता बढ़ाउने विषयमा सामग्री प्रस्तुत गर्नेछौं।
0: यो कार्यक्रम देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएन को फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, यूट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: नेपालमा खेतीपाती गर्ने धेरै हात छन्, तर किसान भनेर चिनिने नाम कति महिलाले पाउँछन् होला?
0: आजको कार्यक्रममा हामी कुरा गर्दैछौ महिला किसानको समय, श्रम र पहिचानको।
1: नेपालको कुल जनसंख्याको ठूलो हिस्सा कृषि पेशामा निर्भर छ। राष्ट्रिय जनगणना 2078 अनुसार 60% भन्दा बढ़ी जनसंख्या कृषि पेशामा आधारित छन्। तर अझ महत्वपूर्ण कुरा के छ भने कृषि क्षेत्रमा श्रम गर्ने मध्ये 65-70% महिला रहेका छन्।
0: तर घर परिवार र समाजमा किसान भनेर कसलाई चिनिन्छ? हामीले सर्लाईका केही महिला किसानलाई यो प्रश्न सोधेका छौं।
2: पद्मकुमारी खरेल, पोखरी टोल 7। आज कृषकको नाउँमा चाहिँ पुरूषहरूको नाम जान्छ। करेसा बारी जति पनि खेती गरिन्छ महिलाहरूले गरेका हुन्छन्। मेहनत जति महिलाहरूको हुन्छ, 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरेका हुन्छ। तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ। पत्रहरू केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ। निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ। अब हाम्रो परम्परादेखि चलिआएको यस्तो छ, महिलाहरूको नाम खासै छैन। घरमुली चाहिँ पुरुष हुने भएको हुनाले, श्रीमान हुने भएको हुनाले श्रीमानकै नाउँमा सबै थोक चल्छ। हामी पनि श्रीमानकै नाउँबाट चिनिन्छौँ।
3: नमस्कार, म रिङ्कु कुमारी कर्ण बोलेको, बैलबास ईश्वरपुर नगरपालिकाबाट। हामीले माइतीबाट घर फर्किँदा हाम्रो नाउँ निशान केही छैन, जहाँ पनि पुरुषैको नाउँले नै चिन्यो हामीलाई। आफ्नो नाम नभनिकन माइती फानाल गाउँमा छ भने त्यही नाउँले पनि हामीलाई चिन्ने गर्नु भएछ। अनि हामी जति दुःख सुख गरे पनि, तरकारी बारी गरे पनि, यताउति गरे पनि, जेमा पनि श्रीमानको नाम आउने हाम्रो केही अस्तो छैन। उहाँहरू ठुलो ठुलो काम गर्दा उहाँहरूको नाम छ, दिनभरि हामी सानो काम गरे पनि हाम्रो केही नामै आउँदैन।
4: नमस्कार, मेरो नाम हिरा कुमारी आचार्य उप्रेती हो। म ईश्वरपुर नगरपालिकामा बस्छु। र हामीहरू बुवाको घरबाट आउँदा आइसकेपछि यो ठाउँमा आउँदा हामीलाई बुवाको नामले होइन, हामीलाई श्रीमानको नामले वा उहाँको गाउँको नामले चिनिन्छ। र हामीले यहाँ आएर हामी हर चिज गर्छौँ, खेती गर्छौँ, वस्तु भाव पाल्छौँ, सब चिज गर्छौँ, तर सबै काम उहाँकै नाम अघि लाग्छ। ल, ठुल्ठुलो काममा हुन सक्छ, उहाँहरूले ठुल्ठुलो काम गर्नुहुन्छ, खाद ल्याउनुदेखि खन्जत उनीहरूले गर्नुहुन्छ, तर घरको हर काम हामी आफै गर्नुपर्छ। किनभने बिहानदेखि बेलुकासम्म खानादेखि बुढादेखि वस्तु भावदेखि खेतीपातीसम्म सबै हामी आइमेले नै गर्नुपर्छ यो काम। किनभने गर्ने चाहिँ हामी गर्छौँ, तर यसको नाम चाहिँ पछाडि गएर उहाँहरूको श्रीमानहरूको नाममा गएर जोडिन्छ। वास्तविक किसान हुन हामीलाई चाहिँ हामी नै हौ जस्तो लाग्छ, तर हामीलाई चाहिँ उहाँहरूले चाहिँ भन्नुहुन्छ हामीले गरेर तिमीहरूले गरी खायौ भन्नुहुन्छ, यति हो।
5: नमस्ते, हमर नाम असमदन चौधरी है और हम सब मिलके काम करै छी, खेतीपातीके काम करै छी, लेकिन लास्टमे चाहिँ पुरुष जाति सबके नाम हो जाइ छै कि इहे सब खेती पाती कैले है, लेकिन हम सबके नाम पछाड़ी हो जाइ छै। लेकिन वास्तव में तो हमहू सब ओहिमे मिलेके काम करै छी, लेकिन हम सबके नाम न आबै छै। ओहे से हमहू सबके नाम ओहिमे जोड़ेके चाही। हमहू सब किसान में किसान के काम कर रहल छी कहके ओहो सब मतलब जान सके, हम सबके नाम अगाड़ी आ सके कहके अहाँ सब प्रयास कर दू। और हम सब घर में खाना पकाए छे, बाल बच्चा के तैयारी करके स्कूल भी पठाए छे, और साथ साथ हम सब बेला बेला में खेत में जाके हम सब पंपियाई मतलब बेरहटिया खाजा नाश्ता भी पुगाए छे। वही से हम सब के भी ओमे हाथ है, हम सब के भी पछाड़ी से सर सहयोग है कहके हम सब कहे।
1: नेपालमा समय प्रयोगबारे गरिएको एक सर्वेक्षण अनुसार महिलाले दैनिक औसत 10-12 घण्टा काम गर्छन् भने पुरूषले औसत 7-8 घण्टा, तर महिलाको काम मध्ये ठूलो हिस्सा बिना पारिश्रमिक वा मूल्य श्रममा जान्छ।
0: जस्तो कि महिलाले गर्ने कामहरूमा खाना पकाउने, बालबालिका तथा वृद्धको हेरचाह, पशुपालन, बाली लगाउने, गोड्ने, काट्ने, बजारसम्म लैजाने, तर ती सबै कामलाई औपचारिक उत्पादनमा गन्ने चलन कम छ, जसले महिलालाई किसानको पहिचान समेत दिन सकिरहेको छैन।
1: 70% भन्दा बढ़ी महिला किसान रहेको नेपालमा महिला किसानको पहिचान भने किन कम छ?

0: नेपालमा खेतीपातीको मेरुदण्ड महिलाहरू हुन्। बिहान घर धन्दा, त्यसपछि खेतबारी, पशुपालन, घाँस दाउरा र परिवारको हेरचाह, यी सबै जिम्मेवारी महिलाकै काँधमा हुन्छन्। तर किसानको पहिचान, स्वामित्व, तालिम र सरकारी सेवामा पहुँच भने अझै पुरुष केन्द्रित छ। बाजुराकी धर्मा विकको अनुभवले यही भन्छ।
1: पुरुषले हलो बायो भने डिल खन्नै पर्यो, भिटो खन्नै पर्यो, हामीले कुटो कोदाली हेर्नै पर्यो, भर बाल्टी ल्याउनै पर्यो। अन्त पुरुषकै मान्यता हार्दा हलो बायो भन्दा र उइमोला लाउँदा महिलाको त्यहाँ यसलाई देलादेखि चुलासम्म लिपो तर्नामाको महिलाकै काम, त्यहाँ पनि महिलाको जस गुण हुँदैन। खेती किसानीमा को त को बिउ चाहिने हो, जेठदेखि र कार्तिकसम्म कैतक खेती लाइन हो कैतक भन्ने महिलाको नै थाहा हुँदो, पुरुषले त हलाउड मात्र हुमाइदिँदा।
0: रामेछापकी प्रतिमा घिमिरेको अनुभव पनि उस्तै छ। घरको खेतीपातीको सबै जिम्मेवारी उहाँमाथि छ, तर खेतीपातीका लागि निर्णय गर्ने अधिकार उहाँलाई छैन। पशुपन्छी बेचबिखनदेखि कृषि उपज बेचेपछिको कमाई आफैसँग राख्ने छुट पनि उहाँलाई छैन।
2: महिलाहरूले कृषिमा धेरै भूमिका खेले तापनि उनीहरूलाई अझै पनि किसानको दर्जा दिन सकिएको छैन। महिलाको नाममा जग्गाको स्वामित्व एकदमै न्यून देखिन्छ। अनि कृषि कार्यको लागि चाहिँ कुनै पनि एउटा निर्णय लिनु पर्दा चाहिँ महिला भन्दा पनि बढी पुरुषहरूको बढी प्राथमिकता दिइन्छ। महिलाहरूले चाहिँ दोहोरो भूमिका खेलिरहनु पर्छ। किसानको खेतमा गएर खेत काम पनि गर्नु पर्यो, अर्को भनेको चाहिँ घरायसी काम।
0: कृषि अर्थ विश्लेषकहरूका अनुसार पछिल्लो समय नेपालमा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि गाउँको कृषि प्रणाली महिलाले धानेका छन्। तर नीति निर्माणदेखि किसान परिचय पत्रसम्म महिलाको उपस्थिति कमजोर छ। कृषि पेसामा सक्रिय मोरङ्की गोमा नेपालको किसान परिचय पत्र अहिलेसम्म छैन।
3: महिलाहरूको दोहोरो तेह्रो जिम्मेवारी गाउँ रहन्छ, किनभने पुरुषहरू घरमुली हुन्, उनीहरूले काम गरेर उनीहरू किसान भए। तर महिलाहरू बिहान 4 बजे उठेदेखि राति 10 बजेसम्म घरको सामान्य कामहरू जस्तो देखिँदैन। खाना पकाउने, घर सफा गर्ने, गाई बस्तुको स्याहार चाकर गर्ने, कुखुरा बाख्रा यी आदि अत्यन्तै लुकेका थुप्रै कामहरू हुन्छन्, तिनीहरूलाई गाउँ रूपमा लिएको हुन्छ।
0: कृषि तालिम र सरकारी कार्यक्रममा समेत महिलाको सहभागिता न्यून छ। खेतीपातीमा महिलाको भूमिका अग्रस्थानमा भए पनि सुविधा लिने ठाउँमा पुरूष नै अगाडि देखिन्छन्। यही कारणले महिलाको किसान पहिचान नै गुमेको रामेछाप मन्थलीकी पार्वती पाठक बताउनुहुन्छ।
4: महिलाले काम गरेका हुन्छन् तर उनीहरूले चाहिँ त्यो अगाडि बढ्ने मौका पाएका हुँदैनन्। कृषिमा पनि त्यस्तो भएको छ, किनभने खेतीपाती यताउति कुरामा महिलाहरू नै अगाडि छन्, तर त्यो सुविधा लिने ठाउँमा र त्यहाँ नाम आउने ठाउँमा चाहिँ महिला पछाडि छन्। यो चाहिँ अब पुरुष प्रधान देश भएर हो कि अब हाम्रो समाजै अशिक्षित भएर हो कि यो चाहिँ महिलाहरू पछाडि छन्? यो चाहिँ पुरुष प्रधान समाजै भएर हो। जति नै अब हाम्रो यो विकसित भए पनि अथवा जति पनि सुविधा भन्न स्वतन्त्र भए पनि महिलाहरू अहिले पनि पछाडि नै छन्। जे होस् महिलाहरूलाई पुरुषहरूले अगाडि आउन अझै दिएकै छैन जस्तो लाग्छ।
0: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गण्डकी प्रदेशमा महिलाको कृषि जग्गा माथि पहुँच सबैभन्दा बढी 38.5% छ भने कडालीमा सबैभन्दा कम 28.7% मात्रै रहेको छ। सरकारले सन् 2030 महिलाको कृषि भूमिमा पहुँच 40% पुर्याउने लक्ष्य लिएको छ। तर लक्ष्य पूरा गर्न कानूनी स्वामित्व मात्रै होइन, सामाजिक सोच परिवर्तन पनि आवश्यक पर्ने अधिकार कर्मीहरू बताउँछन्। महिलालाई किसानका रूपमा आधिकारिक पहिचान दिने, कृषि तालिममा प्राथमिकता दिने, सहुलियत ऋण र प्रविधिमा सहज पहुँच सुनिश्चित गर्ने नीति प्रभावकारी रूपमा लागू हुनुपर्ने सरकारवालाहरूको भनाई छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।

0: के तपाईलाई थाहा छ, नेपालमा कृषि क्षेत्रमा करिब 70% श्रम महिलाले गर्छन्, तर जमीनको स्वामित्वमा महिलाको हिस्सा 20% भन्दा कम छ। जग्गामा महिलाको स्वामित्व वा अधिकार कम हुँदा पनि खेतीपातीमा दिनभर समय बिताउने महिला किसान भनेर चिन्दैनन्। सरकारी दस्तावेजमा उनीहरूको नाम हुँदैन। किसानले पाउने अनुदान सूचीमा महिलाको नाम कम हुन्छ। सरकारी सेवा सुविधामा समेत महिला किसानको पहुँच कम छ।
1: नेपालमा धेरै किसान महिला भए पनि सरकारी कागजमा, समुदायमा, परिवारमा उनीहरूलाई गृहिणी भनेर चिनिन्छ। कार्यक्रममा अब एकजना महिला किसानको वास्तविक कथा सुनौ।
2: मेरो नाम सुनिता केसी, ठेकाना कबुरकोट 3 टेकनडारा। मकै लगाउँछौ अनि टमाटर, काँक्रा, काउली, बन्दा, भिन्डी खोर्सानी, पिरो खोर्सानी लगाउँछौ। कमाउले त कमाउँछन् 50,000, 1,00,000, 1.5 लाख, अलिक धेरैले त 2-3 लाख पनि गराउँछन्। हामी त थोरथोरैबाट सुरु गर्छौँ, रोग लाग्छ। अहिले त गरेका छौँ 10 रुपियाँ जति। हामीहरू महिला हो, महिला भएको कारणले अब चुलो चौको घर दैलो गर्नुपर्ने, खासै बाहिर हिँड्डुल हुँदैन महिलाहरूले। त्यही भएर अनुदान कति लगाउँछौँ। कमाउले त कमाउँछन् 50,000, 1,00,000, 1.5 लाख, अलिक धेरैले त 2-3 लाख पनि गराउँछन्। हामी त थोरथोरैबाट सुरु गर्छौँ, रोग लाग्छ।

0: नग्ने मान्छे भएपछि बाहिर चासो गर्ने बाहिर घिच्ने हुन्थ्यो त्यही भएको कारणले हामीलाई कसलाई अन्डान पर्छ कसलाई तालिम पर्छ त्यति थाहा हुँदैन सर हामी महिला भइहाल्छ महिला पछि नै परिन्छ पुरुष नै अगाडि हुनुहुन्छ जहाँ पनि अब महिलाले थाहा पान्नन् भनेर कि बुझ्दैनन् भनेर कि महिलालाई कमै देख्छु मैले कमै पनि सहभागी हुन्छन् पुरुष नै हुन्छन् पुरुष ले अब के कारणले हो खै महिलालाई कृषि पेसा गर्न समस्यै छ सर समस्या घर दैलो सम्हाल्नु पर्यो बच्चा बच्ची सम्हाल्नु पर्यो अनि लाला बालाहरू सम्हाल्नु पर्यो खासै भएर हिडुल गर्ने हुँदैन अनि समस्या त समस्या छ के गर्ने असिनो पर्छ असिनोले लगाएको बोट बिरुवा लगिदिन्छ अनि खेतीपाती गर्दाखेरि गहुँ जौ छर्दाखेरि मकै छर्दाखेरि बनेवलले खाइदिन्छन् बाँदरले खाइदिन्छन् आफ्नै घाटा हुन्छ आफ्नै जेबको पैसा जान्छ तरकारीका बिउ बिजन किन्नहरू मल किन्नहरू बिसारी किन्नहरू सकियो असिनो पर्यो सकियो खेल्थे कृषि भने हाम्रो बाबुबाजेले यही गर्दै आउनुभयो अनि हामीले पनि यही गर्यौँ हामी किसानी कृषि
1: नेपाली समाजमा महिलाले गर्ने कामलाई सहयोग वा कर्तव्यको रूपमा बुझिन्छ पेसा वा उत्पादनको रूपमा होइन जब कुनै कामलाई कर्तव्यको रूपमा मात्रै परिभाषित गरिन्छ त्यसको मूल्याङ्कन हुँदैन त्यसमा अधिकारको प्रश्न उठ्दैन र त्यसको आधारमा पहिचान पनि निर्माण हुँदैन यसरी महिलाको श्रम अदृश्य बनाइन्छ सामाजिक रूपमा पनि र नीतिगत रूपमा पनि
2: नीतिगत तहमा हेर्दा नेपालमा महिला किसानलाई लक्षित गरेर विभिन्न कार्यक्रम र नीतिहरू बनेका छन् तर ती नीतिहरूको पहुँच महिलासम्म पुग्ने प्रक्रियामा ठूलो खाडल देखिन्छ सूचना अभाव शिक्षा र साक्षरताको स्तर संस्थागत पहुँचको कमी र सामाजिक प्रतिबन्धहरूले महिलाहरूलाई यी सेवाबाट टाढा राख्छ यदि खेतमा पसिना बगाउने उत्पादन गर्ने घर चलाउने व्यक्ति किसान होइन भने किसान को हो
1: तपाईलाई लागेको विषयमा आफ्ना विचार पैसा नलाग्ने फोन नम्बर 01-5268-646 फोन गरेर अहिले नै रेकर्ड गर्नुहोस्
2: तपाई हाम्रो फेसबुक पेज सीआईएन खबरमा पनि लेख्न सक्नुहुनेछ
1: नेपालमा कृषि क्षेत्रमा महिलाको सहभागिता अत्यन्त उच्च छ पुरूषहरूको वैदेशिक रोजगारीमा बढ़दो संलग्नताले गाउँघरमा खेतीपातीको जिम्मेवारी झनै महिलाको काँधमा आएको छ
2: महिलाहरूले पुरूषको तुलनामा बढ़ी समय काममा खर्च गरे पनि त्यो समयमाथि उनीहरूको नियन्त्रण हुँदैन उनीहरूसँग तालिम लिन बजार जान सहकारीमा सहभागी हुन वा नीति निर्माण प्रक्रियामा आवाज उठाउन आवश्यक समय र अवसर हुँदैन यसले उनीहरूको आर्थिक र सामाजिक सशक्तिकरणलाई सीधै असर गरेको छ समयको असमान वितरणले उनीहरूलाई अवसरबाट टाढा राख्छ र यो असमानता निरन्तर पुनरुत्पादन भइरहन्छ
1: त्यसो भए यस समस्याको समाधान गर्न सरकारले कस्तो नीति लिँदैछ त हामीले कृषि मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठसँग कुराकानी गरेका छौं
3: विशेष गरी अब महिला शिक्षकहरूमा चाहिँ यहाँले महिला शिक्षकहरूको बारेमा यहाँले जिज्ञासा राख्नुभयो अब अहिले वास्तवमा तत्काल अब त्यस्तो अब न महिला किसानहरूकै मात्रै यदि तथ्याङ्क भनेर त्यस्तो किसिमको कुनै अब भन उ त त्यस्तो त छैन तर अब जुन ठाउँमा हामीहरूको प्रोग्राम मन्त्रालय अन्तर्गतका विभिन्न आयोजनाहरू कार्यक्रमहरू सञ्चालन भएका छन् त्यो ठाउँमा चाहिँ जस्तै विशेष गरी म एउटा इक्जाम्पल मात्रै दिन चाहन्छु अब जस्तै मन्त्रालय संघीय मन्त्रालयबाट अन्तर्गत सञ्चालन भएका अब आयोजनाहरू जुन वैदेशिक आयोजनाहरू छ अथवा चाहिँ यता नेपाल सरकारकै लगानीबाट भएको आयोजना त्यसमा चाहिँ अब त्यो प्रोजेक्टको डिजाइन हुँदा नै 80% कुनैमा 70% कुनैमा 60% यति चाहिँ महिला कृषकहरूको चाहिँ सहभागिता हुनुपर्ने भन्ने चाहिँ उल्लेख भएको हुन्छ त्यही अनुसार चाहिँ प्रत्येक आयोजनाहरूमा त्यही अनुसारले चाहिँ कार्यक्रमहरू लक्षित भएर कार्यक्रमहरू चाहिँ डिजाइन गरिएको हुन्छ अरू त्यसबाहेक अहिले अब भनौँ न ओभरअलमा टोटल यहाँ संघीय मन्त्रालयको त्यो बाहेक कार्यक्रम जाने त्यस्तो छुट्टै कार्यक्रम त छैन त्यसै गरी अब जस्तै प्रदेशको पनि र स्थानीय तहको पनि विशेष गरी अब अहिले कृषिमा धेरै जस्तो चाहिँ महिलाकै सहभागिता छ किन भन्दाखेरि अब पुरुषहरू अलिकति अरू काममा र वैदेशिक रोजगारमा पनि गाउँकाले गर्दाखेरि महिलाको

0: ಇದಾ ಅಥವಾ ಮಹಿಳಾ ಅವರ ದಿಸ್ ವೆರಿ ಅವರ್ ಮನ್ युवा को सहभागिता अलिक कम बड़ी पहाड़ी क्षेत्र में भन्नपर्दाखेरि अब अलि भन वृद्धा उमेर को अलि माथिल्लो उमेर को किसान सहभागिता ओवरअल में विशेषगरी मैं यहाँ भन्नपर्दाखे हमीर को जो ठाव में कार्यक्रम वैदेशिक आयोजना संचालन भगता 60-65% सम्म अब त्यो आयोजना हेर्दै त्यो किसिमको चाहिँ किसान महिला किसानहरूको चाहिँ सहभागिता रहेको चाहिँ मैले यहाँलाई अनुरोध गर्न चाहन्छु।
1: जस्तो कि महिलाहरू किसानका रूपमा काम गरिरहेका हुन्छन् तर मन्त्रालय या अरू कुनै तथ्याङ्क या त अरू कुनै डेटाले महिला किसानहरूका रूपमा परिभाषित गरेको जस्तो देखिँदैन, त्यो हिसाबले चाहिँ मन्त्रालयले आगामी दिनमा कसरी अगाडि बढाउँदैछ, यो विषयमा केही नीतिगत छलफलहरू या त केही नीतिगत व्यवस्था गर्ने गरी मन्त्रालय अगाडि बढेको छ छैन के छ?
0: अहिले तत्कालै चाहिँ त्यस्तो महिलालाई भनेर अब विशेष गरी मैले अघि नै भने अब महिला अनि त्यसपछि गएर चाहिँ युवा लक्षित कार्यक्रमहरू त अब हरेक भन आयोजनाहरू तिनी आयोजना अथवा कार्यक्रमहरूमा चाहिँ कार्यक्रममा चाहिँ त्यो रहेको नै हुन्छ। तर त्यो स्पेसल्ली महिलाकै लागि भनेर त्यसरी नीति नै त अब त्यस्तो किसिमको छुट्टै त आएको अहिले तत्कालै त त्यस्तो आएको छैन होइन। तर विगतदेखि नै के हो त भन्दाखेरि कार्यक्रममा चाहिँ महिलाहरूलाई फोकस गरेर कार्यक्रमहरू चाहिँ लैजानुपर्छ भनेर त्यसैमा मैले अघि भने जस्तै निश्चित पर्सेन्टेज चाहिँ अब महिलाको लागि चाहिँ एड्रेस गर्ने गरी कार्यक्रमहरू चाहिँ हुन्थ्यो। र त्यसपछि महिला भनौँ वुमेन फ्रेन्डली चाहिँ अथवा महिला मैत्री प्रविधिहरू जस्तै उदाहरणको लागि चाहिँ विभिन्न किसिमको कृषि सामग्रीहरू चाहिँ को चाहिँ मा चाहिँ अनुदानहरू दिने र महिलाहरूलाई चाहिँ तालिमहरू दिने विषयहरू छन्। र अहिले अब सायद सम्भवतः अब निकट भविष्य बजेट कार्यक्रम पनि आउँदैछ, त्यसमा अब केही सम्बोधन हुन पनि सक्ला। र अहिले त हाल तत्काल चाहिँ त्यस्तो किसिमको ठ्याक्कै नयाँ त्यसमा चाहिँ एड्रेस गर्ने गरी चाहिँ नयाँ कार्यक्रम चाहिँ छैन, विगतको निरन्तरता नै छ।
1: गाउँमा हेर्यो भने महिलाहरू मात्रै किसानहरू देखिने, पुरुषहरू विदेशतिर जाने त्यो खालको परम्परा पनि वैदेशिक रोजगारमा जाने परम्पराले गर्दाखेरि पनि अहिले त गाउँमा महिला नै किसान खेतबारीमा देखिनुहुन्छ, तर उहाँहरूका लागि प्रविधि चाहिँ त्यति राम्रा देखिँदैनन्। साना साना हाते ट्र्याक्टरहरू लगायत केही प्रविधिहरू छन् जसले गर्दा काम अलि सहज भएको छ भन्ने चाहिँ छ, तर पर्याप्त मात्रामा चाहिँ अलि सहज खालका त्यस्ता प्रविधिहरूमा स्थानीय सरकार संघ र स्वयं प्रदेश कसरी अगाडि जाला के छ अहिले?
0: लास्टमा यस यो जुन स्थानीय संघ स्थानीय प्रदेश र संघको जुन विषय छ यसमा चाहिँ अब विशेष गरी कृषि अब तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्रालय अहिले कृषि वन तथा वातावरण मन्त्रालय भन्नु पर्यो। हामीले जस्तै यही अलिकति यो कार्यक्रमलाई चाहिँ जस्तै स्थानीय प्रदेश र संघको कार्यक्रमलाई चाहिँ सबै कार्यक्रम महिला मात्रै होइन सबै कार्यक्रम महिला मैत्री मात्रै होइन सबै कार्यक्रमलाई चाहिँ समेट्ने गर्दा चाहिँ अलिकति जानुपर्छ भनेर चाहिँ अब यो जुन विषयगत समिति हुन्छ विषयगत समितिमा पनि चाहिँ कार्यक्रमहरूको बारेमा चाहिँ छलफल गरेर त्यसमा चाहिँ विषयगत समितिमा चाहिँ जस्तै अब प्रदेश स्थानीय तहको चाहिँ विशेष गरी नगरपालिका र गाउँपालिका महासंघको प्रतिनिधिज्यूहरू र त्यसपछि गएर चाहिँ त्यस्तै गरी चाहिँ सातवटै प्रदेशको मन्त्रीज्यूहरूको उपस्थितिता संघीय मन्त्रीज्यूको अध्यक्षतामा भनौँ यो विषयगत समितिको चाहिँ बैठक बसेर त्यसमा पनि अब त्यो कार्यक्रमहरूलाई चाहिँ अगाडि लैजानुपर्छ भन्ने किसिम त्यो भएको छ। त्यो भन त्यो बैठकमा चाहिँ ती कार्यक्रमहरूलाई कसरी जाने के गर्ने जस्तै 83-84 कार्यक्रममा चाहिँ अब कसरी जाने अथवा प्राथमिकता के हुने त राष्ट्रिय प्राथमिकता भन्ने विषयहरू पनि त्यसमा चाहिँ निर्णय भएको थियो। त्यो भएको कारणले गर्दा त्यही अनुसारले जहाँसम्म लाग्छ त्यही अनुसारले जुन संघले संघीय निकायको अब ग्रासरुट लेभलमा धेरै निकायहरू छैन जाने विशेष गरी स्थानीय र प्रदेशको छ बढी त्यो भएको कारणले गर्दा जहाँसम्म लाग्छ अब त्यो जुन किसिमको चाहिँ एउटा अन्डरस्ट्यान्डिङ अथवा निर्णय भएको छ त्यो अनुसार महिलालाई पनि लक्षित गरेर र प्लस अरू कृषिका कार्यक्रमहरूमा पनि त्यही अनुसारले जान्छ भन्ने अपेक्षा चाहिँ हामीले गरेका छौँ।
2: महिला किसानको समस्या श्रमको कमी होइन पहिचानको कमी हो। उनीहरूले कृषि चलाइरहेका छन् तर प्रणालीले उनीहरूलाई किसानको रूपमा स्वीकार गरेको छैन। जबसम्म श्रमलाई देखिने बनाइँदैन त्यसको मूल्यांकन गरिँदैन र पहिचानलाई औपचारिकतामा मान्यता दिइँदैन तबसम्म समानता केवल नीतिमा सीमित रहनेछ।
3: त्यसैले अबको बहस केवल महिला पनि किसान हुन् भन्नेमा सीमित हुनु हुँदैन। यो बहस किन अहिलेसम्म उनीहरूलाई किसान मानिएन भन्ने गहिरो प्रश्नबाट शुरू हुनुपर्छ। यही प्रश्नले मात्र संरचनात्मक परिवर्तनको ढोका खोल्न सक्छ।
2: यो सँगै आजलाई कार्यक्रम साझा आवाजको समय सकिने लागेको छ। आजको कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रश्न, जिज्ञासा वा कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ। यसका लागि हाम्रो इमेल ठेगाना साझाखबर@gmail.com, IVR 01-5268-646 फोन गरेर दिइएको निर्देशन अनुसार आफ्नो विचार रेकर्ड गर्न सक्नुहुनेछ। हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क CIN वा ट्विटर ह्याण्डल @CIN खबरमा पनि मेन्सन गर्न सक्नुहुनेछ।
3: कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। हामी कार्यक्रम साझा आवाज लिएर अबको 15 दिनमा पुनः यसै समयमा फेरि उपस्थित हुनेछौं। तबसम्मका लागि प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। रेडियो कार्यक्रम साझा आवाजबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
1: लौ चट्याङ पर्ने आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड,
0: हजुरको रेडियो

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। देउबा दम्पतिलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश। प्रधानमन्त्री बालेन्द्र शाहको आग्रहपछि राष्ट्रपतिले गणतन्त्र दिवसको अवसरमा सम्बोधन गर्ने। सुकुम्बासीको होल्डिङ सेन्टरको समस्या तत्काल समाधान हुने।
1: होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको दस बाल शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सुनिश्चित हुने गरी विद्यमान ऐन कानून र कार्यविधिहरूको समय सापेक्ष परिमार्जन आवश्यक भए कानूनी सुधारको प्रक्रिया तत्काल अगाडि बढाउने।
0: सहकारी व्यतिथि जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री परिषदको निर्णय। प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने विषयमा मौन। सरकारद्वारा बर्खे धानबालीको न्यूनतम समर्थन मूल्य निर्धारण।
2: आर्थिक वर्ष 2083-84 वर्षे धानबालीका न्यूनतम समर्थन मूल्य मोटो धानको रु 3660 प्रति क्विन्टल र मध्यम धानको रु 3860 प्रति क्विन्टल तोक्ने।
0: क्रियाशील सदस्यता अध्यावधि नगर्नेलाई 15 महाधिवेशन को अधिवेशनमा भाग लिन नदिने कांग्रेसको चेतावनी। अहिले देशका विभिन्न स्थानमा चट्याङ सहित वर्षा। राति पूर्वतिर सर्दै जाने
3: ती बागमती गण्डकी प्रदेशको ती स्थानहरूमा त्यसको साथसाथै यो मध्य प्रदेशको पनि थोरै स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
0: र नेपाल क्रिकेट संघ क्यानद्वारा 38 पुरूष खेलाड़ीको वरियता सार्वजनिक।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: स्वास्थ्य बीमा नाफामूलक कारोबार वा सुविधा होइन, यो त नागरिकको आधारभूत स्वास्थ्य अधिकारसँग जोड़िएको राज्यको सामाजिक दायित्व हो। त्यसैले स्वास्थ्य बीमामा राजनीति गर्नुहुँदैन। यो कार्यक्रम कुनै पनि बहानामा कमजोर वा बन्द गरिनु हुँदैन। बेलैमा संरचनात्मक र वित्तीय सुधार गरी स्वास्थ्य बीमालाई भरोसायोग्य बनाउन सकिए राज्यले सामान्य नागरिक प्रतिको आफ्नो कर्तव्य पूरा गरेको ठहरिनेछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य तोकेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले प्रति क्विन्टल मोटो धानको 3660 रूपियाँ र मध्यम धानको 3860 रूपियाँ तोकेको सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
2: आर्थिक वर्ष 2083-84 वर्षे धान बालीका न्यूनतम समर्थन मूल्य मोटो धानको रु 3660 प्रति क्विन्टल र मध्यम धानको रु 3860 प्रति क्विन्टल तोक्ने भूमि व्यवस्थापन सहकारी संघीय मामिला मन्त्रालयको सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने। अर्को संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश गंगोललाई नियुक्ति गर्ने। नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रत्युत्तर पत्र लेटर अफ रिप्लाई स्वीकृत गर्ने।
5: यस्तै बैठकले मन्त्री परिषद बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। अहिले देशका विभिन्न स्थानमा चट्याङ सहित हल्का पानी परिरहेको छ। विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मध्य प्रदेश सहित अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले म्याग्दी लमजुङ कास्की स्याङजा तनहु र चितवन जिल्लामा हावाहुरी सहितका हल्का पानी परिरहेको महाशाखाले जनाएको छ। यस्तै काभ्रे सिन्धुपाल्चोक भोजपुर धनकुटा ताप्लेजुङ र पाँचथर जिल्लामा पनि पानी परिरहेको छ। पानी पर्ने प्रणाली विस्तारै पूर्वतर्फ सर्दै गइरहेकाले राति अझ पूर्वतिर पानी पर्ने सम्भावना रहेको मौसमविद सरोज पुडा सैनीले सीआईएनसँग बताउनुभयो।
3: अब यतिखेर चाहिँ विशेष गरेर यो बागमती र गण्डकी प्रदेश केन्द्रित भएर मेघगर्जन चट्याङ सहित केही स्थानहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कोशी प्रदेश र कर्णाली अनि यो सुदूरपश्चिम प्रदेश पनि पहाड़ी भूभागको एक स्थानमा हल्का वर्षा पनि भइरहेको छ। आज रातिको मौसमको कुरा गर्नुपर्दाखेरि चाहिँ विशेष गरेर यो लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागमा चाहिँ थोरै स्थानहरूमा र यो कोशी बागमती गण्डकी प्रदेशको केही स्थानहरूमा त्यसको साथसाथै यो मध्य प्रदेशको पनि थोरै स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
5: मौसमविदले मेघ गर्जन र चट्याङको सम्भावना रहेकाले सतर्क रहन आग्रह समेत गरेका छन्। विशेष गरी खुला स्थानमा नबस्न, सुरक्षित ठाउँमा आश्रय लिन तथा आवश्यक नभएसम्म यात्रा नगर्न सुझाव दिएका छन्। यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भेगमा भने तातो दिन तथा तराई क्षेत्रमा तातो हावाको लहरको अवस्था जारी रहने सम्भावना रहेको मौसमविदले बताएका छन्। अत्यधिक गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले दिउँसोको समयमा सावधानी अपनाउन आग्रह गरिएको छ। गणतन्त्र दिवसका अवसरमा यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने तयारी गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आग्रहपछि राष्ट्रपति कार्यालयले सरकारको निर्णय स्वीकार गरेको हो। जेठ 15 गते हुने गणतन्त्र दिवस मूल समारोह समितिको अध्यक्षको रूपमा सामान्यतया प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रचलन रहे पनि यसपटक मन्त्री परिषदबाटै निर्णय गरेर राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रह गरिएको हो। राष्ट्रपति पौडेलले नयाँ अभ्यासका रूपमा गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने प्रस्ताव स्वीकार गर्नुभएको स्रोतले जनाएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहको तत्काल कुनै देशमा भ्रमण नहुने भएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले 100 दिनको कार्ययोजना अनुसार काम भइरहेकाले तत्काल कुनै पनि देशको भ्रमण नगर्ने बताउनु भएको हो। सिंहदरबारमा मन्त्री परिषदका निर्णय सार्वजनिक गर्दै उहाँले प्रधानमन्त्रीको भारत भ्रमण र संसदमा उठेका प्रश्नको जवाफ दिने विषयमा तत्काल कुनै पनि निर्णय नभएको बताउनुभयो।
2: प्रधानमन्त्रीज्यूको भारत जाने समय अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ भारत मात्र नजानु भएको होइन, अहिले विदेश कहीँ पनि गइराख्नु भएको छैन। अहिले हामीले पहिलो 100 दिनको कार्य व्यस्तता एकदमै धेरै छ, सुरुमा काममा अलिकति बढी सबैजना हामी फोकस पनि छौं। त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढंगले अब जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्योसँग केही पनि सम्बन्ध छैन। होइन, बजेटको विषयमा अर्थमन्त्रीज्यूले बजेटको काम गरिराख्नु भएको छ, सम्बन्धित सबै मन्त्रालयहरूले आफ्नो योजनाहरू धेरै जस्तो प्रस्तुत गरिसक्नु भएको छ, काम हुँदैछ। त्यो होइन, त्यो त भित्र आउन जानको लागि सहजीकरण गर्न सबैलाई सहज होस् भनेर कुन गेटबाट कति बजे कसरी प्रवेश गर्ने भन्ने विषयमा भएको, त्यो त भइसक्यो होला। यसको बारेमा त मन्त्री परिषदमा छलफल भएको छैन, आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्नुहुन्छ।
5: कानून न्याय तथा मानवाधिकार समितिले काठमाण्डुका होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको अवस्थाका विषयमा सरकारले तत्काल सम्बोधन गर्न निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकमा होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरू मानसिकदेखि विभिन्न समस्याले ग्रसित रहेको भन्दै समितिले तत्काल सम्बोधनको माग गरेको हो। केही दिन अघि मात्रै समितिले काठमाण्डु उपत्यका विभिन्न होल्डिङ सेन्टरमा पुगेर अवस्थाको विषयमा अध्ययन गरेको थियो। समिति सदस्यहरूले सरकारले भरपर्दो भरोसा दिलाउनु पर्ने भन्दै तत्काल त्यसको सम्बोधनका लागि आग्रह गरेको हो। समिति सभापति समीक्षा बास्कोटाले समितिको सुझावका आधारमा समस्या समाधानका लागि पहल गर्न निर्देशन दिनुभयो।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशनात्मक सुझाव दिने एक, होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको दासबास, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत मानवीय आवश्यकताको ग्यारेन्टी गर्नु राज्यको प्राथमिक दायित्व भएकाले बालबालिका तथा युवाको अविच्छिन्न पठन पाठन, ज्येष्ठ नागरिक बालबालिका, महिला, सुत्केरी तथा गर्भवती महिला जस्ता विशेष संवेदनशील समूहको सन्तुलित पोषण स्वास्थ्य उपचारको व्यवस्था गर्ने एवं रोजगारीमा आबद्ध व्यक्तिहरूको कार्यस्थल बाहेक पर्ने स्थानमा स्थानान्तरण गर्ने कार्यलाई तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गरी नागरिकको मर्यादित जीवनयापन र मानवाधिकारको पूर्ण सुरक्षा सुनिश्चित गर्ने, दुई, सुकुम्बासी तथा अव्यवस्थित बस्योवासीहरूको वस्तुनिष्ठ वर्गीकरण र प्रमाणीकरण कार्यलाई तीव्रता दिन तथा वास्तविक सुकुम्बासीहरूको स्थायी पुनर्वास र दीर्घकालीन व्यवस्थापन मार्फत नेपालको संविधानले प्रदत्त मौलिक हक एवं विश्वव्यापी मानव अधिकारको प्रत्याभूति गर्ने।
5: सर्वोच्च अदालतले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्धको रिट दर्ता गर्ने वा नगर्ने विषय संवैधानिक इजलासले नै टुंगो लगाउनु पर्ने आदेश गरेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्ध परेको रिट निवेदन दर्ता हुने वा नहुने भनी आफूले निर्कोल नगरी संवैधानिक इजलासमा पठाउन आदेश दिनुभएको हो। यसैबीच सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले जिल्ला अदालतबाट जारी गरिएको पक्राउ पूर्जीका आधारमा देउवा दम्पतिलाई पक्राउ नगर्न आदेश दिएको हो। सर्वोच्च अदालतले प्रारम्भिक सुनवाईपछि सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा विशेष अदालतको क्षेत्राधिकार भित्र पर्ने देखिएको भन्दै जिल्ला अदालतबाट जारी पक्राउ पूर्जी कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। साझा खबरमा अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले 38 पुरूष खेलाड़ीको वरियता सार्वजनिक गरेको छ। क्यानले आज सार्वजनिक गरेको नयाँ सम्झौतामा ए प्लस क्याटेगोरी थप गरिएको छ। ए प्लस क्याटेगोरीमा रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने परेका छन्। क्याटेगोरी एमा आसिफ शेख, करण केसी, कुशल भुर्तेल र सोमपाल कामी रहेका छन्। यस्तै क्याटेगोरी बीमा आरिफ शेख, भीम सार्की, गुलशन झा, ललित राजवंशी र नन्दन यादव परेका छन्। अन्य 11 खेलाड़ी क्याटेगोरी सीमा परेका छन्। डेभलपमेन्ट क्याटेगोरीमा 15 खेलाड़ी समावेश गरिएको छ। ए प्लस क्याटेगोरीमा परेका खेलाड़ीहरूले प्रति महिना 1,20,000 पाउनेछन्। यस्तै ए क्याटेगोरीमा परेका खेलाड़ीले 1,00,000 र क्याटेगोरी बीमा परेका खेलाड़ीले 75,000 र डेभलपमेन्ट क्याटेगोरीमा परेका खेलाड़ीहरूले 35,000 पारिश्रमिक पाउने क्यानले जनाएको छ।
0: उखु किसानहरू उन्नत जात र प्रविधिको पर्खाईमा
6: उन्नत जात, उन्नत प्रविधि र सन्तुलित मल खादको प्रयोगले गर्दा नै उखुको उत्पादन चाहिँ डबल भयो।
0: भारतमा उत्पादन भएको उन्नत जात नेपालमा फैलाउन लामो समय लाग्ने गरेको समस्या, रिपोर्टसँगै कृषि उत्पादन बढाएर आत्मनिर्भर हुनुपर्ने लगायतका प्रसंगहरू बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानीसोर, गमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
9: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
10: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सरकारले अमेरिका, कतार, मलेसिया र सिंगापुरसँग पारस्परिक सहायता सम्बन्धी सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमका अनुसार नेपालले यसअघि नै भारत र चीनसँग यस्तो सम्झौता सम्पन्न गरिसकेको छ। अब अन्य मुलुकसँग पनि कानूनी तथा आपराधिक विषयमा सहयोग आदान प्रदान गर्ने उद्देश्यले प्रक्रिया अगाडि बढ़ाइएको हो। मन्त्री गौतमले मलेसिया, कतार, सिंगापुर र संयुक्त राज्य अमेरिका लगायतका केही देशलाई औपचारिक अनुरोध पठाइएको जानकारी दिनुभएको छ। त्यस्तै उहाँले कानून निर्माणमा जनसहभागिता बढ़ाउन अनलाइन पोर्टल शुरू गरेको पनि जानकारी दिनुभयो। बिहानको चियादेखि मिठाई, परिकार र पर्व उत्सवहरू चीनीको प्रयोग बिना सम्भव छैन, तर उत्पादनको राम्रो सम्भावना हुँदाहुँदै पनि यति महत्वपूर्ण चीनीमा नेपाल अझै आत्मनिर्भर बन्न सकेको छैन। किसानहरू उन्नत जात र प्रविधिको पर्खाईमा रहेका छन्।
12: सरलाई हरियोनका उखु किसान गोविन्द मैनाली वार्षिक रूपमा 4,000 क्विन्टल उखु उत्पादन गर्नुहुन्छ, जसबाट 320 क्विन्टल चिनी उत्पादन गर्न सकिन्छ। सरकारले आधुनिक प्रविधि र उन्नत जातको उखु बिउ सहज रूपमा उपलब्ध गराउन सके उहाँको उत्पादन अझै बढ्नेछ, तर गुणस्तरीय बिउ नै पाउन नसकेको उहाँको गुनासो छ।
13: दुई पक्ष सरकार बसेर चाहिँ ती भेराइटीहरू चाहिँ सम्झौता गरेर हरेक वर्ष चाहिँ नयाँ नयाँ भेराइटीहरू उत्पादन भइरहेको हुन्छ इन्डियामा, ती जातहरू लिएर आइदियो भने किसानलाई 101 जात भन ल्याइदिएपछि किसानलाई छानी छानी किसानको हितमा पनि हुने उद्योगको हितमा पनि हुने जातहरू आयो भने किसानहरूलाई सबभन्दा राम्रो।
12: सरकारको तथ्याङ्क अनुसार नेपालमा वार्षिक करिब 2,80,000 देखि 3,00,000 मेट्रिक टन चिनी आवश्यक पर्छ। तर स्वदेश उत्पादन भने वर्ष अनुसार फरक फरक भए पनि सामान्यतया 1,30,000 देखि 2,00,000 मेट्रिक टन सम्म मात्रै सीमित छ। हरियोनमा 7 बिघा क्षेत्रमा उखु खेती गर्दै आउनु भएका किसान राजकिशोर यादव,
14: नयाँ जात र पुरानो जातमा हामी यो फरक किलो अहिले मिलको नयाँ प्रविधिले रोप्दाखेरि पहिलामा हामीहरूले त्यो के भन्छ त्यो 2 फिट भन्दा म 4 फिटमा गए, 4 फिट भन्दा मैले 8.5 फिटमा यसपालि गएछु। अनि त्यसमा 12 महिना त्यो डबल आमदनी दोहोरो आमदनी 12 महिना त्यसको बालीको आमदनी पनि लिन सकिन्छ। उखु पनि तपाईँको यो भन्दा पहिला भन्दा डबलै नै उत्पादन हुन्छ
12: भन्नाले
14: भन्ने। अब पहिला कठाको 25 क्विन्टल 30 क्विन्टलको एभरेज थियो, अहिले मेरो 50-60 भन्दा मुनि हुँदैन।
12: सर्लाहीको हरियोन स्थित इन्दु शङ्कर चिनी उद्योगका उखु प्रबन्धक योग नारायण रजतका अनुसार किसानले उखु खेतीबाट राम्रो लाभ लिन नसक्नुको मुख्य कारण पुरानो जात र कमजोर उत्पादन प्रविधि हो। त्यसैले किसानको उत्पादन बढाउन उद्योगले पनि उन्नत जातको बिउ उत्पादन र वितरणलाई प्राथमिकतामा राखेको उहाँ बताउनुहुन्छ।
6: डबल उत्पादन गरिरहेछ, मतलब पहिला चाहिँ 350 क्विन्टल बिघामा फल्थ्यो भने अहिले चाहिँ 800 देखि लिएर 1,000 क्विन्टलसम्म चाहिँ उत्पादन लिइरहेछ। त्यसको मेन त 3 चिज हो, उन्नत जात, उन्नत प्रविधि र सन्तुलित मल खादको प्रयोगले गर्दा नै उखुको उत्पादन चाहिँ डबल भएछ।
12: किसानले निजी प्रयास र चिनी उद्योगले उपलब्ध गराएका नयाँ जातका बिउ प्रयोग गर्न थालेपछि उत्पादनमा सकारात्मक सुधार देखिन थालेको इन्दु शङ्कर चिनी उद्योगका उखु विकास महाशाखा प्रमुख सुरेश प्रसाद मेहताले बताउनुभयो। उद्योगले भारतबाट कोलक 14201, 16202 तथा कोष 18231 र 17231 जातका नयाँ उखुको बिउ ल्याएर आफ्नै नर्सरीमा उत्पादन गरिरहेको छ। यी जातको उखु एकै पटकमा 30-35 वटासम्म नयाँ बिरुवा उत्पादन गर्न सक्छन्। साथै रोपेको दोस्रो र तेस्रो वर्षमा पनि राम्रो उत्पादन दिने भएकाले किसानका लागि लाभदायी मानिएको उहाँ बताउनुहुन्छ।
14: 3 साल चाहिँ ट्रायल गर्छ, पहिला उसको मुरहन पहिलो साल हेर्छ, त्यसपछि खुट्टी हेर्छ, त्यो राम्रो देखियो भने अनि मात्रै हामी किसानको उसमा पुर्याउँछौँ। अहिलेसम्म हामीले जुन किसानको फिल्डमा पठाएछौँ त्यो चाहिँ तपाईँको 14201 चाहिँ किसानको खेतमा चाहिँ सेट खायो हो। अहिले चाहिँ हामीले 3 जात फेरि नयाँ ल्याएका छौँ।
12: उखु उत्पादन वृद्धि गर्ने उद्देश्यले सरकारले बाराको सिमरामा उखु अनुसन्धान केन्द्र स्थापना गरेको भए पनि अनुसन्धान र प्रविधि विस्तारमा अपेक्षा अनुसार प्रभावकारी बन्न सकेको छैन। सरकारले अनुसन्धानलाई प्रभावकारी बनाउन किसानलाई आधुनिक उपकरण उपलब्ध गराउने र उन्नत बिउको पहुँच विस्तार गर्ने हो भने किसानले चिनी उत्पादनमा ठूलो फड्को मार्न सक्ने किसानहरू बताउँछन्। प्रकाश मैनाली, सीआईएन सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट भूकम्प पीड़ितको स्थायी आवास पुननिर्माणले अझै गति लिन नसक्नुको कारण
15: अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
0: चालाग्दै गर्दा पीड़ितहरूमा चिन्ता बढ्दो विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
17: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप. सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. करिब चार वर्ष बित्न लाग्दा पनि जाजरकोट भूकम्प पीड़ितले स्थायी आवास पुननिर्माण पाउन सकेका छैनन्. त्यो कार्य निकै ढिलो भइरहेको छ. अधिकांश पीड़ित अझै अस्थायी टहरामै बस्न बाध्य छन्. अनुदान वितरणमा ढिलाइ, प्राविधिक मूल्यांकन र दुर्गम भूगोलका कारण पुननिर्माण निकै सुस्त बनेको हो. तर प्रभावितको जनजीवन वर्षा लागेसँगै कष्टकर बन्दै गए पनि सरकारको त्यसमा ध्यान पुग्न सकेको छैन. हामीले सरकारले पुननिर्माणका लागि गरेको पहलका विषयमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतसँग कुराकानी गरेका छौं.
15: यसमा धेरै निकाय इन्भल्भ छ होइन, र सबै निकायले नै तदारुकताका साथ गर्नुपर्ने, कुनै समस्या भए त्यसलाई सल्टाउनु पर्ने, प्राविधिक जनशक्ति नभए सरकारले उपलब्ध गराउनु पर्ने जस्ता विषयहरू, र यदि मुद्दामा गएका उजुरीमा गएका विषयहरू छन् भने त्यो पनि छिट्टो सुनवाई भएर त्यसको पनि फरछोट भएर चाहिँ उहाँहरूले कसलाई दिनुपर्ने हो कसलाई दिनुपर्ने होइन भन्ने विषय पनि छिट्टै निर्कुल गरेर पुनर्निर्माण गर्नुपर्ने आवश्यकता चाहिँ छ.
16: त्यसमा अब बजेटको कुनै समस्या छैन, बजेट चाहिँ विनियोजन भइसकेको, छुट्टिसकेको भन्ने खालको जानकारी दुई वर्ष अघि नै प्राप्त भएको थियो.
15: यसमा पनि मैले थोरै भन्छु. अब जस्तो लागत साझेदारीका विषयमा जस्तो तिनै तहको त भनेका छौँ, तर हामीलाई प्राधिकरणलाई जानकारी भए अनुसार कुनै कुनै स्थानीय पालिकाहरूले चाहिँ हामीले चाहिँ यो लागत बिहोर्न सक्दैनौँ भनेर पनि लेखेर पठाउनु भएको छ.
16: त्यो चाहिँ यता बाढी पहिरोको
15: विषयको
16: चाहिँ अब संघीय सरकारले नै त्यसमा पुननिर्माणको काम गर्ने भनेर स्पष्ट रूपमा तोकिएको छ, र सरकारले काम पनि गर्यो. अस्थायी आवास निर्माणको लागि दुई चरणमा दुई किस्ता दिएर अस्थायी आवास निर्माण भयो, तर स्थायी आवास निर्माणको कुरा चाहिँ बारम्बार विभिन्न प्राविधिक कठिनाई, प्रक्रियागत ढिलाइ, सुस्तीका कारण चाहिँ यहाँसम्म लम्बियो होइन. त्यो चाहिँ अब चाहिँ कहिलेसम्म बनिसक्छ, अथवा त्यो विवाद जुन अप्ठ्यारा स्थितिहरू थियो त्यसलाई
15: यहाँले भनेको जाजरकोटको केसमा चाहिँ अहिले त्यो मैले अघि थोरै भनेका विषयहरू र यहाँसँग आएका गुनासोहरू चाहिँ लगभग सल्टिसकेको अवस्था छ. अब तुरुन्तै जाजरकोटका फेरि जिरै केही पनि नभएको भनेको होइन, कुनै पालिकाहरूको सुरु पनि भइसकेका छ पुननिर्माणै पनि भने. अब बाँकी रहेका पालिकाहरूको चाहिँ अब जुन इस्युहरू थियो त्यो चाहिँ नि अब जुन जुन तहले सेटल गर्नुपर्ने थियो त्यो अस्ति हामीसँग पनि छलफलमा
16: अलिकति ढिला भयो भन्ने खालको चाहिँ कुरा सुनिएको थियो पहिला
15: होइन. अहिले त्यो सेटल लगभग भइसक्यो. जाजरकोट केसमा चाहिँ अब तुरुन्तै जे जति बाँकी छ त्यो चाहिँ नि हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरणमा आउने क्रममा छ. अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनल्ली हेरिसकेपछि चाहिँ त्यो तुरुन्त प्रारम्भ.
16: कति समय लाग्छ होला अब लगभग, यति महिना, यति दिन, यति रात भन्ने
15: होइन. अब अस्ति हामीले छलफल प्राधिकरण पनि छलफल भएको थियो, जाजरकोटका अब त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ. अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडिओ कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन.
16: 80,000 करिब घर परिवार चाहिँ प्रभावित भनेर त्यति बेला दर्ता गरिएको थियो, त्यसमध्ये केही घटे, केही बढे, अथवा के छ
15: त्यसमा? अब अलिकति भेरिफाई गरेर अलिकति ओरिजिनल्लै लाभग्राही जुन कायम भएको छ केही घटेका छन् भने, अब सबै भेरिफाई भएर केही उजुरीमा पनि छन् होइन.
16: उजुरी भन्नाले कस्तो खालको
15: उजुरी? भनेको मैले यहाँ भने नि म पर्नुपर्ने परिन, होइन म पर्नुपर्ने परिन भन्ने खालको, कोहीको भने कोहीको चाहिँ यो नक्कली हो, ऊ पर्नु पर्थेन, उसको पर्यो भनेर अर्कोले गर्ने, र आफू नपरेको भनेर उजुरी हाल्ने पनि, त्यस्तो पनि अवस्था छ. त्यो त्यसको
16: खासै ठुलो विवाद भएन तर
15: त्यो चाहिँ पालिकाले हेरेर त्यो उजुरीको विशेष स्पष्ट रूपमा छानबिन गरेर लाभग्राही कायम हुनुपर्ने हो.
16: फिल्ममा गएर हेर्ने बित्तिकै त थाहा भइहाल्छ,
15: फिल्ममा गएर हेर्ने, पहिला मुसुल्का उठाएका पनि होला नि प्रहरी आफैले पनि होइन, त्यहाँ छरछिमेकलाई यताउता मान्छेहरू भनौँ न राखेर साथी राखेर थाहा भइहाल्छ नि त्यतिकै नै पालिकाहरूमा त.
16: भनेपछि अबको एक महिनामा लगभग अब घर बन्ने प्रक्रिया सुरु हुन्छ भनेर भन्दाखेरि
15: त्यो त मैले एकै महिना त मैले कसरी भन्नु, मैले होइन जति पनि त लाग्दैन. अब अहिले हाम्रो डिस्कसन र कोअर्डिनेसन अनुसार चाहिँ त्यही भएर भएसम्म छिट्टै त्यो इस्युहरू अब छैन.
16: बजेटको कुनै समस्या हुने?
15: बजेटको होइन, बजेट मैले यहाँलाई भनिसकेँ, हामीले कागजात पुगेर भेरिफाई भएर प्राधिकरण समक्ष आएका विषयहरूमा हामीले किस्ता किस्तामा आनन्दले अरू जिल्लाहरूमा पनि यहाँहरूले हेर्नुभयो हुन्छ तलैबाट नआइकन त हामीले कहाँ गर्ने त्यो त यहाँहरूले पनि बुझिदिनु पर्यो सुन्ने श्रोताहरूले पनि होइन बुझ्नुपर्ने हुन्छ प्राधिकरणले अड्केको विषय हो भने
18: त अब तल अब जस्तो स्थानीय पालिका र जिल्ला विपद व्यवस्थापन समिति छ त्यहाँ कुरा गर्दाखेरि चाहिँ केन्द्रबाट नआएको बजेट केन्द्रबाट आएन भन्नुहुन्छ तपाईँहरूले पालिका स्थानीय तहबाट आएन
15: प्रमाण चाहियो नि त मुखले बोलेर भयो नि प्रमाणलाई हाम्रो कहाँ आएर अड्केको छ देखाउनु पर्यो नि त हाम्रो त पोर्टलमा आउँछ सबै पोर्टलमा आएकाहरूलाई हामीले नहेरिकन राखेको एउटा कुरो भयो अर्को कुरा चाहिँ हामीले सरकारी निकायले एक अर्कालाई दोषारोपण गर्ने विषय पनि होइन यो कहाँ इस्यु छ होइन मैले त अझ दोषारोपण गर्न खोजेको थिइनँ अघि हजुरले त्यस्तै उठाएर मात्र विषय त्यो कुरा गरेँ नत्र मैले अघि यहाँ पनि पालिकाहरूमा पनि अलिक समस्या छ स्रोत साधन पनि छैन प्राविधिक जनशक्ति पनि हुनुहुन्न अब फिनान्सियल रिसोर्स पनि कम छ भने यस्ता सिडियो कार्यालयमा पनि त्यस्तै समस्या छ होइन तर कार्यविधि कानून बनाएर त्यसरी भेरिफाई हुँदै आएर हामीले पनि नक्कलीले नपाउन सक्कली पीडितले पाउन् भन्ने नै हो हाम्रो होइन ऐन कानून र प्रोसिडियर
18: वास्तविक प्रभावित भए पनि
15: पुगुन् भन्ने नै त्यसको लागि पनि यो भेरिफाईको मेकानिजम राखिएको हो त्यो राख्नु पनि पर्छ अब अहिले
18: कति समयसम्म लाग्ने भन्ने कुरा चाहिँ सधैँ चिन्ताको विषय कि एक महिना दुई महिना तीन महिना एक वर्ष दुई वर्ष हुँदा हुँदा तीन वर्ष चार वर्ष पाँचौं वर्षसम्म पनि भित्र त्यो अलिकति चिन्ताको विषय हो अब त्यो समन्वय कुराकानीको अन्त्यतिर आइपुगिसकेका छौँ अन्त्यमा जाँदा जाँदै अब मनसुन त सुरु हुने लागिसक्यो होइन के भन्नुहुन्छ यहाँले छोटो रूपमा सन्देश दिनुपर्दा
15: अब मनसुन पूर्व तयारी तथा प्रतिकार हाम्रो राष्ट्रिय कार्ययोजना तयार लगभग भएको छ केही दिनमै हामीले स्वीकृति गरेर सार्वजनिक गर्छौँ त्यसमा चाहिँ विशेष गरी मैले यहाँ पहिला पनि भने दुई लाखभन्दा बढी व्यक्तिहरू चाहिँ प्रभावित हुनुहुन्छ भने घर परिवार चाहिँ करिब 5100 घर दुरीहरू प्रभावित हुने देखिया छ र यसमा चाहिँ अब बढी प्रभावित हुने भनेको मैले थोरै रिपिट गरेँ यसलाई लुम्बिनी प्रदेश कोशी कर्णाली कोशी प्रदेशहरू हुन्छ भने कर्णाली चाहिँ अलिक कम प्रभावित हुने देखिन्छ र हिमाली क्षेत्रमा चाहिँ सरदरै पानी पर्ने अनुमान गरिएको भएर हिमाली क्षेत्रका बासिन्दाहरूले अलि बढी त्यो मनसुन अवधिमा सजग हुनुपर्ने देखिएको छ र यो भन्दै गर्दाखेरि मैले समग्रमा चाहिँ हामी विपद सम्बद्ध निकायहरू जति छौँ जुन हाम्रो कार्ययोजनामा चाहिँ जुन जुन निकायले जे जे काम गर्ने भनेर त्यसमा नै उल्लेख गरेका हुन्छ त्यो काम नै आफूले तदारुकताका साथ सबै निकायहरूले गर्नुहुन्छ भन्ने अपेक्षा पनि छ भने आम नागरिकहरूले पनि हाम्रा सूचनाहरू आधिकारिक सूचनाहरू हेर्ने त्यसपछि अघि यहाँ मैले भने जस्तै 11 विपद परिवहन 1149 वा प्रहरी नेपाल प्रहरीको 100 नम्बरमा सहयोगको लागि माग गर्न सक्नुहुन्छ र कम्युनिटी नै सबैभन्दा अगाडि भएको भएर समुदाय आफै नै सचेत हुने सजग हुने विपद संवेदनशील हुन पनि अनुरोध गर्छु
0: सरकारले आगामी आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ अहिले देशका विभिन्न स्थानमा चट्याङ सहित पानी परिरहेको छ गणतन्त्र दिवसका अवसरमा यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने तयारी भएको छ प्रधानमन्त्री बालेन्द्र शाहको तत्काल कुनै पनि देशमा विदेशी भ्रमण नहुने बताइएको छ सर्वोच्च अदालतले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्धको रिट दर्ता गर्ने वा नगर्ने विषय संवैधानिक इजलासले नै टुंगो लगाउनुपर्ने आदेश गरेको छ सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ सरकारले अमेरिका कतार मलेसिया र सिंगापुरसँग पारस्परिक सहायता सम्बन्धी सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ अमेरिका र इरान बीचको वार्ता सहमतिको नजिक पुगेको दावी गरिएको छ र नेपाल क्रिकेट संज्ञानले 38 पुरूष खेलाड़ीको वरियता आज सार्वजनिक गरेको छ अवस्था आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद भोलि जेठ 12 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: अहिले रातको 8 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
3: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
3: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
3: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
3: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
3: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0 47 52 14 13।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
5: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेसाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
8: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03। रामेसाप मिटसप एन्ड कोल्ड स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
9: यो पसलमा धागो छ के र पनि बर्बादै भयो। मान्छेले पनि फोन गरेर दिक्क लाइसके। यता कपडाको चाङ पनि त्यतिकै भइसक्यो। अब यो ठाउँमा राम्रो धागो पाउने पसल कतै देख्दिन, कहाँ जाने होला?
10: न्यू धागो पसल।
11: यो एउटा भक्कु मेसिन पनि थुत्रो भइसकेको छ। अब एउटा मेसिन, कपडामा लगाउने आइरन र कैची पनि चाहिएको छ। यो सबै पाइने ठाउँ कहाँ होला?
10: न्यू धागो पसल।
11: होइन, जे सोधे पनि न्यू धागो पसल, न्यू धागो पसल भनेछ के भन्या यो?
12: त्यही त,
10: तपाईँहरू सबैको समस्याको समाधानका लागि मन्थलीको कृषि विकास बैंक बसेको घरमा रहेको न्यू धागो पसलमा जाने भनेर भन्या नि।
13: हजुर, यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू काठमाडौँकै मूल्यमा आधुनिक डिजाइनमा भनेकै समयमा सिलाइनुका साथै विवाह, व्रतबन्ध, पास्निका ड्रेस र मगर ड्रेस, विवाहको मेहेन्दी फंक्सनमा लगाउने ड्रेस भाडामा पनि पाइन्छ। अनि विभिन्न प्रकारका धागो, सिलाई मेसिनका सम्पूर्ण पाट पूर्जाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
11: प्रोप्राइटर दिपेन्द्र नेपाली, सम्पर्क 98 44 13 79 40।
10: न्यू धागो पसल, कृषि विकास बैंक बसेको घर, मन्थली एक, रामेसा।
3: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
14: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
3: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
14: त्यसो भए ध्यान दिएर सुन्नी।
15: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा। सुन्नु भए त
3: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
13: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0 48 40 01 14, पैसा नलाग्ने टोल फ्री नम्बर 16 60 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: रेडियो पावर घटना विषय को सशक्त संवाद
1: सब म तपाईलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: हार्दिक धन्यवाद।
1: तीन दिन समीक्षा बैठक पनि बस्यो, तपाईहरुको के बाटो तयार गर्नुभयो डाक्टर साहब?
2: निर्वाचन पश्चात हाम्रो यो दोस्रो बैठक हो र यो बैठक चाहिँ अलिकति विस्तारित र विरत रूपमा हामीले सञ्चालन गरेका छौँ। यसमा चाहिँ हामीले खास गरिकन विगतको निर्वाचनको चाहिँ परिणाम र त्यसले पार्ने मुलुकमा प्रभाव र त्यसको समीक्षा गर्ने चाहिँ हामीले प्रयत्न गरेका छौँ र दुईटा पार्टी हामीले जुन एकीकरण गरेका छौँ निर्वाचन भन्दा अगाडि त्यसको चाहिँ समायोजन प्रक्रियाहरू चाहिँ बाँकी छ। त्यस कारणले समायोजन प्रक्रियालाई चाहिँ हामीले त्यो कार्यभार पूरा गर्नुपर्ने भएर त्यसको विषयमा पनि हामीले छलफल गऱ्यौँ। त्यसको बारेमा पनि हामीले एउटा चाहिँ कार्यविधिहरू बनाएर चाहिँ त्यसलाई अगाडि बढाउनु पर्ने परिस्थिति छ। त्यसपछि समसामयिक चाहिँ मुलुकको राजनीति र यो अहिलेको चाहिँ सरकारको गतिविधि र सरीको चाहिँ कामहरू अगाडि बढिरहेको छ भन्ने सन्दर्भमा यो चाहिँ अर्को एजेन्डा थियो। विविधमा चाहिँ हामीले यो सबै एजेन्डा राखेर हामीले चाहिँ तीन दिने पार्टीको अध्यक्ष भडी केन्द्रीय समन्वय समितिको चाहिँ बैठक हामीले गऱ्यौँ र यो बैठक चाहिँ विभिन्न विषयमा चाहिँ छलफल माइन्डसेट गरेको छ। एउटा चाहिँ छलफल भएको छ, हरेक छलफल भएको छ र पार्टीले हामी त्यही गर्छ र त्यसको लागि चाहिँ अब हामीले जुन डेलिगेसन भएको छ त्यसभरिकै साथीहरू हाम्रो चाहिँ यो केन्द्रीय समन्वय समितिमा 54 जनाको समिति छ। त्यसभरि साथीहरू चाहिँ सक्रिय रूपमा सहभागी हुनुभयो। एउटा जनक
1: जस्तो तीन दिन तपाईँहरूको बैठक बस्यो, यो बैठकले आगामी दिशा चाहिँ के तय गर्नुभयो? किनकि तपाईँहरू यो बेला केन्द्रीय राजनीतिमा हुनुहुन्न, संसदमा, सरकारमा, प्रदेशकै सरकारमा पनि तपाईँहरू बाहिरिनु पर्ने अवस्था आयो। आगामी दिशा कसरी तय भएको छ? अब
2: यस्तो छ, हामीले यो विगतको निर्वाचनको जुन परिणाम आयो
1: हजुर,
2: त्यो परिणामलाई हामीले कसरी बुझेका छौँ भने यो हाम्रो मात्रै पार्टीको गतिविधिको कारणले गर्दाखेरि यो परिणाम चाहिँ आएको हो भन्ने चाहिँ होइन। यो चाहिँ अप्रत्याशित परिणाम नै आएको हो। तर यसमा चाहिँ के देखिन्छ भने हामीले एउटा चुनाव चाहिँ हारेका हौ, राजनीतिक एजेन्डा जुन हामीले अगुवाई गरेका छौँ त्यो चाहिँ मुलुकमा स्थापित भएको छ। नयाँ शक्तिले पनि जुन जनमत पाएको छ त्यो उहाँहरूले पनि हाम्रै एजेन्डा बोकेर चाहिँ स्थापित हुनुभएको छ। मधेसको छोरो चाहिँ प्रधानमन्त्री बन्ने कुरा हामीले चाहिँ उठाइराखेको विगत लामो समयदेखिको संघर्षको एउटा चाहिँ महत्वपूर्ण चाहिँ त्यसको पाटो थियो। आज त्यही मुद्दालाई चाहिँ नयाँ शक्तिहरूले चाहिँ अगुवाई गरे। त्यस हिसाबले हामीले चाहिँ चुनावको परिणामलाई हामीले एकदमै अप्रत्याशित अनपेक्षित भए हामीले चाहिँ के लागेको छ भने एउटा चुनाव मात्रै हामीले हारेका छौँ, हामीले राजनीति चाहिँ हारेका छैनौँ। त्यस हिसाबले सबै साथीभाइ चाहिँ एकदम उत्साहजनक ढंगले चाहिँ यो परिस्थितिलाई चाहिँ हामीले यसमा चाहिँ कतिपय हाम्रो देशभित्रको आन्तरिक कारणहरू छ, कतिपय बाहिरी कारणहरू छ, चुनावको परिणामको चाहिँ तपाईँको चाहिँ त्यसको विश्वसनीयतामै माथि पनि प्रश्न छ। चुनावी प्रक्रिया त्यसले चाहिँ मत सर्वेक्षण र मतको चाहिँ मतगणना यी यावत विषयहरूमा पनि सबै कोणहरूबाट शंका उपशंका चाहिँ छँदैछ। त्यो शंका उपशंका चाहिँ हामीले लामो समयदेखि चुनावी राजनीतिमा भएको हुनाले साथीहरूले यसपालि पनि त्यसमा चाहिँ शंका उपशंका चाहिँ व्यक्त गर्नुभएको छ। त्यसैले हामीले यसलाई आवधिक निर्वाचन एउटा पाटो हो, यो चुनाव चाहिँ विगतको चुनाव चाहिँ एउटा चाहिँ इभेन्टको रूपमा यसलाई हामीले ल्याएका छौँ। त्यसले हामीले अत्यन्तै त्यसैको पछि चाहिँ हामी लागिराख्नुपर्छ र त्यो घोतिलिरहनुपर्छ भन्ने चाहिँ लागेन। आउने कार्यदिशाको हिसाबले जुन तपाईँले भन्नुभयो तपाईँलाई मैले जानकारी गराउँ, अहिले पनि संघीय संसदको राष्ट्रिय सभामा जनता समाजवादी पार्टी नेपालको 3 जना मान्य सदस्यहरू हुनुहुन्छ। मधेस प्रदेशमा सबैभन्दा ठूलो पार्टी चाहिँ जनता समाजवादी पार्टी नेपाल नै हो। लुम्बिनी प्रदेशमा पनि हामी छौँ र हामीले चाहिँ देशको चाहिँ पुरै स्थानीय तहहरूमा चाहिँ हाम्रो पार्टीको जनप्रतिनिधिहरू हुनुहुन्छ। त्यस कारणले जनता समाजवादी पार्टी नेपाल भनेको एउटा स्थापित शक्ति हो। यसले पहिचानको, संघीयताको चाहिँ तपाईँको मुद्दाहरूलाई, समानुपातिक समावेशिताको मुद्दा, सामाजिक न्यायको मुद्दा, यी सबै विषयलाई अगुवाई गरेको छ, उठाएको छ संस्थागत भएको पार्टीको। त्यस कारणले हामीले चाहिँ आउने दिनमा अझ थप चाहिँ सक्रियताको साथ, मजबुतीको साथ चाहिँ हामीले संगठन सुदृढीकरणको अभियान चाहिँ लिएर नागरिकको बीचमा जाँदैछौँ। पार्टी दुईटै पार्टीको समायोजनको चाहिँ कार्यतालिकाहरू लिएर जाँदैछौँ र नागरिकलाई चाहिँ हामीले के विश्वास दिलाउन चाहन्छौँ भने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई थप बलियो बनाउनको लागि, थप मजबुत बनाउनको लागि जनता समाजवादी पार्टी नेपाल चाहिँ कार्य गर्नेछ र मुलुकलाई जोगाउने अभिभारा हाम्रो काँधमा आएको छ भन्ने हामीले लागेको छ।
1: अनि डसा मधेस केन्द्रित दलहरू सबै अब एक ठाउँ एउटै छातामा हुन्छन् यो जनमत पार्टीसँगको एकतापछि।
2: यस्तो छ, जनता समाजवादी पार्टी नेपालले चाहिँ पूर्ण समाजवादी शक्तिहरू, एजेन्डा मिल्ने शक्तिहरू, पहिचानवादी शक्तिहरू, संहितावादी शक्तिहरूसँग सहकार्य गर्ने, तपाईँको कार्यगत एकता गर्ने, मुद्दा एजेन्डा मिल्नेहरूसँग चाहिँ तपाईँको पार्टी एकीकरण गर्ने अभियानै चाहिँ हामीले थालेका छौँ र यो बैठकले त्यो अभियानले चाहिँ अनुमोदन गरेको छ।
1: कहिलेसम्म तपाईँहरूको एकता भइसक्छ जनमतसँग?
2: अनि यस्तो छ, जनमतसँग हामी नजिक भएका छौँ। जनमत चाहिँ नै मधेसमा एउटा चाहिँ नै स्थापित राजनीतिक पार्टी हो र त्यसको नेतृत्व संघर्षबाट आएको छ सीके रावजी र उहाँले चाहिँ नेतृत्व गर्नुभएको पार्टी भएको हुनाले त्यहाँ चाहिँ नै राम्रो चाहिँ नै तपाईँको संघर्षशील साथीहरूको चाहिँ एउटा ठूलो तगार छ। त्यस कारणले हामी चाहिँ नजिक भएका छौँ, हामी वार्ता सम्वादमा एकदम नजिक भएका छौँ र एउटा अन्डरस्ट्यान्डिङ चाहिँ के भएको छ भने हामी चाहिँ नै सँगसँगै जानुपर्छ भन्ने कुरामा चाहिँ एउटा अन्डरस्ट्यान्डिङ भएको छ। हामी सकारात्मक दिशामा अगाडि बढिराखेका छौँ र आउने दिन चाहिँ मलाई के लाग्छ भने सुनौलो दिनहरू चाहिँ हुनेछ र हामी सम्भव भएसम्म हामी एउटै संगठन पनि निर्माण गर्नेतिर हामी सल्लाह गर्छौँ, छलफल गर्छौँ र हाम्रो चाहिँ कार्यगत एकता त छँदै थियो। चुनाव अगाडि पनि हामी संघीय लोकतान्त्रिक मोर्चामा पनि सँगै थियौँ। त्यस कारणले हाम्रो चाहना छ, जनता समाजवादी पार्टी नेपालको चाहना छ, निर्णय छ कि यो देशमा चाहिँ संहितावादी, पहिचानवादी, तपाईँको चाहिँ सामाजिक न्याय खोज्ने, मुलुकलाई रूपान्तरण गरेर लिएर जाने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा विश्वास राख्ने सबै शक्तिहरूसँग चाहिँ सहकार्य गर्दै अगाडि बढ्ने त्यही चाहनाहरू चाहिँ जनमतसँग पनि हाम्रो संवादहरू भइरहेको।
1: त्यसो भए तत्कालै तपाईँहरू एकता प्रक्रियामा हुनुहुन्छ, कुन कुन दलसँग तपाईँहरूको एकता चल्दैछ?
2: अनि यस्तो छ, हामीले संवाद औपचारिक अनौपचारिक रूपमा चाहिँ संवादहरू भइराखेको छ, सबै साथीहरू चाहिँ यसलाई नियालिराख्नु भएको छ।
1: यसमा सबैभन्दाले को को तपाईँहरूसँग जोडिने चाहना अथवा तपाईँहरूको संवादमा हुनुहुन्छ?
2: अनि यस्तो छ, हामीसँग जोडिने चाहना भन्दा पनि अब यो कस्तो हुन्छ भने यो राजनीति भनेको चाहिँ समटाइम्स यु हेभ टु टेक अ स्टेप फरवर्ड भन्छ। जनता समाजवादी पार्टीले पनि एउटा शुरूआत गरेको छ, इनिसिएसन लिएको छ। त्यो इनिसिएसन के हो भने मुलुकको सोभरेन्टी नै अहिले चाहिँ नै खतरामा परेको अवस्था छ। सम्पूर्ण नेपाली चाहिँ प्राचीनतामा जान सक्ने खतरा बढेको छ। निर्वाचनको नाममा चाहिँ नि जुन एउटा नाटक मञ्चन भएको छ त्यो प्रहसनले चाहिँ कतै हामीलाई चाहिँ धेरै ठूलो क्षति पार्ने त होइन भन्ने पनि छ। अब संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान मानेर चाहिँ निर्वाचन भएको छ, निर्वाचित शक्तिहरू चाहिँ ठूलो संख्यामा चाहिँ सरकारको नेतृत्व गर्नुभएको छ, ठूलो संख्या चाहिँ संसदमा जितेर, तर संसद नियन्त्रित छ, संसदको गतिविधि नियन्त्रित छ, प्रेसको गतिविधि नियन्त्रित छ, तपाईँको चाहिँ आम रूपमा चाहिँ देखिराख्नु भएको छ कि तपाईँको चाहिँ गरिबी रेखा मुनिरहेका नागरिकहरू चाहिँ प्रताडितको अवस्थामा छ, सुकुम्बासीहरूको उठीवास लगाएको अवस्था छ, पत्रकारहरूलाई चाहिँ तपाईँको राज्यले दिँदै आएको तपाईँको चाहिँ त्यो फन्डिङलाई चाहिँ नियन्त्रण गरेको छ। त्यस कारणले यो के देखिन्छ भने बेरोजगारी बढेको छ, महँगी बढेको छ, बोर्डरलाई चाहिँ तपाईँको सरहदमा बस्ने नागरिकहरूलाई चाहिँ प्रत्यक्ष रूपमा प्रभाव पार्ने ढंगले चाहिँ तपाईँको चाहिँ त्यो आवत जावतमा चाहिँ एक किसिमले त्यो नियन्त्रित छ, रूकावट छ। 100 रुपियाँ भन्दा बढीको चाहिँ सामान किन्न आउने नागरिकहरूलाई चाहिँ दुःख दिने गरेको छ। यी सबै कुराहरू देख्दाखेरि के देखिन्छ भने हामी अलिकति मर्निङ सोच्दै थिए हाम्रो रूपरेखा चाहिँ राम्रो छैन यो सरकारको चाहिँ
1: कार्यप्रणाली। मैले सोधेको तपाईँहरू को को चाहिँ एकीकृत हुँदै हुन्छ, को को
2: मैले त्यसैमा भन्दैछु, यो सबै कुरालाई एकत्रित रूपले एक ढंगले चाहिँ हेर्नुपर्ने दृष्टिकोण चाहिँ बनेको छ। त्यस कारणले हामी नागरिक समाज, प्रेस जगत, राजनीतिक दलहरू सबैसँग हामी चाहिँ संवाद, अन्तर संवाद र कनेक्टिभिटीमा हामी बस्नुपर्छ भन्ने चाहिँ हाम्रो पार्टीको चाहिँ निर्णय हो। त्यस निर्णय अनुरूप चाहिँ यो संविधान निर्माण गर्ने ताका 2007 सालदेखिको चाहिँ नेपाली समाज र राजनीतिक रूपले रूपान्तरण गर्दै यहाँसम्म पुर्याउने शक्तिहरूसँग हाम्रो चाहिँ एक प्रकारको चाहिँ त्यो सम्पर्क, एक प्रकारको चाहिँ त्यो कार्यगत एकताहरू चाहिँ हुँदै आएको हो। अब अहिले चाहिँ हामीले नयाँ शक्तिको रूपमा जुन उदयमान भएको छ तपाईँको चाहिँ अहिले उज्यालो पार्टी चाहिँ कुलमानजीको नेतृत्वमा रहेको पार्टी पनि एउटा चाहिँ एक लेभलको चाहिँ रूपान्तरणको चाहिँ आवश्यकता महसुस गरेर उहाँ पनि पार्टी खोल्नु भएको छ। श्रम शक्ति पार्टी छ, तिनले पनि रूपान्तरणको नाउँमा चाहिँ एक प्रकारको चाहिँ एउटा वातावरण उहाँहरूले पनि बनाउनु भएको छ।
1: हजुर,
2: त्यस कारणले यी शक्तिहरूसँगको पनि हाम्रो चाहिँ संवाद हुनुपर्छ।
1: तपाईँको
2: थर्वत क्षेत्रमा पनि त्यत्रो ठूलो चाहिँ तपाईँको राज्यले विध्वंस मचाए, लाखौं नागरिकलाई चाहिँ तपाईँको चाहिँ पीड़ा बोध भयो, हजारौं मान्छे चाहिँ अङ्गभङ्ग भए, बेपत्ता भए, थर्वत आन्दोलनका चाहिँ अझै पनि मान्छेहरू चाहिँ जेलमै छन्, अझै पनि मान्छेहरूलाई माथि मुद्दा लाए आएको छ। सो त्यो शक्तिको नेतृत्व गर्ने रिशमजी हुनुहुन्छ, सबैसँग हामी चाहिँ संवाद गर्नुपर्छ, थालनी गर्नुपर्छ। समाजमै पनि छौँ, अनौपचारिक औपचारिक समाजमै छौँ हामी।
1: त्यसरी
2: जनता समाजवादी पार्टी नेपाल चाहिँ एउटा समाजवादी केन्द्रको रूपमा चाहिँ स्थापित हुने र सबै शक्ति साथीहरूसँग चाहिँ सहकार्य गर्ने, एजेन्डा मुद्दा मिल्नेहरूसँग एकै पाइन्छ। हजुर, मलाई लाग्छ पाइन्छ, सम्भावना पनि।
1: डाक्टर साहब, अघि तपाईँले भन्दा भन्दै के भन्नुभयो भने मुद्दा पनि उहाँहरूले बोकिनी दिइहाल्नुभयो, मत पनि लगिनी हाल्नुभयो। आखिर मुद्दा पनि बोक्नुभयो, मत पनि लग्नुभयो भने सबभन्दा निकटको र मिल्नै पर्ने शक्ति त बालेन्जीको रासपा होला बरु, त्यो होइन?
2: होइन, यस्तो छ, त्यो रासपासँग हाम्रो कुनै दूरी पनि छैन। तपाईँलाई के भन्नु भने रासपा नयाँ शक्ति हो।
1: हजुर,
2: र तपाईँले जुन भन्नुभयो त्यो रासपासँग हाम्रो संवादविहीनताको अवस्था पनि छैन। रासपासँग पनि हाम्रो संवाद चाहिँ जारी छ, होइन?
1: हजुर,
2: र उहाँहरूलाई चाहिँ पानी बराबरको सम्बन्ध गर्नुपर्ने कुनै कारण चाहिँ देख्दैन। त्यस कारणले उहाँहरूले मुलुक चलाउने चाहिँ जिम्मेवारी पाउनुभएको छ, अभिभार पाउनुभएको छ। हामीले शुभकामना पनि दिएका छौँ, तपाईँहरूले राम्रो गर्नुहोस्, उहाँहरूले राम्रो गरेको काममा हाम्रो रचनात्मक सहयोग पनि रहनेछ। त्यसैले हामी संवादमा छौँ, संवादविहीनताको अवस्था चाहिँ बिल्कुलै होइन। तर के छ भने यो शासन प्रणाली, यो संविधान, यो सबै कुरालाई चाहिँ मान्ने, अगाडि बढ्ने त्यस किसिमको चाहिँ परिस्थिति पनि हामीले बनाउनु परेको छ। त्यसैले संवादहीनतामै छौँ भन्ने चाहिँ होइन, राजनीतिक शक्ति भएको हुनाले संवाद त हामीसँग भइ नै हाल्छ। तपाईँले जहाँसम्म मत पनि लानुभयो, एजेन्डा पनि लानुभयो भन्नुभयो, त्यो एजेन्डा त होइन, मैले भने त्यो एजेन्डा चाहिँ बोक्नुभयो, त्यो एजेन्डामाथि कतिको न्याय गर्न सक्नुहुन्छ? दलितसँग हामी माफी माग्न सक्छौँ भन्नुभयो, तर माफी माग्नु भएको छैन, दलितलाई ठाउँमा पुर्याउनु भएको छैन, दलितलाई चाहिँ त्यो सम्मान दिन सक्नु भएको छैन। त्यस कारण त्यो त विषय छ भन्नुभयो, संहितालाई बलगर गर्छ। तर उहाँले घोषणा गरेको 100 प्रोग्रामभित्र संहिता कहीँ पनि परेको छैन, बलगर हुने कुनै पनि काम गर्नुभएको देखिँदैन। त्यस कारणले चाहिँ त्यो एजेन्डा लानुमा सन्तानको चाहिँ आफ्नो आमा र भाइ आमामा फरक पर्छ नि त। त्यस कारणले उहाँले चाहिँ अहिले लानुभएको छ, लानुभएकोमा शुभकामना छ। तर त्यो पार्टीको नेतृत्वले माननीय प्रधानमन्त्रीजीले हामीले उठाएको मुद्दाहरू, हामीले उठाएको विषय सक्छौँ भन्नुभयो, तर माफी माग्नु भएको छैन, दलितलाई ठाउँमा पुर्याउनु भएको छैन, दलितलाई चाहिँ त्यो सम्मान दिन सक्नु भएको छैन। त्यस कारण त्यो विषय छ भन्नुभयो, संहितालाई बलगर गर्छु। तर उहाँले घोषणा गरेको 100 प्रोग्रामभित्र

0: सबैलाई चाहिँ त्यो जुन किसिमको अप्ठ्यारो परेको छ त्यो त एउटा वेलफेयर स्टेटको त त्यो नेचर होइन नि त. वेलफेयर स्टेटले त्यो गर्न पाउँदैन नि, त्यो गर्नु हुँदैन नि होइन. त्यस कारणले उहाँहरू त्यो सबै एजेन्डामाथि न्याय गर्न सक्नुहुन्छ भन्ने किसिमको चाहिँ नै तपाईँको अहिलेसम्मकै परिस्थिति देख्दाखेरि चाहिँ त्यो देखिँदैन. त्यस कारणले चाहिँ हामीले के लागेको छ भने हामी थप बलियो भएर चाहिँ आउनुपर्छ, थप मजबुतीको साथ काम गर्नुपर्छ. कुनै न कुनै ठाउँमा हामीबाट चाहिँ नै कुनै न कुनै किसिमको चाहिँ नै तपाईँको चाहिँ नै चुक भएको होला जुन नागरिकले मूल्याङ्कन गर्नुभयो. त्यस कारणले हामी थप बलियो, थप चाहिँ आफूलाई चाहिँ परिष्कृत, थप चाहिँ सुदृढीकरणका साथ चाहिँ अगाडि बढ्छौँ भन्ने हामीलाई लाग्छ.
1: अनि डाक्टर साहब, अब तपाईँहरूले यो संविधान लेख्दादेखि असन्तोष गरेको, पुनर्लेखन हुनुपर्छ र संशोधन भन्दै आएको मुद्दालाई पनि उहाँहरूले बोक्नु भएको छ, त्यसको नजिक नजिक उहाँहरू हुनुहुन्छ, त्यसका प्रति तपाईँहरू त स्वागत गर्नुहुन्छ होला नि त. के छ संविधान
0: स्वागत गरेको हुँ तपाईँले. उहाँहरूले संविधान संशोधनको बहसपत्र निर्माण गर्ने कुरा गर्दै गर्दाखेरि तत्कालीन अवस्थामा पुरानो पार्टीहरूले उहाँहरूलाई कसैले स्वागत गरेको थिएन, कसैले सहज ढंगले सहकार्य गर्न मानेको थिएन. र जनता समाजवादी पार्टी नेपाल मै त्यसको कार्यदलको सदस्य पनि हुँ. मैले त्यो कार्यदलको संयोजक असीम शाहजीलाई मैले भने तपाईँको मार्फतबाट प्रधानमन्त्रीजीलाई विशेष धन्यवाद पनि दिन चाहन्छु. तर यो खालि खपतको लागि चाहिँ बहसपत्र चाहिँ निर्माण गर्ने भनेर चाहिँ त्यो खपतको लागि मात्रै यो मुद्दाहरू चाहिँ उठाइनु हुँदैन. यो मुद्दाहरूमाथि न्याय हुनुपर्छ. हामीले उठाएको संविधान संशोधनको जुन मुद्दा छ, तीन तिनवटा मधेस आन्दोलन, जनविद्रोहबाट स्थापित जुन मुद्दाहरू छ, आदिवासीको आन्दोलनबाट, दलितको आन्दोलनबाट, पर्वतको आन्दोलनबाट जुन स्थापित मुद्दाहरू छ, महिलाको आन्दोलनबाट जुन स्थापित मुद्दाहरू छ, त्यस मुद्दाहरूलाई कतिको न्याय गर्न सक्नुहुन्छ त्यसमा चाहिँ भर पर्छ. अर्को कुरा के छ भने यो संविधानको तपाईँले भने जस्तै हामीले स्थायी रूपले स्थिर प्रतिपक्ष हामी नै हौ र त्यस कारणले हामीले चाहिँ त्यो संविधानमा हस्ताक्षर समेत गरेनौँ. मैले स्मरण गर्न चाहन्छु तत्कालीन नेता नेपाली काँग्रेसको स्वर्गीय प्रदीप गिरीजीले पनि हस्ताक्षर गर्नु भएन किन संविधानमा विभेद छ भनेर उहाँले भन्नु नै भयो र प्रभु शाहजीले पनि चाहिँ हस्ताक्षर गर्नुभएको छैन. त्यस कारणले हामीले के भनेको छौँ भने यो सरकारले खालि बहसपत्र निर्माण गर्ने सवालमा चाहिँ नै यो सबै व्यक्तिहरूलाई विसङ्गतिहरूलाई लगेर एउटा नागरिकको चाहिँ नै मन डाइभर्ट गर्ने गरिकन संविधान संशोधनको बहस मात्रै चलाउने कि कतिको गम्भीरता छ भने त्यो बुझ्नु पर्यो. अर्को कुरा संविधान संशोधनको कुरा गर्दै गर्दाखेरि मैले त्यहाँभित्र पनि बोलेको विषय के हो भने अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान 2072 प्रस्तावना, त्यसको चाहिँ फन्डामेन्टल स्ट्रक्चर, त्यसले बोकेको फन्डामेन्टल भ्याल्यु सिस्टम, त्यसलाई चलाउन पाउने अधिकार चाहिँ यो सरकारसँग छैन. किन भन्दाखेरि संविधान निर्माण चाहिँ संविधान सभाले गरेको हो. संविधान सभा भनेको संविधानको आमा हो. संविधान सभाको निर्वाचन चाहिँ 2007 सालदेखिको क्रान्ति, जनयुद्ध, मधेस आन्दोलनको जगमा भएको थियो जसको लागि तपाईँले नेपाली नागरिकहरू करिब 70 वर्ष कुर्नु परेको थियो. त्यस कारणले संविधान सभाबाट जनताको निर्वाचित जनप्रतिनिधि संविधान सभा सदस्यले बनाएको संविधान भएको हुनाले यो संविधानमा थुप्रै कुराहरू परिष्कृत छन्, राम्रा छन् त केही नमिलेको कुराहरू चाहिँ मिलाउने कुराहरू मात्रै हो, संशोधन गर्ने कुराहरू मात्रै हो. त्यसैले आधारभूत कुराहरूमा चाहिँ तपाईँहरूले यसलाई चलाउनु हुँदैन. भोलि गएर कसैले चाहिँ प्रतिगमनतिर लगेर चाहिँ यो 7 संविधान भन्दा पुरानो 6, 5, 4 पुर्याउन खोज्यो भने त्यो स्वीकार्य हुँदैन. त्यस कारणले हामीले स्वागत पनि गरेका छौँ तर हामी सशंकित पनि छौँ. र हामीले चाहिँ उठाएको विषय के हो भने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली थप मजबुत गर्नको लागि संशोधनको आवश्यकता छ. संविधानभित्र जुन 4 किल्लाभित्र जन्मेका नेपाली नागरिकहरूमाथि जुन लैङ्गिक विभेद छ, क्षेत्रीयताको विभेद छ, राज्य पुनर्संरचनाको सवालमा विभेद छ, नागरिकताको सवालमा विभेद छ, एउटा शासक वर्गको चाहिँ जात विशेष चाहिँ त्यहाँ उल्लेख गरेर परिभाषित गरेको छ, त्यसको नाममा जुन विभेद छ, यो विभेदहरूको अन्त्य गर्नको लागि पो संविधान संशोधन गर्न खोजेको हो. त्यस कारणले परिष्कृत एजेन्डा लिएर संविधान संशोधन गर्न खोज्यो भने यो सरकारले रचनात्मक ढंगले हामी सहयोग गर्छौं, हामीले त्यसलाई मानेका छौँ, हामीले त्यो कुरालाई अगाडि बढाउँछौँ. तर प्रतिगमनतिर जाने किसिमको चाहिँ संशोधन हुन्छ भने हामी नागरिकको बीचमा जाने नै छौँ भन्ने कुरा चाहिँ मैले कार्यदलमा समेत भनेको छु. तर त्यो कार्यदलमा अझै पनि नेपाली काँग्रेसको साथीहरूबाट त्यो सुझाव पनि आएको छैन. लिखित सुझाव माग्नु भएको थियो. नेकपा एमाले पनि लिखित सुझाव अहिलेसम्म दिएको छैन. अरू अन्य दलहरूले त बुझाएका छन्। नेपाली काँग्रेसको साथीहरू बैठकमा पनि खासै आउनु भएको छैन. सदस्यको नाम चाहिँ एक दिन पठाउनु भएको थियो. त्यस कारणले हामी चाहिँ वेट एन्ड वाचको अवस्थामा छौँ होइन. अब राम्रो ढंगले जनताले जुन अभिमत दिएको छ, जुन नाराहरू लिएर उहाँहरू जानुभयो, अहिले जुन एजेन्डाहरू उहाँहरू त भन्नुभएको थियो. अब नेपाली नागरिकहरू विदेश जानु पर्दैन, स्वदेशमै रोजगारी हुन्छ. विदेश जानै बन्द भइगयो. तपाईँको 8 लाख भन्दा बढी नागरिक रोजगार भएको छ. युवा स्वदेशमा कुनै जागिरी छैन, कुनै रोजगारी छैन भन्दाखेरि त्यसको के हुने हो भनेर बुझ्नुपर्ने स्थिति छ. तपाईँको विश्वविद्यालयहरू 1500 जना भन्दा बढी मान्छेलाई चाहिँ उहाँहरूले एकमुष्ट तपाईँको चाहिँ एउटा अध्यादेश ल्याएर त्यसमा चाहिँ सबै मान्छे डिस्क्वालिफाइड थिए, सबै मान्छे असक्षम थिए, सबै मान्छे काम लाग्ने थिएन, सबै मान्छे चाहिँ तपाईँको राजनीतिक पार्टीबाट चाहिँ झ्यालटो गबर छिरेका थिए भने जुन भाषा निर्माण गर्नुभयो. र अहिले फेरि तिनै व्यक्तिहरूलाई जुन ढंगले चाहिँ उहाँहरू

0: पुनः कार्य सञ्चालन फर्काउँदै हुनुहुन्छ, त्यसले चाहिँ के देखाउँछ भन्दाखेरि त विगतमा भएका सरकारले गरेको राम्रो नियुक्तिलाई पनि उहाँहरूले चित्त बुझाउनु भयो, तिमीलाई मैले नियुक्ति दिँदाखेरि तिमी मेरो चाहिँ नि घर दैलोमा आएर नमस्ते गर्छु जी गर्छु भन्ने परिस्थिति ल्याउनु भयो, त्यहाँ अनसिन कुराहरूको प्रश्न उठिरहेको छ, सवालहरू उठिरहेको छ, त्यस कारणले न्यायालयमा पनि एक किसिमले उहाँहरूले क्रमभङ्गताको परिस्थिति सिर्जना गर्नुभएको छ, त्यो सबैतिर हात हाल्नुभएको छ। तर के देखिन्छ भने अलिकति ठोस रूपले अलिकति वस्तुपरक भएर अलिकति तथ्यपरक भएर अलिकति संस्थागत प्रक्रियाहरूलाई मानेर कामहरू गरेको देखिँदैन, सबै कामहरू चाहिँ नि शुरूआत गर्नुहुन्छ, निर्णय लिनुहुन्छ, विवाद दिनुहुन्छ, फेरि एक कदम पछाडि हट्नुपर्ने स्थिति छ। त्यस कारणले त्यो सबै तपाईँको बौद्धिक जगतको मान्छेहरूलाई जुन अहिले अपमानित ढंगले जुन चाहिँ बाहिर ल्याउनु भएको छ त्यो पनि एउटा आपत्तिजनक विषय छ। महँगी बढेको छ, तपाईँको चाहिँ विकासको काम पूर्णतया ठप्प छ, कहीँ तपाईँले सड़क बनेको देख्नुहुन्न, पिच बाटो बनेको देख्नुहुन्न, तपाईँको यो एसियामा कहीँ चाहिँ तपाईँको त्यो तेलको मूल्य बढेको छैन, तर हामी कहाँ तपाईँको पेट्रोल तेल खाने तेल मेटी तेल सबैको चाहिँ मूल्य बढेको छ। यसले गर्दाखेरि आम नागरिकमा त नैराश्यता छ। हेर्नुहोस् त्यहाँ निर्वाचन भइसक्यो, त्यत्रो बलियो सरकार छ, तर जनतामा उत्साह छैन, नागरिक त उत्साहित भएको देखिँदैन, हाम्रो भविष्य चाहिँ सुनिश्चित हुन्छ भने देखिँदैन। विगतमा मत दिने साथीभाइहरू पनि अलिक पूर्वमा हात हालेर सोध्दै हुनुहुन्छ, कतै हामीले गल्ती त गरेनौं भने पश्चातापको परिस्थिति छ। सुशासनको नारा दिने पार्टीले चाहिँ तपाईँको त्यो निर्वाचित भएर आएका व्यक्तिहरू तपाईँको चाहिँ 30 जना भन्दा बढी व्यक्तिहरूमाथि मुद्दा छ, चरित्रिक स्खलन देखिएको छ, तपाईँको चाहिँ यो सब चिजहरूलाई चाहिँ कसरी चिन्न सक्छ राष्ट्रपति पार्टीको हेर्नुपर्ने चाहिँ विषय हो। त्यस कारणले हामीलाई चाहिँ उहाँहरूबाट चाहिँ अपेक्षा छ, उहाँहरूले भनेकै जस्तै मुलुक रूपान्तरण गर्नुहुन्छ भन्ने विश्वास पनि छ, तर हेर्दाखेरि त लायकत पुग्छ जस्तो देखिँदैन, ढङ्ग पुग्छ जस्तो देखिँदैन। त्यो व्यक्तिहरू जुन निर्वाचित भएर आउनुभएको छ साथीहरू, त्यो चाहिँ जनप्रतिनिधि भएर जुन आउनुभएको छ साथीहरू, उहाँहरूको अवस्था देख्दाखेरि उमेर अवस्थादेखि लिएर अनुभवदेखि लिएर सबै कुरोमा देख्दाखेरि त समस्या देखिन्छ त्यहाँ।
1: अर्थात् आशा छ, निर्धक्क हुने अवस्था रहेन,
0: बिल्कुल छैन, त्यो बिल्कुल छैन। त्यस कारणले के छ भने कि फेरि देश त सबैको हेर्नुहोस् त्यहाँ
1: होइन डाक्टर साहब, एउटा अन्तिम प्रश्न म गरेर कार्यक्रम टुङ्ग्याउँछु। जस्तो रियलिस्टिक ग्राउन्डमा चाहिँ भुइँ मान्छेहरू जो छन्, तपाईँहरूको जो विगतको अवस्था थियो आज त परिस्थितिले मतको हिसाबले छैन, अब केन्द्रको राष्ट्रिय सभा बाहेक केन्द्रीय संसद पनि हुनुहुन्न र प्रदेशहरूका सरकारमा पनि तपाईँहरूको खास गरी मधेस सरकारबाट पनि बाहिरिनु पर्ने अवस्था आइलाग्यो। भुइँको मान्छे जनताले चाहिँ अहिले के सोचिरहेको छ? यो चुनावलाई तपाईँहरूले एउटा घटना मात्रै मानेर यसपटक मात्रै सेटब्याक भएको ठान्नुभयो भने त फेरि फर्किनु होला, तर भुइँको अवस्था तपाईँहरूले भने जस्तो मात्रै छ कि अलिअलि फरक पनि छ? एउटा तपाईँ अलिक इन्टेलेक्चुअल पनि भएको हिसाबले अलिक न्युट्रल खालको तपाईँको धारणा चाहे मैले।
0: होइन यस्तो छ, यो त कस्तो भयो भने तपाईँहरू जस्तो सिनियर पत्रकार साथीहरूलाई पनि थाहा छ कि विगतमा भएको जुन यो दलहरूको सिन्डिकेट प्रणाली थियो, पार्टीहरूमा जुन त्यो सभापति अध्यक्ष प्रणालीहरूको जुन त्यो दलपति बन्ने जुन एउटा अपेक्षा थियो, तीनजना नेताहरू चाहिँ त्यो म्युजिकल चेयरमा बस्ने त्यसपछि दिनको रात रातको दिन भनिदिने जुन अवस्था थियो, यो रिस आक्रोश तपाईँको चाहिँ गएर कतै पोखिनु पर्ने थियो, त्यो गएर पोख्यो तपाईँको राष्ट्रपति पार्टी, त्यसको त साक्षी किनारा फेरि हामी जस्तो पार्टी पनि बनेकै हो, यो त मैले स्वीकार गरेकै छु, हामीले गल्ती गरेन होला, हामीले त साक्षी किनारा त बस्यौं, त साक्षी भएपछि दोष त लिनु पर्यो। त्यस कारणले के हो भने एउटै घानमा नागरिकले हामीलाई पनि हालिदिए, एउटै डालोमा हालिदिए, होइन तिमी पनि यसैको पाटो हो, यसैको पाटो हो भनेर भनिदियो, होइन त्यस कारणले चाहिँ यो तपाईँले जुन भुइँको अवस्था जुन भन्नुभयो अवस्था फरक थियो, त्यस कारणले नै एउटा पार्टी
1: फरक हो अहिलेको के छ सोधेको मैले चाहिँ।
0: होइन मैले अहिलेको अवस्था त तपाईँ देखिराख्नु भएको थियो कि राष्ट्रपति पार्टीभित्र तपाईँको चाहिँ मान्य सांसदहरू जिल्ला जान सकेको छैन, कमिटीमा बस्न सकेको छैन, जिल्ला कमिटीमा बस्न सकेको छैन, पिटापिट छ, तपाईँको चाहिँ भाग्नुपर्ने स्थिति छ, जनप्रतिनिधिहरू उनीहरूको एउटा पार्टीको बैठक चाहिँ सञ्चालन गर्ने स्थिति बनिरहेको छैन, अब उहाँहरूले जुन परमिसहरू गर्नुभएको छ त्यस अनुसारले कतै केही भएको छैन, अब बजेट निर्माणको परिस्थिति बन्यो, त्यसपछि त्यहाँ नीति कार्यक्रम आयो भन्दाखेरि त तपाईँको हातिया फुसा भने नै स्थिति छ। विगतमा हामीले गरेको कार्यक्रम भन्दा नयाँ कुन कार्यक्रम घोषणा गर्यो अर्थमन्त्रीले? केही पनि गरेको छैन। आर्थिक रूपान्तरणमा यो अर्थमन्त्रीले के गर्नुभयो? केही पनि गर्नुभएको छैन। स्वर्णिमजी अन्तर्राष्ट्रिय अर्थशास्त्री हो भनेर चाहिँ
1: भन्नुभयो,
0: होइन मर्निङ सो दिए भनेको त्यो नीति कार्यक्रमले देखिरहेको छ नि, उहाँले जुन जुन कामहरू गर्नुभयो, तपाईँ योजना आएको चाहिँ त्यो सदस्य विषयको मान्छे, उपाध्यक्ष विषयको मान्छे, उहाँबाट त मान्छेले अपेक्षा लिएको थियो नि त, तर त्यो अपेक्षाकृत त केही काम भनेको थिएन। बालिन्जीले भन्नुभएको थियो कहाँबाट ल्याउँछु तँसँग मतलब थिएन, बाँधेर हुन्छ कि झुन्ड्याएर हुन्छ कि तिमीले भनेको प्रोजेक्ट भनेको समयमा सकिनुपर्छ भन्नुभएको थियो उहाँ। र अहिले तपाईँ हेर्नुहोस् त एक पिता पनि पिच भएको छैन हाम्रो देशमा, सबै कुरो ठप्प छ, निर्माण व्यवसायले पैसा पाएको छैन, भन्दाखेरि
1: भुइँ तहमा मान्छेहरूमा जो उत्साह चुनावका बेला थियो
0: भोपाल सर म तपाईँलाई पोलिटिकल डेकोरमको भाषा नबोलौँ. हाम्रो देश चाहिँ वेलफेयर स्टेट हुनुपर्ने हो, मेरो पार्टीको त धारणा हो. त्यही वेलफेयर स्टेट हुनुपर्छ भनेर त्यत्रो जनयुद्ध गर्ने तपाईँको चाहिँ रेडिकल कम्युनिस्ट माओवादीले हामीले रूपान्तरण गर्यो संविधान सभामा, र उहाँले चाहिँ वेलफेयर स्टेटलाई स्वीकार गरेर ती संविधान निर्माणको प्रक्रियामा उहाँहरू पनि सहभागी हुनुभयो. तर एउटा वेलफेयर स्टेटको चाहिँ नि त्यो फन्डामेन्टल राइट्स हेर्नुहोस् त, अहिले संविधानको पाना पल्टाएर त्यो हेरेर तपाईँलाई लाग्छ एउटा चाहिँ प्रसुतिले चाहिँ फ्रीमा चाहिँ तपाईँको चाहिँ त्यो स्वास्थ्य उपचार गर्न पाएको छ, सिनियर सिटिजनले अस्पताल जाँदाखेरि चाहिँ एउटा कार्ड देखाएको भरमा सम्पूर्ण सुविधा पाएको अवस्था छ, युवाले बेरोजगारी चाहिँ ऱ्याम्पेन्ट चाहिँ अनइम्प्लोइमेन्ट छ हाम्रो देशमा, त्यसमा एउटा सिन्का भाँच्ने परिस्थिति बनेको छ भन्दाखेरि त छैन नि. त्यस कारणले तपाईँको चाहिँ गरिबी रेखा मुनि रहेका नागरिकहरूको संख्या छ, खाना पाएको अवस्था छैन, सहरमा मान्छे बस्न छोडिसके किन, उहाँहरूसँग चाहिँ डे टु डे रोजगार छैन, दिनानुदिन खानुपर्ने पैसा छैन, घर भाडा तिर्ने पैसा छैन, बच्चाहरूले स्कूल विद्यालयमा पढाउने
1: संकेत राम्रो देखिएन, तपाईँले अघि भनिसक्नु भएन.
0: होइन मैले भने तयारी थिएन, उहाँले धेरै नारा भन्नुभयो तर तयारी चाहिँ देखिएन नि त, त्यो तयारीको साथ नारा आएको भए के नि सायद गर्न सक्नुहुन्थ्यो होला.
1: हजुर,
0: स्कूलको क्यालेन्डरलाई उहाँहरूले चाहिँ चलाइदिनु
1: हो. अन्तिममा नि डाक्टर तपाईँले अङ्क दिनु पर्यो भने हुन त यो अब दुई महिनामा के समीक्षा होला र पाँच वर्ष चल्ने सरकारको, त्यही पनि संकेतको हिसाबले तपाईँले अहिले अङ्क दिनुभयो भने फेल हो कि पास हो कि डिस्टिङसन हो कि औसत हो?
0: होइन मैले चाहिँ के देखिरहेछु भने उहाँहरूमा चाहिँ एस्पिरेसन चाहिँ थियो, एम्बिसन चाहिँ थियो, चाहना चाहिँ थियो र छ पनि, तर काम गर्दाखेरिको जुन एक्सपर्ट टिम हुनुपर्ने हो, फिट गर्ने टिम हुनुपर्ने, त्यो फिटिङ चाहिँ राइट डिरेक्सनमा भइराखेको छैन. बदलाको भावले, निषेधको भावले, देखाइदिन्छु भन्ने भावले तपाईँको चाहिँ त्यो
1: मैले यहाँलाई सोधेको अङ्क कति दिनुहुन्छ सुन्ने?
0: होइन यस्तो छ, अङ्क भनेको त हामीले उहाँहरूलाई मानेकै छ त, हामी लोकतान्त्रिक
1: अहिलेसम्मको पर्फर्मेन्सको आधारमा कति अङ्क दिनु
0: डाक्टर? अनि ठोस काम चाहिँ यो सरकारले गरेको छैन, उहाँहरूको सम्भावना आशा दोष जागरको लागि मैले दसमा चाहिँ उहाँहरूलाई सात मार्क्स दिन्छु होइन, किन भन्दाखेरि दोष जागर देखिन्छ.
1: हजुर,
0: तर प्रक्रिया पुर्याउने कुरामा चाहिँ उहाँहरू एभरेज भन्दा तल जानुभयो, प्रक्रिया पुगेको छैन
1: भने
0: चार अङ्क दिन्छु मैले उहाँ.
1: हजुर साहब, यो महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद,
0: विचार राख्ने अवसर दिनुभयो.
2: रेडियो पाउ घटना विषयको सशक्त संवाद.
3: हजुरको रेडियो 102.1 मेगा. छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो. पेन्टागन कलेज, तीन कुने, काठमाडौँ.

0: 6.9 inch ko standard display, AI powered camera, 2 barsha ko warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshta haru le tapai ko man jitcha barambar.
1: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ.
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्.
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं. तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ.
3: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं.
1: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप.
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178.
4: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ.
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
6: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु. हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ. तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ. तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्.
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको. यसो नगरौँ न हजुर.
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ. 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ.
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ.
9: नेपाल सरकार विज्ञापन बोर्ड.
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता. सूर्य ज्योति सही प्लान.
11: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: हजुरको रेडियो 102.1 MHz। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि
0: हजुरको रेडियो

0: बीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा राष्ट्रपा सभापति रवि लामिछानेको प्रस्तावित भनिएको भारत भ्रमण सरकारसँग सम्बन्धित नभएको सरकारका प्रवक्ताको भनाई।
1: काममा अलिकति बढी 6 जना हामी फोकस पनि छौँ, त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढङ्गले अब जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन।
0: फुट्र विवादले घेरिएको काँग्रेस विभाजनको डिलमा पुगेको हो।
2: अहिले त्यसो दुःख र गम्भीर स्थिति हुँदैन, कुरोले कुरै ढङ्गबाट समेटिने मिल्ने परिस्थिति बन्छ।
0: अनि अमेरिकासँगको वार्तामा प्रगति भएको तर तत्काल सम्झौता भइहाल्ने टुङ्गो अझै नलागेको इरानको टिप्पणी। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। पोप लियोले आर्टिफिसियल इन्टेलिजेन्स एआईको खतराबारे सचेत गराउँदै यसको प्रयोगबारे आचार संहिता बनाउन आह्वान गरेका छन्। पोपकालको इन्साइक्लिकल भनिने पहिलो महत्वपूर्ण सन्देश जारी गर्दै उनले एआईले नयाँ स्वरूपको दासत्व सिर्जना गर्ने चेतावनी दिए। उनले क्याथोलिक चर्चले दासत्वको निन्दा गर्न लामो समय लगाएकोमा क्षमा याचना पनि गरे। पोपले एआईलाई सैन्य प्रयोजनका लागि प्रयोग गर्न नहुने र यो निशस्त्र हुनुपर्ने बताएका छन्। उनले भने आर्टिफिसियल इन्टेलिजेन्स निशस्त्र हुनुपर्छ। यो शब्द कडा लाग्न सक्छ तर सोच विचार गरेरै छनौट गरिएको हो, किनभने यसमा विश्वको ध्यान जान जरूरी छ। पोप लियोको भनाई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता कि त महत्वपूर्ण र अर्थपूर्ण हुने कि सम्झौता नै नहुने बताएका छन्। पछिल्लो पटक प्रतिक्रिया जनाउँदै ट्रम्पले साउदी अरब र कतार सहितका अरब राष्ट्र तथा पाकिस्तानलाई इजरायलसँगको सम्बन्ध सुधार्न अब्राहम एकर्डमा सहमति जनाउन भनेका छन्। अमेरिका र इरान बीचको सम्भाव्य सम्झौता बारे अनेक आकलन भइरहँदा इरानी अधिकारीहरूले भने तत्कालै सम्झौता भइहाल्ने पुष्टि गरेका छैनन्। इरानको विदेश मन्त्रालयका प्रवक्ताले सम्झौताको प्रारूप टुङ्गो लागेको तर होर्मुज जलमार्ग र तेहरानको परमाणु कार्यक्रम सहितका प्रमुख मुद्दामा सहमति नभएको बताएका छन्। दुई पक्षबीच सम्झौता हुने अपेक्षासँगै इन्धनको मूल्य सस्तो हुन थालेको छ। युगाण्डामा थप 2 जनामा इबोला संक्रमण पुष्टि भएको छ। युगाण्डामा पहिलो पटक इबोला देखिएको 10 दिनभित्र संक्रमित हुनेहरूको संख्या 7 जना पुगेको छ। यो देश नयाँ प्रजातिको इबोला फैलिएको डीआर कंगोको छिमेकी राष्ट्र हो। युगाण्डामा हालै संक्रमण देखिएका 2 जना स्वास्थ्य कर्मी हुन् भने उनीहरूको अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य अधिकारीहरूले उनीहरूसँग सम्पर्कमा आएका मानिसहरूको खोजी गरिरहेका छन्। बंगलादेशका अधिकारीहरूले दशक यताकै सबैभन्दा ठूलो दादुराको प्रकोपका कारण मार्च यता 500 जना भन्दा धेरै बालबालिकाको ज्यान गएको बताएका छन्। अन्य 500 जना बालबालिकामा पनि दादुरा पुष्टि भएको वा उस्तै लक्षण देखिएको बताइएको छ। प्रकोपको प्रभाव केही महिनासम्म देखिने भए पनि सबैभन्दा बढी प्रभावित क्षेत्रमा सुधार देखिएको अधिकारीहरूले बताएका छन्। र मुस्लिम धर्मावलम्बीहरूको सबैभन्दा प्रमुख तीर्थयात्रा हज साउदी अरबमा शुरू भएको छ। साउदी अधिकारीहरूले 15 लाख मानिसहरू देश बाहिरबाट हजका लागि आएको बताएका छन्। इरान युद्धका बावजुद यो पटक गत वर्षभन्दा धेरै हाजीहरू साउदी पुगेका छन्। साउदी अरबको रक्षा मन्त्रालयले मक्का शहरको बाहिरी क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीको भिडियो पोस्ट गर्दै हाजीहरूलाई सुरक्षा सुनिश्चितता दिलाउने प्रयास गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई स्वागत छ। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेको प्रस्तावित भनिएको भारत भ्रमण सरकारसँग सम्बन्धित नभएको सरकारका प्रवक्ताले बताएका छन्। अहिले सरकार 100 दिने कार्ययोजनामै केन्द्रित भएकाले प्रधानमन्त्री बालेन्द्र शाहले भारत लगायत अन्य कतै विदेश नगएको उनले बताए। नेपालमा नयाँ सरकार गठन भए पश्चात भारतसँगको सम्बन्धलाई लिएर चर्चा भइरहेका बेला उनको सो टिप्पणी आएको छ। एक रिपोर्ट। राष्ट्रपाका सभापति लामिछाने निकट भविष्यमै भारत भ्रमणमा जान लागेको र त्यहाँ उच्चस्तरीय भेटघाट हुन लागेको भनेर विवरण आइरहे तापनि पार्टीले आधिकारिक विवरण दिएको छैन। तर आज मन्त्री परिषद बैठक पश्चात पत्रकारहरूले सो सम्बन्धमा प्रश्न सोद्धा सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले लामिछानेको भ्रमण हुन लागेको त बताए तर त्यो सरकारसँग सम्बन्धित नभएको पनि प्रष्ट्याए। उनले मन्त्रीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण तत्काल हुन नसक्नुका कारण पनि बताए।
1: प्रधानमन्त्रीज्यूको भारत जाने समय अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ, भारत मात्र नजानु भएको होइन, अहिले विदेश कहीँ पनि गइराख्नु भएको छैन। अहिले हामीले पहिलो 100 दिनको कार्य व्यस्तता एकदमै धेरै छ, शुरूमा काममा अलिकति बढी 100 जना हामी फोकस पनि छौं, त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढङ्गले अब जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन।
0: यसअघि भारतका विदेश सचिव विक्रम मिश्रीले काठमाडौँ भ्रमण गर्न लागेका भन्ने विवरण आएका थिए। पछि परराष्ट्र मन्त्री शिशिर खनालले भारतीय पक्षले उनीहरूको आन्तरिक बैठकहरूको व्यस्तता जनाउँदै सो भ्रमण पछि सरेको बताएको उल्लेख गरेका थिए। मन्त्री खनालले भारतमा हुन लागेको बाघ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन दिल्ली भ्रमण गर्न लागेको खबर पनि आएका थिए, तर पछि सो सम्मेलन नै पछि सरेको विवरण सार्वजनिक भए। यसबीच प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार युरोपियन युनियन ईयूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्न लागेको बताइएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उनीहरूसँग सामूहिक भेट र सम्वाद गर्ने कार्यक्रम तय भएको जनाइएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार उक्त सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल हुनेछ। यसअघि चैत 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र सम्वाद गरेका थिए। अब अर्को प्रसंग, नेपाली कांग्रेसमा चुनाव अगाडिदेखि नै देखा परेका विवाद र विभाजनका विषय अझै कचल्टिरहेको छ। पूर्व सभापति शेरबहादुर देउवा देश बाहिरै छन् भने विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापाको नेतृत्वलाई पार्टीभित्रका ठूलै समूहले अझै स्वीकार गर्न नसकेको देखिन्छ। पार्टीभित्र विभिन्न खेमाले भिन्न भिन्न कार्यक्रम गरिरहेका छन्। चुनाव अगाडि भएको विशेष महाधिवेशन पश्चात सो पार्टीमा परेको चिरा मेट्न एकताको प्रयास के भइरहेका छन् भनेर साथी शरद केसीले कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई सोधेका छन्।
2: मेरो वित्तीय व्यवस्थापनको विषय विगतमा पनि समस्या बन्दै आएको थियो र अहिले पनि त्यो अवस्था छ नै, तर खास गरी हामीले संवाद गरिरहेका छौँ विधानको दायराभित्र बसेर, विशेष महाधिवेशनको म्यान्डेटभित्र हामीले सबैलाई जोड्ने, सँगसँगै जाने र 15 महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्न हामीले खोजिरहेकै छौँ। त्यसमा संवाद जारी छ। अब विधानको व्यवस्था बमोजिम जस्तो जिम्मेवारी प्रदान गर्न सकिन्छ, सबैलाई समेटेर संरचनाभित्र राखेर अगाडि जाने परिस्थिति बनाउने नै एकमात्र उपाय हो जस्तो लाग्छ। अब त्यसमा चाहिँ वैधानिक व्यवस्था भन्दा बाहिर गएर अरू व्यवस्था गर्नुपर्छ भनेर भन्ने कुरा चाहिँ स्वाभाविक हुन सक्दैन। अब यही संरचनाभित्र विधानको दायराभित्र समेटिन सकिने जे अवस्था छ त्यसलाई अधिकतम उपयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसका लागि नेतृत्वसँग पनि कंग्रेसका सिनियर अग्रज साथीहरूसँग परामर्श भइरहेको छ।
4: वैधानिक व्यवस्था भन्दा बाहिर गएर केही गर्न सकिन्न जुन भन्नुभयो, त्यो भनेको के संस्थापन इतर पक्षले अहिले 15 महाधिवेशन गर्नलाई चाहिँ फरक ढंगको संरचना तयार गरौं भन्ने प्रस्ताव गरे हो, त्यसतर्फ संकेत गरे तपाईँले?
2: कार्य समिति भित्रै रिक्त पदहरू छन्, त्यसमा बाहिर रहनुभएका अग्रजहरू साथीहरूलाई समेट्न सकिन्छ। त्यसपछि अधिवेशनका लागि बनाउनु पर्ने जति समितिहरू छन्, सदस्यता व्यवस्थापन समिति, निर्वाचन समिति लगायतका विभिन्न समितिहरूमा पक्षधरताको आधारमा त्यसलाई समावेशी बनाउने, सबै पक्षका साथीहरू समेटेर ती समितिहरू बनाउने, र यसले चाहिँ अब लामो समय कार्य समिति जाने होइन, यसले त मुख्य गरी अधिवेशनै गर्ने हो। त्यसले अधिवेशनका निम्ति तयारी गर्दा चाहिँ सबैलाई समेटेर त्यस अनुसारको संयन्त्र निर्माण गरेर अगाडि जान सकिन्छ। अब अहिले केन्द्रीय समिति छ, अब यसको वैकल्पिक व्यवस्था गर्न खोज्दा त त्यो विधानको सीमा पूर्ववत अभ्यास पनि विपरीत हुन्छ।
4: 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति र विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई मिलाएर एउटा बनाएर अगाडि बढाउँ भन्ने प्रस्ताव पनि आएको हो, त्यो चाहिँ तपाईँहरूले नमानेको भन्ने हो?
2: होइन, मतलब यो किन आवश्यक हो चाहिँ त्यो पनि एउटा प्रश्न हुन जरुरी छ, र फेरि कहाँ टेकेर यसलाई त्यस अनुसार गर्ने हो, यो त कस्तो भने अब शक्ति सञ्चय गर्ने स्वार्थका निम्ति हुने काम जस्तो देखिन्छ। त्यसैले
4: अझै पनि उनीहरूप्रति
2: होइन, शङ्का भन्दा पनि मुख्य आधारमा चाहिँ हामीले अर्को स्टेपलाई तय गऱ्यौं त, त्यो कुराको कुनै विधानको कुनै व्यवस्थालाई आधार बनाएको त हुनुपर्छ होला।
4: तपाईँहरूले के दुईजना पूर्णबहादुर खड्का र डाक्टर शेखर कोइरालालाई वरिष्ठ नेता बनिदिनुहोस् भनेर आग्रह पनि गरे हो?
2: होइन, उहाँहरू यसै वरिष्ठ हुनुहुन्छ, उहाँहरूलाई वरिष्ठ भन्न अप्ठ्यारो पनि छैन, उहाँहरू वरिष्ठ नै हो, उहाँहरूलाई सम्मान गर्ने कुरामा हामीले कुनै कसर बाँकी राख्दैनौँ।
4: तर विधानमा त्यो व्यवस्था छैन नि होइन?
2: पार्टी भित्र रहेको नेतृत्वको व्यवस्थापनको विषयसँग जोडिएको सन्दर्भ हो। विधानसँग व्यवस्था हुने नहुने कुराले कार्यकारी पद हो कि होइन, अधिकार के छ भन्ने पक्षलाई त्यसले चाहिँ आकृष्ट गर्छ। तर व्यक्तिलाई सम्मान गर्ने सवालमा यी कुराहरू गर्न नसकिने विषय होइन।
4: तर तपाईँहरूले जुन मनोनित गरिदिनु भयो उनी निकट नेताहरूलाई केन्द्रीय समिति, त्यसले त पार्टी एकताको प्रयासमा ठेस पुग्यो भन्ने पनि प्रतिक्रिया आएको थियो नि डाक्टर शेखर कोइरालाको।
2: सेन्ट्रल कमिटीमा साथीहरू ल्याउनु भन्दा अगाडि विभिन्न चरणमा कुराकानीहरू भएको हो। त्यो कुराकानी परिणाममुखी नहुने जस्तो देखिएपछि बाहिर रहनुभएका साथीहरूलाई एकताको मेसेज दिनका लागि, भूमिका दिनका लागि र महाधिवेशनको तयारी छिटो शुरूआत गर्नका लागि त्यसो गरिएको हो।
4: अब खास गरेर तपाईँहरूको प्रयास भनेको अब कांग्रेस जस्तो पार्टीमा अलिकति पारिवारिक विरासत बोकेका नेताहरूको पनि केही न केही भूमिका देखिने भएको हुनाले सकेसम्म कोइराला पक्षका नेताहरूलाई सहमत गराएर धेरै नलम्ब्याउने यो चरण निर्णायक चरणमा प्रवेश गर्नुपर्छ, जुटे पनि ठिक छ नजुटेपछि अब जो जो आउँदैनन् उनलाई किनारा लगाएर अगाडि बढ्ने भन्ने रणनीतिमा तपाईँहरू लाग्या हो।
2: होइन, हाम्रो पहिलो प्रयास छ सबैलाई सँगै लाने, एकताबद्ध बनाउने, जुटाउने नै हाम्रो पहिलो प्रयास हो। अब प्रयास बाटो सम्भवै नभएपछि उत्पन्न हुने परिस्थिति त्यो हाम्रो काबुमा पनि हुँदैन।
4: तपाईँ अब नेपाली कांग्रेस विभाजनको डिलमा पुगेको महसुस गर्दै हुनुहुन्छ अथवा हामी एकताको कुनै न कुनै संघारमा पुग्दैछौ भन्ने लागिरहेको छ?
2: अहिले त्यसो दुःख र गम्भीर स्थिति हुँदैन, यो कुनै न कुनै ढङ्गबाट चाहिँ समितिले मिल्ने परिस्थिति बन्छ जस्तो लाग्छ मलाई।
0: उनी चाहिँ नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल साथी शरद केसीसँग कुरा गर्दै एउटा प्रसंग छोटकरीमा। नेपालले मलेसिया, कतार, सिंगापुर तथा अमेरिकासँग पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता गर्न प्रस्ताव गरेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले आज प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समिति समक्ष बताएकी छन्। केही साता अगाडि भारतसँगको त्यस्तै सम्झौता संसदमा पेश भएको थियो। मन्त्री गौतम,
5: भारतसँग गरेको हाम्रो पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता चाहिँ संसदमा पेश भएको छ। यो मलेसिया, कतार, सिंगापुर र संयुक्त राज्य अमेरिका लगायतका केही देशहरूलाई पनि हामीले चाहिँ हाम्रो यो अग्रिमेन्ट यसमा चाहिँ आउनुहोस् न भनेर प्रस्तावहरू पठाउने कामहरू गरिराखेका छौँ।
0: ती सम्झौताले वित्तीय अपराधको न्यूनीकरण गर्न सघाउने मन्त्रीले बताएकी छन्। साथै यसले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी गर्ने कार्यलाई निवारण गर्ने सम्बन्धी पारस्परिक मूल्याङ्कनमा मदत गर्ने हुनाले फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफको निगरानी सूचीबाट नेपाललाई बाहिरिन सहयोग पुग्ने पनि उनले बताइन्। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इरानले अमेरिकासँगको वार्तामा प्रगति भएको तर तत्काल सम्झौता भइहाल्ने टुङ्गो अझैसम्म नलागेको बताएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सोमबारभित्रै सम्झौता हुने बताए लगत्तै इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईको यस्तो प्रतिक्रिया आएको हो। दुई पक्षबीच सम्झौता हुन सक्ने अनुमानसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट देखिएको छ। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: अमेरिका र इरान बीच तयार भएको भनिएको समझदारी पत्रमा 60 दिन युद्ध विराम लम्ब्याउने, हुर्मुज जलमार्ग खुलाउने र इरानको परमाणु कार्यक्रमबारे थप वार्ता अघि बढ़ाउने योजना समावेश रहेको विवरण आएका छन्। सप्ताह अन्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष सम्झौता नजिक पुगेको बताएका थिए तर त्यसका लागि हतार नगर्न आफूले वार्ता टोलीलाई निर्देशन दिएको उनले बताएका थिए। भारत भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आजै सम्झौताको खबर आउन सक्ने बताएका छन्। अज्ञात स्थलमा रहेको भनिएका इरानका सर्वोच्च नेता मुस्तफा खामेनेईसँग इरानी वार्ता टोलीको संचार सहज नभएका कारण शान्तिवार्ता लम्बिएको अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै अमेरिकी संचार माध्यमले जनाएका छन्। प्रस्तावित सम्झौतामा इरानमाथिको प्रतिबन्ध हट्ने समय, रोक्का रहेको इरानी कोष खुल्ला गर्ने विषय र इरानको परमाणु कार्यक्रम बन्द गर्ने अमेरिकी मागबारे मौन रहेको विवरण आएका छन्। अमेरिका र इरान बीच सहमति हुने आकलनसँगै तेलको मूल्यमा भारी गिरावट आउनुका साथै एसियाली स्टक बजार उकालो लागेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: This is the BBC.
1: अभी रात को 9 बजे हजुर को रेडियो 102.1 मेगाहर्ट्ज
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255 048541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
4: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तिनकुने काठमाडौँ
5: रामेछापवासीहरूको लागि खुसीको खबर अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर
5: अब लामो यात्रा होस् या दैनिक गुडाई तपाईँको गाडी सधैँ तयार
2: छिटो र सुरक्षित चार्जिङ अत्याधुनिक प्रविधि सहज पहुँच रामेछाप बजारमै यही वैशाख 1 नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर समय बचत गर्नुहोस् ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्
5: प्रोपाइटर कुमार तामाङ सम्पर्क नम्बर 98639235 रामेछाप चार्जिङ सेन्टर वडा नम्बर 8 वडा कार्यालय अगाडि रामेछाप बजार रामेछाप
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा चार्ज गरौं अघि बढौं
6: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
8: तन्ने पैसा कमाइएला भनेर 100% ब्याजमा ऋण काटेर विदेश आइयो यहाँ त झन अलपत्र ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ
9: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि त्यो बेला सुनेर पनि उडायो अब अहिले यो दुःख
8: त्यही त हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ कमाइ पनि गतिलो छ काम पनि हाम्रो जस्तो गाह्रो छैन म र कति खुसी छ हेर त
10: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ पछुताउनु पर्छ स्वदेशमै सिप सिकेर मात्रै जाउँ
11: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 048543398
11: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामेल
2: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खाँडादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप। पौडी मात्र खेलेर के गर्नु,
3: सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही।

0: गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
1: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
0: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 0596 0447 590 453।
1: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
0: रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
2: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
3: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
0: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98 48 0987 828, 98 27 87 20 82। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

खम्खुराको पानी पोखी भुइँमा तालै पाथे, कागजको ढुङ्गा बनाइ कमिलालाई टाथे। नपढाइको चिन्ता थियो न जागिरको चिन्ता, खेल्दै खाँदै बिति हाल्थे आनन्दले।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: हजुर, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896692998।
7: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
7: प्रोप्राइटर सञ्जीत मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड रामेछा।
8: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
10: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765279636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
11: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
11: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
11: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 048-545-143 98-63-023-422।
11: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
4: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
11: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: हजुरको रेडियो 102.1 मेगा।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: हावा हुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावा हुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज जारी सन्देश।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
5: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
5: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
5: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603032, 9851216, 9843361994।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: बाबा
1: हजुरसँग बसेर के कुरा गर्नुपर्ने थियो?
0: केही कुरा गर्नु परेको थिएन, पाल्यो हुर्कायो बडायो लाग्नुको।
1: बाबा पाल्न त पशुलाई पनि पालिन्छ नि, मानिस भएपछि केही स्वतन्त्रता हुन्न र
0: के हो? सीतारामजी, तपाईँ जस्तो शिक्षित परिवारको मानिसले यति सानो कुरामा पनि यत्रो आपत्ति?

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा दम्पतिलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। आज न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले काठमाडौँ जिल्ला अदालतबाट चैत्र 24 गते जारी भएको पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न भनेको। यो पक्राउ पूर्जी स्वतः निष्क्रिय भएको सर्वोच्चको आदेशमा उल्लेख छ। सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घर दैलोमै पुर्याउने उद्देश्यले शुरू गरेको सरकारी कुरियर सेवा अहिले देशका 60 जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले सरकारी सेवा वितरण प्रणालीलाई डिजिटल र व्यवस्थित बनाउने प्रयास स्वरूप राहदानी, सवारी चालक अनुमति पत्र, लाइसेन्स, शैक्षिक प्रमाणपत्र लगायत कागजात घरमै पुर्याउने कार्य तीव्र बनाएको जनाएको हो। यस वर्षको वसन्तकालीन आरोहण सिजनमा आजसम्म 900 जना भन्दा धेरै आरोहीले सगरमाथा आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार आजसम्म आरोहण गाइड सहित 900 जना भन्दा धेरैले सफल आरोहण गरेका हुन्। एकिन विवरण भने आउन बाँकी छ। आज बिहान तेस्रो शिविरबाट उक्लिरहेका आरोहीहरूको लाइनलाई आधार मान्दा भोलि शिखरमा पुग्नेको संख्या उल्लेख्य हुने र यो वर्ष शिखरमा पुग्नेको संख्या 1000 जना नाग्ने अनुमान रहेको पर्यटन विभागले आधार शिविरमा स्थापना गरेको सम्पर्क कार्यालयका संयोजक खिमलाल गौतमले जानकारी दिनुभएको छ। सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री पालेन्द्र शाहको अहिलेको मुख्य प्राथमिकता सरकारको कार्य सम्पादनमा केन्द्रित हुनु रहेको बताउनु भएको छ। आज बसेको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउने क्रममा संचारकर्मीहरूसँग कुराकानीमा प्रवक्ता पोखरेलले सरकारको पहिलो 100 दिनको कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले अहिले कुनै पनि देशको भ्रमण गर्ने सोच नबनाएको बताउनुभयो। प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गर्ने संवैधानिक परिषदको निर्णय विरूद्ध सर्वोच्च प्रशासनले गरेको दरपीठ निवेदन सदर भएको छ। सोमबार सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा सर्वोच्च प्रशासनले गरेको दरपीठ सदर गरिदिएको। अदालतले प्रधान न्यायाधीश सिफारिश कार्यान्वयन भई नेपालको संविधानको धारा 292 बमोजिम संसदीय सुनवाई समेत भएर प्रधान न्यायाधीश नियुक्तिको कार्य सम्पन्न भइसकेकाले निवेदकको माग सर्वोच्च प्रशासनले गरेको दरपीठ सदर गरिदिएको छ। जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि राज्य संयन्त्रको दुरूपयोग गर्दै धरपकड, निगरानी र धम्की दिने कार्य भएको भन्दै विभिन्न पत्रकार संगठनहरूले कड़ा आपत्ति जनाएका छन्। नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, प्रेस चौतारी र समाजवादी प्रेस संगठनले आज बेग्ला बेग्ला विज्ञप्ति जारी गर्दै पत्रकार श्रेष्ठ विरूद्ध भइरहेको योजनाबद्ध घेराबन्दीप्रति गम्भीर ध्यानकर्षण भएको जनाएका छन्। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारी बीच हुने विवाद समाधानका लागि उच्च स्तरीय समिति गठन गरेको छ। विशेष गरी संघीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधि बीच नीतिगत विषयमा विवाद हुने गरेको छ, जसका कारण समयमा निर्णय नहुने, बजेट कार्यान्वयन नहुने तथा बेरोजगारी बढ़ने समस्या देखिँदै आएको छ। प्रधानमन्त्री बनेपछि नबोलेको भन्दै चर्चा कमाइरहेका प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवस समारोहमा पनि नबोल्नुहुने भएको छ। जेठ 15 गते मनाइने गणतन्त्र दिवसको मूल समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेकामा यसपटक शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन पत्रचार गर्नुभएको हो।
सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य तोकेको छ। सिंह दरबारमा आज बसेको मन्त्री परिषद बैठकले मोटो धानको 3,660 रूपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,860 रूपियाँ प्रति क्विन्टल तोकेको सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यस्तै बैठकले सहकारीमा भएको व्यतिथि जाँच बुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रत्युत्तर पत्र पनि स्वीकृत गरिएको मन्त्री पोखरेलले बताउनु भएको छ। यस्तै मन्त्री परिषद बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। नेपाली कंग्रेसले क्रियाशील सदस्यता अध्यावधिका लागि भन्दै 7 प्रदेशमा केन्द्रीय नेतालाई खटाएको छ। कंग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले 7 प्रदेशमा कमाण्डर तोकेको। समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा पार्टी केन्द्र कार्यालयमा बसेको बैठकले क्रियाशील सदस्यता अध्यावधिकलाई सहज र द्रुत बनाउन 7 प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई विशेष जिम्मेवारी तोकेको छ। देशभर 338 पालिकाले भू उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयनका लागि गएको चैत्र मशान्तसम्म ती पालिकाले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी कितागत विवरण सकाएका हुन्। 169 पालिकाले नक्सा अध्यावधि र कितागत विवरण संकलन गरेका छन् भने 134 पालिकाले नक्सा अध्यावधि गर्दैछन्। नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार काठमाडौँको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा समितिले 15 बुधे माग राख्दै पूरा नभई सिंहदरबार घेराउ सहितका कार्यक्रम सार्वजनिक गरेको हो। जापानले जिम्मा लिएको बीपी लोकमार्गको क्षतिग्रस्त पिप्लेदेखि बर्खे खोला खण्डको पुनर्निर्माण आजबाट शुरू भएको छ। नेपालका लागि जापानका राजदूत मायेदा तोरू र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिद्धेले संयुक्त रूपमा परियोजना पुनर्निर्माणको शिलान्यास गर्नुभएको हो। पुरूषको तुलनामा महिलालाई थाइरोइडको जोखिम उच्च हुने विज्ञहरूले बताएका छन्। हर्मोन विशेषज्ञहरूका अनुसार 15-20% महिलामा थाइरोइडको समस्या देखिन सक्छ, जबकि पुरूषमा यो दर 5-8% मात्र छ। चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिस्ट डाक्टर सौरभ खतेउडाका अनुसार महिलाहरूमा अटो इम्युनिटी बढ़ी हुने भएकाले यो रोग बढ़ी देखिन्छ। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पासडा खण्डमा निर्माणाधीन सुरुङ मार्ग आउँदो असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ। आयोजनाले सुरुङ मार्गभित्रका संरचना निर्माण सड़क र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकसाथ अघि बढ़ाएको जनाएको छ। पोखरा महानगरपालिकाले लामो समयदेखि विवादित फिर्के खोलाको अतिक्रमण हटाउन सफल भएको छ। बजारको मध्यभाग भएर बग्ने फिर्के खोलामा बनेका संरचनाहरू हटाउन हिजदेखि शुरू गरिएको अभियान शान्तिपूर्ण रूपमा सम्पन्न भएको महानगरले जनाएको छ। मेडिकल व्यवसाय दुर्गा प्रसाद विरूद्ध प्रसाद अदालतमा मुद्दा दर्ता भएको छ। प्रसाद विरूद्ध साइबर अपराधको कसुर र राज्य विरूद्धको कसुरमा मुद्दा दर्ता भएको प्रसाद प्रहरीले जनाएको छ। नकली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षण पेशामा लागेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नवलपरासीका एक शिक्षक विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। नवलपरासी वर्धघाट सुस्तापूर्व विनय त्रिवेणी गाउँपालिका वडा नम्बर 2 निवासी कृष्ण बहादुर खन्नाले झुटा प्रमाणपत्रका आधारमा शिक्षकको हुदा र सुविधा लिएको पाइएको भन्दै आयोगले सोमबार आरोप पत्र दायर गरेको हो। नेपाली कम्युनिष्ट पार्टीले रामेछाप जिल्ला समितिको जिम्मेवारी हेरफेर गरेको छ। हेरफेर पछिको जिल्ला समितिमा पनि पुनः श्याम कुमार श्रेष्ठ कुशललाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ। श्रेष्ठ पूर्व गृह राज्य मन्त्री तथा संविधान सभा सदस्य हुनुहुन्छ। रामेछाप नगरपालिका 8 बाबी आखरको कोथुम्की स्थित गोलाईमा सोमबार साँझ 2 सवारी साधन एक आपसमा ठक्कर खाँदा 2 संचारकर्मी घाइते भएका छन्। मन्थलीबाट रामेछाप जाँदै गरेको कार र रामेछापबाट मन्थलीतर्फ आउँदै गरेको टिप्पर एक अर्कामा जुधेका थिए। त्यस क्रममा टिप्परको ठक्करले कारमा रहेका कारण व्यवसाय तथा संचार उद्यमी सौजन्य प्रसाद सत्याल र संचारकर्मी शर्मिला विष्णुको घाइते हुनुभएको छ। टिप्परको ठक्करले कारमा क्षति पुगेको छ। घटनास्थलबाट घाइते दुवैको उद्धार गरी रामेछाप अस्पतालमा उपचारका लागि लगिएको छ।
अस्पतालले दुवैजना खतरामुक्त रहेको र उपचार जारी रहेको जनाएको छ। दुर्घटनामा परेका दुवै साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रामेछापमा अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा उत्खनन गरिरहेको दुईवटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। रामेछापको रामेछाप नगरपालिका सातसुकाजोर खोलाको बगरबाट अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा उत्खनन गरिरहेको अवस्थामा रामेछाप प्रहरीले दुईवटा ट्र्याक्टर नियन्त्रणमा लिएको हो। आज दिउँसो सुकाजोर खोलामा ढुङ्गा उत्खनन गरिरहेको भनेको त्यो सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटेको प्रहरी गस्ती टोलीले ढुङ्गा सहित मन्थली नगरपालिका पाँचका 34 वर्ष शान्तिराज कार्कीले चलाएको ज 1944 नम्बरको ट्र्याक्टर र मन्थली नगरपालिका 6 का 42 वर्ष जितबहादुर माझीले चलाएको ना 6 त 29 64 नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजन प्रसाद तिमल सिन्हाले जानकारी दिनुभएको छ। हवस् त राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यसजेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुतराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पललाई आज विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको छ दिन आउँछौ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि भनेर मैले बिहानको कार्यक्रम चलाउँछु त्यो झल्को अहिले आइराखेको छ होइन। रातको समयमा चाहिँ हामी हप्ताको 7 दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि लगभग रहन्छौ 11 बजीसम्म। अनि साथसाथै तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्छौ अनि तपाईँले नै रोजाइमा पार्नुभएका लोकदोरी पाकाहरू तपाईँको माझमा राख्छौ अनि त्यस्तै गरेर तपाईँले नै पठाउनुभएका लेख रचनाहरू वाचन गर्दै गर्दै अगाडि बढ्छौ पनि भन्न चाहन्छु। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। मिठा होइन मेसेजहरू पठाएर साथ दिनुहोला पनि भन्न चाहन्छु। रमाइला मिठा भनौँ न लेख रचनाहरू यसो पठाइदिनुहोला पनि भन्न चाहन्छु। रातको समय छ, मिठा मिठा कुराकानी गर्नुपर्छ कि होइन। बिहानदेखि काम गर्दा गर्दै लागेको थकाइ पीर चिन्ताहरूलाई भुलाउनु पर्यो नि होइन र। अनि साथसाथै अब खाना खाँदै हुनुहुन्छ कि पढ्दै हुनुहुन्छ कि जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट सुनेर साथ दिँदै हुनुहुन्छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। अनि साथसाथै मेसेज गरेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिन पनि अनुरोध गर्न चाहन्छु। मलाई अनुरोध गरेको मैले यो चाहिँ अब यो रातको समय छ, मिठा रमाइला कुराकानी गर्नुपर्छ। मौसम गडाङ गुडुङ गर्दै तल्केर मास्तेर यो के भएको रिसाए जस्तो गर्छ एकैछिनमा होइन। के हुन्छ हुन्छ एकैछिनमा रिसाउँछ एकैछिनमा हाँस्छ यस्तो भइराखेको छ मौसम होइन। अब यसो ख्यालजी गर्नुलाई पनि भन्न चाहन्छु यात्रामा निस्कनु अगाडि। अनि साथसाथै अब यसो ख्याल गर्नुपर्छ है मौसमको बारेमा, परिवर्तन भइराखेको छ। अनि अर्को कुरा भनेको स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ पनि भन्न चाहन्छु। अब यो समयमा भनौँ न अब यसो रुगाखोकी मर्की होइन मौसम चेन्ज हुने बित्तिकै अब यो हुनसक्छ कि त्यही भएर ख्याल गर्नुहोला भन्न चाहे कार्यक्रमको सुरुवातमा। अरू कुरा विस्तार गर्दै गरौँ न, यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छु म तपाईँको माझमा एउटा मिठो गीत राखेर त्यसपछि मात्र आउँछु। भर्खर मात्र बजारमा उपलब्ध भएको रहेछ गीत, तपाईँको माझमा राख्न चाहन्छु। सानो सानो घर छ, वसन्त थापा देवी घरतीको आवाजमा रहेको गीत छ, भर्खर बजारमा उपलब्ध भएको गीत छ होइन। यो गीत राख्न चाहन्छु म, यसमा आवाज दिनुभएको छ पक्कै मैले भनिसकेको छु वसन्त थापा अनि देवी गर्तीमा गरेको आवाजलाई गीत तपाईँको माझमा यति बेलाको समयमा राख्न चाहन्छु। त्यसपछि आउँछु, रेडियो सुन्न गर्नुलाई, मेसेजहरू पठाउँदै गर्नुलाई त

सानो सानो घर छ वसन्त थापानी देवी गर्ती मगरको सुमधुर आवाजमा गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। आवाजमा म श्रीराजमा छु, साथमा तपाईँ हुनुहुन्छ, यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। म्यासेजहरू पठाएर पनि साथ दिन सक्नुहुन्छ, कार्यक्रमलाई सेयर गरिदिनुहोस् ल पनि भन्न चाहन्छु। कि कस्तो लाग्दैछ कार्यक्रमको बारेमा भन्न पनि सक्नुहुन्छ पनि भन्न चाहे। म्यासेजहरू वाचन हुनेछन् तपाईँले पठाउनुभएका म्यासेजहरू पनि भन्न चाहन्छु। रातको समय छ भने त्यति बेला प्रायः जस्तो नाइट ड्युटीमा रहेर सुन्दै हुनुहुन्छ होला, विभिन्न ठाउँमा रहेर देश तथा विदेशमा रहेर पनि खाना बनाउँदै हुनुहुन्छ होला, खाना खाइवरी आराम गर्दै सुन्दै हुनुहुन्छ होला, होइन बिहानदेखि काम गर्दा गर्दै त्यो थकाइ लागेको छ होला, थकाइलाई भेटाउने कोसिस गर्दै हुनुहुन्छ होला पनि भन्न चाहन्छु। अनि त्यस्तै गरेर अब पढ्दै हुनुहुन्छ होला होइन, त्यस्तै गरेर माया प्रेमका कुराकानी पनि हुँदैछन् होला यति बेला होइन, अथवा सोध्दै हुनुहुन्छ होला खाना खायो कि नाइ, के गर्दैछौ, अथवा के गर्दै हुनुहुन्छ, कता हुनुहुन्छ, होइन यस्तो यस्तो कुरा रहेर कुराकानी पनि हुँदैछन् होला पनि भन्न चाहन्छु। त्यस्तै गरेर अब मौसम कतै पानी परिरहेको छ होला, बेसरी हावाहुरीसहित कतै पानी पर्न पर्न जस्तो लागेको छ होला, कतै पानी परेको छैन होला, यस्तै हावाहुरी चट्याङ मात्र छ होला ला भइराखेको छ होला होइन। यसो हामीलाई चाहिँ सुन्दै हुनुहुन्छ होला, त्यसका बावजुद पनि भन्ने आशा मैले लिएको छु, आश गरेको छु। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रम के कस्तो लाग्छ सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु। यति बेला म म्यासेजतर्फ लागिहाल्छु फटाफट। रमन मोक्तान तामाङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। भोजपुर जेनजी भोजपुर घर भइहाल्छ, साथ समुद्र पारीबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। सम्झना सन्देश राख्नुपर्दा भोजपुरमा हुनुहुने घर परिवारमा धेरै सम्झना अनि साथीहरूमा मन्त्री आखालाई, पूर्वली आकाश राई, सुरज राई तुम्छ, भूमि श्रीष्मगर, राजवीर हैकाइला, वरुण चञ्चले राई, अमृता मोक्तान, त्यस्तै गरेर सपना तामाङ मोक्तान, भूमिका राई, फुच्ची एम कला कुलुङ, दिया लिम्बु आङ बहाङ, सानु कमला, सरु छेत्री, रञ्जना भहिङ राई, राईनी राजकला, अनिता गदाल, त्यस्तै गरेर सबैमा सम्झना माया छ भन्नुहुन्छ। त्यस्तै गरेर बाबुराम मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। ओखलडुङ्गा पोखली घर भइहाल्छ, सात समुद्र पारीदेखि होइन रियादबाट सुन्दैछ भन्नुहुन्छ। घर परिवार साथीभाइ सबैमा सम्झना माया छ भन्नुहुन्छ। विशेष गरी साथी रञ्जित कालेलाई धेरै माया सम्झना छ है भन्नुहुन्छ। सुनिता सुनवार हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है सम्झना सबैमा शुभरात्री भन्नुहुन्छ। भने डम्बर ढुङ्गेल हुनुहुन्छ, मन्थली कठोजोरबाट डम्बर ढुङ्गेल हो भन्नुहुन्छ होइन, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। सुभा थापा रोली राई सुमित याता सुनवार किरात सम्झना नेवा खड्की निरोज कार्की सन्तोष छेत्री तिम्रो दिलको राजा मम्मी बाबा लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। दिलसा राईले पनि सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै यति बेला होइन हेर्दै पनि हुनुहुन्छ मलाई, पल पल अपेक्षा सुन हुनुहुन्छ, कार्यक्रम हेर्दैछु है काठमाडौँबाट सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। यति बेला म गीततर्फ लाग्छु, कुराकानीहरू म विस्तार गर्ने नै छु, रमाइला रमाइला कुराकानीहरू होइन गर्दै गर्दै अगाडि बढ्ने नै छु। तर यति बेला एउटा गीत राख्न चाहन्छु, दिल चोरेको केसमा कसै कसैले मेरो दिल चोरेको केसमा, यति बेलाको समयमा यो गीत राख्छु। त्यसपछि फेरि आउँछु तपाईँले पठाउनुभएका म्यासेजहरू लेख रचनाहरू वाचन गर्नको लागि, रेडियो सुन्दै गर्नुहोला। यति बेलाको समयमा चाहिँ विष्णु माझी अनि भागीरथ चलाउनेको सुमधुर आवाजमा रहेको गीत दिल चोरेको केसमा।

Kastei kastei janeiro dilchori kakeslai gita paika maas marakhe karikrami asamaas dhori ani aru bhe rakhe koishu ramala ramala log dhori baka aru tapaika maas marakhe rakhe agaadi badi rahe koishu saatma message dharupan bachan gari rahe koishu aina ke message dharup prapta pahe rahe kachan bane malai pratak sirup mahi ardei pan unu chayati bala tiktok live marfat aina video live marfat upasit pahe kapani chu kurakani aba ramaila mitha unchan pani mana chahan chu आउन सक्नुहुन्छ भनेर अब दिउँसोको बसाइमा चाहिँ प्रत्यक्ष रूपमा कुराकानी नै हुन्थ्यो. अब अहिले चाहिँ अब म्यासेजहरू पठाउन सक्नुहुन्छ, म्यासेजहरू पठाउनुहोस् भन्ने मलाई चाहन्छ होइन. यति बेला म म्यासेजतर्फ लाग्छु. म्यासेजभन्दा अगाडि केही कुराहरू भन्न चाहन्छु. कसैले आँखाबाट मुस्कान चोर्छ, कसैले बोलाइबाट निन्द्रा, तर तिमीले त यस्तो चोरी गर्यो कि मेरो यो दिल नै आफ्नो नाममा लेख्यो. न त अब प्रहरीमा उजुरी गर्न सकिन्छ, न त अदालतमा प्रमाण देखाउन सकिन्छ, किनकि त्यो चोरीमा मेरो पनि पुरा सहमति थियो. कसरी चोरी हो यो दिल? यो दिल यसरी चोरियो कि खै न प्रमाण छ न केही छ, होइन कहाँ गएर उजुरी गर्ने? यस्तो यस्तै भइराखेको छ भन्यो. अब माया प्रेमको कुराकानी गर्न आउँछ तर भावनामा डुब्न आएन मलाई. यति बेला म्यासेजतर्फ लाग्छु म. हुनुहुन्छ म्यासेज पठाउनु भएको छ रूप सनायोगी हुनुहुन्छ, कार्यक्रम सुन्दैछु सिन्धुली ढुङ्गे बासबाट भन्नुहुन्छ. अब बज्ने गीत चाहिँ हजुरको लागि, रेडियो परिवारको लागि, अनि मामु दिदी दादा भाउजू बिनाजू भदा छोरी हस्बेन्ड अनि डियर राई सम्झना प्यारी साथीहरू कमला विष्ट सुनिता सुनुवा प्रियङ्सा बस्ने त्यस्तै गरेर बेली अछामी अनुज खाती मनसुन दास अनि प्रशान्त लकान्द्री त्यस्तै गरेर विशेष विशेष नाम छुटेका साथीहरूलाई बजनी समर्पण गर्न चाहन्छु भन्नुहुन्छ. त्यस्तै गरेर त्यति बेला मलाई निरोज सेवाले पनि हेर्दै हुनुहुन्छ अनि उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. त्यस्तै गरेर यति बेला मेसेज माया फेरि हुनुहुन्छ, म पनि हेर्दैछु है सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. बुद्ध बजार सारी सर हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. सबैमा सम्झना माया छ है भन्नुहुन्छ, मनदेखि धन्यवाद. त्यस्तै गरेर मलाई यति बेला हेर्दै हुनुहुन्छ, मेसेज पठाउनु भएको छ. ठिक छ, भाषण गर्ने कोसिस चाहिँ म गरिरहेको छु. हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा पनि मेसेज प्राप्त भएको छ. यति बेला हुनुहुन्छ, मेसेज पठाउनु भएको छ भागी सृजना हुनुहुन्छ, सृजना विश्वकर्मा धनकुटा घर भइहाल्छ कुवेतबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ. कमला उनियम त्यस्तै काला बिरमान सुनवार त्यस्तै गरेर सन्देश गुरुङ अमृत गुरुवाङ कुमार प्रजा निर्दोष छेन डम्बर लामिछन गुरुङ सम्झना विश्वकर्मा टकाल धर्मराज राई राई कान्छा त्यस्तै थापा बाबु देवान सलिहन मदिहङ निशान योङहङ टेक बहादुर पुमा अनि बाबा मम्मी लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ. त्यस्तै गरेर प्रकाश केसी हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ. दाई नमस्ते सन्चो हुनुहुन्छ, खानुभयो भन्नुहुन्छ, खाना भइसक्यो, कार्यक्रम कति बेला आउँछ भनेर कार्यक्रम सुन्दैछ रुममा बसेर लाउँथे माया घाते घाते भयो भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ. त्यस्तै गरेर दिनभरि कता जानुभयो भन्नुहुन्छ, यतै थियो पनि भन्न चाहन्छु. र चाहिँ गीत लामो राखिदिनु होला है भन्नुहुन्छ, समयले साथ दिएसम्ममा राख्ने कोसिस गर्छु. राजेश गुरुङले पनि शुभरात्रि सधैँमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. त्यो बेला म भागीरथ चलाउनेको नयाँ गीत छ, सरिता सुनारको आवाज सुनाएको गीत छ यसमा होइन. भागीरथ चलाउने अनि सरिता सुनारले आवाज दिनुभएको छ यस गीतमा, पछुताउने भयो बोलको गीत रहेको छ. यो गीत आएको चार दिन भएको छ बजारमा होइन उपलब्ध भएको, तपाईँको माझमा राख्न चाहन्छु यति बेलाको समयमा. त्यसपछि म आउँछु तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्नको लागि अनि साथमा मिठा र माइला कुराकानी गर्नको लागि. सुन्दै गर्नुहोला, म्यासेजहरू पठाउँदै गर्नुहोला है त.

गीत छोटे मिठो में राखे तपाईको माझमा बाकी जो चलाउने अनि सरिता सुनारको आवाज में गीत थियो पछुताउने भयो रुनु त भएन नि कतै आएन मार्मिक गीत थियो माया प्रेम बिछोड मैले भने नि जब जब माया बस्छ कसैलाई जीवन सुम्पिन्छ जीवन सुम्पिन्छ अनि उनै सबै थोक सब थोक हो भनेर उसँगै फ्युचर प्लान गरिन्छ होइन तर सोचे जस्तो हुँदैन कहिले कहिले न सोचे जस्तो भइसकेपछि न हाँस्न सकिन्छ न रुन सकिन्छ सबको सामु अनि गर्नुपर्छ के भन्दाखेरिमा राति बत्ती निभाउने होइन अनि त्यसपछि सिरकभित्र बस्ने होइन त्यसपछि सिरानी बिजाउने आँसु झारेर है ठिक छ त्यतातिर नजाउँ यो बिछोडहरू माया प्रेमका कुराहरू आजकल छ चल्छ चलिरहेको छ म म्यासेजतर्फ लाग्छु म्यासेजहरू वाचन गर्न चाहन्छु मलाई म्यासेज पठाउनु भएको छ हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा हुनुहुन्छ म्यासेज पठाउनु भएको छ यति बेला कहाँबाट भन्दाखेरिमा मायापुरी हुनुहुन्छ मन्थली नौ पुरानो गाउँ सिम्ले घर भइहाल्छ दुबईबाट कार्यक्रम मजाले सुन्दैछ है भन्नुहुन्छ मामु बाबाको लागि पुनः आयुषापुरी अन्जितापुरी छोरी दृश्यपुरी लगायत सबैमा सम्झिन चाहन्छ है भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद हुन चाहे त्यस्तो गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ मलाई कसले भन्दाखेरिमा एमु इजरेल हुनुहुन्छ नाफा घाटा दुबईलाई बराबर हुनुपर्छ नाफा घाटा दुबईलाई बराबर हुनुपर्छ मलाई जस्तै तिमीलाई नि डर हुनुपर्छ नाफा घाटा दुबईलाई बराबर हुनुपर्छ मलाई जस्तै तिमीलाई पनि डर हुनुपर्छ यदि हाम्रो सम्बन्धलाई जीवन्त राख्ने भए यदि हाम्रो सम्बन्धलाई जीवन्त राख्ने भए ढुङ्गामा माटो जस्तै गरी निर्भर हुनुपर्छ ढुङ्गामा माटो जस्तै गरी निर्भर हुनुपर्छ भोलि पराई बनेर या छाडेर जानुपर्दा भोलि पराई बनेर या छाडेर जानुपर्दा जिन्दगीभर हाम्रो मुटुमा असर हुनुपर्छ जिन्दगीभर हाम्रो मुटुमा असर हुनुपर्छ लक्ष्य एउटै भएर मात्र हुँदैन लक्ष्यमा पुग्न लक्ष्य एउटै भएर मात्र हुँदैन लक्ष्यमा पुग्न समझदारी अनि मन सुन्दर हुनुपर्छ समझदारी अनि मन सुन्दर हुनुपर्छ तिमी मुटु अनि म धड्कन भएपछि फेरि तिमी मुटु अनि म धड्कन भएपछि फेरि हामी दुबईको एउटै खुसी र रहर हुनुपर्छ हामी दुबईको एउटै खुसी र रहर हुनुपर्छ नाफा घाटा दुबईलाई बराबर हुनुपर्छ मलाई जस्तै तिमीलाई पनि डर हुनुपर्छ मलाई जस्तै तिमीलाई पनि डर हुनुपर्छ नमस्ते श्रीदाय सुन्दैछ है कार्यक्रममा समय यस्तो होरी एमुजुरेल हो श्रीबाट भन्नुहुन्छ लेखको लागि विशेष रूपमा धन्यवाद पक्कै पनि फोर्स इक्वेल लगायौँ भने होइन बराबर होइन फोर्स भयो भने जे चिज पनि सम्भव हुन्छ जस्तो लाग्छ तर एकतिरको फोर्स अलिकति कम भयो अनि अर्कोतिर यसलाई अलिकति भन्नुपर्दाखेरिमा कसैले मायामा वास्ता खोजी गर्दैन कसैले चाहिँ जोड बल भनौँ न यो एक्ज्याक्ट अब यो माया प्रेमको कुराकानी गर्न त आएको छ मलाई तर मनमा छ बाहिर आएन आएन एउटाले चाहिँ एकदम मनैदेखि लगाव लागेर लगाएर होइन प्रस्तुत हुन्छ भने अर्कोले खासै वास्ता गर्दैन त्यो टिक्दैन जस्तो लाग्छ दुबईमा इक्वेल हुनुपर्छ जस्तो लाग्छ बराबरी त्यसपछि टिक्छ जस्तो लाग्छ मायाहरू बेस्ट अनुसार सुनवार त्यस्तै गरेर सोना कन्दुङ्गा दिदी भूमिका राई सरिता राई सुनिता कार्की राईनी राजकला कोपिला चामलिङ राई त्यस्तै बेलिया छमी रुता राई रोदन मनिषा मनु सन्ध्या थामी सोनिया सोनिया त्यस्तै गरेर सरिता आयु अञ्जिता मला ठकुरी जोया थापा मगर मुना भण्डारी दाई घायल बिरमान सुनवारका सबैमा सञ्जना माया छ भन्नुहुन्छ दाई जसरी भए पनि रुचेको गीत राखिदिनुहोस् है भन्नुहुन्छ प्रकाशजीले दाई घर कहिले जानुहुन्छ भन्नुहुन्छ घर चाउला बिस्तार सजिना काफ्ले मगर हुनुहुन्छ गायिका हुनुहुन्छ उहाँ लाइट
मार्फत कार्यक्रम सुन्दैछु है काठमाडौँबाट भन्नुहुन्छ घर चाहिँ रामसाप नेपा दुई देउराली हो भन्नुहुन्छ सम्झना सबैमा छ भन्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ होइन गीत पनि गाउनु भएको छ सुमधुर स्वर कि धनी हुनुहुन्छ सजना काफ्ले मगर गीत सुन्न पनि सक्नुहुन्छ युट्युबमा गएर तपाईँले सजना काफ्ले मगर सर्च गर्नुभए पनि आउँछ पनि भन्न चाहे आयुषा पनि हुनुहुन्छ नमस्कार कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ मन्थली नगरपालिका नौ पुरानो गाउँ सिमलेघर भाइ आज ललितपुरबाट आयुषा प्रिय हो भन्नुहुन्छ मम्मी बाबालाई धेरै सम्झना भन्नुहुन्छ प्यादी दिदी शर्मिला विष्णुकी सर सर्वजना प्रसाद सत्याल दुईजनालाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ आयुषपुरी भन्ने र चिन्ने नचिन्ने सम्भैमा होइन सम्पूर्णमा मिठो सम्झना छ भन्नुहुन्छ त्यस्तो गरेर यति बेला मेसेज पठाउँदै हुनुहुन्छ प्रकाश केसिम सुदाई हजुरको चस्मा लागेको कति राम्रो सुहाएको भन्नुहुन्छ विशेष रूपमा धन्यवाद दिनुहोस् है पक्कै पनि आज एक्सिडेन्ट भइरह्यो होइन अब अस्वस्थ शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छौँ हामी पनि सोझोनी सर त्यस्तै गरेर शर्मिला म्यामलाई यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु हुनुहुन्छ मेसेज पठाउनु भएको छ यति बेला मलाई कसले भन्दाखेरि मेसेज पठाउनु भएको छ यति बेला रूपसनाई हुनुहुन्छ सम्झिँदैछु भन्दिनुहुन्छ होइन सबैमा सम्झना छ भन्दिनुहुन्छ त्यस्तै गरेर आशिका मगर हुनुहुन्छ काठमाडौँबाट हेर्दैछु सुन्दैछु सबैमा सम्झना छ भन्दिनुहुन्छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ म टिकटक लाइभ मार्फत प्राप्त म्यासेजहरू वाचन गरिरहेको छु पनि भन्न चाहे मायापुरी हेर्दै हुनुहुन्छ निरोज हेर्दै हुनुहुन्छ त्यस्तै गरेर यति बेला मलाई अन्य मित्रहरू पनि हेरिराख्नु भएको छ मगर नै हुनुहुन्छ दोलखाको रूपसना योगी भन्दै हुनुहुन्छ है कुराकानी हुँदैछ उहाँहरू बीचमा म फेरि वाचन गरिहाल्छु त्यस्तै ठिक छु दाई भन्नुहुन्छ उहाँको वास्तविक नाम चाहिँ मैले बुझ्न सकिनँ आयुष लेख्नुभएको रहेछ मलाई विशेष रूपमा धन्यवाद दिन चाहेँ त्यस्तै गरेर यति बेला मेसेजहरू म वाचन गर्ने कोसिस गरिरहेको छु टिकटक लाइभ मार्फत प्राप्त मेसेजहरूलाई पनि स्थान दिनेछु दिइरहेको छु होइन माया खड्का हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद गर्दैछु है भन्नुहुन्छ सुमिता श्रेष्ठ हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु म गर्ने हुनुहुन्छ सन्चै हुनुहुन्छ सम्झना सबैमा छ है भन्नुहुन्छ म गर्ने है ठिक छ त्यस्तै गरेर सुहाना भुजेल हुनुहुन्छ कार्यक्रम सुन्दैछ है हेर्दैछ है भन्नुहुन्छ कुवेतबाट घर सिन्धुली ग्वाल्टर सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर तपाईँ यति बेला रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz सुन्दै हुनुहुन्छ रूपसना योगी पनि हुनुहुन्छ सिन्धुली ढुङ्ग्रेवासबाट कार्यक्रम मजाले सुन्दैछु हेर्दैछु भन्नुहुन्छ सबैमा सम्झना छ भन्नुहुन्छ अर्को भनेको तपाईँले हामीलाई फ्रिक्वेन्सी तामाकोसी एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ त्यस्तै गरेर अनलाइनका त माध्यम धेरै छन् ती माध्यमबाट पनि सुन्न सक्नुहुन्छ हेर्दै पनि हुनुहुन्छ बुद्ध बजार चारी सर हुनुहुन्छ सम्झना सबैमा भन्दिनुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु म्यासेजहरू म ननस्टप रूपमा वाचन गरिरहेको छु 10:53 भइसकेको छ सो त्यो भएर पनि लगभग कार्यक्रमको समय अवधि सकिन लागेर म यति बेला म्यासेजहरूलाई स्थान दिइरहेको छु अनि मनका भावनाहरू खै कति भन्नु र मैले भनेर पनि खासै मनका भावनाहरू पोख्न सकिरहेको छैन है त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ मलाई विनिता छेत्री बिनु हुनुहुन्छ सुन्दैछु है सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे हजुरको रेडियो 102.1 MHz मार्फत प्राप्त म्यासेजहरू होइन भाषण गरिरहेको छ दोलखाबाट हुनुहुन्छ पक्कै पनि विनिता छेत्री बिनु उहाँलाई मनैदेखि धन्यवाद त्यस्तै गरेर है म्यासेजहरू भाषण गरिसकेँ मैले सबै है छुट्यो भने भन्नुहोस् खै त मेरो फेसबुकको म्यासेज वाचन गरेको भन्नुहुन्छ वाचन त गर्नुपर्ने हो त मैले किन वाचन गरिन हुनुपर्ने हो कसरी भएन त्यस्तो ठिक छ वाचन गर्नुपर्ने हो प्रकाश केसीले चाहिँ सुन्दैछु भन्नुहुन्छ म्यासेज पठाइराख्नु भएको छ त्यस्तै गरेर मैले छुट्याएर छैन होला हौ
रातको समय छैन, छुटाउनु पर्ने हो, मैले म्यासेजहरू सबै वाचन गर्नुपर्ने हो जस्तो लाग्छ। सजिनाजीको म्यासेज वाचन गरेँ मैले, त्यस्तै गरेर यामुजीको म्यासेज वाचन गरेँ, त्यस्तै गरेर म्यासेजहरू वाचन गरिरहेको छु। हजुरको म्यासेज वाचन गरिसकेको छु मैले है। राति राति भेटौँ आउँदा नि, मेरो आवाज है कति मिठो लाग्छ मलाई, के भनौँ र खै, धोका दिनेलाई के भनौँ र खै, नम्र मासु छुटेको ठाउँमा। नमस्कार दादा भन्नुहुन्छ, आइसा फेरि हुनुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद। के त भन्न मन लाग्थ्यो, धेरै कुराहरू थियो मनमा चाहेको भन्नलाई, तर सकिनँ। अब यति बेला म गीत राख्दै छुटिन्छु। घात गऱ्यो नि ए लाउँथे माया घातै घातमा भन्ने पो गीत राखिदिनुहोस् भन्दै हुनुहुन्थ्यो होइन। यो गीत तपाईँको माझमा राख्दै राख्दै आजको वर्षबाट छुट्न चाहन्छु। जाँदा जाँदै भन्न चाहन्छु, यसको लै लैमा लागेर मैले यो कुराहरू त गर्नै छुटाएछु, भन्नै बिर्सेछु भन्ने त लागेको छैन नि, 10-55 भइसकेको छ, सम्झिनुहोस् ल पनि भन्न चाहन्छु। कहिलेकाहीँ कसैको कुरामा भुलिएर कसैलाई केही भन्न बिर्सिन्छ, औषधि खान बिर्सिन्छ, झालरोका बन्द गर्न बिर्सिनु भयो कि, त्यसमा पनि ध्यान दिनुहोला पनि भन्न चाहन्छु। अर्को कुरा भन्नुपर्दाखेरिमा रातको समयमा विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नुहोला पनि भन्न चाहन्छु। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा ग्यासको रेगुलेटर अफ गर्न बिर्सिनु भयो कि, त्यसमा पनि ध्यान दिनुहोला। लामखुट्टेको टोकाइबाट बस्नुहोला, मौसममा परिवर्तन भइराखेको छ, स्वास्थ्य ख्याल गर्नुहोला पनि भन्न चाहन्छु। त्यस्तै गरेर कतै यात्रामा निस्कनु अगाडि मौसमको बारेमा जानकारी लिनुहोला पनि भन्न चाहन्छु। बाटोको अवस्था, मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कन अनुरोध गर्दछु होइन, अनुरोध छ भोलिको लागि भने मैले आजदेखि। त्यस्तै गरेर सुनेर साथ दिनु, म्यासेज गरेर साथ दिनु, कार्यक्रममा सेयर गरेर साथ दिनु, सम्पूर्णलाई विशेष रूपमा मनदेखि धन्यवाद दिन चाहे। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला भन्दै राजेश कुलुङ राईले पनि सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। राजेश कुलुङलाई पनि मनदेखि धन्यवाद दिँदै अन्तिममा तपाईँको माझमा लाउँथे माया घाते घात होइन विष्णुमाझी अनि राजु परिवारको मधुर आवाज नजिद राख्दै राख्दै आजको विषयबाट म कार्यक्रम प्रस्तुत तपाईँको मुटुको ढुकढुकी भर्खर 14-15 लागेको ह्यान्डसम ठिटो छुटिए। हवस् त नमस्कार, शुभरात्रि, मिठो सपनीको कामना गरे है त।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआतिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: हजुरको रेडियो।

0: बन्न थालेको छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: air cooler, ceiling fan, scan fan, mixer र iron को खरीद मा exciting offer पाउन होस। हर एक 15 दिन मा Crompton को mixer र bumper lucky drama, Mydia double door refrigerator जितने मौका पनी। नागरिकता मात्र भए पुग्छ सहज EMI मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरए 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। डेढ़ दर्जन करकुमारमा सर्वसाधारण सहकारी ढुकुटी भने घाटा सरकारी ढुकुटी भने घाटामै शीर्षकमा आजको कान्तिपुर दैनिकमा खबर छ। सरकारले डेढ़ दर्जन भन्दा बढ़ी प्रकारका कर असूली गर्दै आए पनि पछिल्लो समय सहकारी ढुकुटी निरन्तर घाटामा रहँदै आएको छ। सर्वसाधारणले पाउने सेवा सुविधा पनि न्यून छ। आयमा 39% कर लाग्दा सर्वसाधारणले उपभोग गर्ने प्राथमिक कृषि उत्पादन औषधि र छूट दिइएका बाहेक अन्य सबै वस्तु तथा सेवामा 13% मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ। हाल संघीय सरकारले व्यक्तिगत एवं संस्थागत आय कर मूल्य अभिवृद्धि कर भ्याट भन्सार महसूल अन्तशुल्क संकलन गर्दै आएको छ। त्यसै गरी सेवा र वस्तु उपभोगका आधारमा कर गैर कर गरी वैदेशिक रोजगारमा सेवा कर शिक्षा सेवा कर पूर्वाधार विकास कर सड़क मर्मत सुधार कर प्रदूषण नियन्त्रण कर टेलिफोन सेवा शुल्क कर विलासिता शुल्क डिजिटल सेवा कर क्यासिनो रोयल्टी सिनेमा विकास कर स्वास्थ्य जोखिम कर हरित कर सड़क निर्माण दस्तूर लगायतका शीर्षकमा सरकारले राजस्व संकलन गर्दै आएको छ। यसबाहेक प्रदेश र स्थानीय तहको क्षेत्राधिकारभित्र रहेको पनि कर जोड्दा यस्ता कर र शुल्कको संख्या धेरै छ। व्यक्तिगत आयको दरमा मात्रै होइन अर्थतन्त्रमा राजस्व हिस्साका हिसाबले पनि नेपाल दक्षिण एशियामा सबैभन्दा धेरै राजस्व उठाउने मुलुक बनेको छ। कर प्रशासनका जानकार एवं पूर्व सचिव लक्ष्मण अर्यालले भने नेपालमा करका प्रकारहरू धेरै भए अब एकीकृत कर प्रणालीमा जानुपर्छ करको दर पनि घटाउनुपर्छ। अर्थतन्त्रसँग तुलना गर्दा राजस्वको हिस्सा करिब 19% छ। नेपालमा अनौपचारिक अर्थतन्त्रको आकार घटेको छैन जीडीपीको वास्तविक गणना भएको छैन राजस्व प्रणालीमा सुधार नभएसम्म राजस्व अहिलेको भन्दा बढ़ी उठ्ने सम्भावना पनि छैन अर्यालले भनेका छन्। यस्तै सरकारले असूलले मुख्य करका शीर्षकहरूमा आयकर एकदेखि 39% मूल्य अभिवृद्धि कर 13% भन्सार महसूल कर 5-80% अन्तशुल्क कर वस्तु अनुसार फरक दर वैदेशिक रोजगार सेवा कर कुल रकमको 1% त्यस्तै शिक्षा सेवा कर शिक्षा शुल्कको 3% पूर्वाधार विकास कर पेट्रोल र डिजेल भन्सारमा प्रति लिटर 10 रूपियाँ कर सड़क मर्मत सुधार कर पेट्रोल र डिजेलमा प्रति लिटर 4 र 2 रूपियाँ कर प्रदूषण नियन्त्रण कर पेट्रोल र डिजेलमा प्रति लिटर 1.5 रूपियाँ टेलिफोन स्वामित्व कर टेलिफोन कनेक्शन सिम रिचार्जमा 500 रूपियाँ पुनर्भ्रमण मूल्यको 2% त्यस्तै टेलिफोन सेवा शुल्क अन्तर्गत टेलिफोन इन्टरनेट मोबाइल सेवा शुल्कको 10% विलासिता शुल्क 5-तारे होटल आयातित मदिरा सुन र गहनामा मूल्यको 2% डिजिटल सेवा कर नेपालमा डिजिटल सेवा दिने गैर आवासीय व्यक्तिलाई कारोबारको 2% स्वास्थ्य जोखिम कर बीडी चुरोट खैनी गुटखा ई सिगरेट प्रकार हेरी प्रति किलो 0.30 देखि 60 रूपियाँसम्म कर असुल्दै आइएको छ।
3: प्रधानमन्त्री नबोल्ने गणतन्त्र दिवसमा सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने हुनुभएको छ। प्रधानमन्त्री बनेदेखि सार्वजनिक समारोहमा नदेखिनुभएका शाहले गणतन्त्र दिवसको मूल समारोहमा पनि सम्बोधन नगर्ने हुनुभएको हो। आफ्नो सट्टा समारोहमा सम्बोधन गर्न उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्नुभएको छ। दिवसको दिन जेठ 15 गते सैनिक मंच टोली खेलमा विशेष समारोह आयोजना हुने गरेको छ। समारोहमा यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो तर यसपालि भने शाहले समारोहमा सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। श्रोतका अनुसार प्रधानमन्त्री बालेनले समारोहलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रहसहित पत्र पठाउनु भएको छ। मन्त्री परिषदको निर्णय अनुसार गणतन्त्रको प्रतीक राष्ट्रपति नै हुने भएकाले समारोहमा सम्बोधन गरिदिन हुन अनुरोध गरिन्छ भन्ने बेहोराको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको हो। प्रधानमन्त्री भएदेखि नै मौन उपशीर्षकमा यससँगै खबर छ। प्रधानमन्त्री भएदेखि नै बालेनले सार्वजनिक कार्यक्रममा सम्बोधन गर्नुभएको छैन। यसअघि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको संसद बैठकमा पनि प्रधानमन्त्री बालेनले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सिधै सभामुख समक्ष पेश गर्नुभएको थियो। यस्तै नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा गरिएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री नजाँदा विपक्षीले संसद बैठक नै अवरूद्ध गरेका थिए। बागमती सरकारले गणतन्त्र दिवस चार दिनसम्म मनाउने। अर्को खबर, बागमती प्रदेश सरकारले गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री इन्द्रबहादुर बानियाको संयोजकत्वमा समिति गठन गरेको छ। जेठ 15 गतेको गणतन्त्र दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमहरूका साथ मनाउन मुख्यमन्त्री बानियाको संयोजकत्वमा 43 सदस्यीय समिति गठन गरिएको हो। विधिको शासनको नारा केवल हात्तीको देखाउने दाँत प्रमाणित भएको छ। डाक्टर केसीको भनाई, स्वास्थ्य तथा शिक्षा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप नगर्न प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउनु भएको छ। यो खबर पनि यसँगै छापिएको हिमालय टाइम्समा छापिएको खबर हो। यो प्रधानमन्त्री नबोल्ने गणतन्त्र दिवसमा सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह शीर्षकमा।
2: देउबा दम्पति विरूद्धको पक्राउ पूर्जीबदर रेड नोटिस पनि फेरि अस्वीकार शीर्षकमा कान्तिपुरमा खबर छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउबा र उहाँकी पत्नी तथा पूर्व परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबालाई काठमाण्डौ जिल्ला अदालतबाट जारी पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। अर्कोतर्फ सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका देउबा दम्पति विरूद्ध कागजात नपुगेको भन्दै रेड नोटिस जारी गर्न इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ। सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले 24 सहितमा जिल्ला अदालत काठमाण्डुबाट जारी भएको पक्राउ पूर्जीलाई बदर गर्दै त्यसका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो। देउबाका तर्फबाट एक जेठमा रिट दायर गरिएको थियो। सर्वोच्चले उक्त पक्राउ पूर्जी स्वतः निष्क्रिय भएको समेत आदेशमा भनेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको हुँदा आद्यादेश जारी हुनुपूर्व काठमाण्डु जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गर्न दिइएको अनुमति स्वतः निष्क्रिय हुने देखियो। सर्वोच्च अदालतले भनेको छ।
3: कूटनीतिक चिसोपनबीच रवि भारत भ्रमणमा जाँदै शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावको अन्तिम मत परिणाम नआउँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन मार्फत कुराकानी गर्नुभएको थियो। प्रधानमन्त्री मोदीले भारत र नेपाल बीचको सम्बन्ध आगामी वर्षहरूमा अझ नयाँ उचाइबाट पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो। चुनावबाट झण्डै दुई तिहाई बहुमत ल्याएको रासोपाले बालेन्द्र शाहको नेतृत्वमा चैत 12 गते सरकार गठन गर्यो। नयाँ सरकार बनेसँगै नेपाल भारत सम्बन्धबारे निकै चासोहरू सार्वजनिक भए। बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेसँगै नयाँ दिल्लीले विदेश सचिव विक्रम मिश्रीलाई काठमाडौँ पठाउने निर्णय गरेको थियो। भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई नै भ्रमणको निम्ति पठाएको थियो, तर गत 18 वैशाखमा भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै कैलाश मानसरोवर यात्रा चीन सरकारसँगको समन्वयमा सञ्चालन हुने घोषणा गरेसँगै विरोधमा नेपालले कूटनीतिक नोट पठाएपछि दुई देशबीच कूटनीतिक टीका टिप्पणी शुरू भयो। सीमा विवाद बल्झेसँगै भारतीय विदेश सचिव मिश्रीको दुई दिने नेपाल भ्रमण स्थगन भयो। सीमा विवादसँगै प्रधानमन्त्री शाहले द्विपक्षीय भेटवार्ता गर्न नमानेकाले मिश्रीको भ्रमण रद्द भएको स्रोतको दावी छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरलाई पनि प्रधानमन्त्री शाहले भेट्न अस्वीकार गर्नुभएको थियो। लामिछानेको भ्रमणबारे भारतीय मीडियामा चर्चा। राष्ट्रपति सभापति रवि लामिछानेको दुई दिने भारत भ्रमणबारे भारतीय मीडियाले चासो देखाएका छन्। लामिछानेको आसन्न भारत भ्रमण सम्बन्धी समाचार भारतीय मीडियाले चासो र उत्सुक उत्सुकताका साथ प्रकाशन गरेका हुन्। भारतीय अखबार नवभारत टाइम्सले सभापति लामिछानेलाई नेपालको शक्तिशाली व्यक्ति र बालेन्द्र शाहलाई प्रधानमन्त्री उल्लेख गर्दै भ्रमणको महत्वबारे समाचार छापेको छ। अमर उजाला र हिन्दुस्तान समाचार एजेन्सीले पनि लामिछानेको भ्रमणबारे समाचार प्रकाशित गर्दै उच्च अधिकारी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको सम्भावना औल्याएका छन्। यद्यपि केही भारतीय संचार माध्यमले भ्रमणको मिति तय हुन बाँकी रहेको जनाएका छन्।
2: सम्पत्ति छानबिन आयोगले पहिलो चरणमा आर्थिक वर्ष 62-63 सालदेखि 81-82 सार्वजनिक पद धारण गरेका प्रमुख राजनैतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन तथा छानबिनको काम थालेको छ। उक्त अवधिमा सार्वजनिक जिम्मेवारीमा रहेका 30,000 भन्दा बढ़ी व्यक्तिको सम्पत्ति विधिवत रूपमा केलाउन आयोगले सोमबारदेखि काम थालेको हो। मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयले उक्त आयोगका लागि 38 कर्मचारी खटाएको छ। आयोगको नेतृत्व जंगबहादुर डाँगीले गर्दै हुनुहुन्छ। उहाँ ऊर्जा तथा जलस्रोत मन्त्रालयको कानूनतर्फका सहसचिव हुनुहुन्छ। उहाँलाई प्रधानमन्त्री कार्यालयले आयोगमा खटाएको हो। डाँगीले सोमबारदेखि विधिवत रूपमा विवरण संकलन र छानबिनको काम शुरू गरिएको बताउनु भएको छ। उक्त आयोगले सार्वजनिक पदमा रहेका वा अवकाश प्राप्त पदाधिकारी र उनीहरूका परिवारको सम्पत्ति छानबिन गर्नेछ। उक्त आयोगले सहसचिव र त्यसभन्दा माथिल्लो तहका सबै कर्मचारीको सम्पत्ति छानबिन गर्दैछ। कार्यालय प्रमुख भएका उपसचिव र त्यसभन्दा मुनिका कर्मचारीहरूको पनि सम्पत्ति छानबिन हुने भएको छ। प्रधानमन्त्री कार्यालयले सम्पत्ति छानबिन आयोगमा सरकारी वकिल समूहका 4 उपसचिव सरहका विज्ञ टोली खटाएको छ। यसै गरी नेपाल प्रहरीका प्रहरी नायब प्रेक्षक राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक र चार्टर एकाउन्टेन्ट प्रविधि र अनुसन्धान टोलीलाई समेत आयोगमा खटाएको छ। 30,000 बढ़ीको सम्पत्ति केलाउँदै आयोग शीर्षकमा आजको नागरिक दैनिकमा खबर छ।
3: मन्त्री परिषद निर्णय सहकारी व्यतिथी जाँचबुझ प्रतिवेदन सार्वजनिक गरिने शीर्षकमा गोर्खापत्रमा खबर छापिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानको महानिर्देशकमा मुकेश डंगोल नियुक्त हुनुभएको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा सोमबार सम्पन्न मन्त्री परिषदको बैठकले डंगोललाई महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। उहाँ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव हुनुहुन्छ। सरकारले नेपाल चीन जोड्ने चिलिमे केरूङ विद्युत प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रति उत्तर पत्र लेटर अफ रिप्लाइङ स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री पोखरेलले मन्त्री परिषद बैठकले सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको जानकारी दिनुभयो। प्रधानमन्त्रीसँग कूटनीतिज्ञको छलफल आज उपशीर्षकमा यससँगै खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार काठमाडौँ स्थित